0: यो भावले प्रश्न गर, परिप्रश्ने न उपसर्ग लगाइएको छ गीतामा, पढ्नुहोस् 434 परिपाते न परिप्रश्ने न सेवया, सेवा गर, त्यसपछि उपदेक्षन्ति ते ज्ञानम, बल्ल तिमीलाई भगवत विषयको ज्ञान हुन्छ। यति सजिलो ज्ञान कहाँ हुन्छ? त यस प्रकार गुरुकोलाई खोज्नु छ, शरणागत हुनु छ, तब काम बन्छ। त यहाँ हेर्नुहोस्, गुरु नभई हुँदैन। यो चिज आज मैले हर प्रकारले सिद्ध गरे र महत्त्वपूर्ण विषय बताएँ कि वेद शास्त्र आफै नपढ, गुरुको साथमै पढ्नुपर्छ। गुरुले बताउँछन्, त्यसको रहस्य तिमी आफै बुझ्न सक्दैनौ, यो निष्कर्ष। अब यहाँ केही चिज छन् कि वास्तविक सन्त महात्मा महापुरुषले केही चिजहरू गर्दैनन्। अब चिन्नलाई हामी नजिक नजिक जानु पर्यो नि, त के गर्दैनन् त्यो कुरा जान्न जरुरी छ, जुन तपाईँहरूको सोचाइभन्दा बिल्कुल विपरीत हुन्छ महापुरुषको, समाजमा जुन व्याख्या गरिएको छ नि त्योभन्दा बिल्कुल विपरीत। जस्तै महापुरुषले संसार दिँदैन, एक दोस्रो आशीर्वाद पनि दिँदैन। यही छ नि आशीर्वादबाट हुन्छ, दिँदैन, धोका हो, 100% धोका हो आशीर्वाद। अब अनुभवद्वारा गुरुलाई कसरी चिन्ने कि यही गुरु हो, त्यस्तो अनुभव के हो, कसरी हुन्छ, त्यो विषय महत्त्वपूर्ण विषय भोलि सम्झाउनेछु। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीद्वारा सञ्चालित प्रस्तुत कार्यक्रम अध्यात्म सन्देश यहाँको आफ्नै कार्यक्रम हो। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्याम धाम ठिमी, हनुमन्ती पुल, भक्तपुर। फोन नम्बर 01-663-0059। इमेल ठेगाना info@ssdham.org। हस्त, यिनै जानकारीका साथै आजको सत्सङ्ग कार्यक्रमबाट बिदा चाहन्छु।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग हिजो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगिक व्यवसायले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने पनि स्पष्ट पार्नुभयो। उहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रभावमा सरलता तथा सरकार निजी क्षेत्र बीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज साकेलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिमु आग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसी बोल्न निर्देशन दिनुभएको थियो र राईलाई थप बोल्न दिनु भएन। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला सङ्ग्रौलाले आपत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। सांसद राईको अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएपछि सभामुख अर्यालले पहिलो बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख अर्यालले संसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। समितिलाई बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका पोखरी, पोखरीको डिल, राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर र गुठी जग्गामा भएका अतिक्रमण हटाई 15 दिनभित्र प्रगति विवरणसहित मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले सुकुमवासीहरूको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले सुकुमवासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो। बैठकमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकार संरक्षणका लागि आयोगलाई वित्तीय स्वायत्तता, मानवाधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनु भयो। बैठकमा आएका सदस्यहरूले विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको मानवाधिकार संरक्षण र सुरक्षामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा हिजो छलफल भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गानासहित 8 विरुद्ध 2,91,34,000 रुपियाँ भन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गानासहित फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र मिला श्रेष्ठ, फार्मेसी सहायक केशवराज नेौपाने र सन्दीप तिवारी विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई 5 हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 5 हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो। राजधानी विभागले राजधानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले 2 राजधानी सेवा बन्द हुने जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा हस्तान्तरण गरिने भएकाले आज र भोलि राजधानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारण हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। रेडियो नेपालमा हिजो आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनु भयो। सचिव ढुङ्गानाले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँच रेडियो नेपाल पुगेकाले कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानूनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन सञ्चार माध्यमले पुलको काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी र अरुणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले सुरु गरिएको कार्यक्रम प्रभावकारी देखिएको बताउनु भयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदयबहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरी कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने 17 हिजो प्रहरीले पक्राउ गरेको छ। अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्दै पैदल यात्रीको गुनासोका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेवेले जानकारी दिनुभयो। र सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही
र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था गरिएको छ। हिजो सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनु भयो। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकी संरचना चाँडै बन्ने जानकारी दिँदै उहाँले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नु परेको कठिनाईलाई अन्त्य गर्दै लगिने जानकारी दिनुभयो। सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि बिना झन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन्। छ बजेको समाचार आइसकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबार, आषाढ कृष्ण पक्ष नवमी तिथि। तदनुसार जुलाई 9 तारिक सन् 2026, नेपाल सम्बत 1146। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्र उत्साहित, गोर्खापत्रले मुख्य खबर बनाएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित अन्य पत्रपत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएका छन्। कार्यक्रमको सुरुवातमा गोर्खापत्रकै समाचारलाई लिँदैछौं। व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साही बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साही बनेको हो। निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिन नेतृत्वदायी भूमिका मै रहेको बताउनुभयो। सरकार गठन पश्चात पहिलो पटक भएको यो तहको छलफलमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले आफूहरूमा थप उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागी नेतृत्वले प्रतिक्रिया दिएका छन्। सरकार गठन पश्चातका प्रारम्भिक दिनमा सुशासनका गतिविधिमा केन्द्रित रहँदै आउनुभएका प्रधानमन्त्री शाहले समृद्धि केन्द्रित गतिविधि बढाउने उद्देश्यका साथ हिजो निजी क्षेत्रका प्रमुख छाता संगठनका पदाधिकारीसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको थियो। यी विषयमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको प्रधानमन्त्री शाहको भनाइ थियो। यसबाहेक निजी क्षेत्रका लागि नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा प्रधानमन्त्रीले विस्तृत छलफल गर्नुभएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्नुहुँदै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालको निजी क्षेत्र र अर्थतन्त्रले कोरोना महामारी पश्चात करिब 6 वर्षदेखि क्रमिक रूपमा शिथिलता भोग्दै आएको हो। सुस्त आर्थिक वृद्धि दर, बजारमा कमी, नयाँ लगानी अभाव हुँदै अन्ततः खस्केको मनोबल बोक्दै आएको समीक्षा हुने गरेको छ। ब्याङ्क तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य पुँजी र ऋणको ब्याज दर ऐतिहासिक रूपमै न्यून रहँदा पनि ठूला तथा नयाँ लगानी सिर्जना हुन सकेको छैन। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्र उत्साहित, गोर्खापत्रको मुख्य समाचार हो यो। संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण, यो समाचार अन्नपूर्णको मुख्य समाचार हो। संविधान संशोधनको वास्तविक एजेन्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएका छन्। सर्वदलीय सहमति हुन नसके संविधान संशोधन कार्यदलले तयार गर्ने बहसपत्र सरकारी दस्तावेजमा मात्रै सीमित हुने खतरा बढेको छ। संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण, अन्नपूर्णको मुख्य समाचार रहेको छ। औषधिमा 3 करोड हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरुद्ध मुद्दा शीर्षकको समाचार नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड रुपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरुद्ध मुद्दा चलाएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी 2,91,34,547 रुपियाँ बराबरको हिनामिना गरेको आरोपमा फार्मेसी युनिटमा कार्यरत कर्मचारी विरुद्ध हिजो मुद्दा दर्ता गरेको हो। युनिट इन्चार्ज रहेकी फार्मेसी अधिकृत दीपा ढुङ्गाना, वरिष्ठ फार्मेसी सहायक त्रय दिनेश पन्त, विनोद पोखरेल र शर्मिला श्रेष्ठ, स्टोर किपर समेत रहेका फार्मेसी सहायक केशवराज नेउपाने र सन्दीप तिवारी तथा फार्मेसी सहायक द्वय लवेन्द्र कुवर र दीपक सापकोटालाई हानि नोक्सानी बराबरकै रकम जनही बिगो कायम गरेको छ। अख्तियारको आरोप पत्रमा भनिएको छ, आपूर्तिकर्ता फर्म र अस्पताल बीच भएको सम्झौताको शर्त बमोजिम 4 महिना मात्र म्याद भएका तथा बिक्री नभई म्याद गुज्रिएका औषधि तथा औषधिजन्य सामग्री प्रतिस्थापनका लागि फार्मेसी युनिट इन्चार्जलाई अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिनुभएको थियो, तर औषधि फिर्ता नगरी र शोध भर्ना नलिई अस्पतालको सम्पत्ति हिनामिना हानि नोक्सानी र दुरुपयोग गराएको पुष्टि भएको छ। औषधिमा 3 करोड हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरुद्ध मुद्दा नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकको समाचार नागरिकले अग्रपृष्ठमा छापेको छ। भोजपुर सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर सोमबार धरान पुगेर मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि आउनु भएको थियो। त्यति बेला सहजै उपचार पाउनुभएका उहाँले यसपटक भने ठूलो झन्झट बेहोर्नु पर्यो। यसपटक त निकै ठाउँ धाइसके उहाँले भन्नुभयो। डाक्टरले शुक्रबार आउन भन्नुभयो। घर टाढा रहेको बताएपछि स्वास्थ्य जाँच त भयो, तर रिपोर्ट कहिले आउने हो टुङ्गो छैन। उहाँ फोक्सोको समस्या लिएर अस्पताल पुग्नु भएको हो। धान रोप्ने चटारो छ, छिट्टै उपचार भए हुन्थ्यो, कति दिन लाग्ने हो केही थाहा भएन, उहाँले भन्नुभयो। तिहथुमको मोराहाङका गङ्गा बहादुर तामाङले पनि उत्तम बहादुरले जस्तै सहज उपचार नपाएको गुनासो गर्नुभयो। पेटको उपचार गर्न आएको हुँ, बिहानै जाँच गराए पनि 4 बजे मंगलबार दिउँसोसम्म रिपोर्ट आउँछ भनिएको थियो, तर आधा घण्टा बितिसक्दा पनि आएको छैन, उहाँले भन्नुभयो। उहाँका छोरा चेतनले प्रतिष्ठानको सिस्टम नबुझेका व्यक्तिलाई उपचार पाउन गाह्रो हुने बताउनुभयो। कर्मचारीले पनि सही सूचना दिन्नन् अनि बढी दुःख पाइन्छ, उहाँले भन्नुभयो। धरानकै पदम कुमारी मगरलाई 4 दिनदेखि प्रतिष्ठानको आइसियूमा राखिएको छ। उहाँलाई कलेजोको समस्या छ, तर चिकित्सकले परिवारका सदस्यलाई सही सूचना नदिँदा मनमा बेचैनी बढेको नातिनी ममता गिरीले बताउनुभयो। प्रतिष्ठानमा ओपिडी र आकस्मिकमा गरी दैनिक 3,000 हाराहारी बिरामी उपचार पुग्ने गर्छन्। तीमध्ये 80% बिरामीले बिमा अन्तर्गत उपचार गराउँछन्। बिरामीको चापले आइसियूमा राख्नुपर्ने र गर्भवतीलाई कठिनाई हुने गरेको छ। आइसियू अन्तर्गत पल्मोमा दस एसआइसियू र एनआइसियूमा 6-6 वटा बेड छन्। त्यस्तै पिआइसियू र एमआइसियूमा 4-4 वटा बेड छन्। भेन्टिलेटर 97 वटा रहेकोमा 39 वटाले काम गर्दैनन्। 30 वर्ष अघिका ती मेसिन भएकाले र सामान नपाएकाले मर्मत गर्न नसकिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर शमशेर श्रेष्ठले बताउनुभयो। आइसियू बेड र भेन्टिलेटर पर्याप्त नहुँदा प्रतिष्ठानमा ल्याइएका कतिपय बिरामीलाई विराटनगर, काठमाडौँ र भारत लानुपर्ने बाध्यता छ। पूर्वका अन्य अस्पतालले पनि
क्रिटिकल बिरामीलाई प्रतिष्ठानमै रेफर गर्ने हुँदा आइसियू र भेन्टिलेटरको अभाव हुने गरेको छ। प्रवक्ता श्रेष्ठले भन्नुभयो, आइसियू र भेन्टिलेटरका सबै प्रोटोकल फलो गर्दा यसलाई व्यापक रूपमा बढाउन कठिनाई भएको छ। संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी नागरिकको अग्रपृष्ठको समाचार हो यो। 3 दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्ने 3 दशक अघिको सपना शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा साकार भएको छ। चिकित्सा शिक्षाको पठन पाठन सुरु गर्ने तयारी रहेकामा विश्वविद्यालय मार्फत शिक्षण अस्पताल सञ्चालन हुने भएको हो। मन्त्री परिषदको हिजोको बैठकले शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। 3 दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। बजारमा ग्यास छ, उपभोक्ताले समयमा पाउँदैनन्, कारोबारको भित्री पृष्ठको खबर हो यो। पोखरा सहित कास्कीमा अझै पनि खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन। केही महिनादेखि आधा परिमाण 7.1 केजी ग्यास भरेर सिलिन्डर वितरण गर्न थालिएपछि पोखरा तथा कास्कीमा ग्यास आपूर्तिमा समस्या देखिएको हो। आधा सिलिन्डर ग्यास समेत सहज रूपमा नपाउँदा उपभोक्ताले शास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। बजारमा ग्यास छ, उपभोक्ताले समयमा पाउँदैनन्, कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य सधैँ बेखबर, यो खबर कारोबारको अग्रपृष्ठको हो। गत बिहिबार कर्णाली राजमार्गको दैलेख साङ्गेथडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाडी कर्णालीमा खसेको 1 हप्ता बढी भइसक्दा पनि गाडी र यात्रु भेटिएका छैनन्। राज्यका 3 सुरक्षा निकाय परिचालन गरेर गाडीको खोजी कार्य जारी छ। कर्णाली राजमार्ग सुधारमा विगतदेखि नै व्यवस्था गर्दै आएको सरकारले अहिले नदीमा खसेको गाडी खोज्न पनि व्यवस्था गरेको भन्दै संसदमा चर्को आलोचना भइरहेको छ। त्यस्तै गत आइतबार डोल्पाबाट जुम्ला जाँदै गरेको जीप सीमावर्ती क्षेत्र मौरेलेकमा दुर्घटना भएपछि घटनास्थलमै 1 जनाको मृत्यु भयो भने 11 जना घाइते भए। 2062-63 सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा वर्षा सुरु भएसँगै भगवान भरोसामा यात्रा गर्न कर्णालीवासी बाध्य छन्। जुम्ला सुर्खेत 232 किलोमिटर दूरी रहेको यो राजमार्ग 1 लेनको साँघुरो हुनु, ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम, स्थानीय तहले पहुँच मार्ग निर्माण गर्दा मुख्य सडक साँघुरिँदै जानु र विपदमा राहत तथा उद्धारमा सरकारले तत्कालै तदारुकता नदेखाउँदा कर्णालीवासीले शास्ति भोग्नु परेको हो। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य सधैँ बेखबर, कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम,
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत।
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मुलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। पहिलो स्वदेश गान सुनाउँदैछौँ गणेश रसिकको स्वर र हिरण्य भोजपुरीको स्वर। गणेश रसिकको रचना र सङ्गीत पनि गणेश रसिककै रहेको छ।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हजुर, अहिले सुनायौं फतेमान र तारादेवीको स्वर, भैरवनाथ रिमालको रचना र नातिकाजीको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं, यहाँहरूलाई स्वदेश गान सुनाइरहेका छौं। अब करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। यसै क्रममा अर्को स्वदेश गान राख्दैछौँ, गोपाल योञ्जनको स्वर, गोपाल योञ्जनकै रचना र संगीतमा रहेको यो स्वदेश गान।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

हजुर, अहिले सुनायौं शिव शङ्कर र साथीहरूको स्वर, माधव प्रसाद घिमिरेको रचना र शिव शङ्करको संगीतमा रहेको स्वदेश गान। स्वदेश गान सुनाउने क्रममा अब अर्को स्वदेश गान राख्दैछौ। पुष्प नेपाली र रुबी जोशीको स्वर, श्यामदास वैष्णवको रचना र पुष्प नेपालीको संगीतमा रहेको यो स्वदेश गान।

0: वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

अहिले सुनायौं वासुदेव मुनाल र सीताराम ताजपुरियाको सुर, वासुदेव मुनालको रचना र वासुदेव मुनालकै संगीतमा रहेको स्वदेश गान। स्वदेश गान सुनाउने क्रममा अब अन्तिम स्वदेश गान सुनाउँदैछौ। प्रेम प्रकाश मल्लको सुर र गायक स्वयंको रचना र संगीतमा रहेको यो स्वदेश गान। स्वदेश गान पछाडि यहाँहरूले 8 बजे सुन्नुहुनेछ अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान 91.3 MHz अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले खोटाङ स्थित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको सुशासन र समृद्धिमा गर्दै रहेको कार्यबारे चर्चा गर्दैछौ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका समुद्री सतहबाट 2983 मिटर सम्मको उचाइमा रहेको छ। यस पालिकाको कुल क्षेत्रफल 246.51 वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको कुल जनसङ्ख्या 43,295 रहेको छ। यो पालिका पहाडी भूभागमा अवस्थित छ। जम्मा 15 वडामा विभाजित यो पालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूले चर्चित रहेको छ। गत वर्ष बाँस सम्मेलनकै कारण यो नगरपालिका चर्चामा रहेको थियो। साथै यस पालिकामा बाँसको पर्याप्तताले बाँसबाट विभिन्न फर्निचर यसै पालिकामा निर्माण भई सिप र रोजगारलाई समेत जोडेको पाइन्छ। कृषि बालीको प्रचुर उत्पादन हुने गरेको यस पालिकाका कृषि बाली बाँदरको कारण क्षति हुने गरेकोले यसले बसाई सराईको चुनौतीलाई पनि निम्ताएको भेटिन्छ। यसका लागि पालिकाले समयमै उचित उपायको अवलम्बन गर्नुपर्ने अर्को चुनौती थपिएको छ। यसै नगरपालिकाको मजुवागढी किराँतहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थान हो। यहाँ हरेक मङ्सिरे पूर्णिमा र वैशाखी पूर्णिमामा साकेला उधौली र उभौलीका सांस्कृतिक कार्यक्रम हुने गर्दछन्। रूपाकोट डाँडाबाट खोटाङ, उदयपुर, ओखलडुङ्गा, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाहरूको अधिकांश ठाउँहरूको दृश्यहरू एकैसाथ अवलोकन गर्न सकिने भएकोले रूपाकोटलाई प्राकृतिक भ्यूटारको रूपमा पनि लिने गरिन्छ। खोटाङकै अर्को धार्मिक एवं ऐतिहासिक हलेसी तुवाचुङ नगरपालिका दिक्तेल सँगै जोडिएको छ। पूर्वी पहाडी भेगको करिब केन्द्रमा रहेको यस दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको विकासको सम्भावनालाई मध्य पहाडी राजमार्गको विस्तारले सहज बनाएको देखिन्छ। कृषि, पशुपालन, नगदेबाली तथा लघु उद्यमको क्षेत्रमा यस पालिकाले महत्वपूर्ण सम्भावनाहरू बोकेको छ। कृषि उपज उत्पादनबाट जीवन निर्वाहदेखि जीवन स्तर उकास्न समेत टेवा पुगेको छ। खास गरी कफी, सिमी तथा दुग्धजन्य उत्पादनमा यो नगरपालिका अगाडि देखिन्छ। यही सन्दर्भमा खोटाङ स्थित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको पछिल्लो विकास अवस्था बारे अहिले हामीसँग पालिकाका प्रमुख तीर्थराज भट्टराई कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
1: धन्यवाद अधिकार।
0: हजुर, यहाँ चाहिँ दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको प्रमुख भएर नेतृत्व सम्हालेको पनि 4 वर्ष बितिसकेको छ। प्रारम्भिक चरणमा यहाँले योजनाबद्ध विकास गर्दछु, सुशासनको पक्षमा सेवा प्रवाहलाई पनि छिटो छरितो ढङ्गबाट गर्छु भन्ने प्रतिबद्धता जनाउनु भएको थियो। सुशासनको पक्षमा के कस्ता काम गर्नुभएको छ, यहीँबाट सुरु गरौँ त।
1: धन्यवाद। वास्तवमा यहाँले अत्यन्तै महत्वपूर्ण विषय उठाउनु भएको छ। अहिले नागरिकलाई समयमा सेवा दिन सक्यो भने, उहाँहरूले चाहेको समयमा उहाँहरूले नगरपालिकाबाट सेवा लिन सक्नुभयो भने पनि एउटा सुशासनको माध्यम भन्न सक्दछ। हामीले निर्वाचित भएर आएपछि 100% सुशासन दिएका छौँ त म भन्दिनँ, तर हामीले नागरिकलाई भरसक सुशासनमा डोर्याउने प्रयत्न र कोसिस गरिरहेका छौँ। कतिपय नागरिकहरूले सुशासन भएन भनेर प्रश्न पनि उठाउनु भएको छ। मैले स्पष्ट भन्नुपर्छ, हाम्रा कमजोरीहरूलाई हामीले घोत्रिएर कसरी समाधान गर्न सकिन्छ र सुशासनमा कतै हामीले कमजोरी गरेका छौँ भने कसरी हामी त्यो कमजोरीलाई चाहिँ स्वीकारेर आगामी दिनमा नागरिकलाई सेवा प्रवाह गर्न सक्छौँ र सुशासन स्थापना गर्न सक्छौँ भन्ने विषयमा हामी सचेत भएर काम गरिरहेका छौँ।
0: हजुर, नागरिक तहबाट गुनासोको आधारमा रहेर गुनासोलाई अवलम्बन गर्दै सुधारको बाटो पनि तय गर्न सकिन्छ नि, नगरपालिकाले यसतर्फ काम गरेको छैन?
1: पक्कै पनि हामीले गरेका छौँ। अब धेरै गुनासाहरू आउँछन्, सबै गुनासाहरू सम्बोधन गर्न पनि सकिँदैन, किनभने नगरेको कुरा हामीले गरिरहेछौँ भन्न सकिँदैन, भन्नु पनि हुँदैन। त्यसकारणले नागरिकका गुनासालाई भरसक सम्बोधन गर्ने प्रयत्न गर्छौँ। कतिपय गुनासाहरू नीतिभन्दा बाहिर गएर आएका, समयमा चाहिँ काम भएन, कर्मचारीले काम गरेनन्, जनप्रतिनिधिहरूले हाम्रो माग सम्बोधन गरेनन् भन्ने गुनासाहरू पनि आउँछन्। ती गुनासा भनेका कानुनले दिने कि नदिने, हामीले हाम्रो व्यवहार या आर्थिक रूपले चाहिँ हामीले उहाँहरूलाई सहयोग गर्न सक्ने कि नसक्ने धेरै कुराहरू हुन्छन्। अब हामीले चाहिँ सहज ढङ्गले यो काम भएन मात्रै भन्छौँ, तर प्रक्रियागत ढङ्गले हामी गयौँ कि गयौँ र प्रक्रियागत ढङ्गले आएको कामलाई हामीले कति अल्झाउने काम गऱ्यौँ, यसको भिन्नतालाई पनि हामीले हेर्नुपर्छ। र स्वाभाविक रूपमा नागरिकका सबै गुनासाहरूलाई सम्बोधन गर्न सकिएको छैन, सम्बोधन गर्ने कोसिस चाहिँ हामीले गरेका छौँ।
0: हजुर, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक अनि महिलाहरू जो चाहिँ अशक्त रहेका छन्, त्यस्तोहरूलाई सेवा प्रवाह गर्दाखेरि छुट्टै देशको अवधारणा अनुसार गर्नुभएको छ कि होइन? सोलो डोलो सबैलाई गरिन्छ तर प्राथमिकतामा उहाँ पर्नुहुन्छ, के भन्न सकिन्छ?
1: हाम्रो यो नगरपालिकाको कार्यालयको संरचना कस्तो छ भने अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गर्नको लागि हामीले सहज ढङ्गले गर्ने अवस्था छैन। त्यो भनेको हाम्रो यो भवनको बनावट, हाम्रो यहाँ चाहिँ अपाङ्गता मैत्री भवन विगतमा नबनेको कारणले हामीले त्यो सेवा प्रवाह गर्न सकेका छैनौँ। अर्को सँगसँगै हामी चाहिँ सबैभन्दा तल्लो तहमा बसेर ज्येष्ठ नागरिकलाई, अपाङ्गता भएका व्यक्तिहरूलाई, अन्य बालबालिकाहरूलाई पनि तलै बसेर सेवा प्रवाह गर्नुपर्ने, तर यो हाम्रो कार्यालयको संरचना तल बसेर हामीले चाहिँ सबै नागरिकलाई सेवा दिने अवस्था पनि नभएको कारणले हामीले तेस्रो तलामा बस्नु परेको छ। यहाँका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले दुई तला तिन तलासम्म चढ्नु पर्ने बाध्यात्मक अवस्था पनि छ। कतिपय सन्दर्भमा कोही त्यसरी आउन सक्नुहुन्न भने, त्यस्ता नागरिकहरू आउनुभयो भने तल चाहिँ हामीलाई बोलाउनु होला, हामी चाहिँ तल झर्छौँ, उहाँहरूलाई चाहिँ तलै झरेर त्यहाँ बसेर सेवा प्रवाह गर्छौँ पनि भनेर हामीले भनिरहेछौँ। तर एकाध पटक भन्दा धेरै तलबाट माथि बोलाउन पनि आउनुहुन्न, हामीलाई सूचना पनि हुँदैन। ज्येष्ठ नागरिकहरू लट्ठी टेकेर अपाङ्गता भएका व्यक्तिहरू एकदम पीडादायी अवस्थाले आउनु भएको छ, त्यसैले अब मैले हजुरलाई चाहिँ देख्नु भएको छैन भनेर ढाँटेर हामीले एकदमै तलै बसेर एकदम सेवा गर्नुभएको छ भनेर झुट बोल्न म चाहन्न। हामीले हाम्रो तहबाट चाहिँ गर्ने कोसिस गर्दा गर्दै पनि यो विभिन्न कारणले चाहिँ हामीले त्यो ढङ्गले सेवा प्रवाह गर्न सकेका छैनौँ। अर्को हाम्रो कृषि शाखा, महिला शाखा र पशु सेवा शाखा चाहिँ हाम्रो अहिले अपाङ्गता मैत्री भवन बनेको छ। त्यो भवनमा चाहिँ हामी सेवा प्रवाह गर्दाखेरि नागरिकलाई तलै झरेर अपाङ्गता मैत्री, ज्येष्ठ नागरिक मैत्री र अन्य गर्भवती महिलाहरू आउनुभयो भने पनि उहाँहरूले चाहिँ सहज ढङ्गले सेवा पाउने अवस्था छ त्यो तिनवटा कार्यालयको हकमा। अन्य सेवा लिन आउनलाई चाहिँ अलिकति उहाँहरूले दुखै पाउनु भएको छ र हामी जनप्रतिनिधिहरू, नगर प्रमुख, उपप्रमुख, हामीले पनि माथि तिन तला माथि बस्नुपर्ने बाध्यात्मक अवस्था छ। हामीले चाहिँ अहिले हजुरले भनेकै भाषामा चाहिँ डोलो डोलो नै हामीले सेवा गरेका छौँ, अलगै गरेका छैनौँ।
0: त्यही त, खोटाङ स्थित यहाँले नेतृत्व गर्नुभएको यो नगरपालिका होइन, दिक्तेल, रूपकोट, मजुवागढी नगरपालिका, सदरमुकामको नगरपालिका पनि हो। सदरमुकाम यस्तो ठाउँमा छ कि एकदम अग्लो स्थानमा छ र धेरै जस्तो पहाडी भूभागहरू पर्दछ नगरपालिकाले समेटेका स्थानहरू होइन। अनि वडा तहमा पुगेर वडा वडाका व्यक्तिहरू नगरपालिकासम्म आएर काम लिनलाई अलिकति अप्ठ्यारो पनि छ, किनकि कतिपय ठाउँमा सडक छ, कतिपय ठाउँमा चाहिँ त्यही सडक पनि छैन होइन। सदरमुकामसम्म आइपुग्नलाई निकै कठिन जस्तो पनि देखिन्छ। यसमा जस्तो सरकारी संयन्त्रबाट काम लिन गाह्रो छ भन्ने भ्रमलाई कसरी चिन्नु भएको छ त?
1: पक्कै पनि यहाँले भन्नुभएको नीति नियम कानुन अप्ठ्यारो छ। हामी जनप्रतिनिधिहरू, राजनीतिक कर्मीहरू, सामाजिक मान्छेहरूले यो गरिदिनुहोस् भनेर आदेश दिन्छौँ, तर निजामती कर्मचारी या चाहिँ सरकारी सेवामा रहेका कर्मचारी ज्यूहरूबाट कानुन नियम प्रक्रिया नहेरिकन काम गर्नुहुन्न र गर्दाखेरि पनि कतिपय सन्दर्भमा हामीले जबरजस्ती काम गर्न लगाउँदा पनि मुद्दा परेर ती मुद्दामा चाहिँ असुलुपर गर्ने पनि त्यस्ता घटनाहरू पनि घटेका छन् र अख्तियारले पनि त्यसलाई चाहिँ छानबिन गरेको अवस्था छ। त्यस कारणले कानुनी प्रक्रिया त पुरा गर्नैपर्छ। अलिकति हाम्रो कानुन बनाउँदै अलिकति झन्झटिलो कानुन छ, सेवा प्रवाह सहज ढङ्गले हुँदैन। तथापि हामीले वडा वडामा पुगेर यो स्वास्थ्य शिविर, अपाङ्गता मैत्री कार्डहरू वितरण गर्दाखेरि नागरिकता वितरण गर्नलाई पनि हामीले विगतमा गयौँ, तर अहिले नेपाल सरकारको गृह मन्त्रालयबाट चाहिँ वडामा पुगेर कार्ड वितरण नगर्नु भनेर चाहिँ, यसरी नागरिकता वितरण नगर्नु भनेर चाहिँ उहाँहरूलाई निर्देशन आएको कारणले उहाँहरू जानुहुन्न। तर तिन दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालयबाट सिडिओ साहबलाई अनुरोध गरेर एकजना अपाङ्गता भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको नागरिकता बनाउनै पर्ने, अहिलेसम्म नबनाएको, उहाँलाई दिक्जेलसम्म ल्याउने अवस्था पनि छैन, पाकेकाको एकजना गिरी नाम गरेको युवकलाई चाहिँ उही घरैमा गएर हाम्रो नगरपालिकाको टिम, जिल्ला प्रशासनको टिम गएर हामीले सेवा प्रवाह गर्यौँ। हामीले हाम्रो हैसियतलाई भ्याउन सकुन्जेलसम्म, कानुनी परिधिलाई पनि कतिसम्म आँखा निस्न सकिन्छ, ती कुराहरूलाई ध्यान दिएर हामीले सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। अस्ति भर्खरै स्वास्थ्य शिविर गऱ्यौँ, आँखाको शिविर गऱ्यौँ, अन्य विविध शिविरहरू चाहिँ हामीले गाउँ गाउँमा लगेर सहकार्य गरेर विभिन्न कार्यालयहरू का सेवालाई चाहिँ संयुक्त रूपमा हामीले दिने प्रयत्न गरेका छौँ। र यहाँले भन्नुभयो जस्तै हामी निर्वाचित भएर आउँदै गर्दा पाथेका, खार्मी, निर्माली डाँडा, डोर्पा वडा नम्बर 7 काजी, 4-5 वडा चाहिँ वडा नम्बर 15 पनि 5 वडा चाहिँ यस्ता वडाहरू थिए जहाँ चाहिँ अब नागरिकहरू सदरमुकामसम्म या चाहिँ नगरपालिकासम्म आउन पनि बर्खाको समयमा कतै 2 कतै 3 कतै 1 हिँड्नु पर्ने अवस्था थियो। तर हामी आइसकेपछि हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राखेर न्यूनतम 12 चाहिँ गाडी सदरमुकामसम्म आयो भने, एम्बुलेन्स आयो भने सेवा प्रवाह गर्न नागरिकले सजिलोसँग सेवा लिन सक्नुहुन्छ भनेर हामीले त्यो प्रयत्न गरेर हामीले उच्च प्राथमिकतामा राखेर ती वडाहरूमा चाहिँ 12 गाडी चल्ने व्यवस्था गऱ्यौँ। एकदमै ठुलो बर्सात भएपछि वडा चाहिँ गाडी गएन र त्यहाँका नागरिकहरूले 5 चाहिँ पैदल हिँड्नुपर्ने, बिरामी हुँदाखेरि पनि डोलीमा बोकेर आउनुपर्ने अवस्था सिर्जना भयो। यो चाहिँ विपदको बेला परु काबुभन्दा बाहिरको विषय भयो। त्यस कारणले हर्षक चाहिँ न्यूनतम वडा लिएर नगरपालिकाको आवागमनमा चाहिँ शास्ति नहोस्, दुःख नहोस्, कमसे कम चाहिँ वडा कार्यालयसम्म एम्बुलेन्स आओस्, एम्बुलेन्स नगरपालिकासम्म आओस् भनेर सेवा प्रवाह गर्नलाई चाहिँ हामी एकदम दत्तचित्त भएर लागेका छौँ।
0: हजुर, जबसम्म सदाचार र पारदर्शितालाई अवलम्बन गरेर हामीले विकास प्रणालीमा जोड्न सकिँदैन तबसम्म विकासको लक्ष्य पनि हासिल गर्न सकिँदैन। यसमा सदाचार र पारदर्शितालाई कसरी सँगै लिएर काम गर्नुभएको छ त तपाईँको नगरपालिकामा?
1: यहाँले उठाउनु भएको एउटा महत्त्वपूर्ण विषय हो। विकासको विषयमा मेरो चाहिँ अरूभन्दा भिन्न मत छ, तर अब त्यो पनि कानुनी बाध्यताको कारणले हामीले अगाडि बढाउन सकेका छैनौँ। त्यो के भनेको भने विराटनगरमा बन्ने स्वास्थ्य चौकी भवन, विद्यालय भवन र अन्य सरकारी संरचनाहरू र हिमाल पहाडमा बन्ने संरचनाहरू सिमेन्ट, रड, बालुवा, गिटी प्रयोग गरेर बनाउनु पर्ने कानुनी व्यवस्था छ। अहिले इन्जिनियरहरूले अहिले कुनै संरचना यहाँ हिमालमा बनाउनु पर्यो भने पनि त्यही संरचनाको डिजाइन गर्नुहुन्छ। नेपाल सरकारका विभिन्न तालुकदार मन्त्रालयले पनि त्यस्तै डिजाइन गरिदिनुहुन्छ र हाम्रा यहाँ स्थानीय इन्जिनियरहरूले पनि त्यही गर्नुहुन्छ। तर मेरो मान्यता के हो भने विराटनगरमा बन्ने संरचना र हिमालमा बन्ने, पहाडमा बन्ने संरचना भिन्न हुनुपर्दछ। हिमाल पहाडमा स्थानीय स्रोत र सामग्रीहरू प्रशस्त छ, यहाँ बाँस छ, काठ छ, ढुङ्गा माटो छन्। भूकम्प प्रतिरोधी त्यस्ता संरचनाहरू बनाउनलाई सरकारले प्रोत्साहित गर्ने हो भने, कानुन बनाउने हो भने स्थानीय सिपको जगेर्ना पनि हुन्छ, स्थानीय व्यक्तिहरूले रोजगारी पनि पाउनुहुन्छ, यहाँको वातावरण र पर्यावरण मैत्री पनि हुन्छ, अनि त्यसले चाहिँ कम दाममा पनि बन्छ, हाम्रो परम्परागत सिपको पनि प्रवर्धन हुन्छ। तर अब सरकारले के गरिदिन्छ भने तैँले सिमेन्टकै बनाउनुपर्छ, तैँले रडै प्रयोग गर्नुपर्छ, तैँले गिटी र बालुवै प्रयोग गर्नुपर्छ भनेर जबरजस्ती गर्दाखेरि हाम्रो आम्दानी पनि अब यहाँ सीमित मात्रामा सबै अब सिमेन्ट बाहिरैबाट ल्याउनु पर्यो, रड बाहिरै जान्छ, अनि गिटी बालुवा

0: सक्दैनौँ। यहाँको गर्मीको बेलामा त्यो सिमेन्ट र टिनको छानो तातो हुन्छ, त्यहाँका विद्यार्थीहरू बिरामी हुन सक्छन्, त्यहाँका ज्येष्ठ नागरिक बिरामी हुन सक्छन्। यहाँ के हो त, यहाँ चाहिँ माटोको खपटा हुन सक्छ, यहाँ चाहिँ तपाईँको एकदम आकर्षक ढुङ्गाहरू छन् त्यो ढुङ्गाको चाहिँ छानो हुन सक्छ, खरको छानो हुन सक्छ। त्यस्तो स्थानीय स्रोत र सामग्रीलाई चाहिँ हामीले प्रवर्तन गर्यौँ भने मात्रै हामी चाहिँ विकास र समृद्धिमा पुग्न सक्छौँ। स्थानीय तहबाट हामीले प्रयोग गर्न खोज्दा पनि जबरजस्ती कानुनी बाध्यताले गर्दा हामीले यो प्रयोग गर्न सकेका छैनौँ। आज बिहान मात्रै सहरी विकास मन्त्रालयका माननीय मन्त्रीज्यूका सल्लाहकार सन्तोष पाण्डेजीसँग कुरो भएको थियो, हामीले चाहिँ नम्स बनाउने काम अन्तिम चरणमा छ। अब यो बाँसको नम्स बनिसक्यो भनेदेखि यो नम्सले चाहिँ हजुरको भोलिको दिनमा हामी बाँसका संरचना बनाउन सक्छौँ भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो।
1: हजुर, यसैमा फेरि मैले के थप्न खोजेँ यहाँले यो कुरो भन्दै गर्दाखेरि भने, कतिपय पालिकाहरूमा अतिथि सत्कार खर्च, यातायात खर्च, त्यस्तै खाजा पानी खर्च अत्यधिक रूपमा बढेको भनेर देखाइएको छ के? यहाँले नेतृत्व गर्नुभएको यो दिगतेल रूपाकोट मजगढी नगरपालिका यो समस्या छ कि छैन?
0: होइन, अब मैले हजुरलाई चाहिँ एकदम इमान्दारीपूर्वक भन्नुपर्छ, भोलिको दिनमा चाहिँ आउने कुरा हो, देखिने कुरा हो, हामीले छैन भन्दै गर्दाखेरि चाहिँ यो समस्या हुन सक्छ। तर अब हामीले के गरेका छौँ भने, खाजा खर्चलाई एकदम कन्ट्रोल गर्नको लागि चाहिँ अनावश्यक खाजा नखुवाउने, अब एउटा तहभन्दा सचिवभन्दा तल्लो तहका कोही कर्मचारी आउनुभयो भनेदेखि उहाँहरूको चाहिँ हामीले अब खर्च नबेहोर्ने, होटलको बासको व्यवस्था नगर्ने भनेर हामीले भनेका छौँ। र अब पेट्रोल डिजेल यातायात खर्च दिने कुरामा पनि, अब कुनै काममा हामीले बोलायौँ भने त हामीले यातायात खर्च दिनु पर्यो, नभएदेखि अरूलाई नदिने, तेल पनि नदिने। मैले आफूले व्यक्तिगत कुरा गर्नुहुन्छ भने, मैले आफूले गर्दाखेरि चाहिँ मैले कसैले तेल माग्नु भयो भने कुपनको पछाडि अब कतिपय बाध्यता हुन्छ, मैले दिनै पर्ने पनि हुन्छ परिस्थिति, अनि ल तपाईँको नाम लेखेर सम्पर्क नम्बर लेखेर तपाईँको कुन प्रयोजनमा हो भनेर चाहिँ मैले चाहिँ दिने गरेको छु। त्यसकारणले एकदमै कन्ट्रोल गर्न खोजिएको छ। हामीले चाहिँ भत्ता पनि हामीले लिएका छैनौँ, त्यो ढङ्गबाट हामीले चाहिँ अब गरिरहेका छौँ, कोसिस गर्दछौँ। तथापि अलिकति ऊ भएको छ, केही न केही कन्ट्रोल गर्ने या चाहिँ केही न केही कम गर्ने कोसिस गरेका छौँ, तर पूर्ण रूपमा चाहिँ यो रोकिएको छ चाहिँ म भन्दिनँ। यहाँले भने जस्तै त्यस्ता समस्याहरू छन्, यसरी चाहिँ
1: अब यसलाई न्यूनीकरणतर्फ लाग्नु पर्यो नि यहाँहरू चाहिँ त, होइन? नेतृत्वमा हुनुहुन्छ,
0: एकदम अच्छा भन्दै गर्दा हामी न्यूनीकरण गर्छौँ। अब कति समयले साथ दिन्छ, अब यहाँ अब मैले स्पष्ट भन्दा कार्यले कति साथ छ, मैले चाहिँ मेरो कार्यकालभित्र मैले कति तलब भत्ता लिएछु, मैले कति गाडीको सुविधा प्रयोग गरेँ, मैले कति के मैले चाहिँ उपयोग गरेँ, घर भाडा कति लिएँ, बाहिर हिँड्दाखेरि मैले कति प्लेनको टिकट काटेँ भन्ने यी सबै विषयहरू चाहिँ पारदर्शीबाट ढङ्गबाट बाहिर ल्याउनु पर्दछ। हामी सबैले ल्याउँ, कर्मचारीदेखि हामी सबै जनप्रतिनिधि ल्याउँ, वडा अध्यक्षजीहरूले पनि ल्याउँ, उपप्रमुखजीले ल्याउँ, यो चाहिँ बाहिर ल्याउनु पर्छ भनेर मैले यहाँ भनिरहेको छु। म चाहिँ आफ्नो तर्फबाट आफूले गरेका कुराहरू सार्वजनिक गर्न चाहिँ इच्छुक छु, चाहन्छु, जिम्मेवारीमा छु भने मैले चाहिँ आफू पारदर्शी हुने कि नहुने र मेरा कार्यालयका मेरा माताका साथीभाइले पनि पारदर्शी हुनु
1: हजुर। अब मैले के थप्न खोजेँ यसैमा भन्दाखेरि, यहाँले कुनै समय चाहिँ बाँस सम्मेलन पनि खोटाङमा गर्नुभएको थियो, किनकि खोटाङमा बाँस प्रशस्त रूपमा पाइन्छ, होइन? बाँसबाट चाहिँ धेरै खालका कार्यहरू गर्न सकिन्छ, घरायसी कार्यहरू गर्न सकिन्छ, यसलाई फर्निचरमा पनि रूपान्तरण गर्न सकिन्छ। यहाँकै कार्यालयहरूमा पनि, यहाँको यो जुन चाहिँ दिगतेल रूपाकोट मजगढी नगरपालिकाको कार्यालयमा पनि यो बाँसबाट निर्मित फर्निचरहरू निर्माण गर्नुभएको रहेछ। हामी कुनै समय चाहिँ रेडियो कार्यक्रम सञ्चालन गर्ने क्रममा यहाँको पालिकासम्म पनि आइपुगेका थियौँ, होइन? त्यहाँ जाँदाखेरि सबै बाँसका फर्निचरहरू हामीले देख्यौँ, टेबल कुर्सीदेखि लिएर, होइन? त्यसो भएको हुनाले बाँस सम्मेलन पनि गर्नुभयो, बाँसबाट उत्पादित वस्तुहरूको सदुपयोग कस्तो भएको छ र त्यसमा सिपलाई कसरी जोड्नु भएको छ र यसले पालिकाबाट चाहिँ के लाभ लिन सकेको छ, यो पनि सुनौ त छोटो रूपमा।
0: दुःखका साथ भन्नुपर्छ, म एकदम आफूलाई आत्मग्लानी पनि हुन्छ, हामीले यो बाँस सम्मेलन गर्यौँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा, बाँस भन्ने बित्तिकै दिक्तेल भन्ने देखिन्छ, कतिपय व्यक्तिहरूले मलाई मेयर भनेर पनि सम्बोधन गर्नुहुन्छ, नयाँ ठाउँमा जाँदाखेरि पनि तीर्थराज भट्टराई भन्दा मैले भने एकदम नयाँ ठाउँमा पनि तपाईँ बाँसको विषयमा आमरण अनसन बस्नुभएको हो भन्नुहुन्छ र हाम्रोमा प्रशस्त बाँस पनि पाइन्छ। तर एकदमै पीडादायी या दुःखदायी अवस्था के छ भने, हामीले चाहिँ चार महिना पाँच महिना तालिम पनि दियौँ, सामानहरू उत्पादन गर्न खोज्यौँ, तर अब किन हो पनि नगरपालिकाको कमजोरी हो कि स्थानीयहरूको चासोको विषय नबनेको हो कि, उत्पादनमा चाहिँ एकदमै कमी छ, त्यसो भन्दै गर्दा उत्पादनै भएको छैन भन्ने त होइन, तर जति माग अहिले राष्ट्रिय रूपमा चाहिँ हाम्रो नगरपालिकामा धेरै व्यक्तित्वहरूले चाहिँ बाँसका सामग्रीहरू माग्नुहुन्छ, दुःखका साथ भन्नुपर्छ ती माग भए जति हामीले दिन सकेका छैनौँ। हामीले चाहिँ चार महिना पाँच महिनाको तालिम पनि दियौँ, त्यसपछि पछि पनि दियौँ, तर ज जसले तालिम दिनुभयो त्यो तालिम चाहिँ अब तालिमकै लागि मात्रै सीमित भयो, उहाँहरूले निरन्तरता दिनु भएन, अहिले साता

0: जनाले नियमित बनाइरहनु भएको छ फर्निचरहरू, उहाँहरूले बनाएका फर्निचरहरू अझै पुगेको छैन। यी पिक्कल बजारमै पनि माघ बमोजिम सम्बोधन हुन सकेको छैन। तालिम दिँदाखेरि तालिम लिन आउनुहुन्छ तर सिक्नमा इच्छुक देखिनुहुन्न। त्यस कारणले अब गर्ने के एकदमै समस्या छ। अब यसमा हुन चाहिँ एउटा अलिकति समस्या के छ भने यो बाँसको काममा मेहनत धेरै छ तर अब मेहनत अनुसारको आय कम छ। तर के हो भने अहिले पो कम छ, जब दिने पछि हामीले काम गर्दै गऱ्यौँ भनेदेखि त हात बस्दै जान्छ, काम गर्दै जान्छ। त्यसो भन्दै गर्दा 1200-1500 कमाउनलाई बाँसको काम गर्दा पनि कुनै समस्या छैन, न्यूनतम त्यति कमाउनलाई। तर एकैचोटि हामीले 5000-10000 या भने जस्तो हामीले एकै दिनमा कमाउन सकेनौँ होला। अहिले यति धेरै माग छ हजुरलाई चाहिँ एकदम यो लोकप्रिय रेडियो नेपालबाट भन्दै गर्दा मोरङको स्टुडियो साहबले 1.5-2 महिना अगाडिदेखि मलाई नियमित फोन गर्नुभयो र मलाई मेरो उहाँसँग ज्ञान पनि होइन, उहाँले चाहिँ डिटेलकै मलाई चाहिँ बाँसको फर्निचर चाहियो, तपाईँकै पालिकामा बनाएका फर्निचर चाहियो, जस्तो भन्छ मेरो स्टुडियो कार्यालयमा चाहिँ विभिन्न खाले सामग्री फर्निचरहरू चाहिएको छ बनाइदिनु पर्यो भन्नुभयो। मैले पटक पटक यहाँका साथीहरूलाई भने उहाँहरू चाहिँ हामी यहीँ व्यस्त छौँ, विराटनगर जान आउन हामी भ्याउँदैनौँ भन्नुभयो। म विराटनगर जाँदा एकजना साथीलाई लिएर गएर नापेर त्यहाँ चाहिँ अब स्टुडियो साहबले देखाउनु भयो, आफै घुमेर देखाउनु भयो, सम्झौता गर्नुपर्छ भने नगरपालिकासँग गर्ने कि कुन संस्थासँग गर्ने, तपाईँहरूले ती फर्निचर धमाधम बनाउनु, केही संरचनाहरू बनाउनु छ, फर्निसिङ पनि गर्न छ त्यो गर्नुहोस्, म चाहिँ तपाईँहरूलाई 6-7 महिनाको 6-7 जनालाई रोजगारी दिन सक्छु, यति धेरै काम छ। जनजी आन्दोलनको बेलामा भत्किएका संरचनाहरू भग्नाशेष भएका छन्, ती चाहिँ नयाँ संरचना बनाउनलाई पैसा पनि आएको छ, राज्यलाई तलमासी नहुने गरी राज्यलाई चाहिँ व्यवहार ज्यादा व्यवहार नथपिने गरी प्रकृति र संस्कृति मैत्री फर्निचर विशेष गरी बाँसै म प्रयोग गर्न चाहन्छु भनेर उहाँले चाहिँ भन्नुभएको थियो। साथीहरू अब व्यावसायिक हुन सक्नु भएको छैन, मैले भने जति चाहिँ अब यो दिन सकेका छैनौँ, तथापि अब हामी कसरी प्रवर्धन गर्न सक्छौँ, कसरी अरूलाई पनि अब सिपसँग जोड्न सक्छौँ, कसरी हामी उत्पादनलाई बढावा दिन सक्छौँ भनेर हामी चाहिँ अब यो वर्ष पनि तालिम पनि दिने, तालिमको लागि तालिम होइन उत्पादनमुखी तालिम दिनुपर्छ र भनेर हामी लागिरहेका छौँ। हामीले हस्ताक्षर पनि गरायौँ, धेरै तालिम भयो, यहाँ चाहिँ दैनिक तालिम हुन्छन्, 100 वर्षदेखि जीविसदेखि तपाईँको पञ्चायत कालदेखि तालिम भयो, तर तालिम करोडौँ अरबौँ रुपियाँको तालिम देशैभरि भइसक्यो, वर्षै पछि हुन्छ, तर उपलब्धिविहीन तालिम भयो, परिणाममुखी तालिम गराउँ भनेर हामीले भनिरहेका छौँ। मैले हजुरलाई एकदम दुःखका साथ भने जति माग छ माग बमोजिम हामीले पठाउन सकेका छैनौँ, त्यसै भएर हाम्रो पठाएकै छैन भन्ने छैन। एडिबीले पनि हामीलाई चाहिँ बाँसका जराबाट त्यो रेल पान्डा बनाइदिनुहोस् भन्नुभयो, हामीले त्यहाँ दियौँ। अरू अरू विभिन्न ठाउँमा विभिन्न कार्यालयबाट माग गरिरहनु भएको छ। काठमाडौँ विश्वविद्यालयबाट 500 चाहिँ यो भित्र राख्ने डस्टबिन बनाइदिनुहोस् भन्नुभएको थियो, त्यो चाहिँ हामीले बनाउन सकेका छैनौँ
1: हजुर। अनि यसमा जस्तो खोटाङ स्थित डिक्तेल रूपाकोट मजगढी नगरपालिका क्षेत्र कृषिका लागि उर्वर मानिन्छ, उत्पादन पनि बढी नै हुन्छ होइन, तर पहाडी भिरालो जमिन भए तापनि होइन, तर चाहिँ उत्पादन चाहिँ बढी देखिन्छ र त्यहाँका कृषकहरू पनि निकै मेहनती देखिन्छ, तर कृषकहरूले गरेको उत्पादनलाई चाहिँ बाँदरले खाइदिने र बाँदरले एक किसिमको कृषिमा अलिकति आतंक मचाएको जस्तो देखिन्छ। यसलाई नगरपालिकाले बाँदर आतंकलाई हटाउनलाई र बाँदरले कृषि उपजहरूलाई जुन किसिमको नोक्सानी पुर्याएको छ नि त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाका केही थप कार्यक्रमहरू पछिल्लो पटक ल्याउनु भएको छ।
0: हामीले यही आर्थिक वर्षमा बजेट विनियोजन गर्दाखेरि हामीले 45 लाख रुपियाँ बजेट विनियोजन गरेका छौँ। 15 वटा वार्ड छन्, 3-3 लाखको दरले हामीले बजेट विनियोजन गरेका छौँ, जसलाई हेरालु राख्नेदेखि लिएर कार्यविधि बनाएर हामीले अगाडि बढ्ने भनेका छौँ, प्रक्रिया पनि अगाडि बढाएका छौँ। अब विगतमा पनि बाँदर थिए, बाँदर नभएको होइन, भरुवा बन्दुक थियो, मान्छेहरूले चाहिँ अलिअलि लुकीचोरी मार्थे पनि, अहिले पछिल्लो समय यो द्वन्द पछाडि चाहिँ अब घरेलु हतियारहरू नभएको कारणले बाँदर मार्दैन, र वास्तवमा भन्यो भने बाँदर मार्न पनि पाइँदैन, यो कानुनी रूपमा पनि मार्न पाइँदैन, मार्नु पनि हुँदैन, म पनि यो मान्यता राख्छु। तर अब हजुरले भने जस्तै अहिले बसाइँसराई चाहिँ रामेछाप पछाडि दोस्रोको जिल्लाको रूपमा हाम्रो खोटाङ बजार छ, र प्रमुख बसाइँसराईको कारण मध्ये एउटा चाहिँ बाँदर पनि हो, सबैलाई के हो भन्दिनँ, बाँदर पनि हो। यहाँले भन्दै अहिले चाहिँ अब धेरै नागरिकहरू चाहिँ मकैको बोट समाएर बस्नुपर्ने हुन्छ, महिला केटाकेटीलाई ज्येष्ठ नागरिकलाई त बाँदरले चाहिँ अब टोक्छ पनि, अस्ति भर्खरै हलेसीमा चाहिँ एकजनालाई त्यस्तै घटना घट्यो र टोकेर अब लड्नु पनि भयो, र मतलब यस्ता घटनाहरू भनेका छन्। यो बाँदरको समस्या समाधान होस् भनेर मेरो चाहिँ विभिन्न सातबुँदे मागहरू मध्ये चाहिँ नेपाल सरकारसँग आमरण अनसन बस्दा बाँदरको समस्या समाधान गर्नको लागि पनि कानुन संशोधन गरेर उपयुक्त व्यवस्था गरेर संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय नागरिकको साझेदारीमा योजना बनाएर चाहिँ यो बाँदर हाम्रोमा बाँदरको समस्या होला, काहीँ दुम्सीको समस्या छ, काहीँ बनेलको समस्या छ, काहीँ मिलगाईको समस्या छ, यी विभिन्न समस्याहरूलाई समाधान गर्न राज्यले नीति कानुन बनाओस् र प्रभावकारी ढङ्गबाट यसको व्यवस्थापन गर्नुपर्छ। अन्यथा हाम्रा गाउँहरू, हाम्रा भूगोलहरू रित्किने छन् र भोलि चाहिँ यो वन्य जन्तु गुरुको वासस्थानको रूपमा परिणत हुन्छ। अहिले पनि अब त्यस्तै अवस्था छ, यसलाई अलिकति प्रभावकारी ढङ्गले गर्न सकिन्छ कि भनेर हामीले 45 लाख रुपियाँ छुट्याएर अनुरोध गरेका छौँ। अस्ति भर्खरै पनि म केही समय अगाडि काठमाडौँ आउँदाखेरि वन मन्त्रालय कृषि मन्त्रालयमा कुरा गरेर एउटा चाहिँ वन्यजन्तु समस्या समाधान समिति पनि बनेको छ, त्यो समितिले काम गरिरहेको छ। र अहिले मैले अस्ति बजेट भाषण सुन्दै गर्दा सङ्घीय सरकारले 41 करोड हाराहारी चाहिँ बाली नाली व्यवस्थापनको लागि बजेट छुट्याएको छ भन्ने चाहिँ आएको छ, र सम्भवतः हामीले 45 लाख छुट्याएका छौँ। सङ्घीय सरकारले पनि यसमा केही बजेट थप गर्छ, उसले पनि कार्यविधि बनाउँछ, र नागरिकका समस्यालाई चाहिँ जरैबाट समाधान गर्नको लागि सङ्घीय सरकार प्रतिबद्ध छ, हामी पनि प्रतिबद्ध छौँ, र जसमा नागरिकको पनि प्रत्यक्ष सहभागिता र लगानी हुन जरुरी छ। नभएदेखि
1: हजुर, जस्तो कृषिका विभिन्न खालका उपजहरू लगायत दुग्धजन्य उत्पादनले पनि यहाँको यो पालिका आत्मनिर्भरतामा चाहिँ छ होइन, यसले जस्तो निर्वाहमुखीबाट जीवन स्तर उकास्नका लागि नगरपालिकाले केही कार्यक्रम पनि ल्याएको छ कृषिको क्षेत्रमा।
0: प्रशस्तै हामीले ल्याएका छौँ, चाहिँ 15 लाख भन्दा बढी पौधाहरू कफीका बिरुवाहरू हामीले उत्पादन गर्यौँ, नर्सरी बनाएर अहिले धमाधम रोप्ने काम अब लगभग अन्तिम चरणमा छ। यही वर्ष मात्रै हामीले 12-14 लाख जति हामीले कफीका बिरुवाहरू पनि रोप्यौँ। हामीले किबीलाई त्यसै गरी विकास गरेका छौँ, किबीको यहाँ हामीले जुस उद्योग पनि हामीले स्थापना गरेका छौँ, काष्ठफलको वैकल्पिक बालीको रूपमा काष्ठफललाई पनि हामीले रोपेका छौँ, र जहाँसम्म भैँसी गाई प्रवर्धन पाडापाडी प्रवर्धन भनेर हामीले काम पनि गरेका छौँ। कतिपय सन्दर्भमा हाम्रो अलिअलि आलोचना पनि भएको छ, यो वितरणमुखी कार्यक्रम भयो भनेर आलोचना पनि भएको छ, त्यस कारण हामीले प्रवर्धन गर्न खोजेका छौँ। जबसम्म नागरिकले मैले आफ्नो राज्यको पैसा मात्रै होइन आफूले मेहनत पनि गर्छु, आफूले योगदान पनि गर्छु र सँगसँगै प्रवर्धन गर्छु र आत्मनिर्भर हुन्छु भन्ने नसोचुन्जेलसम्म राज्यले मात्रै चाहेर केही हुन सक्दैन। सबैलाई म गोलमटोल भन्न सक्दिनँ, कतिपय सन्दर्भमा यहाँ योजना माग्न आउनुहुन्छ, कतिपय यहाँ विभिन्न प्रकारका माग लिएर आउनुहुन्छ, कतिपय व्यक्तिहरू चाहिँ झोलामा मात्रै कागज बोकेर यहीँ बजार फेरीमा बसेर होटलमा बसेर कागज बनाएर त्यसो खालको विकास गर्नुहुन्छ। त्यस कारणले चाहिँ अब त्यस्ता व्यक्तिहरूको पहिचान गरेर हामीले उत्पादनमा आधारित भएर जस्तै एक मुरी तोरी बनायो भने उहाँहरूलाई चाहिँ प्रति किलो कति पैसा दिने हो, त्यसको बापत चाहिँ हामीले के दिने हो, त्यो ढङ्गले चाहिँ हामीले गर्ने गर्दछौँ। वितरणमुखी हामीले चाहिँ योजनाहरू अनुदान वितरण गर्न चाहिँ हामी निर्वाचित भएर आउने बित्तिकै बन्द गरेका छौँ, र हामीले कस्तोलाई चाहिँ हामीले यो दिएका छैनौँ भन्दा हामीले दिएका छौँ, तर हामीले कस्तो खालको चाहिँ हामीले वितरण गरिरहेछौँ भने प्रदेश सरकारले सङ्घीय सरकारले अनिवार्य वितरणै गर्नु, त्यस्ता कार्यक्रमलाई वितरण गर्नु भन्छ, सूचना निकालेर त्यसलाई त्यस्ता कार्यक्रम चाहिँ गऱ्यौँ हामीले वितरण गरिरहेका छौँ। तर नगरपालिकाकै बजेटबाट चाहिँ वितरणमुखी होइन उत्पादनमा आधारित सहयोग गर्नुपर्छ भनेर त्यो ढङ्गबाट हामीले चाहिँ गरिरहेका छौँ।
1: जस्तो कृषिकै कुरा गर्नुभयो यहाँले होइन, यहाँको नगरपालिका पूर्व दक्षिण भागतिर पर्ने टेम्के मयुङ होइन, जुन चाहिँ पर्यटनको प्रमुख आधारको रूपमा रहेको छ भने यहाँको नगरपालिकाबाट फेरि यता हलेसी तुवाचुङ नगरपालिका पनि जोडिएको छ है। हलेसी तुवाचुङ नगरपालिका जुन चाहिँ हलेसी महादेव मन्दिरबाट करिब 32-35 किलोमिटरको पक्की सडक खण्डमा चाहिँ यहाँको दिक्तेल यो चाहिँ सदरमुकाम होइन त्यहाँ आइपुगिन्छ, जुन चाहिँ नगरपालिका रहेको छ है। अब पर्यटनका सम्भावना पनि प्रशस्त छन् किनकि त्यो अग्लो डाँडाबाट हिमालहरूको लस्कर पनि श्रृङ्खलाहरू पनि राम्रोसँग देख्न सकिन्छ, कृषि पर्यटनलाई पनि बढाउन सकिन्छ, पद्मार्गको पर्यटनलाई पनि बढाउन सकिन्छ, पर्यटकहरू आए भनेदेखि चाहिँ त आम्दानीको स्रोतहरू पनि बढ्दछ। यतातर्फ नगरपालिकाले कसरी काम गरेको छ छोटो रूपमा भनिदिनुहोस् त।
0: हामीले पक्कै पनि यो गरिरहेका छौँ। 3 वर्ष अगाडि हामीले अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गऱ्यौँ, सम्भवतः नेपालमा 52 वटा देशका चित्रकारले बनाएका चित्रहरू हाम्रो नगरपालिकासँग सुरक्षित छ। नेपालको कुनै पनि सरकारी निकाय कसै सबै छैन भनेर म दावा गर्न चाहन्छु, त्यो पनि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हामीले गरेका थियौँ। 2 वर्ष अगाडि हामीले माघको 1 र 2 गते नयाँ वर्षको अवसरमा रेड पाण्डा थार सम्मेलन गऱ्यौँ, रेड पाण्डा थार रुट प्रवर्धन गरेर मुन्दुम ट्रेलसँग जोड्नलाई चाहिँ हामीले पर्यटन प्रवर्धन गर्ने पर्यापर्यटनलाई विकास गर्ने कोसिस गऱ्यौँ, र यहाँ कालिका भगवती मजुवागढीमा चाहिँ हामीले विकास गर्नलाई विभिन्न रचनाहरू बनाइरहेका छौँ। जगत गुरु र काली बाबाले हलेसीको दर्शन गरिसकेपछि कालिका भगवतीको दर्शन गरिएन भने यात्रा अपुरो हुन्छ, त्यो कर्म अपुरो हुन्छ। जो कुरा चाहिँ काली पुराण र शिव पुराणमा यति श्लोकको यति दफामा उल्लेख गरिएको छ भनेर उहाँहरूले चाहिँ स्पष्ट रूपमा भन्नुभएको छ, र अहिले हजुरले र मैले कुरो गरिरहँदाखेरि अहिले चाहिँ नेपालका वरिष्ठ मूर्तिकारहरू यहाँ आउनु भएको छ, र उहाँले चाहिँ हाम्रै सासु खोलामा ढाकिएका ठुल्ठुला 4-5 फिटका मूर्तिहरूलाई ल्याएर मूर्तिलाई विभिन्न आकृति दिएर यो चाहिँ मूर्तिकलाको विकास चाहिँ गर्नको लागि चाहिँ यो हामी मजुवागढीमा कालिका भगवतीको पेरिफेरीमा लगेर हामी राख्छौँ र त्यसलाई चाहिँ यो चाहिँ पर्यापर्यटनको विकासको लागि मूर्तिकलाको संस्कृतिको विकासको लागि सभ्यताको विकासको लागि हामीले यो काम गरेका छौँ र हामीले चाहिँ त्यसरी गरिरहेका छौँ र हामी पर्यटनलाई र पनि त्यसरी जोड्न खोजिरहेका छौँ।
1: हजुर, अब हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ होइन, पर्यटनका कुराहरू पनि रहे होइन, यहाँले गर्दै रहेको सबैभन्दा उल्लेख्य काम के हो जुन पालिकावासीले सधैँ अनुभूत गर्न र सम्झिरहन सक्छ?
0: भौतिक संरचना काम त हामीले अप्रशस्तै गरेका छौँ, बजार ढलान भएको थिएन, हिलान मेच्यो, यहाँ खेत रोप्न चाहिँ तयार हुनुहुन्थ्यो, बजारमा हामीले त्यो ढलानको काम गरेका छौँ, पाथेका खार्मी अघि पनि मैले भने त्यहाँ चाहिँ बर्खाको समयमा नागरिकहरू सदरमुकाम आउँदाखेरि नगरपालिका आउँदाखेरि चाहिँ 3-4 महिना पैदल हिँड्नु पर्ने अवस्था थियो, त्यस पछाडि हाम्रो यो गाईघाट जानको लागि खानी डाँडाबाट चाहिँ रेग्मीटारको बाटो खोल्नको लागि नगरपालिकाले गौरवको योजना बनाएर हामीले चाहिँ कार्यक्रम गऱ्यौँ र हामीले चाहिँ त्यो ढङ्गबाट विकासलाई चाहिँ अगाडि बढ्यौँ। 4-5 वटा काम छन् जो काम चाहिँ यो अत्यन्तै महत्त्वपूर्ण काम छ, हामीले त्यो ढङ्गबाट विकास गरिरहेका छौँ गऱ्यौँ र भोलिका दिनमा पनि पक्कै नागरिकले सम्झिनुहुनेछ। अहिले तत्काल रहँदाखेरि जिम्मेवारीमा रहँदा नागरिकबाट आलोचना हुन्छ तर भविष्यमा चाहिँ वास्तवमा यी महत्त्वपूर्ण कामहरू गरे भनेर चाहिँ उहाँहरूले पक्कै पनि भन्नुहुन्छ।
1: शिक्षा र स्वास्थ्यलाई पनि सँगै लिएर हिँड्नु भएको छ, सुधार आएको छ यहाँले नेतृत्व गरिसकेपछि पालिकामा?
0: हजुर, अब शिक्षा र स्वास्थ्य पनि हामीले सँगसँगै लिएर हिँडेका छौँ र हामी आइसकेपछि शिक्षामा हामीले प्रशस्त बजेट बढाएका छौँ, शिक्षामा चाहिँ विभिन्न तालिम गोष्ठीहरू गरेका छौँ र कोशी प्रदेशमै पहिलो हाम्रो नगरपालिका हुन सक्दछ। हामीले प्रधानाध्यापकहरूको खुला परीक्षाबाट 5 वर्षमा चाहिँ प्रधानाध्यापकको चाहिँ परीक्षा दिनुपर्छ भन्ने भनिएको छ, यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ हामीले गत वर्ष परीक्षा गराएर हामीले प्रधानाध्यापकको नियुक्ति गरेका छौँ। यद्यपि सबै ओडामा रहेका विद्यालयहरूमा विविध कारणले चाहिँ पुरा हुन सकेन तर पनि हामीले चाहिँ त्यो ढङ्गबाट चाहिँ हामीले गरेका छौँ।
1: जाँदा जाँदै हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ? नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ त जाँदा जाँदै?
0: होइन, मेरो अनुभवमा चाहिँ नागरिकको सहभागिता बिना कुनै पनि विकास चाहिँ दीर्घकालीन विकास सम्भव छैन, नागरिकको सहभागिता जरुरी छ र स्थानीय नागरिकहरूको सहभागिता सँगसँगै स्थानीय स्रोत र सामग्रीहरूको परिचालन चाहिँ अत्यन्तै जरुरी छ। स्थानीय स्रोत र सामग्रीको परिचालन हामीले गर्न सकेनौँ भने जतिसुकै विकासको कुरा गरे पनि जतिसुकै समृद्धिको कुरा गरे पनि यो खोक्रो नारा मात्रै हुन्छ। त्यसैले हामीले नागरिकको सहभागिता र स्थानीय स्रोत र सामग्रीको प्रयोग गर्नको लागि सरकारले नीतिगत व्यवस्था गर्न जरुरी छ। नीतिगत व्यवस्था नगर्दाखेरि हामीलाई काम गर्न अप्ठ्यारो छ। अहिले मैले र हजुरले कुरो गरिरहँदाखेरि यहाँ मैले यहाँ बाँसका फर्निचरहरू राखेको छु, यहाँ स्तनपान कक्ष बाँसकै हामीले बनाएका छौँ तर यो बजेट विनियोजन गर्नको लागि नीति नभएको कारणले कार्यालयले मानेन, यहाँका कर्मचारी भएन। त्यस कारणले अब यो चाहिँ सरकारले कानुनी व्यवस्था सरकारी कार्यालयमा सबैतिर स्थानीय स्रोत र सामग्रीहरू प्रयोग गर्ने गरी फर्निचर प्रयोग गर्छु, त्यहाँको दराज प्रयोग गर्छु, त्यहाँका टेबल कुर्सी प्रयोग गर्छौँ, त्यहाँका आवश्यक सामग्री प्रयोग गर्छु भनिदिनु भयो भनेदेखि स्थानीयले रोजगारी पनि पाउनु, त्यसको लागि नीतिगत व्यवस्था जरुरी छ। सरकारले नीतिगत व्यवस्था गरेन भनेदेखि समृद्धि चाहिँ यो कुरामा मात्रै हुन्छ, व्यवहारमा हुन सक्दैन भन्ने मेरो चाहिँ निष्कर्ष छ।
1: कुराकानीमा जोडिनु भयो दिक्तेल रूपाकोट मजगढी नगरपालिकाको समग्र विकास अवस्था गर्दै रहनु भएको काम र त्यसमा बाधा अडचन के छ, कानुनी बाटो के छ, होइन स्रोत र साधनले कतिसम्म भ्याउँछ र भ्याएसम्म कति गर्न सकिन्छ, यी इत्यादि कुराहरूमा रहेर हामीले कुराकानी गर्यौँ। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
0: यहाँ धेरै धेरै धन्यवाद, अत्यन्तै यो महत्त्वपूर्ण प्रश्नहरू यहाँका जिज्ञासा यहाँले राख्नुभयो। रेडियो नेपाल जस्तो नेपालको एकदम प्रबुद्ध चाहिँ सबैभन्दा पुरानो हाम्रो लोकप्रिय रेडियोबाट चाहिँ मलाई आफ्ना कुराहरू यहाँ नागरिकले उठाउने विषयवस्तुहरू, समृद्धिका विषयवस्तुहरू, सुशासनका विषयवस्तुहरू सोधेर मैले चाहिँ स्पष्ट हुने मौका दिनुभयो। हरि सर लगायत रेडियो नेपाल परिवारलाई म नगरपालिकाको तर्फबाट व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु।
1: दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीय वासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी स्थानीय सरकारले स्थानीयको विकासमा विकासको अपनत्व हुने गरी कृषि तथा पर्यटन र स्वास्थ्य तथा सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीय वासीको रोजगार तथा कृषिमा भएको आत्मनिर्भरता मात्र नभई त्यस यसबाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको पनि दुई मत नहोला। दिक्तेल रूपाकोट मजुअगाडी नगरपालिकाले नागरिक समुदायको गुनासोको आधारमा छोटो अवधिमा जे काम गर्न सक्यो त्यसमा नागरिकको सहयोग र समर्थनबाट नै सम्भव भएको देखिन्छ। त्यसैले पालिकाभित्र रहेका आफ्ना स्रोत साधनलाई समुचित उपयोग गरी रोजगार तथा आय आर्जनमा उल्लेख्य सुधार गर्ने गरी नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पालिकाले योजना तथा कार्यक्रम विस्तार गर्न सके दिक्तेलवासीको मुहार फेर्न सकिने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आज हामीले खोटाङ स्थित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको पछिल्लो विकास अवस्था बारे पालिकाका प्रमुख तीर्थराज भट्टराईसँग कुराकानी गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे हामी अर्को विषय चर्चाका साथ आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस्त, नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौ। अब सुनाउँदैछौ कुटी गोविन्द बहादुर र साथीहरूको स्वर, बीबी सिंहको रचना र सिके रसाइलीको संगीतमा रहेको यो जागरण गीत।

हजुर, अहिले सुन्नुभयो उही गोविन्द बहादुर र साथीहरूको स्वरमा रहेको गीत। अब सुनाउँदैछौ उदय शमशेर र अमरराज शर्माको स्वर, कृष्ण सिटौलाको रचना र प्रकाश गुरुङको संगीतमा रहेको यो जागरण गीत।

अहिले सुन्दै हुनुहुन्थ्यो बीके राणा, शान्ति श्रेष्ठ र साथीहरूको स्वर, बीके राणाको रचना र बीके राणाकी संगीतमा रहेको जागरण गीत। अब सुनाउँदैछौ ओम श्रेष्ठ, रामेश श्रेष्ठ र साथीहरूको स्वर, श्याम टमोटको रचना र श्याम टमोटकै संगीतमा रहेको यो जागरण गीत। गीत पछाडि यहाँले 9 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल। आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। र इरानमा अमेरिकी हवाई आक्रमण जारी। परमाणु कार्यक्रम अन्त्य गर्नु नै अमेरिकाको लक्ष्य रहेको राष्ट्रपति डोनाल्ड ट्रम्प को बनाई। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानीको वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री स्मित पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा हिजो छलफल भएको छ। प्रतिनिधि सभाको गत जेठ 17 गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोलप्रसाद अर्यालले संसद सचिवालयलाई निर्देशन दिनु भएको छ। सभामुख अर्यालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयन लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न माइग्रेसन गर्न लागिएकोले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो जारी गरेको सूचना अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले राहदानी सम्बन्धी सेवा दुई दिनका लागि बन्द रहने भएको हो। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक हिजो बहुमतले पारित गरेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित 8 जना विरुद्ध 2,91,34,000 रुपियाँ भन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। कृषि वन तथा पर्यटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा हिजो ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार मेहनती र नतिजामुखी भएर काम गर्न पनि आग्रह गर्नुभयो। गोर्खाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक दुर्घटना बीमा गरेको छ। नगरभित्रका विद्यालयमा अध्ययनरत 4582 विद्यार्थीको दुर्घटना बीमा गरिएको नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो। देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। पशु सेवा कार्यालय कालीकोटले बर्ड फ्लू नियन्त्रणका लागि सतर्कता अप्नाउन आग्रह गरेको हो। भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा 90 योजना सम्पन्न गरेको छ। कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण, खोला किनारा संरक्षणका योजना पूरा गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। रेडियो नेपालमा हिजो आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रमको सेट ढुङ्गा साबित हुने बताउनु भएको छ। मनसुनी प्रणाली सक्रिय भएपछि हिजो 7 प्रदेशमा मौसमी बदली भई वर्षा भएको छ। पछिल्लो 24 घण्टाको विवरण अनुसार कास्कीमा 102 मिलिमिटर वर्षा भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्य कार्यान्वयन समिति हिजो गठन गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल कलेजबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। म्याग्दीको मालिका गाउँपालिका 4 सिस्नेरी र खवाङ विद्युतीकरणका लागि सञ्चालित आयोजनाहरू अल्पत्र बनेका छन्। सिस्नेरी खवाङका साथै मालिकाको वडा नम्बर 5 पर्ने देवी स्थानको पन्थोक र जुगजामा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तारका लागि सञ्चालित योजना अल्पत्र परेका हुन्। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्नेर दुःख हैरानी दिने 17 जनालाई हिजो प्रहरीले पक्राउ गरेको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका 1 स्थित छोरतेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ। करिब 75,45,000 लागतमा निर्माण भएको 8.5 मिटर लामो पुलले लोमनथाङ 1 र 2 जोडेको छ। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइनमा जोडिनेछ। कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका 9 पालिकालाई पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याइएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त पार्ने अभियान भएको बताउनु भएको छ। अब खेलकुद समाचार। विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना र स्विजरल्यान्ड पुगेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को सामना गर्नेछ भने स्पेनले बेल्जियमको, नर्वेले इङ्ल्यान्डको र स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। र इरानमा अमेरिकी हवाई आक्रमण जारी, परमाणु कार्यक्रम अन्त्य गर्नु नै अमेरिकाको लक्ष्य रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

Ez bolna spal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म हुँ भानुभक्त खड्का। नागरिक शिक्षा भनेको केवल अधिकारको जानकारी दिने विषय मात्र होइन, नागरिकलाई आफ्नो कर्तव्य, जिम्मेवारी, अनुशासन र कानुन प्रतिको सम्मान बारे सचेत बनाउने निरन्तर प्रक्रिया पनि हो। सभ्य, जिम्मेवार र उत्तरदायी नागरिक निर्माणका लागि नागरिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। नागरिकले कानुनको पालना गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अरूको अधिकारको सम्मान गर्ने र समाजप्रति आफ्नो दायित्व पूरा गर्ने संस्कार विकास गर्नु नागरिक शिक्षाको मूल उद्देश्य हो। यसै सन्दर्भमा आज हामी सडक सुरक्षाको विषयमा कुरा गर्छौँ। सडकमा हिँड्ने प्रत्येक व्यक्ति, चाहे उनी पैदल यात्री हुन्, साइकल चालक, मोटरसाइकल चालक, सार्वजनिक वा निजी सवारी चालक अथवा यात्रु, सबै सडक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। ट्राफिक नियमको पालना गर्नु कानुनी दायित्व मात्र नभई आफ्नो तथा अरूको जीवनप्रतिको सम्मान पनि हो। नेपालमा बढ्दो सवारी साधन, तीव्र सहरीकरण, सडक विस्तारसँगै सडक दुर्घटनाका घटनाहरू पनि चिन्ताजनक रूपमा देखिएका छन्। अधिकांश दुर्घटनाको कारण सडकको अवस्था मात्र नभई तीव्र गति, लापरवाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति, हेलमेट वा सिट बेल्ट प्रयोग नगर्नु, मोबाइल फोनमा कुरा गर्दै सवारी साधन चलाउनु, जेब्रा क्रसिङको प्रयोग नगर्नु तथा ट्राफिक नियमको व्यवस्था गर्नु जस्ता मानवीय कमजोरीहरू रहेका छन्। यस्ता दुर्घटनाले हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने, धेरै घाइते तथा अपाङ्ग हुने र परिवार तथा राष्ट्रले ठूलो सामाजिक तथा आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था सृजना भएको छ। सडक सुरक्षा सुनिश्चित गर्न सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण भए पनि यसमा सबैभन्दा ठूलो भूमिका स्वयं नागरिकको पनि हुन्छ। जब नागरिकले ट्राफिक नियमलाई बाध्यता होइन, आफ्नो जीवन र अरूको सुरक्षाका लागि आवश्यक अनुशासनका रूपमा स्वीकार गर्छन्, तब मात्र सुरक्षित सडक संस्कृतिको विकास सम्भव हुन्छ। परिवार, विद्यालय, सञ्चार माध्यम, स्थानीय तह तथा समुदायले पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन सक्छन्। आजको नागरिक शिक्षा कार्यक्रममा हामी ट्राफिक नियम र सडक सुरक्षाका विविध पक्षबारेमा छलफल गर्दैछौँ। ट्राफिक नियमको महत्त्व, नागरिकको दायित्व, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा नागरिकको भूमिकाका बारेमा आज हामी एकजना अनुभवी विज्ञसँग कुराकानी गर्छौँ। उहाँ हुनुहुन्छ चोटपटक रोकथाम अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्त।
3: सर, हजुरलाई कार्यक्रम नागरिक शिक्षामा स्वागत छ।
4: हजुर, धन्यवाद।
3: यो सडक सुरक्षा र ट्राफिक नियमलाई नागरिक शिक्षाको महत्त्वपूर्ण विषय किन मानिन्छ र यसको नागरिकको दैनिक जीवनसँग कस्तो सम्बन्ध हुन्छ?
4: ट्राफिक भनेको अङ्ग्रेजी शब्दको, नेपालीमा गाडी मोटरहरू बाटोमा गुड्छन् त्यसलाई चाहिँ ट्राफिक भनिन्छ। ट्राफिक प्रहरी भनेको त्यसलाई चाहिँ हेर्ने मानिस, ट्राफिक प्रहरी। यो अनुशासन, यसमा अनुशासन धेरै ठुलो कुरा छ। किनभने अनुशासन भएन भने त्यहाँ एक अर्कासँग ठोक्किने अथवा एक त्यो ठोकेर त्यसबाट

0: विभिन्न किसिमका दुर्घटना हुने सम्भावना हुन्छन्, त्यसका लागि नियम बनाइदिएको हुन्छ। जस्तै उदाहरणको लागि, बाटो त उही हो तर दायाँ र बायाँमा चाहिँ दायाँबाट हिँडेपछि बायाँ दिशामा जान नमिल्ने त्यो नियम हो नि त। तर बाटो खुला छ, गाडी त जान सक्छ हो, त्यसलाई त्यो चालकले त्यो नियममा राख्नुपर्ने हो। यसरी नियम र अनुशासन सँगसँगै जोडिन्छ। यो अनुशासन नगरे पनि हुन्छ, गाडी त अनुशासन नभए पनि चल्छ, तर अनुशासन नभयो भने दुर्घटना हुन्छ।
1: अनुशासन चाहिँ नागरिकको दैनिक जीवनसँग सम्बन्धित छ।
0: त्यो त हजुर, हामी सडकै मात्र कुरा नगरौँ, हरेक चिजमा अनुशासन, जस्तै हजुरलाई उठ्ने सुत्ने खानेदेखि लिएर हरेक कुराको एउटा एउटा नियम हुन्छ नि, दैनिकी हुन्छ। त्यस्तै अब यसको कस्तो छ भने, यसबाट मैले दुर्घटना हुन्छ त भने, दुर्घटनामा संलग्न हुने त व्यक्तिहरू हो नि
1: हजुर,
0: अनि त्यो दुर्घटनाको शक्ति त्यसको परिमाण हेरेर मान्छे कि त घाइते हुन्छ कि त मर्छ। अब फेरि यसलाई दैनिक जीवन, हजुरले भन्नुभयो भने दैनिक जीवनमा यात्रा कसले गर्छ भनेपछि, कुनै एक ठाउँबाट अर्को ठाउँमा जाने काम भएको मान्छे अथवा रोजगार भएको मान्छे अथवा शिक्षा लिन जाने मान्छे, बिना कामको मान्छे त हिँड्दैन नि बाटोमा
1: हो।
0: त्यस कारणले यसले त दैनिक जीवन पनि कसको भने क्रियाशील सक्रिय व्यक्तिहरूको दैनिक जीवनलाई सम्झिनु, कसैको निधन भयो भने त त्यो त्यसको अन्त्य नै भयो, तर दुर्घटनामा घाइते अपाङ्ग भयो भने त्यो जीवनभर त्यो पीडा लिएर बाँच्नु पर्ने। त्यस कारण यो चाहिँ हाम्रो, तर अर्कोतिर जोड्नुहुन्छ भने हाम्रो यात्रा भनेको मानवको लागि एउटा छुट्याउन नसकिने कि, हाम्रो दैनिक क्रियाकलापहरूमा छुट्याउन नसकिने यात्रा भनेको लामो दूरी मात्र नहुनसक्छ, छोटो छोटो पनि हुनसक्छ। त्यसो भए मान्छेले त सधैँ यात्रा गर्नुपर्छ, त्यसै कारणले यो एक आपसमा निकै जोडिएको विषय छ। किनभने सडक दुर्घटनामा पर्ने धेरैजसो पैदल यात्री हुन्छन् भन्ने मान्यता छ, किनभने मानव जाति त एकदमै कमजोर हो नि त बनावट, शारीरिक बनावटको हिसाबले। अब त्यत्रो गाडी मोटर फलामको इन्जिन भएको त स्पिडमा आइरहेको, त्यसले हिर्काउँदा त हाम्रो टाउकोमा हो भने त्यसको छुट्टै असर हुन्छ, जिउमा हो भने छुट्टै असर हुन्छ, हड्डीमा हो भने छुट्टै असर हुन्छ, त्यसले चाहिँ फरक फरक परिमाणको हामीलाई घाइते बनाउँछ।
1: त्यसो भए सर, यो अब सडक दुर्घटना न्यूनीकरणमा सरकारले मात्र होइन प्रत्येक नागरिकले निर्वाह गर्नुपर्ने प्रमुख जिम्मेवारीहरू चाहिँ के हुन सक्छन्?
0: छोटो उत्तर दिनुपर्नेमा अनि अलि लामो चाहिँ हुनसक्छ, किनभने यो सरकारले चाहिँ एउटा यस्तो हाम्रो नियम छ भन्ने कुराको सचेतना, शिक्षा, जानकारी प्रष्ट रूपमा दिएको छ भने, अनि त्यसपछि नागरिकले त्यसलाई पालना गर्नुपर्छ, र त्यो पालना गराउने निकाय पनि सरकारले तोकिदिएको हुन्छ, र त्यो पालना गरेन भने दण्ड जरिमाना हुने काम हुन्छ। सरकार भनेको त एउटा सिस्टम हो, त्यो देखिँदैन नि। त्यसको लागि देखिने भनेको, सरकार भनेको कहाँ कहाँ देखिन्छ म हजुरलाई भन्छु। सडक बनाउने काम सरकारले गर्छ, अनि गाडी मोटर हाम्रो देशमा बन्दैन, त्यसलाई आयात गर्ने अनुमति दिने काम पनि सरकारले गर्छ, अनि त्यसपछि चालकहरूलाई अनुमति पत्र, जुन लाइसेन्स भन्छ, त्यो दिने काम पनि उसले गर्छ। सवारी साधनहरू गुणस्तरीय छन् कि छैनन्, चल्न योग्य छन् कि छैनन् भने चेक पनि सरकारले गर्छ, र अघि भने जस्तै त्यो नियम मानेको छ कि छैन भनेर ट्राफिक प्रहरीले त्यो नियमको पालना गराउँछ। यी सबै सरकारका रूपमा संलग्न छन्। अनि यसका अतिरिक्त अब आयो नागरिकको कर्तव्य, यस्तो पनि हुन्छ कि बाटो राम्रो छ, गाडी पनि राम्रो छ, चलाउने मान्छे नराम्रो छ भने पनि दुर्घटना हुन्छ। त्यसो भने त्यो त व्यक्ति हो अब होइन, अनि त्यो व्यक्ति फेरि एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दाखेरि, मानव यो सार्वजनिक यातायात हो भने चालकलाई अनावश्यक दबाब दिएर, जस्तै यो बाटोमा जान सक्दैन भने पनि गइहाल्छ भन्ने खालको एउटा, त्यो त्यो पनि हाम्रो परिपाटी हुन्छ। अर्को के हुन्छ भने, आफूले नदेखेको नजानेको बाटो अथवा त्यो अलिकति असुरक्षित जस्तो लाग्यो भने जोखिम लिने चलन पनि हुन्छ। यी सबै त व्यक्तिको आफ्नो आफ्नो निर्णय हो नि त, स्वविवेक हो। यदि त्यहाँ स्वविवेक भएन भने एक थरी हुन्छ। अर्को चाहिँ हाम्रो देशमा धेरै चाहिँ मोटरसाइकलहरू छन्, जस्तै 100 सवारी साधनहरू मोटर वाहनहरू छन् भने त्यसमा 75 जति चाहिँ मोटरसाइकल, 2 पाङ्ग्रे अथवा 3 पाङ्ग्रे हुन्छन्। यो मोटरसाइकल भनेको सबैभन्दा जोखिमपूर्ण सवारी साधन हो, किनभने त्यसमा पल्ट्यो भने पनि, त्यो उछिट्टियो भने पनि, जे भए पनि त्यो मान्छेलाई एकदमै घाइते अथवा मृत्यु नै गराउँछ। त्यसमा सुरक्षा के
1: पनि, हाम्रो देशमा अब चालकले बाहेक पछाडि बसिन्छ नि, जो पछाडि बस्ने यात्री हुन्छ उसले त हेलमेट लाएको कमैले मात्र देखिन्छ, कमैले मात्र लाग्दो देखिन्छ।
0: त्यो एकदमै त्यसलाई म अवज्ञ भन्छु, किनभने हाम्रो जुन यो यो कुराको अघि हामीले सरकारको कुरा गऱ्यौँ नि, त्यो सरकारले मैले चाहिँ त्यसलाई सरल भाषामा भने त्यसमा के हुन्छ भने ऐन हुन्छन्, कानुन हुन्छन्, त्यसमा चाहिँ जस्तै सवारी तथा यातायात व्यवस्था ऐन भन्ने हुन्छ, त्यसमा के हुन्छ भने के गर्न हुने के नगर्न हुने अथवा कस्तो गुणस्तरको सवारी साधन चलाउन मिल्ने यो सबै कुरा त्यहाँ तोकेको हुन्छ। त्यसपछि नियमावली हुन्छ, अनि त्यसमा पनि के भनिएको छ भने अब मैले अघि नै भने नि मोटरसाइकल एकदमै जोखिमपूर्ण सवारी साधन हो, त्यसकारण भरसक त्यसको प्रयोगकर्ता त्यसमा सवारी सवार हुने र चालक दुवैले अनिवार्य रूपमा त्यो सुरक्षा टोप भन्छ हेलमेट लाउनु पर्छ भनेर हाम्रो ऐनमा।
1: हेलमेटले मात्र पनि त नहोला नि है, हेलमेटले त टाउको अलि जोगायो।
0: यस्तो छ, त्यो एकदम सही हजुरले भनेको, हाम्रो समस्या के छ भने बाटोमा पनि खाल्डाखुल्डी छ, हेलमेट लगाएर दुर्घटना हुनबाट रोक्दैन, हेलमेट लगाएर
1: टाउको सुरक्षा चाहिँ गर्छ।
0: हजुर हो, अब यो हजुरहरूले भिडियोहरू अथवा कतिपय अवस्थामा आफैले पनि देख्नुभएको पनि हुनसक्छ, पछाडि बस्ने मान्छेलाई अकस्मात हामीले ब्रेक लगायो भने चालकले त त्यहाँ समात्ने ह्यान्डल हुन्छ, तर त्यो चाहिँ अकस्मात हुँदा त्यो विज्ञानमा हाम्रो होइन 9-10 हुन्छ नि चालको नियम, पहिलो नियममा त्यो स्थिर वस्तु स्थिर रहन चाहन्छ, चलायमान चाहिँ चलायमान रहन चाहन्छ भन्ने एउटा नियम छ नि। मोटरसाइकल रोके पनि त्यो मान्छे चाहिँ चलिरहन चाहन्छ र त्यो मान्छे उछिट्टिएर अनि उल्टो परेर ठ्याक्क पहिलोचोटि टाउको नै ठोकिन्छ। अब यो अवस्था चाहिँ मानिसहरूले परेपछि चाहिँ बुझ्नुहुन्छ, तर समस्या के छ भने नपरुन्जेल बुझ्दैन। योलाई पनि हामीले नागरिक सचेतनाको एकदमै अभावको रूपमा बुझ्नुपर्छ। अनि कतिपय अवस्थामा कस्तो छ भने ट्राफिक प्रहरी बाटोमा छन् भने पहिर्ने त्यो लगाउने नत्र नलगाउने चलन पनि देखिन्छ, यद्यपि त्यसको चाहिँ फाइदा ट्राफिक प्रहरीलाई केही पनि हुँदैन, दुइटैले नलाए पनि ट्राफिक प्रहरीलाई केही पनि हुँदैन, त्यो मान्छे त त्यो चलाउने र नचलाउने त्यो पछाडि बस्नेलाई नै हुने हो।
1: तर यो अलिक
0: बुझ्दैनौँ
1: हामी, हो तर ख्याल गर्दैनौँ।
0: यो यस्तो हुँदो रहेछ, त्यो के रहेछ भने अलिकति कस्तो छ भने हामीले यो कन्भिनियन्स भन्छ सहज, के असहज भयो भने केही कुरा हामी जस्तै बाटोहरू पनि सानो अलिकति अप्ठ्यारो छ भने छोटो बाटो जाने जुन चलन हुन्छ नि, लामो बाटो राम्रो छ भने पनि छोटो बाटो खतरा छ भने पनि जाने हुन्छ, तर हामीले चाहिँ त्यो हेलमेट दुईवटा हेलमेट बोक्नु अलि असहज हुने हो कि अथवा किन्न त मलाई लाग्दैन, त्यो किन्न चाहिँ किन्न पैसा नभएर कसैले युज नगरेको होइन होला भन्न म सक्दिनँ, किनभने मोटरसाइकलको कति पैसा पर्छ हजुरहरू हामी सबैलाई थाहा छ, त्यो हेलमेटको बढीमा राम्रो हेलमेट 2000 माथिदेखि सुरु हुँदो रहेछ पाउन, त्यसले टाउको सुरक्षा गर्छ। 3,00,000 मोटरसाइकल किन्ने मान्छेले 2,000 हेलमेट किन्न सक्नुहुन्न भन्ने म मान्दिनँ,
1: तर एउटा क्याफेमा गएर चिया खान चाहिँ हामी फेरि त्यो तप तयार हुन्छौँ।
0: यो कुरालाई अब यसलाई चाहिँ श्रोताहरूले नकारात्मक रूपमा नलिएर वास्तवमा ओहो यो ठिक हो नि भन्ने कुराले लिनुभयो भने पक्कै पनि यसले तपाईँ तपाईँको साथीभाइ अथवा आफ्नो परिवारलाई चाहिँ जोगाउँछ।
1: हजुर, यो सर भनिन्छ नि धेरै दुर्घटना चाहिँ नियमको अभाव भन्दा पनि पालना नगर्ने प्रवृत्तिको कारणले गर्दाखेरि यो दुर्घटनाहरू भइरहेको छ भनिन्छ, सडक दुर्घटनाहरू। त्यसो भए नागरिकमा सुरक्षित सडक संस्कार विकास गर्न कस्तो खालको व्यवहार आवश्यक छ, कस्तो खालको व्यवहार परिवर्तन गर्नु आवश्यक छ?
0: त्यही त एकदम अघि हेलमेटको कुरा त हामीले गरिहाल्यौँ। अब नागरिक भन्नाले हामी यसमा चाहिँ कहिलेकाहीँ बुझ्दाखेरि श्रोताहरूले यसलाई बुझ्दाखेरि चाहिँ छुट्याइदिन सक्नुहुन्छ, म त्यो नछुट्याउनु होला भनेर म अलिकति वर्णन गर्न चाहन्छु। चालक पनि नागरिक नै हुन्, जो सहचालक पछाडि मान्छे ल्याउनु नागरिक नै हुन्, यात्रुहरू पनि नागरिक नै हुन्, त्यो बसको हकमा ट्रकको हकमा पनि सामान बोक्ने त्यो सामानको धनी पनि नागरिक नै हुन्, अनि त्यसपछि मोटरसाइकल चालक पनि नागरिक नै हुन्, सबै हामी त नागरिक हो नि होइन, जस्तै अब कहिलेकाहीँ सुनिन्छ नि ठुल्ठुलो नेताजीहरूले बोल्नु पऱ्यो भने पनि नागरिकको हिसाबले त म यस्तो भन्न सक्छु नि भन्नुहुन्छ, भनेपछि त हामी सबै नागरिक हो नि, यो देशभरि बस्ने मान्छे सबै नागरिक हो। अब कुरा कहाँ आयो भने अनि त्यसपछि त्यो नियमहरू त छन्, उदाहरणको लागि म अब अर्को उदाहरण दिन्छु, हाम्रो के हुन्छ भने सडक दुर्घटनाको सबैभन्दा ठुलो कारण चाहिँ गति हो, के गति गति भनेको त्यो पनि विज्ञानसित विज्ञान विषयमा दोस्रो नियम भन्ने हुन्छ, त्यो चालको नियम नै हो। त्यो के छ भने जति तीव्र गतिमा कुनै वस्तु मुभ गर्छ भने चल्छ भने त्यसमा त्यति नै धेरै पोटेन्सियल त्यो इनर्जी हुन्छ, के त्यो भित्र सञ्चित हुन्छ, जब कुनै ठाउँमा त्यो ठुक्किन्छ भने त्यो चाहिँ काइनेटिक रूपमा त्यसले ध्वस्त गर्छ त्यो त्यो आफैमा मुभिङ गर्दा त काइनेटिक भयो, तर मान्छे जब मोटरसाइकलको तुलना गर्नुहुन्छ भने त्यो त त्यसमा पोटेन्सियल छ नि। यो शक्ति जति ठुलो हुन्छ क्षति त्यति ठुलो हुन्छ। उदाहरणको लागि हामीले ओखर फुटाउने भन्नुहोस् अथवा नरिवल फुटाउने भन्नुहोस्, बिस्तारै हान्दा फुट्दैन, जोरले हान्दा फुट्छ, यो चाहिँ नियम भन्न खोजेको कि मैले। अब यो हाम्रो शरीरमा बसमा भए पनि त्यही हो, मोटरसाइकलमा पनि त्यही हो, जिपमा पनि त्यही हो, जति ठुलो स्पिडमा त्यो चलिरहेको हुन्छ त्यो ठोक्किँदाखेरि त्यति धेरै शक्ति उत्पन्न हुन्छ। अर्को नियम के छ भने शक्ति एक ठाउँबाट अर्को ठाउँमा जान्छ त्यो सकिँदैन नि, त्यो कार त रोकियो तर त्यसको शक्ति अब त्यो भित्र बसेका सबै अङ्ग मान्छेहरूदेखि लिएर सबैमा सर्छ, त्यो सरेपछि हाम्रो शरीरमा क्षति हुन्छ, बिस्तारै भएकोमा क्षति हुँदैन। मैले यो कुरा बयान किन गरेको हो भन्नुहुन्छ भने कतिपय सवारी साधन मोटरसाइकल गाडी कार हेर्नुभयो भने त्यो त्यो गाडी त्यो मोटर कति स्पिडमा चलेको छ भन्ने नाप्ने त्यहाँ एउटा स्पिडोमिटर त्यो राम्रोसित काम गरेको हुँदैन। त्यो काम गर्यो भने त उनीहरूले थाहा पाउँछ चालकले कि म कति गतिमा गइरहेको छु, होइन, त्यो पनि एउटा कारण छ। अर्को हजुरको जस्तै गाडीको चाहिँ कन्डिसन कस्तो हुनुपर्छ भन्ने पनि नियम कानुनहरू छन्, त्यो चाहिँ जाँच पास गर्ने संस्था पनि छ, सरकारी अफिस नै हुन्छ, त्यसले प्रमाणित गरेपछि मात्र चलाउन योग्य छ भन्ने हुन्छ। अब यहाँमा नागरिकहरू हजुर आफै जोड्नु होला कि जस्तै मैले झुटो किसिमले यो गाडी ठिक छ भनेर प्रमाणित गरेँ भने त्यहाँनिर मैले हजारौँ त्यसमा प्रयोग गर्ने नागरिकहरूको जीवनको भविष्यमा क्षति हुन सक्ने सम्भावनालाई मैले त्यो के भन्छ नजरअन्दाज गरेर त्यसलाई चलाउन अनुमति दिए, त्यो असुरक्षित थियो, होइन, एउटा त्यो हुन्छ। अर्को कहिलेकाहीँ के हुन्छ हामीले अक्सर हाम्रो देशमा चालकलाई बढी जिम्मेवार बनाइन्छ के, किनकि त्यो एक किसिमले ठिक पनि हो। कसरी भन्नुहुन्छ भने चालकलाई गाडीको बारेमा सबै थाहा हुन्छ, तर चालकलाई चाहिँ त्यो के भन्छ आत्मसम्मान अधिकार के भन्ने त्यो शब्दावली मैले भन्न जानिनँ, उसले चाहिँ मेरो गाडी खराब छ म चलाउँदिनँ भन्ने एउटा हक अधिकार त्यो चाहिँ छैन, किनभने त्यो मालिकले चलाऊ भनेपछि उसले चलाउनु पर्ने अवस्था छ, यो पनि नागरिकको हो नि, होइन।
1: विशेष गरी हाम्रो देशको हकमा भन्नुपर्दा सडक दुर्घटनाबाटै धेरैजनाको ज्यान गएको, अङ्ग भङ्ग भएको, होइन, अब अशक्त भएर बस्नु परेको स्थिति छ नि त, त्यही भएर हामी सडक दुर्घटनालाई नै जोडिरहेका छौँ। विद्यालय र परिवारले बालबालिका तथा युवाहरूलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत खेल्नुपर्ने भूमिका चाहिँ के हुन सक्छ?
0: साँच्चै भन्नुहुन्छ भने हामीले नागरिक सचेतना भन्ने कुरालाई ठिक छ अब अरू जे गरे पनि गर ट्राफिकमा चाहिँ नियम मान भनेर भन्यो भने मलाई लाग्दैन यो सजिलै उनीहरूले त्यसलाई लिन्छन्। यो एक किसिमको संस्कार हजुर अरूको भन्नुभयो नि संस्कार भन्ने शब्द, संस्कार भनेको शब्द चाहिँ त्यो व्यापक हुन्छ। जस्तै उहाँहरूले मानौ विद्यार्थी र भाइ बहिनी कुरा गर्नु भने यदि उहाँ विद्यालय टाइममा जाने गृह कार्य सधैँ गर्ने अथवा शिक्षकले भनेको मान्ने अथवा मेहनत लगनशील काम गर्ने गर्नुहुन्छ भने उहाँ एउटा संस्कार हो नि त्यो त्यो कुरालाई चाहिँ अब कसैले अब तपाईँ स्कुल जानुहुन्छ तपाईँ राम्रोसित पढ्नुहोस् होमवर्क गर्नुहोस् सधैँ भनिराख्नु पऱ्यो भने उहाँ पक्कै पनि त्यसबाट अलिकति फरक बाटोमा गइराख्नु भएको छ भन्ने हुन्छ। त्यो त संस्कारले चाहिँ के हुन्छ भने आफै मेहनती लगनशील हुने कुरा हो। अब यो ट्राफिकको पनि कहिलेकाहीँ कस्तो हुन्छ भने यसको सबैभन्दा नराम्रो पक्ष म राम्रो छु मलाई राम्रोसित चलाउन आउँछ अरूको कारणले मात्र मलाई समस्या हुनसक्छ, म चाहिँ ठिक छु मैले त एकदम राम्रोसित चलाउन सक्छु जति स्पिड भए पनि कन्ट्रोल गर्ने, यो किसिमको भ्रम एउटा चाहिँ चालकहरू चालक भन्नाले फेरि प्रष्ट पार्न चाहन्छु जो मोटरसाइकलको अगाडि बस्छ त्यो पनि चालक हो, जो कार चलाउँछ त्यो पनि चालक हो, ट्रक चलाउने पनि चालक हो, बस चलाउने पनि चालक हो, सबै चालक भनेको गाडी जस्तै चलाउँछ। अक्सर यो विश्वव्यापी समस्या पनि हो, यो मानवको समस्या जस्तै अरू काममा पनि यसलाई जोड्न सक्छौँ, मैले चाहिँ राम्रोसित गर्न सक्छु मलाई त आइहाल्छ नि भन्ने कुरा यसले नै बिगारेको हुन्छ। तर हाम्रो कमी कहाँनिर छ भने यो समस्या कति ठुलो छ यसको सुरुवात कहाँबाट हुन्छ यसलाई हामीले कसरी कम गर्न सक्छौँ भन्ने कुरा समेटेर चाहिँ हामीले शिक्षा सचेतना दियो भने त्यो प्रभावकारी हुन्छ। तर अब बाटोमा मात्रै लेन नकाट्नु रातो बत्तीमा रोक्नु भन्ने कुराहरू यो चाहिँ कस्तो भयो भने डिस्क्रिट भन्छ कि यसलाई चाहिँ अरू संसार एकातिर गइराखेको छ तपाईँ ट्राफिक नियम मात्र स्पेसिफाई गरेर भन्दै हुनुहुन्छ कि त्यसले चाहिँ अलिकति हामीलाई गाह्रो छ। यो कुरा चाहिँ विद्यार्थीहरूलाई यसरी बृहत् ज्ञान दिनुपर्ने आवश्यक छ।
1: सडकमा त अब पैदल यात्री हुन्छ साइकल चालक हुन्छ अनि अब निजी तथा सार्वजनिक यातायात सवारी चालक सबै हुन्छन्, हामी सबैको आफ्नो अधिकार दायित्व हुन्छ यी अधिकार दायित्व बीच, सबैजनाको अधिकार दायित्व बीच सन्तुलन कायम गर्न चाहिँ के गर्नु पर्ला, के कुरामा ध्यान दिनु पर्ला हामी सबै नागरिक हो?
0: हजुर हो, त्यही अघि कुरा भयो नि, उदाहरणको लागि अब यसलाई चाहिँ पैदल यात्रीको लागि अब स्थानीय सरकार अथवा सम्बन्धित निकायले सुरक्षित हिँड्ने बाटो बनाइदिनु पर्यो, त्यो त पूर्वाधार भयो।
1: पूर्वाधार
0: तर समस्या के भयो भने नागरिक सचेतनाको कुरा गर्ने हो भने त्यो उपलब्ध पूर्वाधार त्यो फुटपाथमा हिँड्नु पर्यो होइन, एउटा त्यो। अर्को अहिले चाहिँ यो काठमाडौँमा र अन्य सहरहरूमा पनि साइकलको लागि पनि, किनभने साइकल पनि अति नै जोखिमपूर्ण सवारी साधन हो, यद्यपि त्यो धेरै तीव्र गतिमा गुड्दैन, त्यसले गर्दा आफै साइकल चालकहरू लड्यो भने त्यति त्यो सिभियरली घाइते हुँदैन गम्भीर रूपमा, तर त्यो अरू सवारी साधनसित पर्यो भने त्यसले चाहिँ जोखिम हुन्छ ज्यान जाने। अनि त्यसको अतिरिक्त हजुरले भन्नुभयो निजी भन्नुभयो, अनि त्यसपछि सरकारी पनि हुन्छ। यहाँ हाम्रो देशमा के छ भने विभिन्न रङका प्लेटहरू जो हुन्छ नि, कालो रातो होइन, यस्ता नम्बर प्लेटहरू भएका गाडीहरू, एम्बुलेन्स लगायतका सवारी साधनहरू त्यहाँ गुड्छन्। अब ठिक छ, उहाँहरूको वर्गीकरण अनुसार ती सवारी साधनहरूको किसिम र त्यसको उद्देश्य, त्यसको त्यो किनेको किन हो, बनेको किन हो भन्ने कारण फरक भए तापनि, त्यो दुर्घटनामा पर्यो भने चालक अथवा त्यसमा भएको व्यक्तिलाई हुने हानि सेम हो सबैमा। हामीले कतिपय अवस्थामा मन्त्रीज्यूहरूको गाडी पनि दुर्घटना भएको सुनेका छौँ, प्रहरीको गाडी दुर्घटना भएको सुनेका छौँ, एम्बुलेन्स दुर्घटना भएको सुनेका छौँ होइन।
1: हो,
0: त्यसो भएकोले मेरो गाडी त सरकारी हो भन्ने त्यो त्यसले फरक पार्दैन कि। अब हजुरले फेरि नागरिक सचेतना भनेको हामी सबै नागरिक हौँ होइन, जस्तै सिट बेल्ट लाउनु पर्छ भने जुनसुकै ओहदा होस् अथवा जुनसुकै तहको मान्छे होस् सिट बेल्ट लाउनु पर्छ, किनभने सिट बेल्ट लाउनुको दुईवटा कारण छ। एउटा चाहिँ तीव्र गतिमा भएको, अघि मैले भने जुन अचानक रोक्नु पर्दाखेरि उछिट्टिएर निस्किन्छ सवारी साधनबाटै, सिसा फुटाएर निस्केको नेपालमै उदाहरण छ सिट बेल्ट नलागेको अवस्थामा। अर्को कहिलेकाहीँ हामी यो खोला नालामा चाहिँ खसेको गाडीहरू हराउने कुरा त्यो बेग्लै कुरा हो, त्यसबाहेक पहाडमा जुन माथिबाट त्यो गाडी पल्टिएर तल झर्छ त्यो बेला यदि सिट बेल्ट हुने हो भने मानिसहरूलाई पक्कै पनि सिट बेल्ट नलाएको अवस्थाभन्दा कम क्षति हुन्छ। किन भन्नुहुन्छ भने त्यो सिट आफैमा अलिकति केही न केही सुरक्षाको लागि बनाइएको हुन्छ, मानिसको शरीर अलिक फ्लेक्जिबल हुन्छ, त्यसलाई समेटेर राख्छ। अहिले कस्तो हुन्छ भने हामी यस्तो के क्रेटमा अन्डा राखेको हुन्छ भने त्यो खुल्ला राख्यो भने क्रेट यसो पल्टिँदा त अन्डा झरिहाल्छ, तर त्यसलाई दुईवटा क्रेटले छोक्यो भने त हामी साइकलमा झुन्ड्याएर लान सक्छौँ नि, त्यसरी बुझ्नुपर्ने यसलाई। अब यो पनि अब नागरिक कर्तव्य, अब हजुरले भने यो सचेतना हाम्रो यो कार्यक्रमको जुन फोकस छ यो कहाँ आउँछ भने अघि भने जस्तै ट्राफिक पुलिसहरू छन् भने त्यो उपयोग गर्ने नत्र नगर्ने भयो भने त्यो कर्तव्य
1: अरूको लागि गर्दै जस्तो।
0: अब सचेतना भने त भित्र आफूभित्र आउने कुरा हो। अब हाम्रो देशमा जन्मिनु भयो बुद्ध, उहाँको तहमा पनि आउन सक्छ भने सामान्य एउटा असल नागरिकको तहमा पनि आउन सक्छ। उदाहरणको लागि मैले बुद्धको किन ल्याएको भने उहाँले आफ्नो सचेतना अरूलाई पनि दिनुभयो र यो विश्वलाई नै शान्तिको एउटा सन्देश जसरी दिनुभयो नि, त्यसै असल नागरिकले पनि आफ्नो जिम्मेवारी आफ्नो नियम पालनहरू गरेर उदाहरणीय रूप बनेर त्यो अरू मानिसहरूले पनि उहाँलाई त माने कुनै चालकलाई चाहिँ कहिले पनि दुर्घटना भएन, किन भएन, यो कारणले भएन भन्ने कुरा सिकोस् न होइन, यस्ता कुराहरू हामी चाहिँ यसमा चाहिँ जोड्न सक्छौँ।
1: स्थानीय समुदाय टोल विकास समितिहरू छन्, विद्यालय सञ्चार माध्यमले सडक सुरक्षा अभियानलाई प्रभावकारी कसरी बनाउन सकिन्छ होला?
0: अब यसमा मेरो आफ्नै संलग्न भएको म एउटा उदाहरण दिन चाहन्छु। उदाहरणको लागि नेपालमा अहिले यातायात व्यवस्थापनको ऐन उपलब्ध छ, तर सडक सुरक्षा जो अघि हामीले सबै छलफल गऱ्यौँ यी विषयहरूलाई समेट्ने कानुनी बाध्यकारी प्रावधान छैन। त्यो भनेको यात्रुको सुरक्षा कसरी हुने, सडक प्रयोगकर्ताको सुरक्षा कसरी हुने भन्ने कुरामा केन्द्रित छैन सङ्घीय रूपमा। अनि त्यसपछि हामीले त्यसलाई समुदाय स्तरमा यो हाम्रो कुन कुन ठाउँमा जोखिम छ, त्यो जोखिम के कारणले भएको छ, कसरी गर्ने भन्ने कुराको केही नगरपालिकाहरूमा यो चाहिँ गाउँ स्तरको समूह बनाएर अनि त्यहाँको नेतृत्व जस्तै नगर प्रमुख अथवा गाउँ प्रमुख उहाँहरूसित छलफल निरन्तर गर्दाखेरि अनि उहाँहरूको सहकार्यमा स्थानीय तहमा केही कानुनी व्यवस्था गरेर केही त्यसको भौतिक पूर्वाधारमा सुधार गरेर अनि त्यसपछि केही एडभोकेसी भन्छ नि सचेतनाका कामहरू गरेर त्यहाँ चाहिँ सुधारको कामहरू सुरु गर्नुभएको छ, त्यो गर्न सकिन्छ भन्ने एउटा ठुलो उदाहरण हो होइन। त्यसको लागि हाम्रो ठुलो बजेट अथवा ठुलो त्यहाँ भौतिक पूर्वाधारको आवश्यकता पर्दैन. यो सचेतना नै एकदमै सचेतनाको कुरा हो. यसकारण अब कहिलेकाहीँ के हुन्छ भने हाम्रो देश हुन त संघीयतामा गइसके तापनि केन्द्रीकृत यो निर्देशनहरूको अझै प्रभाव छ कि हामी केन्द्रबाट निर्देशन नगएसम्म हजुरले भन्नुभएको टोल अथवा गाउँ अथवा नगरमा चाहिँ खासै त्यसको वास्ता नगर्ने एउटा चलन पनि छ. अब यद्यपि यो धेरै घट्दै गएको छ त्यस्तो भन्न मिल्दैन, तर स्पेसली सडक दुर्घटना रोकथामको विषयमा, सडक सुरक्षाको विषयमा यो काम चाहिँ अझै त्यसै दिशामा गइरहेको छ. त्यस कारण मैले एउटा सानो उदाहरण दिएँ. यदि चाहनुहुन्छ भने आफ्नै टोल विकास आफ्नै नगरपालिका तहमा पनि सचेत नागरिकहरूको अग्रसरतामा आफ्नो गाउँ टोलमा चाहिँ दुर्घटना भइरहेको ठाउँमा किन भइरहेका छन्, यसका पछाडि के छ त कारण भनेर त्यसलाई त्यही स्थानीय तहमै हटाउन सक्ने ठुलो सम्भावना छ.
1: सुरक्षित सडक, जिम्मेवार नागरिक र दुर्घटना मुक्त समाज निर्माणका लागि सम्पूर्ण नागरिकलाई यहाँको सन्देश के हुन्छ?
0: त्यही त हाम्रो यो अघि छलफलको सम्पूर्ण सारांश के छ भने हामीले सवारी साधन किन्ने भनेको एक ठाउँबाट अर्को ठाउँमा छिटो पुगोस् भनेर हो, र त्यसै कारणले सडकहरू पनि निर्माण भएका छन्. तर यति पनि हामीले हतार गर्नु हुँदैन कि एकछिनको लापरवाही नभनौँ, अलिक बढी हतारले भनौँ, एक सेकेन्ड, दुई सेकेन्ड अथवा एक मिनटको बढी हतारले आफ्नो ज्यानै जोखिममा जान सक्ने हुन्छ. यहाँहरू श्रोताहरूले कतिपयले चाहिँ सबै आफ्नै आँखाले देख्नुभएको होला. उदाहरणको लागि हालचालै कुनै खोलामा होइन बसहरू अब एकछिन पर्खिनुहोस् भनेर प्रहरी प्रशासनले भन्दा भन्दै पनि सायद यात्रुहरूको करकापले त्यहाँ जानुभयो, अनि त्यसपछि रातभरि उद्धार गर्नुपर्ने अवस्था आयो. कतिपय अवस्थामा ज्यानै जोखिममा हुने अवस्था हुन्छ. कतै घुम्ती चौबाटोमा उताबाट आइरहेको गाडी अथवा कार अथवा मोटरसाइकललाई आफूले एक सेकेन्ड ब्रेक लाएर जान दिएको भए पुरै बाटो खुल्ने अवस्थामा दुइटैले हतार गर्दाखेरि एक आउँछ, दुई आउँछ, तिन आउँछ, त्यसले जाम बढ्दै गएर आधा घन्टा पन्ध्र मिनटको जाम लाग्ने अवस्था आउँछ. त्यसकारण एक सेकेन्डदेखि लिएर एक मिनटको समय लिएर यो म कुन बाटोमा गइरहेको छु, त्यहाँ कस्ता जोखिम छन्, मैले के कस्तो सावधानी अप्नाउनु पर्छ भनेर म चालक हो भने मेरो अरू यात्रुहरूको सुरक्षाको जिम्मा पनि मेरो हात काँधमा छ भन्ने कुरा सोच्नु पर्यो भने आफू सिङ एक्लै चालक हो, मोटरसाइकलमा आउने हो, यस्तो हो भने पनि मेरो परिवार छ घरमा भन्ने कुरा त्यतातिर त्यसरी सोच्दाखेरि पनि आफूलाई एकदम त्यो मोटिभेसन हुन्छ कि नियम पालना गर्ने. यसरी चाहिँ यो आफ्नो नियम उपलब्ध नियम कानुनहरूलाई त्यो पालना गर्ने बानीको विकास हुन्छ भन्ने किसिमको म एउटा सन्देश दिन चाहन्छु.
1: हजुर, सोचे जस्तो समृद्ध समाज नबन्नुमा नागरिक शिक्षाको कमी हो कि नागरिकले बुझेर पनि बुझपचाएको अथवा नागरिकमा चेतनाको अभाव हो?
0: यो चेतनाको अभाव पनि होइन. चेतना भन्ने कुरा आउँछ तर व्यवहारमा लागू गर्ने कुरा फरक हो कि. यहाँ तीन किसिमले मानिसको व्यवहार त्यो निर्देशित हुँदो रहेछ. एउटा चाहिँ सामग्री आफूसित त्यो भौतिक वस्तु हुनु अनि त्यो वस्तुको बारेमा जानकारी हुनु. जस्तै उदाहरणको लागि मसित लेख्न मन लाग्यो भने मसित कलम छैन भने मैले कलम किन्नु पर्यो अनि त्यसपछि मसित कलम हुन्छ तर मैले लेख्नु पर्यो नि दिनदिनै, नत्र त त्यो कलमले आफै लेख्दैन. यो किसिमको यो चरण हुन्छ कि. अब हजुरले भन्नुभएको सचेतना हुन्थ्यो, ज्ञान हुन्छ, ज्ञानलाई चाहिँ व्यवहारमा लागू गर्ने कुरामा चाहिँ धेरै बाधकहरू हुन्छन्. उदाहरणको लागि अहिलेको वर्तमानै परिप्रेक्ष्यको एटलिस्ट सहरी जीवनको कुरा गर्नुहुन्छ भने, यातायातकै कुरा गर्नुहुन्छ भने, नियम मान्ने चालक भन्दा नियम नमान्ने चालक फाइदामा जस्तो देखिन्छ कि. उदाहरणको लागि जस्तै नियम मान्ने चालक चाहिँ ढिलो पुगेको, धेरै ठाउँमा पर्खेको, तर आफूभन्दा नियम नमानेर गएको, ऊ अगाडि बसिसकेको, अगाडि पुगिसकेको, अब अहिलेको लागि हतारको कुराको हो कि यो कुरा चाहिँ, ओभरटेक गर्यो भने दुईवटा मोटरभन्दा आफू अगाडि पुगेको, यो किसिमको उनीहरूलाई यसमा चाहिँ गौरव जस्तो अनुभूति गर्ने, यो गलत परिप्रेक्ष्य के. अब त्यसलाई चाहिँ कसरी अर्कोतिरबाट हजुरले रिभर्स बुझ्नुभयो भने, आफूलाई अलिकति त्यो जुन नियम मान्ने चालकलाई चाहिँ नमान्ने चालकले चाहिँ हिँड बाबुले भनौँ न अलिकति तिमीले ढिला गर्यो, यस्तो खालको कन्भर्सेसन मैले सुनेको छु कि. त्यसले के हुन्छ भने चालक जोले चाहिँ आफ्नै नियम मानेर अगाडि बढ्ने हुन्छ उहाँलाई त्यसले हौसला दिँदैन. यसलाई चाहिँ एक किसिमको बाधकको रूप पनि हो, यसलाई चाहिँ व्यापक समाजको रूपमा पनि गर्नु न. अब अहिले हालचालै हाम्रो अथवा नयाँ किसिमको प्रणाली सुरु भएको छ, त्योभन्दा अगाडिको यसो हेर्दै जाने हो भने विभिन्न किसिमका अब खबरहरू सञ्चार माध्यमहरूबाट आएका कुरा सुन्दाखेरि छिटो छिटो प्रगति गर्ने व्यक्तिहरू होइन, यस्तो यस्तो कुराहरू त अरू होइन अलिकति होइन त्यस्तै नकारात्मक किसिमको व्यवहारबाट नै अगाडि बढेको जस्तो लाग्दैन त होइन. यसलाई छोटकरीमा भन्नु पर्दा यातायात भनेको एक ठाउँबाट अर्को ठाउँमा जोड्ने माध्यम त हो नि, तर समाज भनेको फेरि सबै चिज जोडिएको आफैमा जोडिएको एउटा चाहिँ संरचना हो, त्यसले गर्दा त यो यातायात त त्यो समाजकै एउटा अभिन्न अङ्ग हो। अब समाज जस्तै अब पानीको मुहान नै धमिलो छ भने हजुरले एउटा राम्रो त्यो धारा पित्तलको लाए पनि सुनको लाए पनि पानी त त्यो जुन मुहान छ नि त्यहीबाट आउने हो।
2: हस् त आजलाई नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को हप्ता नागरिक शिक्षाको विषयमा अरू सन्दर्भ लिएर हामी फेरि भेट्नेछौँ। आजको यो श्रृङ्खलाबाट संयोजक उद्धव सिंह स्वागडी, प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विमला राई र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानीको वातावरण तथा आर्थिक सुधार सम्बन्धीका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो धारणा समेत ध्यानाकर्षण समेत गराउनु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक सांसदहरूले सुकुम्बासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। सांसदहरूले घरेलु हिंसा, बाल श्रम, शिक्षा र स्वास्थ्य सेवामा अवरोध तथा विभिन्न प्रकारका छुवाछुतको न्यूनीकरण र मानव अधिकार हनन भएका पीडितहरूलाई सरल न्यायको पहुँच सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदनसहित आएको विधेयकको दफा 7 प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नु भएको छ। प्रतिनिधि सभाको गत जेठ 17 बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोलप्रसाद अर्यालले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ। सभामुख अर्यालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक हिजो बहुमतले पारित गरेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए। दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गाना सहित 8 जना विरुद्ध 2,91,34,000 रुपियाँ भन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा हिजो मुद्दा दायर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नारका नवनियुक्त वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त पार्ने अभियान भएको बताउनु भएको छ। टर्कीमा सम्पन्न भएको नेटो शिखर सम्मेलनपछि अमेरिकातर्फ फर्किने क्रममा एयर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने उद्देश्यले सैन्य कारवाही गरिएको बताउनुभयो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर स्वरका लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। कुनै पनि देशको पहिचान, विशेषता वा चिनारी त्यस देशको कला, संस्कृति र लोक परम्पराले मात्र दिन सक्छ। भौतिक रूपबाट देश जतिसुकै सम्पन्न भए पनि त्यहाँको मौलिक कला, संस्कृति र लोक परम्परा पहिचान छैन भने त्यस देशलाई चिनाउन गाह्रो पर्दछ। यसैले हरेक देशका आफ्नै मौलिक कला, संस्कृति र लोक परम्पराहरू अनिवार्य हुन्छ। हाम्रो देशमा पनि विविध धर्म, संस्कृति र लोक परम्पराको फुलबारीका रूपमा रहेको हाम्रो मुलुकको मौलिक सांस्कृतिक परम्पराहरूको आफ्नै विशिष्ट पहिचान छ। नेपाली मौलिक सांस्कृतिक मुख्य पाटो भनेको लोक सङ्गीत नै हो। कसलाई मन पर्दैन र लोक सङ्गीत, कसले चाहँदैन र लोक सङ्गीत, जीव जगत वनस्पतिदेखि मानवसम्म लोक सङ्गीतमा रमाउने गर्दछन्। जुन कुरा बिन बाजाको तालमा सर्प नाचेको अनि खोला नालाको सुसुहाट, छाङ्गा छौरा र झरनाको कल कल चरा चुरुङ्गीको मधुर स्वरमा लोक सङ्गीत मिसिएको भान हुन्छ वा लोक सङ्गीतको उर्वर भूमि पनि यही नै हो। यही पृष्ठभूमिको समयको गतिसँगै अनेक आरोह अवरोह पार गर्दै कुनै समयमा सारङ्गीको धुनसँगै आफ्नो सुमधुर स्वरबाट गन्धर्व जातिहरूले लोक सङ्गीतलाई व्यापकता बनाएको कुरामा कसैको दुईमत नहोला भन्दै आजको कार्यक्रमको सुरुवात गर्दैछौँ झलकमान गन्धर्वको स्वरबाट।

सारङ्गीको धुनसँग आफ्नो सुमधुर स्वरबाट नेपालीहरूको हृदयमा बस्न सफल झलकमान गन्धर्व यही गीतबाट नै साङ्गीतिक जीवनको सुरुवात भएको हो। विक्रम सम्वत 2022 सालमा रेडियो नेपालबाट लोकगीत प्रतियोगितामा यही गीत सर्वोत्कृष्ट भयो, जसले गर्दा नेपाली माटो हाम्रो सामाजिक परिवेशका कथा व्यथालाई आफ्नो पुर्खाद्वारा सृजित कर्खा, सबाई, झ्याउरे, ख्याली आदि गीत गाएर नेपाली लोकसङ्गीतको संरक्षण, सम्वर्धन एवं सङ्कलनमा पुर्याएको योगदानको बारेमा जति नै चर्चा गरे पनि कमै नै हुन्छ। सानै उमेरदेखि सारङ्गीलाई सारथी बनाएका गन्धर्वले तत्कालीन समयका घटना र परिस्थितिले बनेको गीत हो यो। लाउरेहरूको संस्कृति र समाजको दुखान्त कथा मिसिएको छ। लाउरेहरूको कथा व्यथा, लाउरे संस्कृति, वीरताको गाथा र राष्ट्रियताको सन्देश अभिव्यक्ति भएको छ यस गीतमा। उसो त गन्धर्व जातिहरू सारङ्गी र लोकसङ्गीतलाई आफ्नो जीवनसँग मितेरी लाएका हुन्छन् र त फेरि पनि सारङ्गीको धुनसँग व्रत गन्धर्वको स्वर।

लोक कलाकारहरू भरिएको दुःख, परदेशीको पीडा, किसानको परिश्रम, मेहनत मात्र नभएर हाम्रो समाजले भोकेको यथार्थ पाटोलाई सारङ्गीको बाँसुरीको धुनसँगै यसरी नै गाउँ बस्ती, उकाली ओराली, सहर बजारमा आफ्नो सुमधुर स्वरले पिर परेका मनहरूलाई केही हदसम्म भए पनि हल्का बनाउँछ। व्यवसायिक घोडबाजीले हो वा समयको परिवर्तनसँग बदलिएको हाम्रो समाज, हाम्रो जीवनशैलीले गर्दा यस्ता कर्खा भाकाहरू त्यति सुन्न पाइँदैनन् भन्दै फेरि पनि विदेशी भूमिबाट आफ्नो जन्मघरलाई यसरी सम्झँदैछन् यहाँ यी कलाकार विष्णु खत्री।

0: अनि त्यति बेला केही थाहा थिएन, त्यति गीत गाएँ गएँ केही पनि भयो, थाहा सङ्गीत भन्नेको थाहा थिएन नि त होइन। त्यसपछि मेरो स्वर सुनेपछि ज्ञानबहादुर दाईले चाहिँ नि तारा आऊ मेरो घरमा, म तिमीलाई सङ्गीत सिकाउँछु, गीतहरू सिकाउँछु अनि भोइस टेस्ट दिने भन्नुभयो दाईले होइन। त्यसपछि म अनि जति बेला म फुर्सद हुन्थेँ, म स्कुलमा पढिरहेको थिएँ होइन, छुट्टीको दिनमा अरू बेलामा त्यति बेला बिहानै जान्थेँ दाईकोमा गएर, अनि दाईले मैले सरगम सिकाउनु, सरगम सारे गम पदनी भनेको यो भनेर सिकाउने नै मलाई ज्ञानबहादुर दाईले हो, उहाँ मेरो प्रथम गुरु हो, मेरो एकदम पूजनीय गुरु मेरो होइन। अनि उहाँले मलाई गीतहरू सिकाउनु भयो। त्यति बेला चाहिँ कस्तो थियो भने कि रेडियोबाट बजिसकेको गीतहरू गाउँदा पनि हुन्थ्यो कि होइन, अनि त्यसपछि दाईले आफ्नो सङ्गीत पनि मलाई दिनुभयो, सिकाउनु भयो भोइस टेस्टको लागि। अनि दाईको सङ्गीत पनि गीत गाएँ, अनि निर्मला श्रेष्ठ दिदीको गीतहरू पनि गीत गाएँ, अनि त्यसपछि चाहिँ म पास भएँ, स्वर परीक्षा पास भएँ होइन। अनि 28 सालदेखि अब निरन्तर अब
1: अहिलेसम्म त्यतिकै ताजा किसिम स्वरमा यहाँको यतिकै राम्रो छ स्वर होइन, ती स्वर भर्खर हामी सुनिरहेका छौँ, सुन्दाखेरि पनि त्यही समय जसरी गाउनु भएको थियो त्यही अवस्थामा त्यसरी त्यही स्वरको लहरी जुन किसिमको यहाँको बगेको छ हामीलाई खुसी लागेको छ। हामी पक्कै पनि आज सुर सप्त कार्यक्रममा छौँ र आज हामीले सम्मानित गायिका तारा थापाज्यूलाई निम्त्याएका छौँ। लोकगीत सुन्यो हो कि
0: हुन्छ
1: होइन, लोकगीत सुन्दाखेरि अब ठिक छ, अब हामी त्यो कटर कटर गरौँ नि त है दिदी
0: हुन्छ।

0: साह्रै मिठो गीत कटर कटरमा तिम्रो सौँद झैँ आयो मोटरमा, तिमीलाई ज्वाइँ भन्न त्यति सुहाउँदैन। यो मिठो गीत बडो सम्वाद थियो, मिठो गीत थियो। राम थापा, आदरणीय राम थापाले सङ्कलन गर्नुभएको थियो, गाए उहाँले नै गाउनु भएको थियो। उहाँको भूमिका आज मैले निभाएको छु। यो जस्तो दिदी हेर्दाखेरि अहिले बढी मात्रामा यी गीतहरू हामी युट्युबमा देख्छौँ पनि, धेरै राम्रा गीतहरू होइन, यो गीतहरू चाहे त्यो तपाईँको लिरिकल हाले होस् चाहे तपाईँ भिडियो नै बनाएर हालेको होस्, अहिले भ्युज पनि एकदम राम्रो देख्छौँ हामीले। धेरै अहिले यस्ता गीतहरू खोजी खोजी मान्छेले खोज्न थालेका छन्, हेर्न थालेका छन्। अहिले हेर्ने समय पनि छ र हेर्दाखेरि अहिलेको समयमा यति मिठा गीत तपाईँका छन् र तपाईँले अहिले आफूलाई कुनै प्राइभेट आफ्नै च्यानल युट्युबमा कुनै आफ्ना गीतहरू राख्ने डाउनलोड गर्नुभएको
1: छ,
0: त्यस्तो प्रतिक्रिया कस्तो पाउनु भएको छ?
1: राम्रो छ सबैले, एकदम यस्तो गीत कालजै गीत, यो हामीले बच्चैमा सुनेको गीतहरू भनेर कमेन्टहरू
0: आइरहेको
1: छ,
0: अपडेट गर्नुहुन्छ त्यसलाई बेला बेलामा।
1: तिनीहरूले त्यो कमेन्ट आएकोमा मैले पनि अब रिप्लाई गरिरहेको हुन्छु होइन, अनि धेरै त छैन मेरो गीतहरू
0: युट्युबमा,
1: भन्दा पनि अब कम्पनीहरूले राखेको छ धेरै गीत,
0: हजुर हजुर
1: होइन।
0: अहिले त यसो भन्छन् डलर झरे डलर आयो भन्छन् युट्युबमा राखेपछि, आएकै आएन,
1: आएको त थियो होइन। तर त्यसमा फेरि अब कस्तो भयो भने अडियो चाहिँ मैले म्युजिक नेपाललाई दिएको थिएँ होइन, भिडियो चाहिँ मैले राखेको थिएँ, राख्दाखेरि चाहिँ नि त्यसमा मोनिटाइज गर भनेर आयो होइन, अनि मोनिटाइज गर्दाखेरि चाहिँ उसले म्युजिक नेपालले कपिराइट हानिदिएछ होइन, मैले भने अनि अडियो त तपाईँहरूलाई दिएको हो मैले म्युजिक नेपाललाई, यो भिडियो त दिएको होइन नि मैले, भिडियो त मेरो मैले राखेको हो बनाएको, त्यस कारण भन्दाखेरि हुन्छ हामीले त्यो गरेको होइन होइन, हामीले कपिराइट हान्दैन, त्यो अटोमेटिकली हुन्छ। त्यो अडियो जुन जुन हाम्रो कम्पनीमा छ त्यो त्यो अडियोको भिडियो बन्ने बित्तिकै कपिराइट आफै अटोमेटिक जान्छ, हामी खोलिदिन्छु भनेर भन्नुभएको थियो।
0: टेक्निकली समस्या के परेको त्यसमा होइन, भनेपछि त्यस्ता गीतहरू अलिक बढी मात्रामा हेर्ने, अलिक बढी मात्रामा खोज्ने, बारी सर्जकहरू प्रायः स्रष्टाहरूले बढी मात्रामा आफ्नै युट्युबमा राखेदेखि त्यो आर्थिक रूपमा केही फाइदा हुन्छ भन्ने पनि धेरै सोच्नु भएको छ, अलिक गरिरहनु पनि भएको छ, त्योहरू मैले यहाँलाई सोधेँ होइन। अब अहिले हेर्दाखेरि धेरै समय भयो यहाँले गर्नुभएको, करिब करिब 5 दशकभन्दा बढी भइसक्यो होइन, त्यति समय भयो सङ्गीतमा बिताउनु भएको। अहिले नयाँ जेनेरेसन, नयाँ आइरहेका पनि छन् गीतहरू होइन, नयाँ छन्। अहिलेको समयको यो आफूले यसो हेर्नुपर्दाखेरि, केही मूल्याङ्कन गर्नुपर्दाखेरि कस्तो पाउनु भएको छ गीतहरूमा?
1: अब अहिले चाहिँ अब सुन्थ्यो भन्दा नि हेर्ने गीतहरू हो अहिले होइन, जमाना भनौँ न अहिले समय, अहिलेको सुन्ने हेर्ने गीतहरू अहिलेको त्यो समय भएको हुनाले अब गीत गऱ्यो त्यसपछि म्युजिक भिडियो बनाउने जरुरी छ त्यसलाई होइन, पहिला जस्तो होइन, अब अहिले त धेरै गाह्रो छ नि अहिले होइन। तर गाउनुलाई चाहिँ कस्तो भन्नु होला भनेदेखि अब गाउनुलाई त धेरै सजिलो भयो, ट्र्याक सिस्टम आयो होइन, अनि त्यसले गर्दाखेरि गायकहरूलाई त सजिलो भयो, तर त्यो गीत गीत गाएर मात्रै अडियो मात्रै निकालेर हुँदैन, सँगसँगै भिडियो पनि बनाउनु एकदम जरुरी छ, त्यसले गर्दाखेरि लगानी धेरै गर्नुपर्ने अवस्था त्यस्तो छ होइन। अनि त्यस कारण अब राम्रो गायिकाहरू त आइराख्नु भएको छ, राम्रो राम्रो
0: गायिका तपाईँले
1: अहिले अहिलेको गीतहरू
0: यहीँबाट जुन आएका छ नि अहिले,
1: हजुर
0: त्यस्ता गीतहरू के सुन्नु भएको छ? तपाईँले गीतलाई पनि बनाइरहेछ अहिले?
1: मेरो गीतहरूलाई पनि बनाइरहेको छ, मैले सुनिरहेको छु अचेलको गीतहरू, गायिकाहरूको पनि सुन्छु म, नसुन्ने होइन, र उहाँहरूले अब हाम्रो बेला जस्तो होइन, अहिले त एउटा गीत हिट भयो भने अब विदेश गएर लाखौँ, मैले त सुनेको छु एउटा गीत गाए बापत करोड पनि लिन्छन् रे गायकहरूले, लिएको छ अरे मैले सुनेको होइन, 1 करोड लिएको छ उसले यो प्रोग्राम गर्नु जाँदाखेरि भनेर नि सुनेछौँ सायद, होइन त्यो थाहा छैन होइन, भनेपछि अचेलको गायक गायिकाहरूलाई विदेशमा गएर लाखौँ रुपियाँ होइन आर्जन गर्छन् तिनीहरूले, तिनीहरूलाई चाहिँ नि अब आयो अनि भिडियो बनायो गीत बनायो सजिलो छ, हामीलाई चाहिँ त्यस्तो छैन, हामीलाई धेरै गाह्रो छ।
0: अब त्यो बेलामा तपाईँहरूको एउटा त्याग थियो, सब तपस्या थियो, एउटा साधना थियो, त्यो किसिमले एउटा तपाईँहरू आउनुभयो, अहिले व्यावसायिकता बढी बढ्या छ, यो आफ्नो विभिन्न कारण पनि छ, त्यसले गर्दाखेरि ती हामीसँग कुराकानी फेरि केही थोरै रहला अब यहाँसँग बसाइमा, हाम्रो बसाइमा फेरि पनि एउटा गीत सुन्न हामी चाहन्छौँ, कुन गीत गाउँदै हुनुहुन्छ?
1: अब चाहिँ मेरो मलाई मन परेको, मेरो श्रोताहरूलाई पनि मन परेको, मेरो छोराहरूलाई पनि मन परेको कि है, अब मेरो छोरा भनेको त अहिले अहिलेको जेनेरेसनको हो नि होइन, मेरो छोराले पनि एकदम मन पराएको, अनि गिटार बजाएर घरमा गाइरहेको छ कि छोराले पनि होइन, अनि त्यही गीत म श्रोताहरूलाई सुनाउन चाहन्छु, दर्शकहरूलाई।
0: कुन गीत भन्नु?
1: दीपक जङ्गम दाईको सङ्गीत अनि नारायण आचार्यको शब्द,
0: त्यो बेलामा नाडु कुमार आचार्यज्यू नै भन्नुभएको थियो गीत, त्यो गीत उहाँले गाइदिनु भयो मेरो लागि, पहिलो गीत थियो तार थापाले पहिलो गीत मेरो गाइदिनु भयो, त्यो गीतले गाउँदाखेरि मलाई धेरैले चिने पनि राम्रो पनि भएको थियो। त्योमा दीपक जङ्गम र नारायण कुमार आचार्यको पहिलो फेरि त्यो सहकार्य थियो त्यो गीत भन्ने कुरा भन्नुभएको थियो। ठिक छ, एकदम मिठो गीत छ यो। धेरै समय अगाडि हामीले सुनेका गीत अहिले हामी सुनिरहेका छौँ, ती सबै गीत लोकप्रिय पपुलर छन् ती गीतहरू, निकै चलेका निकै कालजयी गीतहरू अहिले हामीले तार थापा आदरणीय सम्मानित गायिकाबाट सुनिरहेका छौँ। अब हजार चोटि जम्दिनु होला एकैचोटि ल ओके।

0: अति मिठो गीत, उत्कृष्ट गीत, साह्रै मिठो गीत हामी सुन्यौँ। यो धेरै वर्ष अगाडि रेकर्ड भएको गीत, हजार चोटि जन्मुला हजार दुःख सौँला तिमीलाई पाउन तिमीलाई रिझाउन, यो मिठो थियो शब्द पनि, यसको रचना पनि साह्रै मिठो रहेछ। सङ्गीत त्यो बेलाको दिदी भने जस्तो एउटा छुट्टै एउटा वेस्टर्न प्याटर्नमा गएको छ, आधुनिक गाउनु हो, लोक गाउनु हो, त्यो प्याटर्नमा नै गाउनु हो,
1: भजन गीत गाए, चलचित्रको गीत
0: गाउनु भयो,
1: मैले नगीतको कुनै गीतै छैन, कुनै पनि सबै विधा
0: सबै गाउनु भएको छ। अब यो आज हामी एकदम रमाइलो बसाइमा छौँ, मिठा मिठा गीत सङ्गीत सुन्यौँ, हामीले पनि गायौँ, रमाइलो गऱ्यौँ। अब यो अहिले अब अस्ति भर्खर यहाँले एउटा साँच पनि 2081 सालमा हो क्यारे,
1: हजुर, एक वर्ष अगाडि
0: तारा एकल साँच गर्नुभयो। अब यस्ता साँझहरू कम हुँदै आइरहेको छन्
1: एकदम, होइन?
0: अहिले पुरानो कलाकार भर्खर दीपक खरेलले गाउनुभयो, एउटा साँझबाजका साथ ठुलो एउटा कार्यक्रम सम्पन्न गर्नुभयो। अहिले यो हेर्न पनि जान्छन् दर्शकहरू, रुचाउँछन् पनि। अब अहिले के छ कुनै योजना?
1: एउटा दर्शक छ के भाइ, एउटा होइन, अब पुरानो गीतहरू सुन्ने दर्शक पनि छ, होइन, अब लोकदोहोरी सुन्ने दर्शक पनि छ, होइन, पप गीत सुन्ने दर्शक पनि हुनुहुन्छ कि हुनुहुन्छ, सबै सबै विधालाई मन पराउने दर्शकहरू हुनुहुन्छ। दीप श्रेष्ठ दाईको आफ्नो श्रोता अहिले पनि गाइराख्नु भएको, दाईले एकल साँझ कति गरिराख्नु भएको छ, होइन, दीपक खरेलजीले गरिराख्नु भएको छ, अब मैले गरेँ पो, ज्ञान राणा दिदीले गर्नुभयो अस्ति भर्खर,
0: होइन,
1: एउटा हाम्रो पनि एउटा छ के दर्शकहरू
0: हुनुहुन्छ। निश्चित रूपमा ती सबै कुराहरू इतिहासबाट नै वर्तमान बन्छन्, भविष्य बन्छन्, त्यसले गर्दाखेरि नेपाली गीत सङ्गीतको पनि एउटा इतिहास भन्दै आएको छ, त्यो इतिहासलाई पछ्याउँदै पुस्ताहरूले अगाडि बढिरहेका छन्, बढ्नु पनि पर्छ। अब तपाईँको धेरै मिठा गीतहरू छन्, कहिलेकाहीँ सम्झिन चाहन्छु, जस्तो राम थापा, आदरणीय राम थापासँग जुन सहकार्य भयो, यहाँको जुन किसिमका मिठा गीतहरू, चाहे आधुनिक होस् चाहे लोकमा होस्, होइन, यस्ता गीतहरू आए। र अलि यहाँ बिचमा फेरि श्रद्धेय हाम्रा सङ्गीतका शिखर व्यक्तित्व म
1: अमर गुरुङ दाईको सङ्गीत पनि मैले गीत गाउनु पाएँ, गोपाल इन्जन दाईको सङ्गीत मैले धेरै गाएको छु, नातिकाजी दाईको सङ्गीतमा गीत गाउँछु, होइन, सबै हाम्रो जति पनि दिव्य खालिङ दाईहरू भयो, सम्भुजित बास्कुटाजीहरू भयो, दीपक जङ्गम दाईहरू, उहाँहरूको मैले दिग्गजहरू, उहाँ जस्तोसँग पनि मैले उहाँहरूको सङ्गीत पनि मैले गाउनु पाएँ कि, मैले एकदम भाग्यमानी उठान्छु आफूलाई।
0: नयाँहरूसँग
1: मलाई एकचोटि यस्तै भेला भएको थियो, यस्तो भेलामा अनि नयाँ सङ्गीतकारहरूले हामीलाई दिदी मेरो गीत गाइदिनुहोस् त भन्नुलाई डर लाग्छ अरे, नयाँ नयाँ सङ्गीतकारहरूले नि उहाँहरूलाई त्यस्तो धक मान्नु हुँदो रहेछ कि, एकचोटि मलाई त्यसो नि भन्नुभयो,
0: अफर आएको थियो, कुरा थियो,
1: त्यो कुरा चल्दाखेरि त्यसो अलिकति डराउने रहेछ कि, हजुरको नयाँ नयाँ सङ्गीतकारहरूले चाहिँ अब मीरा राणा, तारा थापा, ज्ञान राणालाई गीत गाउनु, दिदी मेरो गीत सङ्गीत गाइदिनुहोस् भन्नुलाई उहाँहरूलाई त्यस्तो धक।
0: पक्कै पनि त्यो बेलामा हेर्दाखेरि चाहिँ अब आधुनिक सङ्गीतमा हेर्दाखेरि चाहिँ कमसेकम महिला गायकको हिसाबमा तारा देवी, मीरा राणा, ज्ञान राणा र तारा थापा, विशेष गरी नाम लिने यहाँकै नाम बढी चल्थ्यो, आउँथ्यो, होइन। अब हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ, जहाँ जाँदा फेरि एउटा मैले अहि श्रद्धेय जुन किसिमको कुराकानी गरेको पलिन्जन, त्यो जुन छातीमा मेरो
1: कलिलो तामालाई सोधेर आमालाई एकदम
0: चर्चित, साह्रै मिठो गीत थियो,
1: त्यो 2035 सालमा रेकर्ड भएको त्यो गीत है,
0: रत्न रेकर्ड, कसरी चाहिँ उहाँको सङ्गीतमा गाउने मौका तपाईँले प्राप्त गर्नुभयो?
1: होइन, गोपाल दाईसँग चाहिँ जब म क्याम्पसमा पढेँ नि, पद्मगति क्याम्पसमा, त्यहाँ पढ्दाखेरि 2 वर्ष शास्त्रीय सिकेँ, होइन, आइए शास्त्रीयमा सिकेँ भने, अनि लोकगीत चाहिँ नि बिएदेखि थियो, अनि बिएमा पढ्दाखेरि त नि गोपाल दाईले लोकगीतहरू सिकाउनुहुन्थ्यो, अनि त्यहाँबाट उहाँ दाईसँग धेरै नजिक हुनु पाएँ, दाईबाट गीतहरू सिक्नु पाएँ, होइन, उहाँबाट धेरै कुराहरू, सङ्गीत सम्बन्धी कुराहरू सिक्नु पाएँ उहाँबाट, अनि त्यहाँदेखि नै अनि रत्न रेकर्डले डिस्क रेकर्ड निकाल्थ्यो त्यति बेला, होइन, 34-35 सालमा, अनि त्यति बेला अनि दुईवटा गीत दिएको थियो कि मलाई, लोकगीतको 2 क्षेत्र गुरुङ दाईलाई 2, कल्याण श्रेष्ठ दाईलाई 2, पूर्ण नेपाली दाईलाई, त्यसरी कि हामी 2 कोटा थियो कि, अनि हामी चाहिँ नि गोपाल इन्द्र दाईको हाम्रो टिमै थियो त्यति बेला, होइन, क्षेत्र गुरुङ दाई, कल्याण श्रेष्ठ दाई, पूर्ण नेपाली दाई, म, शशि राई, मिथिला शर्मा, होइन, हाम्रो यो टिम थियो एउटा, त्यो टिमबाट अनि त्यो सबैले कोटा पाएपछि अनि दाईकोमा बस्यौँ, महिनौ दिन प्र्याक्टिस गरेँ गऱ्यौँ नि, आठवटा गीत हामीले गीत गऱ्यौँ होइन, त्यो आठवटै गीत एकदम चर्चित अहिलेसम्म पनि छ होइन, त्यसरी त्यो हामी भेला भएर
0: श्रदय गोपालञ्जनले बाजामा पनि त्यतिकै प्रयोग गर्नुहुन्थ्यो, स्वरमा पनि त्यतिकै प्रयोग गर्नुहुन्थ्यो,
1: दाइले आफै बाँसुरी बजाउनुहुन्थ्यो, मादल आफै बजाउनुहुन्थ्यो, मेरो गीतमा दाइले बजाउनु भएको छ, बाँसुरी पनि बजाउनु भएको छ, मादल पनि बजाउनु भएको छ।
0: अब त्यो गीत अब हामी राख्न चाहन्छौँ जहाँ जाँदै र विदा हुन पनि हामी चाहन्छौँ जुन किसिमले होइन। आज हाम्रो कार्यक्रम जुन आइदिनु भयो यहाँले, एउटा हाम्रो भौतिक रूपमा हामीसँग भेटघाट भयो, कुराकानी भयो, र जुन किसिमको जुन स्वास्थ्यमा जुन किसिमको यहाँको सुधार भएको छ, खुसी लाग्छ। जुन अघि नै मैले
1: यहाँलाई जितेकै हो,
0: एकदमै यो ठुलो एउटा
1: क्यान्सरलाई जितेँ, तर मलाई फेरि के भयो भनेदेखि तिन चार पाँच महिनादेखि फेरि किडनीमा समस्या देख्यो,
0: हजुर हजुर,
1: किडनीमा समस्या देखेर त्यो किडनीलाई पनि मैले कस्तोसँग जित्दै जित्दै आएँ भनेदेखि मेरो प्लस थ्रीसम्म पुगेको थियो, प्लस थ्रीबाट घटा घटा प्लस वानसम्म आइसक्यो,
0: के पनि राम्रो यो जुन किसिमको स्वास्थ्यमा क्रमिक सुधार गर्नु भएको छ, जुन किसिमको लागेका रोगलाई जित्नु भएको छ। हामी यहाँको आगामी जीवन अझै पूर्ण स्वस्थ हुनुहोस्, अझै पनि मिठा मिठा गीत सङ्गीत हामी सुन्न पाउँ, हाम्रो श्रोतालाई दर्शकलाई देखाउन सुनाउन पाउनुहोस् तपाईँले, त्यही कामना गर्छौँ, हामी धेरै आभारी पनि छौँ। र प्रिय मित्रहरू, हामी कार्यक्रम सुर सप्तको अन्त्यमा छौँ, जहाँ जाँदै म सबै कलाकारको परिचय दिँदै कलियो तामालाई सोधा आमालाई
1: सोधरामालाई
0: रामा भन्दा हाम्रो कलाकार रामा मन हुनुहुन्थ्यो म सम्झिन चाहन्छु। अब यो के भनेदेखि अब हाम्रो अहिले भर्खर यहाँ हामी खडा गर्बुजा हुनुहुन्छ, एउटा सिनियर कलाकार, उहाँले अहिले मादल इफेक्टमा हुनुहुन्छ, त्यसै गरी अहिले तबलामा सुनिल बगरदेवा, यसै गरी हाम्रो इफेक्टमा रुबिन गन्धर्व, हार्मोनियममा हरिशङ्कर चौधरी, यसै गरी म किबोर्डमा देख्दैछु अनुच्छे महर्जन, रिदम गिटारमा दीपक सुनाम, यसै गरी सारङ्गीमा खड्ग गन्धर्व, क्यामरा पर्सन हाम्रो रोम थापा भाइ, र यसै गरी हामी बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी र हाम्रो एकडिस मोहन रायमा, यसै गरी हामीलाई हाम्रो कार्यमा केही सहयोग गर्ने सहयोगी बहिनी अमृता ढकाललाई पनि म सम्झिन चाहन्छु। यस कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ र जहाँ जहाँ यो मिठो गीत तर गुरुङको सङ्कलन,
1: हजुर,
0: उहाँले चाहिँ
1: गोपालञ्जन दाईले एरेन्ज गर्नुभयो,
0: एरेन्ज गर्नुभयो पक्कै पनि, साह्रै मिठो गीत राख्दै हामी बिदा हुन चाहन्छौँ। यसमा सात दिने खर्ब गरुजले पनि साथ दिन्छु भन्नुभएको छ,
1: सबैले गीत गाऊँ न, यो ग्रुपसँग सबैले
0: मिल्यो भनेदेखि आउँछ, सबैलाई गीत पाउनु पऱ्यो मेन कुरो। हस् त नमस्कार नमस्कार नमस्कार, यो गीत यहाँहरूमा आज हामी राख्दै बिदा हुन्छौँ। आज कार्यक्रम सुसप्तबाट यो प्रत्येक बिहिबार हामी 11 बजेको समाचारपछि प्रसारण गर्नेछौँ, सुन्न नभुल्नुहोला। हस् त नमस्कार।

ढाका टोपी शिरमा मेरो गम्मरैमा पेटी, मान्छे हेर्दा केटा केटी कुरा गर्छौ जेठी, हामी जस्तो पाउँदा अरू हिँड्छन् मरी मेटी। भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी, ए होइन भने

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: गरौँ।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखेका समस्या, तिनको समाधान, निर्माण व्यवसायले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुने कार्यसूची छ। यसै गरी मन्त्री गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले राष्ट्रिय सेवादल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र राष्ट्रिय सेवादल विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त 4 विधेयकमाथि दफावार छलफल भएको छ। बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल भएको छ। समितिका सभापति कृष्ण बहादुर रोकायले आज राष्ट्रिय सभाको बैठकमा ती विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ। संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि प्रस्तावित 3 जनाको संसदीय सुनवाईको लागि प्रक्रिया सुरु गरेको छ।

0: महोत्तरी,
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर,
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा,
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
1: दुर्लुङकोट पर्वत,
0: पोखरा कास्की,
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु,
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा,
1: बगनास काली पाल्पा,
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
0: खलङ्गा जुम्ला,
1: मानमा कालीकोट,
0: मुर्माटप मुगु,
1: जुफाल डोल्पा,
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
0: सुदूर पश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
0: खोडपे बैतडी,
1: छापरी दार्चुला,
0: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते। रेडियो नेपालबाट विचार प्रधान कार्यक्रम सेरोफेरो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आज पनि हामी समसामयिक विषयका साथमा उपस्थित भएका छौँ। आजको यात्रामा पनि तपाईँहरूलाई स्वागत गर्दछौँ।

पर्सि शनिबार असार 27 गते अर्थात जुलाई 11 तारिकका दिनमा विश्व जनसङ्ख्या दिवस। जुलाई 11 मनाइने यो एउटा अन्तर्राष्ट्रिय दिवस हो। यसको उद्देश्य भनेको जनसङ्ख्या, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, परिवार नियोजन तथा दिगो विकासका विषयमा जनचेतना फैलाउनु हो। युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामले सन् 1989 विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गरेको थियो। यसको प्रेरणा सन् 1987 जुलाई 11 विश्वको जनसङ्ख्या 5 अर्ब पुगेको ऐतिहासिक घटनाबाट आएको हो। यसलाई 5 बिलियन डे पनि भनिन्छ। अहिले विश्वको जनसङ्ख्या 8 अर्ब भन्दा बढी पुगिसकेको छ। बढ्दो जनसङ्ख्यासँगै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, वातावरण संरक्षण, जलवायु परिवर्तन, आवास र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन जस्ता विषय अझ महत्त्वपूर्ण बनेका छन्। यसको मुख्य सन्देश भनेको हरेक व्यक्तिको अधिकार, स्वस्थ जीवन, समान अवसर र दिगो भविष्य सुनिश्चित गर्नु नै हो। तर हामीले यो पनि भुल्नु हुँदैन कि विश्व जनसङ्ख्या दिवसको सन्देश जनसङ्ख्या बढाउने वा घटाउने मात्र होइन, प्रत्येक देशको अवस्था फरक फरक हुन्छ र कतै अत्यधिक जनसङ्ख्या चुनौती हो भने कतै घट्दो जन्मदर। त्यसैले हरेक देशले आफ्नो सामाजिक, आर्थिक र जनसाङ्ख्यिक अवस्था अनुसार सन्तुलित जनसङ्ख्या नीति अप्नाउन जरुरी हुन्छ। यही दृष्टिकोणले विश्व जनसङ्ख्या दिवसको वास्तविक सन्देशलाई सही रूपमा बुझ्न पनि मद्दत गर्छ। विश्व जनसङ्ख्या दिवसको मुख्य उद्देश्य भनेको जनसङ्ख्या सम्बन्धी मुद्दाबारे जनचेतना अभिवृद्धि गर्नु, परिवार नियोजनको पहुँच र प्रयोगलाई प्रोत्साहन गर्नु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको महत्त्व बुझाउनु, महिला तथा किशोरीको अधिकार र सशक्तिकरणमा जोड दिने, दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापनको आवश्यकता बारे जानकारी गराउने हो। र नेपालको सन्दर्भमा भन्ने हो भने नेपालमा पछिल्ला वर्षहरूमा जनसङ्ख्याको वृद्धि दर घट्दो क्रममा रहेको छ। धेरै युवाहरू वैदेशिक रोजगारीमा जाने, जन्मदर घट्ने र औसत आयु बढ्ने कारणले वृद्धजनको संख्या बढ्दै गएको देखिन्छ। यसकारण नेपालले अब केवल जनसङ्ख्या बढाउने भन्दा पनि जनसङ्ख्याको गुणस्तर, मानव विकास, रोजगारी सृजना, स्वास्थ्य सेवा, शिक्षा तथा वृद्धजनको हेरचाह जस्ता विषयमा बढी ध्यान दिनुपर्ने अवस्था आएको छ। आज हामी यसै सेरोफेरमा रहेर तपाईँहरूसँग कुरा गर्नेछौँ। तपाईँको विचारमा बढ्दो वा घट्दो जनसङ्ख्याले नेपालको विकासमा कस्तो प्रभाव पार्न सक्छ, तपाईँलाई के लाग्छ, यस विषयमा आफ्ना विचारहरू राख्न सक्नुहुन्छ। हुन त यो देश अनुसार फरक फरक पनि हुनसक्छ, सबै देशमा यही कुरा लागु हुन्छ भन्ने कुरा पनि होइन। अहिले विश्वमा दुईवटा फरक जनसङ्ख्यामा चुनौती देखिएका पनि छन्। जनसङ्ख्या धेरै हुनु र जनसङ्ख्या धेरै कम हुनु दुवै समस्या हुन सक्छन्, तर मुख्य कुरा सन्तुलित जनसङ्ख्या

संरचना हो। नेपालको अवस्था भने अहिले यी दुई अवस्थाको बीचतिर छ, न धेरै छ न कम छ। त्यसैले नेपालका लागि अब मुख्य विषय भनेको जनसङ्ख्याको संख्या मात्र होइन, जनसङ्ख्याको गुणस्तर र उमेर संरचना पनि हो। स्वस्थ शिक्षित सिपयुक्त र उत्पादनशील जनशक्ति धेरै हुनु कुनै पनि देशका लागि महत्त्वपूर्ण हुन्छ। र हाम्रो देशमा पनि यस्तै जनशक्तिहरू जो शिक्षित छन्, जो उत्पादनशील छन्, जो स्वस्थ छन्, जो सिपयुक्त छन्, त्यस्ता जनशक्तिहरू हाम्रो देशमा हुनु भनेको हाम्रो लागि अति राम्रो हुन्छ र त्यो जनशक्तिको आवश्यकता कुनै पनि देशलाई पर्दछ। आज यसै सेरोफेरमा रहेर कुराकानी गर्नेछौँ। फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36। असार महिनाको लगभग अब एक हप्ता त अझै बाँकी छ, तर पनि अन्त अन्ततिर आउन लागिसकेका छौँ। काठमाडौँमा हेर्ने हो भने त आज घाम नै छ। असारको अन्त अन्ततिर धेरै ठाउँमा अब सिँचाइ सुविधा भएका ठाउँमा खेतीपाती भएकै होला, तर पनि बाढी पहिरोको समय छ। कति बेला अतिवृष्टि हुन्छ भन्न सकिँदैन, त्यसैले सुरक्षित रहनुहोला। बाढी पहिरो विपदबाट बच्न जरुरी पनि छ। त्यसै गरी सँगसँगै डेङ्गुको सङ्क्रमण पनि देशैभरि फैलिने क्रममा छ, योबाट पनि बच्नुहोला। हामी यो पनि जानकारी गराउन चाहन्छौँ। अहिलेका लागि भने हामी एउटा गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, यति मिठो गीतका मूल सर्जक गोपाल योञ्जन, रचना पनि सङ्गीत पनि गोपाल योञ्जनकै रहेको थियो र गोपाल योञ्जनको स्वरमा यसको मूल भर्सन हामीले सुन्न सक्छौँ, तर हामीले अहिले रिमिक्स भर्सन सुनाएका थियौँ। कार्यक्रम सेरोफेरोमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम सेरोफेरोमा आज विश्व जनसङ्ख्या दिवस पर्सि शनिबार जुलाई 11 तारिकका दिनमा विश्व जनसङ्ख्या दिवस मनाइँदैछ, यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ हाम्रा श्रोताहरूसँग। मैले अघि धेरै कुराको जानकारी गराइसकेँ, विश्व जनसङ्ख्या दिवसको अवसरमा किन मनाउन सुरु गरियो, यसको मुख्य उद्देश्य के हो भन्ने बारेमा, र आज हामी हाम्रा श्रोताहरूसँग यसै विषयमा कुराकानी गर्नेछौँ। 42117 22 7236 हाम्रो टेलिफोन नम्बर। तपाईँको विचारमा बढ्दो वा घट्दो जनसङ्ख्याले नेपालको विकासलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा तपाईँले आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। र हाम्रो टेलिफोन लाइनमा यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
1: हेलो सर, म रामकृपाल ठाकुर जलसर बालाबाट बोल्छु।
0: रामकृपालजी, कार्यक्रममा स्वागत छ यहाँलाई। धेरै राम्रो। आज अब शनिबार हो, हुन चाहिँ विश्व जनसङ्ख्या दिवस पर्सि शनिबार हो होइन, तर आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्दैछौँ। अब तपाईँ एउटा पाको मान्छे पनि हुनुहुन्छ, अहिले हाम्रो देशको जनसङ्ख्या बिचको मध्यममा छ, न धेरै छ न थोरै छ होइन, तर पनि यहाँको युवा जनशक्ति, सिपयुक्त शिक्षित युवा जनशक्ति चाहिँ विदेश गइराखेको देखिन्छ। हाम्रो देशमा चाहिँ नि यो जनसङ्ख्या घट्दा या बढ्दा यसले हाम्रो विकासमा फरक पार्छ कि पार्दैन, के लाग्छ तपाईँलाई?
1: होइन, एउटा कुरा यसमा म केही पनि हजुरले सबै कुरा भनिदिनु भएको, म एउटा कुरा के थप्न चाहन्छु भने कि जनसङ्ख्या हुनु राम्रो छ, लेकिन यो जनसङ्ख्या हेर्नुहोस् कि मेरो चारवटा छोरा छ, तिनवटा छोरा छ, एउटा छोरी छ भने चारवटा, म उहाँलाई कसरी प्रतिपाल गर्ने? विकास त्यसको हुन्छ, विकास भने तपाईँ शिक्षामाथि लिनुहोस्। पहिलोको थियो शिक्षाको के चाहिन्थ्यो, पहिले जिम्मेदारहरू, म एक बिघा खेत जग्गा दिएछु, लेकिन त्यसको शिक्षाको केही पनि। अब के गर्छ भने वार्ड अध्यक्षले जितिसक्यो, उहीँको पावर दिइसक्यो, जसको जग्गा छ त्यसको पावर दिए छैन। तब जबसम्म शिक्षामा तपाईँहरू यो चाहिँ विद्यार्थीहरूको लिने जब नाना युवक छ, नाना विकास गर्छ, नाना वातावरण ल्याउँछ, तबसम्म शिक्षा भएपछि तब नै माथि जान्छ। पहिले के थियो, पहिले बोर्डिङ थिएन, आफ्नै रातो खोलाको पानी आउँथ्यो, मान्छेहरू त्यसै बाँध बाँधेर रहन् बाँध बाँधेर पानी ल्याउँछ। अब भन्छ म किन जाउँ त म किन जाउँ, अब कसको यसको जाँदै को होला, छोरा छ तपाईँले, छोरालाई कसरी, त्यो छोरा के गर्छ, पढ्छ कि पढ्दैन, त्यो कहाँ जान्छ कसरी जान्छ, यो सबैलाई त्यो हेर्नुपर्छ भने छोरा राम्रो माने चारवटा पाँचवटा राम्रो हुन्छ। लेकिन अहिलेको मान्छे बुबा कहाँ छ, आमा कहाँ छ, छोरा कहाँ छ, केही पनि थाहा छैन। तपाईँ यता सन्तान न, एउटा छोरा पा भइसक्यो, अब अर्को छोरा लिएर के गर्ने, चाहे छोरी लिएर के गर्ने। आजकल केटीहरू राम्रोसित पढ्नुहुन्छ, लेकिन केटाहरू पढ्छ, अब दुःख होस् चाहे सुख होस्, म यही दुःख भन्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद यहाँको विचारका लागि। रामकृपाल ठाकुर हुनुहुन्थ्यो, जलेश्वरबाट हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
2: नमस्कार।
0: नमस्कार, राम पुकार जी। राम पुकार राय रौतहटबाट। आजको विषय सुन्नु भएको छ हजुरले?
2: एकदम जनसङ्ख्याको बारेमा शनिबार।
0: हजुर, के भन्न चाहनुहुन्छ त?
2: म यही भन्न चाहन्छु कि स्वास्थ्यमा जुन भन्नुभयो, नेपालमा घट्दो अवस्थामा छ, अनि 2011 सालमा बाढी पीडित भयो, हैजा थियो, त्यसबाट घट्ने व्यवस्था भएको थियो। हाल घट्नुको लागि यो परिवार मेरो सम्बन्धी हामी स्वास्थ्यमा काम गरेर घर दैलो प्रोग्राम थियो, जरासकहरू घर घरमा गएर स्वास्थ्य शिक्षा दिन्थ्यो, परिवार नियोजनको बारेमा, जीवन जलको बारेमा, खोप सम्बन्धी बारेमा। मलाई त खुसी लाग्यो तपाईँले भन्नुभयो यो खबरको लागि हामी स्वास्थ्यमा काम गरेको मानिस, स्वास्थ्य सम्बन्धी राम्रो जनचेतना फैलिरहेको छ, पहिला पनि अहिले पनि छ, अहिले त घर घरेलु प्रोग्राम छैन र हाम्रो पालामा थियो, मलेरियाको सब एकीकृत प्रोग्राम थियो, हामी ग्रासकोलाई घर घर पठाएर रिपोर्ट लिन्थे, पहाड जनसङ्ख्या बारेमा भन्नुभयो, स्वास्थ्यको धेरै राम्रो कुरा हो
0: हजुर।
2: हाम्रो नेपालको मृत्यु दर घटेको छ, जन्म दर पनि घटेको छ, त्यो राम्रो कुरो न हो।
0: जन्मदर घट्दा या जन्मदर बढ्दा या भनौँ जनसङ्ख्या भनौँ न, होइन जन्मदर भन्दा पनि बढ्दा या जनसङ्ख्या घट्दाखेरि यसले विकासमा कस्तो प्रभाव पार्छ त?
2: विकासमा त यही हो, हाम्रो देश
0: बढ्दा राम्रो होइन र विकासको लागि त
2: विकासको लागि आफ्नो देशको लागि त त्यही त हो। युवाहरू हाम्रो देश विदेशबाट आएर हाम्रो नेपालमा अलिकति जुन जुन काम लागि जानुभएछ उहाँहरू आएर आफ्नो नेपालमा प्रदर्शित गरेर व्यवहारमा उत्रेर कर्तव्यमा उत्रेर आउनुहुन्छ भने हाम्रो देश त स्वर्ग बन्छ।
0: हजुर, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
3: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म हेटौँडाबाट जवान सिंह बोलिरहेको हजुर।
0: हेटौँडाबाट शुभ नाम के रे?
3: जवान सिंह।
0: मोहन सिंह
3: हजुर,
0: मोहन सिंह जी कार्यक्रममा स्वागत छ।
3: मोहन सिंह होइन, जवान सिंह।
0: जवान सिंह
3: जी,
0: ओके, बिस्तारै भने पनि बुझिन्छ नि त। तपाईँ छिट्टो भन्नुभयो नि, मोहन सिंह सुने के मैले चाहिँ।
3: जमान सिंह हो।
0: जमान सिंह जी, हेटौँडामा के छ हालखबर? नयाँ
3: पानी पर्ला जस्तो मात्रै भइरहेछ।
0: पानी परेको छैन है?
3: परेको छैन।
0: पर्याप्त पानी परेको छैन कि आज परेको छैन? पानी नै परेको छैन कि?
3: पानी नै पहिला त परेको अलिअलि, त्यति साह्रो परेको छैन।
0: त्यति साह्रो छैन, खेतीपातीको लागि चाहिए नै परेको छैन त्यसो भए।
3: हजुर
0: हजुर। अनि आज हामी जनसङ्ख्या दिवसको बारेमा कुरा गर्दैछौँ। पर्सि शनिबार विश्व जनसङ्ख्या दिवस हो होइन? अब कुनै देशको लागि देशको फरक फरक स्थिति अनुसार हुन्छ। कुनै देशमा जनसङ्ख्या वृद्धि भयो भने राम्रो भन्छन् उनीहरू, जस्तो चाइना, जापान, कोरिया उतातिर अहिले जनसङ्ख्या एकदम कम हुँदै गइरहेछ किनभने बच्चाहरू जन्माउन छोडिराखेका छन्। त्यसैले सरकारले विभिन्न खालका अफरहरू पनि ल्याइरहेछ, बच्चाहरू जन्माउनु तिमीहरूलाई हामी बिदा दिन्छौँ, यति छुट्टी दिन्छौँ, यति पैसा दिन्छौँ, जागिर जाँदैन यहाँ त्यहाँ भनेर धेरै अफरहरू पनि सरकारले ल्याउन थालेको छ कुनै कुनै देशमा चाहिँ होइन। अब कुनै कुनै देशमा चाहिँ जनसङ्ख्या धेरै भयो, त्यसैले गर्दाखेरि जनसङ्ख्या चाहिँ नि अब देशले धान्न नसक्ने भयो भन्ने अवस्था पनि छ। त्यसैले देश हेरी फरक फरक अवस्था, फरक फरक सिचुएसनहरू अवश्य पनि हुन्छन्। तर समग्रमा हेर्दाखेरि जनसङ्ख्या वृद्धि भनेको चाहिँ अब यत्तिकै काम नलाग्ने जनसङ्ख्या भन्दा पनि शिक्षित, सिपमूलक या चाहिँ नि केही जानेको, उत्पादनशील होइन, जनशक्ति चाहिँ उत्पादनशील होस्, त्यस्तो भयो भने देशको लागि राम्रो हुन्छ। त्यसैले गर्दा त्यस्तो जनशक्ति जनसङ्ख्या चाहिँ आवश्यक हो भन्ने कुराहरू पनि गर्छन् कसैले होइन। त्यसैले जनसङ्ख्या बढ्दाखेरि धेरै विकास हुन्छ पनि भनिन्छ कसैले चाहिँ। के लाग्छ यहाँलाई चाहिँ, जनसङ्ख्या बढ्दा विकास हुन्छ कि घट्दा यसले के प्रभाव पार्छ जस्तो लाग्छ?
3: जनसङ्ख्या बढ्दाखेरि राम्रो हुन्छ हेर्नुहोस्।
0: हजुर,
3: जनसङ्ख्या घटेर के काम? मान्छे नै छैन भने त्यो घर के काम?
0: जति धेरै जनसङ्ख्या भयो त्यति धेरै विकास हुन्छ भन्ने यहाँलाई लाग्छ?
3: हजुर हजुर
0: हजुर। तर फेरि रोजगारी भएन, काम पाएन भन्ने पनि त हुन्छ, हाम्रो जस्तो देशबाट धेरै बाहिर जान्छन् नि।
3: त्यो रोजगारी पाएन, काम पाएन भन्ने चाहिँ त्यो मुख मात्रै हो हेर्नुहोस्। गऱ्यो भने चाहिँ जे पनि छ हाम्रो देश पनि
0: है। कस्तो राम्रो कुरा गर्नुभयो तपाईँले। गर्नेका लागि हाम्रै देशमा कति धेरै चिज छ, गरिराखेको भए पनि छ कतिले होइन। युवाहरूले विदेश गएर फर्केर होइन, हाम्रै देशमा ठिक रहेछ भनेर फर्केर आफ्नै देशमा स्वरोजगारका कामहरू गरिरहेका युवाहरू पनि हुनुहुन्छ होइन।
3: हजुर हजुर,
0: यहीँबाट सुरु गर्नु भएको छ। भर्खरको सानो सानो भाइ बहिनीहरूले पनि आफ्नो आफ्नो खालको विभिन्न आफ्नै नेपाली प्रडक्टहरू उत्पादन गरिरहनु भएको छ, आफ्नै देशमा विदेश निर्यात पनि गरिरहनु भएको छ। गर्नेका लागि चाहिँ नि यहीँ नेपालमै पनि छ भन्ने यहाँलाई लाग्छ?
3: हजुर
0: हजुर हजुर। भनेपछि जनसङ्ख्या बढेको राम्रो, जति बढ्यो त्यति राम्रो।
3: हजुर,
0: अरू केही भन्न चाहनुहुन्छ हजुर बाहेक? राजनीतिको होइन, सामाजिक, हामी राजनीति कुरा पनि गर्दैनौँ, विकासका कुरा गर्छौँ, समसामयिक हाम्रो जीवनमा प्रभाव पार्ने कुराहरू गर्छौँ, हाम्रा स्वास्थ्य, शिक्षा, रोजगारीका कुरा गर्छौँ होइन। हाम्रो कार्यक्रममा हुने विषयहरू नै तिनै हुन्, समसामयिक विषयवस्तु, जसले चाहिँ तपाईँ हाम्रो जीवनमा प्रत्यक्ष सरोकारहरू राख्ने कुराहरू हुन्छन्। राजनीतिभन्दा पनि धेरै कुराहरू छन् हाम्रो जीवनमा आवश्यक, हामीले गर्नुपर्ने होइन, हामी आफैले गर्न सक्ने कुराहरू। राजनीति गर्ने त एउटा एक किसिमको एउटा तह त्यस त्यसका छुट्टै पाटोहरू छन्, नेताहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ, सांसदहरू हुनुहुन्छ होइन, मन्त्रीज्यूहरू हुनुहुन्छ, त्यो उहाँहरूले गर्ने आफ्नो काम आफै गरिरहनुहुन्छ। हामीले यस हामीले पब्लिकले गर्ने कामहरू पनि हुन्छन्, हाम्रा पनि दायित्व हुन्छन्, हाम्रो पनि कर्तव्य हुन्छन् होइन, धेरै कुराहरू हुन्छन्। त्यसैले गर्दाखेरि हरेक चिज मिलेर बन्ने हो नि त, एउटा राष्ट्र, एउटा राज्य, एउटा देश बन्नको लागि त सबै कुराहरू, सबै तत्त्वहरू मिल्नु पर्यो नि त होइन, सबै बन्नु पर्यो। जनता पनि स्वस्थ हुनु पर्यो, राम्रो हुनु पर्यो, मेहनती हुनु पर्यो, आफ्नो आफ्नो कर्म गर्नु पर्यो सबैले होइन। धेरै धेरै धन्यवाद यहाँलाई। जमान सिंहजी हेटोडाबाट हुनुहुन्थ्यो हामीसँग कार्यक्रममा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो
4: हेलो नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
4: म तरिको बर्दीपासबाट मधेस प्रदेश, राजु शर्मा।
0: राजुजी कार्यक्रममा स्वागत छ यहाँलाई।
4: थ्याङ्क यू म्याडम।
0: सन्चै हुनुहुन्छ?
4: सन्चै छु, हजुरको प्रोग्राम सुनिरहेको छु। कुनै पनि धेरै भयो, एक डेढ महिना जति भयो तपाईँको प्रोग्राम फोन लाग्दैन, मरि गयो फोन लागेन, आज बल्ल बल्ल जुरे छ।
0: भेरी गुड, सधैँ लाग्यो भने महत्त्व हुन्न, फेरि धेरै पछि लाग्यो भने महत्त्व हुन्छ।
4: हजुरसँग त सधैँ के प्रत्येक दिन बोल्न मन लाग्छ, तर के गर्ने, फोन लाग्दैन।
0: अनि पानी परेको छ कि छैन राजुजी त्यता?
4: पानी बिहानै स्याहार आयो एकछिन, तर भुइँ पनि भिजेन, असार बितिसक्यो,
0: त्यही त
4: किसानहरू धेरै मर्कामा छन्। अब बोर्डिङ, त्यो के बोर्डिङ भन्छ, बोर्डिङबाट पटाएर खेत

0: फेरि सुकिहाल्छ नि खेतमा त, त्यसपछि फेरि धजा पर्न थाल्यो भने पानी आएन भने
1: गाह्रो हुन्छ, झन् झार उम्रिन्छ, किसानहरू मर्कामा छन् एकदम।
0: हामी चाहिँ प्रार्थना गरौँ पानी छिटै परोस् भगवान, होइन, किसानहरूलाई राहत दिनुहोस्, किसानहरूलाई राहत होस्, हामीले चामल किन्न नपरोस्, हाम्रै देशको चामल खान पाइयोस्। आजभोलि त के चामल के चामलको कुरा पो सुनिन्छ त,
1: प्लास्टिकको पनि आयो भन्छ।
0: आजभोलि त लङ ग्रेन त्यो लामो बनाउनको लागि पिठो बनाएर त्यसलाई पनि चामल बनाउने अरे। हाम्रै देशमा त्यस्ता मिलहरू छन् रे, त्यसमा राज्यले चाहिँ निगरानी बढाउनु पर्छ, त्यस्ता मिलहरूलाई चाहिँ सिज नै गरिदिनुपर्छ, त्यस्ता लामा लङ ग्रेन बनाउने अनि त्यसपछि प्लास्टिकका बनाउने यदि भेट्यो भने यसमा सरकारले चाहिँ विशेष निगरानी र ध्यान राखोस्, हाम्रो यही आग्रह छ। राजुजी, आज हामी विश्व जनसङ्ख्या दिवसको अवसरमा कुराकानी गर्दैछौँ। जुलाई 11 अर्थात् पर्सि शनिबार विश्व जनसङ्ख्या दिवस हो। तपाईँको विचारमा बढ्दो या घट्दो जनसङ्ख्याले विकासमा कतिको फरक पार्न सक्छ, कतिको प्रभाव पार्न सक्छ?
1: दुईटै प्रभाव पर्छ म्याडम।
0: हजुर,
1: जनसङ्ख्या धेरै भयो भने विकासमा प्रभाव पर्छ, राम्रो प्रभाव पनि पर्छ र नराम्रो प्रभाव पनि पर्छ। किनभने अब धेरै जनसङ्ख्या भएकै कारणले नेपालमा धरती महँगिएको, धरती छोइन सक्नु छ, सामान्य ज्यालादारी गरेर खाने मान्छेले अब जमिन किन्छु, म जग्गा किन्छु, घडेरी किन्छु, एउटा राम्रो ठाउँमा किनेर बस्छु भन्नलाई धरती सम्भव छैन। यो सबै भएको चाहिँ जनसङ्ख्या वृद्धिकै कारणले, मान्छे धेरै भए धरती थोरै छ, धरती महँगी हो। अब जनसङ्ख्या नै भएन भने फेरि विकास गर्नलाई काम गर्ने जनशक्ति कहाँबाट ल्याउने? जनशक्ति चाहिन्छ हामीलाई। अब नेपालमा चाहिँ सबैभन्दा ठुलो दुःखको कुरा के छ भनेदेखि, जनशक्ति जति छन् अब सबै विदेशी नै, एयरपोर्टमा जनशक्तिको लर्को छ, काम गर्ने ठाउँमा काम गर्ने मान्छे पाइँदैन, लेबर पाइँदैन, ठेकेदार पाइँदैन। अब आफ्नै दुःखसम्म हजुरलाई सुनाउँछु भनेदेखि, एउटा घर बनाउन खोजेको ठेकेदार खोजेको 3 महिना भइसक्यो, त्यो घर बनाउने ठेकेदार पाइएको छैन कि, त्यति धेरै बिजी छन् ठेकेदारहरू। अब त्यो जसलाई सोद्धा पनि, म 3 ठाउँ 4 ठाउँमा थालेको छु, म अहिले भ्याउँदिनँ, अब केही दिन पर्खिनु, 2 महिना पर्खिनु भन्छ। अब यस्तो अवस्था छ कि नेपालमा, अब काम गर्ने मान्छे त्यो कस्ता कस्ता राम्रा राम्रा ठेकेदारहरू सबै विदेश गएका छन् कि, काम गर्ने लेबर पाइँदैन। अब कोही म काम गरिदिन्छु तर लेबर खोजिदिनुपर्छ भन्छ, अब लेबर छैन, अब विदेशमा त्यति दुःख पाएको छ नेपालीले। अब यतातिर चाहिँ सरकारको सबभन्दा पहिले म त मेरो विचारमा चाहिँ मान्छे परीक्षण गरेर त्यो नेपाललाई चाहिने जति मान्छेलाई चाहिँ प्रतिबन्ध नै लाउनुपर्छ कि जस्तो लाग्छ कि, त्यो विदेशीबाट चाहिँ प्रतिबन्ध नै हुन त, मान्छेको स्वतन्त्रतालाई हनन गर्न पनि हुन्न, ऊ विदेश गएर कमाउँछु भन्नलाई पनि रोक्न त पाइँदैन होला, तर एउटा विधानै ल्याएर भए पनि जनशक्ति रोक्नुपर्छ जस्तो लाग्छ कि। अब हातमा पैसा छ, म घर बनाउँछु भन्दा पनि ठेकेदार पाइँदैन, लेबर पाइँदैन भने कतिसम्मको दुःखको कुरा छ कि। जनसङ्ख्या वृद्धि तीव्रै छ, अब पहिलेको तुलनामा हेर्दा थुप्रो छ जनसङ्ख्या, तर सबै विदेशमा छ। अब नेपालमा नभएपछि घर कसले बनाइदिन्छ? अब आफैले बनाउनलाई त आफू सिप सिक्नु पर्यो, सबै काम आफैले गरेर सम्भव पनि छैन। त्यसैले म चाहिँ मैले देखेको चाहिँ जनसङ्ख्या वृद्धिले हामीलाई दुईटै प्रभाव पर्छ कि, नराम्रो प्रभाव पनि पर्या हुन्छ। अब तपाईँले अघि भर्खरै भन्नुभयो बेरोजगारीको जनसङ्ख्या बढ्छ, जनसङ्ख्या बेरोजगारीको बढ्छ, सिप नसिकेर बढेको हो, सिप सिक्नुपर्छ, सिप जान्नुपर्छ। यदि घर बनाउनलाई सिप सिक्ने हो भने, ठेकेदारसँग बस्ने हो भने, उसले सिप जान्यो भने, नेपालमा मैले देखिरहेको चाहिँ ठेकेदार भ्याइ नभ्याइन्छ घर बनाउनलाई, भनेपछि उसँग सिप छ नि त, ऊ कसरी बेरोजगार हुन सक्छ? अब सिप चाहिँ नसिक्ने, काम चाहिँ सानो ठुलो भनेर छुट्याउने, अनि नेपालमा काम पाइएन भनेर विदेश उड्ने हो भने त नेपालको परिस्थिति यस्तै हुन्छ। अनि मेरो विचारमा चाहिँ जनसङ्ख्या वृद्धि आवश्यक भन्दा पनि हजुरले भनिहाल्नुभयो, त्यो तुलनात्मक रूपमा मेल खाने हुनुपर्छ, न धेरै हुनुहुन्छ न थोरै भएको राम्रो हुन्छ, त्यो आवश्यक अनुसार चाहिँ चाहिन्छ नै जस्तो लाग्छ मलाई म्याडम। हस् त, धन्यवाद।
0: हजुर, धेरै धेरै धन्यवाद। हाम्रो राजु शर्मा हुनुहुन्थ्यो, महोत्तरी बर्दिवासबाट आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ, म उहाँको विचार पनि सुन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो, नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म पनि त्यही हो, अब चाहिँ जनसङ्ख्या चाहिँ अब वृद्धि हुनु नै राम्रो हो भन्ने चाहिँ मलाई पनि लागिरहेको छ। अब पहिला पहिला चाहिँ अब जनसङ्ख्या वृद्धि धेरै सन्त

0: जनावर जन्माउने पनि हुन्थ्यो। पहिला त अब यस्तो अहिलेको जस्तो थाहा पनि थिएन। एउटैमा चाहिँ जस्तै कसैले त 10, 11, 12, 13 पनि बच्चा बच्ची जन्माउने, अब कतिपय चाहिँ नि अब त्यो स्वास्थ्य अब हरेक कुराले गर्दा बच्चाहरू चाहिँ भनौँ न बितेर जाने भएको हुनाले कम हुने, नत्र यति भए हो 13 बिना थियो यस्तो भनेर सुनिन्छ। अनि तर आजभोलि चाहिँ अब ठिकै अलिक त्यस्तो त हुँदैन, तर अब बच्चाहरूलाई चाहिँ त्यो धेरै नजन्माउने अनि कम गर्न भनेर भनिन्छ। त्योभन्दा वृद्धि भयो भनेपछि के हुने भयो भनेपछि अब त्यसलाई चाहिँ सरकारले अब रोजगारको व्यवस्था पढाइ लेखाइ हरेक कुरा त्यो व्यवस्था गर्न पऱ्यो। अब बच्चा नै चाहिने जनसङ्ख्या नै वृद्धि नगर्ने भनेपछि त के हुने भयो भनेपछि अब अलिअलि भएका पनि विदेशतिर जाने भए, अब काम छैन नेपालमा भनेर विदेशतिर जाने भए, यहाँ भएका चाहिँ बुढाबुढीहरू चाहिँ अब विरामले गर्दा होस्, अब उमेरले गर्दा होस्, हरेक वातावरणले गर्दा होस्, यो गर्मीले होस्, जाडो हरेक कुराले गर्दाखेरि चाहिँ बुढाबुढीहरू चाहिँ बितेर जाने, त्यो गर्दाखेरि जनसङ्ख्या त नहुने भयो, जनसङ्ख्या कम हुने भयो, त्यसपछि अब विकास पनि नहुने भयो। अब काम गरौँ काम छैन, अब कोही घर बनाउने कुरा होला, बाटो बनाउने कुरा होला, अब स्कुलमा चाहिने बच्चा बच्ची पनि नहोलान् कम होलान्, अब भएका अलिअलि युवाहरू विदेशतिर बसेपछि चाहिँ अब उता बच्चा बच्ची अलिअलि भन्नु उतै पढ्ने भए, अब हाम्रोतिर चाहिँ नि अब शिक्षकहरूले पनि अब बच्चा बच्ची नभएर स्कुललाई पढाउने लगायतका अन्य विकासका कामहरू धेरै कुरा धेरै कुरामा चाहिँ नि बाधा पर्छ होला। तर अब अत्याधिक चाहिँ धान्ने नसक्ने तरिकाले बच्चा बच्ची जन्माउने जनसङ्ख्या वृद्धि गर्नु भन्दा पनि ठिकै तरिकाले अब तिनलाई चाहिँ भएकालाई चाहिँ स्वास्थ्य शिक्षा लगायत सबै र रोजगारको व्यवस्था गरेर राम्रै हुन्छ भन्ने चाहिँ मलाई पनि लागिरहेको छ।
1: धेरै धेरै धन्यवाद इन्द्र बुढाथोकीजी, यहाँको विचारका लागि। बाँके बाटो हुनुहुन्थ्यो इन्द्र बुढाथोकी। हामी कार्यक्रम सेरोफेरोमा छौँ। सेरोफेरोमा आज हामी जुलाई 11 अर्थात् पर्सि शनिबार हामी विश्व जनसङ्ख्या दिवस मनाउन गइरहेका छौँ। यसै सेरोफेरोमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। र आज हामीले विश्व जनसङ्ख्या दिवसको अवसरमा कुराकानी गर्दाखेरि नेपालका लागि चाहिँ मुख्य विषय भनेको जनसङ्ख्याको सङ्ख्या मात्रै होइन कि सङ्ख्याको गुणस्तर र उमेर संरचना पनि महत्त्वपूर्ण कुरा हुन्छ जस्तो लाग्छ। स्वास्थ्य शिक्षित स्वस्थ शिक्षित सिपयुक्त उत्पादनशील जनशक्ति धेरै हुनु चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसैले हाम्रा युवाहरू चाहिँ विदेशमा होइन आफ्नो देशमै केही रोजगार गरून्, केही काम गरून्, आफ्नै देशमा पसिना बगाउन्, त्यो नै महत्त्वपूर्ण कुरा हुन्छ जस्तो लाग्छ। अहिलेका लागि हामी एउटा गीत राख्छौँ। गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: यो मिठो देशभक्तिको गीत पछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी कुराकानी गर्दैछौँ जुलाई 11 तारिक अर्थात् पर्सि शनिबार 27 गते, असार 27 गते हामी विश्व जनसङ्ख्या दिवस मनाउँदैछौँ। यसरी सेरोफेरोमा रहेर हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। तपाईँको विचारमा बढ्दो या घट्दो जनसङ्ख्याले नेपालको विकासमा कस्तो प्रभाव पार्छ भन्ने आजको हाम्रो विषय हो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हजुर, नमस्कार, म इलामबाट एसपी शर्मा।
0: इलामबाट एसपी शर्मा,
1: हजुर
0: सन्चै हुनुहुन्छ एसपीजी?
1: हजुर सन्चै हो।
0: हजुर रेडियो नेपाल सुनिरहनु भएको थियो?
1: हजुर म सुनिरहन्छु सधैँ।
0: ए हजुर, आजको हाम्रो विषय विश्व जनसङ्ख्या दिवस
1: हजुर
0: आउँदैछ पर्सि शनिबार।
1: हजुर
0: अहिले नेपालको सन्दर्भमा भन्दाखेरि तपाईँको विचारमा बढ्दो या घट्दो जनसङ्ख्याले नेपालको विकासमा चाहिँ प्रभाव पार्छ या पार्दैन?
1: बढ्दो जनसङ्ख्याले त प्रभाव पार्छ नि म्याडम, घट्दोले पनि प्रभाव पार्छ।
0: हजुर
1: जनसङ्ख्या अब नेपालको क्षेत्रफल अनुसार ठिक भएको राम्रो होइन? अनि मेरो विचारमा म दुई तिनवटा कुरा के भन्छु भनेदेखि, यो विद्यालयदेखि नै
0: हजुर
1: शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्छ भन्छु। एउटा चाहिँ अब तपाईँको यो स्वास्थ्य सम्बन्धी योग योगको कुराहरू सिकाएदेखि धेरै राम्रो हुन्थ्यो होइन? हस्पिटल मेडिसिनमा त्यति खर्च हुँदैन थियो, मान्छे दुःख पाउँदैन थियो भन्ने लाग्छ।
0: हजुर हजुर।
1: अब दोस्रो कुरा चाहिँ तपाईँको यो शिक्षामा सुरुदेखि नै चाहिँ प्राविधिक शिक्षा अथवा भनौँ सिपमूलक शिक्षा एउटा विषय त्यो राखेर पढाइदिएदेखि शिक्षा हासिल गरिसकेपछि सबै मान्छेहरू बेरोजगार हुँदैन थिए, विदेशी दिन्थे भन्ने लाग्छ होइन?
0: हजुर।
1: र जनसङ्ख्या चाहिँ अब धेरै भएको पनि चाहिँ राम्रो होइन, किनभने भोलि यो पृथ्वीले थाम्न सक्दैन अथवा धान्न सक्दैन। अब थोरै भएको पनि राम्रो होइन, किनभने विकासको क्रमलाई फेरि धान्न सक्दैन होइन? त्यसैले मिडियम अब यहाँको पृथ्वी अनुसार ठिक्क चाहिँ भएको राम्रो लाग्छ सेटर।
0: हजुर धेरै धेरै धन्यवाद एसपीजी, यहाँको विचारका लागि धन्यवाद दिन चाहन्छौँ। र अहिले हामी छुट्टिन्छौँ। एसपी शर्मा हुनुहुन्थ्यो इलामबाट। विद्यालयमा योगको हामीले पढाइ गर्न थाल्यौँ भने मानिसहरू निरोगी हुन्थे होला भन्ने उहाँको विचार छ। त्यसै गरी प्राविधिक सिपमूलक शिक्षा भयो भने कोही मान्छेहरू पनि बेरोजगार हुनु पर्थेन होला भन्ने उहाँको विचार छ। त्यसै गरी जनसङ्ख्या कम पनि राम्रो होइन, बढी पनि राम्रो होइन, ठिक्क हुनु पर्यो भन्ने उहाँको विचार थियो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँको विचार पनि सुन्छु। कहाँबाट को हुनुहुन्छ? 42117 21 42 7736 हाम्रो टेलिफोन नम्बर। हेलो
2: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर प्रतिध्वनि फर्किरहेको छ।
0: हजुर मैले त राम्रो सुनिरहेको छु, म बोलेको फर्किरहेको छ?
2: यता चाहिँ फर्किरहेको छ प्रतिध्वनि।
0: हजुर सर्लाहीबाट ध्रुव प्रसाद,
2: सर्लाहीको हरिपुर दुई सखबाट ध्रुव प्रसाद।
0: हजुर ध्रुवजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हवस् धन्यवाद।
0: आजको विषय सुन्नुभएको छ हजुरले
2: जनसङ्ख्या दिवसको बारे, जनसङ्ख्या बारे होइन?
0: हजुर हो।
2: यो विषयलाई धन्यवाद। अनि यो जनसङ्ख्या भने धेरै जानमा अनिकाल नपरोस्, थोरै जानमा रोग नलाग भन्ने त बुढा बाबु भनाइ नै छ है।
0: कस्तो राम्रो कुरा गर्नुभयो, के रे फेरि भन्नु त?
2: धेरै जानमा चाहिँ अनिकाल
0: नलागोस्,
2: थोरै जानमा रोग नलागोस्,
0: कस्तो राम्रो कुरा
2: भन्ने त आउनै छ बुढापाकाको। जहिलेसम्म जनसङ्ख्या थोरै हुनुभन्दा धेरै नै भएको राम्रो, जनसङ्ख्या त्यस शक्तिशाली हुनु पर्यो।
0: तर अनिकाल लाग्नु भएन फेरि, जनसङ्ख्या जति धेरै अनिकाल लाग्नु भएन, अनिकाल लाग्नु भएन फेरि, धेरै भयो
2: अनिकाल लाग्नु भयो। अनि अनिकाल नलागोस्, रोग पनि नलागोस्। अनि एउटा व्यवहार गराइमा देशको नीति त्यसमा भर पर्छ, जनताको दिमाग। अब हामीले 1-2 बिघा 2-3 बिघा जमिन गरेका छौँ, अब हामी चाहिँ त्यो 2-3 कट्ठा 4 कट्ठा कहाँ चाहिँ ऋण खोज्न जानुपर्छ। उसमा चाहिँ 4-2 लाख 3 लाख जति पनि ब्याज लगाउने पैसा भइरहेको हुन्छ, अनि हामी चाहिँ नहुने। अनि व्यवहार गराएको ढङ्गबाट हुन्छ, निर्दयता अप्नाउनु पर्यो। जनसङ्ख्या जति छ त्यही संसारको जस कटियर कोट यो गर्डिङ कलस घाँटिएर घाँड मिल्ने त्यो व्यवहार गरेपछि जनसङ्ख्या जति भए पनि हुन्छ। अब दौरा न सौराको खल्ती हडामा फरिया छैन, रेडियो टुवा टुवा गऱ्यो भने चाहिँ जनसङ्ख्या धेरै भएपछि अलि अप्ठ्यारो पर्छ। अनि त्यही अनुसारको देशको नीति अर्थनीति चल्यो भने जनसङ्ख्या धेर भएर के हुँदैन, कति महामारी रोग लागि हुन्छ, कति बाढी पहिरो भूकम्प, दुनियाँबाट जनता जोगिनु पर्छ। अनि जनता जति सक्दो धेरै भएदेखि पनि, जनशक्ति धेर भयो भने एकैचोटि महामारीमा गए, दुनियाँ गयो भने के अरे, जनता देशको देशमा जनतै छैन भने भइपरि आउँदा के गर्ने? जति सक्दो जनसङ्ख्यालाई रोक्न मिल्दैन, प्राकृतिकको नियम रोक्न मिल्दैन। प्राकृतिकको नियम हामीले संसार मैले आफैले व्यक्तिले गरेको छु भन्नु पर्दैन। पहिले पहिले 2 लाख जनसङ्ख्या, 3 लाख जनसङ्ख्या, 1 करोड जनसङ्ख्या थियो नेपालमा, खान पुग्दैनथ्यो, खानै नपाएर मान्छे मर्थ्यो भने, अहिले 3 करोड जनसङ्ख्या भन्दा बेसी छ, तै पनि खान मजाले पाका छन्, कुना कुनामा दाल भात चामल पाकै छन्। के कारण त भने सँगसँगै त्यही अनुसार प्रगति पनि गर्दै गरेका छन्, अनि त्यस कारणले पुग्यो पा ऊ हो प्रविधि आइरहेछ। अब जनसङ्ख्या छैन भने प्रविधि पनि छ नि, अब हामीलाई यहाँ जनसङ्ख्या छैन, खेत रोप्ने बेला भएछ, जन पाइँदैन, एउटा जन उब्जाउनलाई रोक्नु पर्छ। फेरि अब अचेलको सरकारले महिला र पुरुषको बराबरी समान गर्नुपर्छ भन्छ, त्यसै अब ऊ चाहिँ समान गर्दैन, महिला चाहिँ बिधवा भयो भने भत्ता दिने, पुरुषको चाहिँ श्रीमती मर्दैन, उसलाई आपत हुँदैन, अनि यो उचालिरहेको छ। हो छ भने पुरुषले चाहिँ छोराले पनि बराबर पार्नु मन छ भने, अनि त्यहाँबाट महिलालाई पनि बराबरी समानमा भेद भन्छ सरकारले चाहिँ गर्छ, यस कारणले अलिकति उचाले छ हामीलाई, त्यो सरकारले श्रमजीवीको नाममा उचाले छ, हामी खेती किसानलाई चाहिँ गर्न अलि आपतै छ। अनि त्यसैले जनसङ्ख्या छैन, कम भए पनि अहिले हामीले एउटा गोरु लिएर पछाडि हलो पछाडि बसेर कति दुःख हुन्थ्यो, खेत 15 कट्टा खेत दे, 1 बिघा खेत बनाउनु कति दिन लाग्थ्यो, तर अहिले ट्याटा भित्र आयो, सुई बिग्रिउ सिध्याइदिन्छ। अब त्यो घाँस रोप्ने मिसिन आएछ, अब गर्दा गर्दै म त सुन्छु अहिले त आली लाउने र मान्छे पार छैन, त्यसको लागि प्रविधि सुन्छु, आली लाउने मिसिन पनि छ अरे, काट्ने मिसिन पनि छ अरे। अब हाम्रो गाउँघरमा त अन्त निक्लेको कति वर्षपछि निक्लिने हो? हो जति सक्दो यो महावीर पुलले के अहिले प्रविधि आओस् उनको दिमागले के औजार निक्लिया अरे, हो जनता यस्तो निक्लिन्छ त्यस्तो क्षमता होस् क्या, हो त्यो भएपछि हाम्रो देशलाई केही असर पर्दैन। अब त्यस्तै खाले जनता भएपछि श्रमजीवी त हुन्छन्, जनता पनि त्यही भने बुद्धिजीवी गर्नु पऱ्यो, सिपमूलक काम गर्नु पऱ्यो, भइदिएपछि जनतालाई चाहिँ धारे हात लाएर जनता सिद्धिउन् भन्ने चाहिँ यो राम्रो हुँदैन। जनता चाहिँ सकेसम्म बढुन्, देशमा भविष्य बनोस्, सुनको कमण्डलु लिएर माग्नु राम्रो होइन, आफै श्रम आफै सिप जाँगर लाएर देश बनाउनु पर्छ भनेर राजा ज्ञानले भने जस्तो लेखेन। घरमा चाहिँ सुनको कमण्डलु छ, कमण्डलुमा चाहिँ माग्दै हिँड्दाखेरि त्यो चाहिँ अशोभ्य भयो, शोभामान भएन हो। अनि त्यसैमा चाहिँ परिश्रम गर्नु, यही माटोमा चाहिँ सुन उब्जाएपछि हामी नेपालीहरू जति जनसङ्ख्या भए पनि पुग्छ भन्ने लाग्छ।
0: हजुर, धेरै धेरै धन्यवाद। ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सर्लाहीबाट, हामीसँग आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। हेलो,
3: हेलो,
0: नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
3: नमस्कार बहिनी।
0: हजुर, मैले सुनिरहेको छु।
3: हजुर, म जयालक्ष्मी श्रेष्ठ हो।
0: जयालक्ष्मीजी, कहाँबाट फोन गर्नुभयो अरे?
3: म काठमाडौँको सतुङ्गल।
0: ए, सतुङ्गलबाट कार्यक्रममा स्वागत छ हजुरलाई।
3: धन्यवाद छ बहिनी।
0: सन्चै हुनुहुन्छ नि?
3: हजुर, आराम कुशले छु।
0: हजुर, आजको विषय सुन्नुभयो हजुरले?
3: हजुर हजुर, अघि साथीहरूले बोलेको थियो सरलाईबाट नै सुनिरहेको थिएँ।
0: हजुर, विश्व जनसङ्ख्या दिवस हो पर्सि शनिबार 11 जुलाईमा, होइन? अनि आज हामीले यसै सेरोफेरोमा कुराकानी गर्दैछौँ, धेरै जनसङ्ख्या या कम जनसङ्ख्या हुनु चाहिँ यसले विकासमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा के लाग्छ हजुरलाई?
3: धेरै भएको पनि अब सम्हाल्न गाह्रो हुन्छ, जनसङ्ख्या धेरै भयो नि है, थोरै भए पनि थोरै मध्यम हुनुपर्छ।
0: हजुर,
3: पहिलेको तुलनामा त अहिले जनसङ्ख्या त धेरै नै कम छ नि, अहिले त अब मान्छे अब होइन 2 सन्तान मात्रै जन्माउँछन् है, जब त्यो त पहिलेको तुलनामा अहिले धेरै नै कम छ नि जनसङ्ख्या, त पहिले जति थियो धेरै जनसङ्ख्या भयो बहिनी।
0: हजुर,
3: तर अहिले त अब घट्दै जान्छ पछि आजको भन्दा 10-15 जति अहिले बढेर खोजिसक्यो बहिनी, त्यति 15-20 वर्षपछि त्यसको जनसङ्ख्या त घट्दै जान्छ जस्तो लाग्छ मलाई कि नेपालमा।
0: हजुर हजुर,
3: किनभने धेरै जनसङ्ख्या भए पनि मान्छेहरू विदेश जाने भयो, धेरै छोराछोरी भए सम्हाल्न गाह्रो भयो, सबैलाई हेर्न गाह्रो भने विदेश गयो कि, एउटा 2 छन् भने त बरुबर नेपालमै बस्छन् कि।
0: हजुर,
3: त्यस्तो अब त्यस्तै छ अहिले त, पछि त अब जनसङ्ख्या कम हुँदै जान्छ जस्तो लाग्छ अहिलेको तुलनामा।
0: हजुर, तर जनसङ्ख्या बढेको राम्रो लाग्छ कि हजुरलाई, बढ्दा राम्रो किन?
3: धेरै कम भए पनि अब गाह्रो हुन्छ होइन, ठिकको ठिकको मध्यम भए ठिकै लाग्छ।
0: हजुर,
3: पहिलेको तुलनामा अहिले धेरै कम छ, जस्तै अब मान्छेहरूले दुईवटा सन्तान मात्रै जन्माउन चाहे है, अब त यसको आजभन्दा पछि त जनसङ्ख्या घट्दै जान्छ जस्तो लाग्छ मलाई, ठिक्कको हुन्छ कि जस्तो लाग्छ अहिलेको तुलनामा।
0: अहिले पनि हाम्रो जनसङ्ख्या त ठिकै नै छ, न धेरै छ न कम छ होइन, हाम्रो दक्ष जनशक्ति चाहिँ विदेशमा पलायन भएको हुनाले चाहिँ त्यो चाहिँ अलिक दुःखको कारण छ हाम्रो देशमा चाहिँ नि। अब सिप सिकेका
3: धेरै छोराछोरी मान्छे सम्हाल्न गाह्रो, गाउँ गाउँबाट पनि मान्छे, गाउँ गाउँबाट मान्छे विदेश गए है, सम्हाल्न गाह्रो भयो, धेरै भयो है, एउटा दुइटा भयो त उसलाई खाना लाउन पढाउन सकिन्छ भन्ने भयो है, धेरै भएको हुनाले सब विदेशतिर ओइदियो कि, त्यो पनि हो।
0: धेरै धेरै धन्यवाद जयालक्ष्मी जी, यहाँको विचारका लागि सतुङ्गल काठमाडौँबाट हुनुहुन्थ्यो, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो जयालक्ष्मी श्रेष्ठ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, आजको अन्तिम श्रोता हुनुहुन्छ मलाई लाग्छ, उहाँ कहाँबाट को हुनुहुन्छ? हेलो,
4: हेलो, म जीवा भट्टराई धरानबाट।
0: जीवा जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: नमस्कार, छ अलिकति फिडब्याक आएको छ कि, म आफ्नो कुरा राखिहाल्छु है।
0: हजुर हस् हस् प्लिज।
4: अब जनसङ्ख्या घट्नु बढ्नु त यो चलिरहेछ, प्राकृतिक नियम हो, कानुनले कसैले घटाउँछ, राष्ट्रिय कडाइले कसैले घटाउँछ कसैले बढाउँछ, त्यो कुरा भन्दा पनि अर्को चाहिँ नि खतरा कुरो यो संसारमा के भएको छ भने, हाम्रो एसिया महादेशमा चाहिँ जनसङ्ख्या अरू देशमा भन्दा धेरै छ, र यो एसिया महादेशमा चाहिँ ठुलो लडाइँ गराएर यहाँ जनसङ्ख्या घटाउने प्लानमा चाहिँ नि लागेका छन् महाशक्तिहरू, योबाट चाहिँ एसिया महादेशै पुरा जोगिनुपर्छ है, मेरो एकदम यो सठिक कुरा म भन्दैछु। यहाँ ठुलो लडाइँ गराउने योजना चाहिँ भएको छ, शान्ति सम्झौता गऱ्यो फेरि आफैले तोड्यो फेरि मान्छे मार्यो गर्ने देश चाहिँ लागेको छ, म यति भन्दै मेरो कुरा टुङ्ग्याएँ।
0: धेरै धेरै धन्यवाद जीवाजी यहाँको विचारका लागि, कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो जीवा भट्टराई धरानबाट। हामी कार्यक्रम सेरोफेरोमा छौँ, आजका लागि हामी लगभग अन्ततिर आइसकेका छौँ। कार्यक्रम सेरोफेरोमा आज हामीले विश्व जनसङ्ख्या दिवसका सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ अनि सुनायौँ, र आजका लागि भने हामीलाई बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। पक्कै पनि नेपालका लागि अब मुख्य विषय भनेको जनसङ्ख्याको सङ्ख्या मात्रै होइन कि, जनसङ्ख्याको गुणस्तर र उमेर संरचना महत्त्वपूर्ण हो, र स्वस्थ शिक्षित सिपयुक्त र उत्पादन शील जनशक्ति धेरै हुनु चाहिँ महत्त्वपूर्ण हो, र त्यस्ता सिपयुक्त उत्पादनशील शिक्षित र स्वस्थ जनशक्तिलाई चाहिँ हाम्रै देशमा हामीले रोजगारको अवसर प्रदान गर्न सक्यौँ भने हाम्रो देशमा हाम्रा भएका छोरा बाबु नानी छोरीहरू विदेश पलायन हुने छैनन्, र हाम्रो देशमा विकासका लागि धेरै अवसरहरू पनि रहनेछन्। हामी यसै सेरोफेरोमा रहेर आज हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ सुनायौँ, अहिलेका लागि भने हामी बिदा हुन्छौँ। अब एक बजे सुन्नुहुनेछ समाचार, एक बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ, अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन। Oh,

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सभामुख डोल प्रसाद अर्यालले संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गरेपछि सभामुख डोल प्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विपक्षी दलहरूले ध्यानकर्षण गराउँदै आएको बताउँदै एकजनाले मात्र विषय राखेर बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद बारेको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै आउनु भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, किसानका समस्या समाधान र नागरिकको जीवनस्तर सुधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले किसानका लागि मल, बिउ र सिँचाइको व्यवस्थासँगै मलको सही रूपमा प्रयोग गर्ने, माटो परीक्षण तथा बाँझो जग्गाको पुनः प्रयोग लगायतका विषयमा प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजान माग गर्नुभयो। सांसदहरूले अस्पतालहरूमा हरेक नागरिकले व्यक्तिगत पहुँचको आधारमा नभई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचको विकास गर्नुपर्ने भन्दै सबै सरकारी स्वामित्वका अस्पतालहरूमा रहेका समस्याको स्थायी रूपमा समाधान गर्न स्पष्ट नीति र कार्यक्रम ल्याउन माग गर्नुभयो। संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित 3 जनाको संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 जनाका सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त 4 विधेयकमाथि दफावार छलफल भएको छ। बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल भएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि NTC को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पशु सेवा कार्यालय कालीकोटले बर्ड फ्लू नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्लाभित्र कुखुरामा बर्ड फ्लू फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्व तयारीमा रहन कुखुरा पालक किसानलाई अनुरोध गरिएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अभियान भएको बताउनु भएको छ। टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि अमेरिकातर्फ फर्किने क्रममा एयरफोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने उद्देश्यले सैन्य कारवाही गरिएको बताउनुभयो। ट्रम्पले इरानले अमेरिकामाथि आक्रमण गरे अमेरिकाले कडा जवाफ दिने चेतावनी पनि दिनुभयो। पछिल्लो अमेरिकी आक्रमणमा इरानलाई ठूलो क्षति पुगेको दावी गर्दै उहाँले इरान सम्झौता गर्न इच्छुक रहेको तर उसले सम्झौताको पालना गर्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो। यसैबीच अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानमाथि थप हवाई आक्रमण जारी रहने जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन गरेका कृषिसँग सम्बन्धित कार्यक्रम कस्ता छन्, विगतदेखि पालिकाले कृषिसँग जोडिएका कार्यक्रमहरू जति पनि सञ्चालन गरेको छ ती कार्यक्रमहरू कतिको प्रभावकारी छन्, फेदीखोलाका किसानले गाउँपालिकासँग गरेका अपेक्षा कस्ता छन् र गाउँपालिकाको प्राथमिकतामा कृषि कतिको परेको छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: धन्यवाद सर, नमस्कार।
5: अहिले आम रूपमा उठिरहेको एउटा प्रश्न के भने, नेपाल कृषि प्रधान देश हो, कृषि प्रधान देशमा मुलुकको अर्थतन्त्रसँग जोडिने, प्रत्यक्ष रूपमा जोडिने भनेको कृषि नै हो, सम्भावना बढी भएको क्षेत्र कृषि नै हो, तर कृषिमा युवाहरूको आकर्षण छैन, स्थानीय ठाउँहरू गाउँहरू युवा विहीन बनेका छन्, कृषि कर्ममा जोडिनका लागि गाउँमा रहेका बुढापाका मानिसहरू सक्षम छैनन्, जनशक्तिको अभाव छ, यस हिसाबले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने कृषिको विकास विस्तारमा कतै सोचे जस्तो विकास विस्तार सम्भव हुँदैन कि भन्ने एउटा यो कृषिसँग जोडिएको एउटा महत्त्वपूर्ण प्रश्न छ। फेदीखोलाको सन्दर्भमा के छ
6: यो? हाम्रो मात्रै पालिकाको समस्या होइन, राष्ट्रिय समस्या बनिरहेको छ। तथापि यसको बावजुद पनि केही आशा लाग्दै उपलब्धिहरू हामीले गरिरहेका छौँ। यदि वैदेशिक रोजगारमा जान खोजिरहेका युवाहरूलाई केही उद्यम गर्न चाहनेको हकमा गाउँपालिकाले आफ्नै युवा उद्यम कार्यक्रम मार्फत पनि समावेश गरिरहेका छौँ र त्यहाँ थुप्रै किसानहरूलाई चाहिँ हामीले 3-4 मोडलबाट कामहरू चाहिँ गर्न खोजिरहेका छौँ र विगतमा अघिल्लो कार्यकालको पनि त्यहाँको प्रमुख भएर त्यहाँको नीति कार्यक्रम योजनालाई कन्टिन्यू गर्दै यो वर्षसम्म करिब अहिले 9 त्यो आफ्नै पोलिसीबाट गाइडेड भएर काम गरिरहेका छौँ, ताकि पालिकाले एउटा असल अभ्यासहरूमा हामीले सुरुदेखिबाटै किसानहरूलाई सूचीकृत गरेर एउटा कस्तो खालको किसान हो भन्ने कुराको चाहिँ एउटा हाम्रो इन्टर्नल मापदण्ड त्यहाँभित्र छ। जस्तै उत्पादन गर्न खोज्ने किसानलाई हामीसँग 5 कृषि सहकारीहरू छ, त्यो सहकारी मार्फत चाहिँ उत्पादनमा आधारित अनुदान 15% जो किसानले काम गर्छ र जसले उत्पादन गर्छ र उत्पादन गरेको कुरा बिक्री अथवा बेचबिजन गर्नको निम्ति ल्याउँछ त्यसले 15% नगद अनुदान पाउँछ र दोस्रो चाहिँ किसानहरूको उत्पादनको यति धेरै भ्यालु र महत्त्व स्थानीय सरकारले दिइरहेको छ फेदीखोला गाउँपालिकाले, जसले मूल्य पाउँदैन कि भन्ने कुराको आशंका छैन। हामीले चाहिँ किसानको लागत कति पर्छ त्यसको आधारमा न्यूनतम समर्थन मूल्य मिनिमम सपोर्ट प्राइसको चाहिँ ग्यारेन्टी गर्दैछ। 26 प्रकारको तरकारी बारीहरूमा चाहिँ यो हामीले 2076 कन्टिन्यू अहिले पनि गर्दै आइरहेका छौँ र किसानको चाहिँ उत्पादनलाई बजारसम्म पुर्याउनुको निम्ति एग्रो एम्बुलेन्स, कृषि एम्बुलेन्स यो पनि नेपालमा हामीले सबैभन्दा पहिलो प्रयोग गरेको यो टर्मोलोजी पनि हो र त्यो सुविधा पनि हो। जसरी मान्छेलाई हामी रिसेन्टली बिरामी हुँदा हस्पिटल पुर्याउनु पर्छ त्यत्तिकै किसानको उत्पादन त्यति भ्यालु छ,
5: उत्पादन फल्ने बित्तिकै कसरी बजारमा ल्याउने,
6: कसरी ल्याउने, त्यसको ढुवानीको समस्या नहोस् भनेर हामीले प्रत्येक सहकारी मोडल मार्फत कृषि उप सहकारीहरूले गाउँपालिका र कृषि उप सहकारीको साझेदारीबाट त्यसरी बजार मार्केटसम्मको एउटा जोड्ने काम चाहिँ गाउँपालिकाले गरिरहेको छ।
5: यहाँ अघिल्लो कार्यकालको पनि गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ। स्थानीय किसानलाई प्रत्यक्ष उनीहरूको जिन्दगीमा चाहिँ सकारात्मक प्रभाव पाउने गरी गाउँपालिकाले सुरुवात गरेका अलि राम्रा खालका जो सफलता उन्मुख छन् त्यस्ता कृषिका कार्यक्रमहरू के रह्यो?
6: हिजो चाहिँ तपाईँको झोलामा डकुमेन्ट बनाएर लिएर विभिन्न अनुदान खाने किसानहरू थिए भने अहिले त्यो टोटल्ली ब्लक, काम गर्नेले पाउने हो, नगर्नेले पाउँदैन। जसले उत्पादन गर्छ त्यसले चाहिँ तपाईँको अनुदान पाउँछ, त्यो रेकर्डमा देखिन्छ, त्यो व्यवस्थित छ। त्यस कारणले गर्दाखेरि यो एउटा हाम्रो महत्त्वपूर्ण कार्यक्रम छ भने, अर्को हामीले कृषि एम्बुलेन्सको कुरा गऱ्यौँ, अर्को चाहिँ हाम्रो अहिले ल्यान्ड युज प्लान भूमिको चाहिँ वर्गीकरण गराएको छ, त्यसमा सबैभन्दा धेरै जग्गा चाहिँ हामीले कृषि योग्य जमिनहरू बचाएको छौँ। कतिपय आवासमा प्लटिङहरूमा लग्ने कुराहरूलाई एकदम त्यसलाई हामीले प्रोत्साहन गरेकै छैनौँ, त्यसको वास्तविकताको आधारमा चाहिँ एकदम ठुलोसँग त्यसमा लगाएको छौँ र अहिले हामीले भूमि ब्याङ्कको कन्सेप्ट गत वर्षबाट नीति कार्यक्रममा राखेर अहिले कार्यविधि बनाएर अहिले यो वर्ष 83-84 नीति कार्यक्रम र बजेटले यो बाँझो जग्गालाई उपयोग गर्ने वर्षको रूपमा चाहिँ हामीले एकदम कडाइका साथ लग्दैछौँ। केही आर्थिक ऐनबाट पनि नियमन गराएको छ, जसको जग्गा जमिन छ त्यसले आफैमा कमाउनु पर्यो, यदि उसले सक्दैन विविध कारणले, वैदेशिक रोजगारमा छ अथवा घर छोडेर गाउँ छोडेर जग्गा जमिन ऊ बजारमा बस्छ तर आफ्नो गाउँमा उर्वर जमिनहरू बाँझो छ, त्यस्तो जग्गालाई चाहिँ भूमि ब्याङ्कमा दिनु पर्यो। भूमि ब्याङ्क पनि क ख ग घ गर 4 वर्गीकरणभित्र राखेको छ।
5: त्यो कसरी वर्गीकरण
6: गर्नु? त्यसको चाहिँ अब्बलता त्यसलाई हामीले गर्छौँ, बाटोको उपलब्धता, सिँचाइको उपलब्धता, सडकको पहुँच र उर्वर क्षमता, यो 4-5 विषयलाई त्यस यसको इन्डिकेटर बनाएर त्यो उपयुक्त भएको चाहिँ क वर्गमा पर्छ, अलिकति सेकेन्ड भएको चाहिँ खमा, त्यसपछि गमा गरेर अनि त्यसमा चाहिँ पकेट क्षेत्रहरू हामीले काम गर्न सक्छौँ। सबै चाहिँ तपाईँको कृषि उत्पादन, पशुपालन अथवा एग्रो प्रोसेसिङमा हामी पोखराबाट नजिक छौँ नि, मान्छेहरूले एकदम लगानी गर्न खोजिरहेछ, तर जग्गा प्रशासनको कारणले गर्दा लगानी मैत्री वातावरण बन्दैन।
5: फेरि खोलामा हजुर लगानी गर्न खोज्नेले कुन क्षेत्रमा लगानी गर्न खोजिरहेछ, कृषिको कुन क्षेत्रमा वा पशुपालन वा केमा लगानी गर्न खोजिरहेको पाइन्छ, किसानहरूको आकर्षण कुन क्षेत्रमा छ, पशुपालनमा छ कि खेती तरकारीमा छ कि अन्न बालीमा छ कि केमा छ, र पालिकाको फोकस केमा छ, अलिकति बताइदिनु।
6: हामीले मुख्य कुरा चाहिँ हामीले अहिले सँगसँगै बढाउन खोजेको भनेको तरकारी पकेट क्षेत्र, हाम्रो पालिकाहरू चाहिँ अलिक बढी 7-8 जस्तो छ, हामीले अलिकति निर्यात पनि गर्छौँ। र दोस्रो भनेको दुग्धजन्य उत्पादन, त्यसमा पनि अब ठुलो ठुलो फर्महरू मार्केटमा लगिरहेको छ। तेस्रो भनेको हाम्रो मासुजन्य उत्पादनमा चाहिँ ब्रोइलरको मासुहरू, खसीहरू, बोकाहरू, अन्डाहरूमा चाहिँ एकदम कम छ, लिभर्सको चाहिँ अलि अन्डाहरू चाहिँ सुरु भएको छ। अलिक ठुलो बलकमा चाहिँ हामी मौरीको मह उत्पादनमा जोडिया छौँ।
5: मूलभूत रूपमा किसानका लागि आवश्यक पर्ने भनेको सिँचाइ, मल, बिउ, प्रविधि, सङ्कलन केन्द्रहरू र बजार। फेदी खोलाका किसानलाई यिनीहरूको उपलब्धता कस्तो छ?
6: हामीलाई मलको निम्ति चाहिँ समस्या छैन, हामी सहकारी मोडलबाट सम्बन्धित वाडाको केन्द्र केन्द्रमा रहेको ठाउँहरूबाट मलहरू चाहिँ वितरण हुन्छ। अलि बढी हामी रासायनिक भन्दा पनि अहिले जैविक मलतिर बढी केन्द्रित गरिरहेका छौँ, किनकि हामी मह र मौरीमा प्रवेश गर्दाखेरि त्यसको प्रत्यक्ष असर माटोदेखिबाट पर्यावरणसम्म पर्ने हुँदा र अलिकति ठुलो भोल्युममा चाहिँ हामी रैथानी बालीतिर बढी केन्द्रित गर्न खोजिरहेका छौँ, जहाँ जस्तो जमिन छ। अलि ल्यान्ड युज प्लान मा चाहिँ अब तपाईँको कस्तो छ भने जग्गा चाहिँ अलिक चक्लाबन्दी गरेर ठुलो ठुलो बनाउन मिल्ने हाम्रो चाहिँ धेरै फाँटका जग्गाहरू चाहिँ कम छ, तर एकै ठाउँमा जस्तो जग्गा जमिन छ त्यसैको आधारमा खेती प्रणाली भन्नाले अब क्रप्स पुलिङ, बालीलाई एकीकृत गर्ने योजनाबाट चाहिँ हामी अहिले गर्न खोजिरहेछौँ।
5: मौरीको व्यावसायिक प्रवर्धनका लागि यहाँले गरिरहनु भएको चाहिँ के हो?
6: गाउँपालिका र प्रदेशको साझेदारीमा एउटा कार्यक्रम थियो, त्यसमा करिब 1,20,00,000 बराबरको अघिल्लो आर्थिक वर्षमा हामीले व्यावसायिक किसानहरू बनाउने हिसाबले सिलेक्सन गऱ्यौँ। एकैचोटि 24 किसानलाई 25 मौरीको घारको दरले हामीले करिब 600 मौरीको घार एकै ठाउँमा 70% पालिकाको लगानी, 30% किसानको लगानी गरेर, ताकि उहाँहरू चाहिँ व्यावसायिक मोडलबाट जानुहोस्, उहाँ चाहिँ गुरु किसान होस् र त्यसले अरूलाई पनि सिकाउने माध्यम होस्, उहाँको कम्तीमा पनि आफ्नो व्यवसाय सञ्चालन गर्दाखेरि घर गृहस्थी त्यो उत्पादनले आफूलाई प्रशस्त पुग्ने गरी त्यसमा सपोर्ट होस् भनेर अहिले यो पटक फेदीखोला गाउँपालिकाले 120 किसानलाई गुरु किसानको रूपमा उहाँहरूलाई त्यहाँको वातावरणदेखि टेक्निकल कुराहरू सबैको बारेमा प्रशिक्षण गरेर तालिम दिएर अब उहाँहरूलाई फेरि यो वर्ष नयाँ यो पटक चाहिँ करिब हामीले 8-10,000 चाहिँ मौरीको घार पुर्याउने लक्ष्यका साथ र त्योबाट उत्पादन भएको महलाई अथवा घारबाट चाहिँ बिक्री वितरण गरेर आउने आमदानीलाई त्यसलाई एउटा बजारको मोडलसँग जोडेर अगाडि बढाउने भनेर फेदीखोला गाउँपालिकाले अस्ति हामी प्रथम मौरी दिवस असारको 4 सम्पन्न गर्यौँ।
5: त्यसै गरी यो फेदीखोलालाई चिनाउने अन्य चाहिँ कृषिका क्षेत्रहरू के के छन्?
6: कृषिमा हाम्रो जस्तै तरकारीको चाहिँ हाम्रो उत्पादन क्षेत्र पकेट क्षेत्रहरू हो, त्यो अहिले ब्लकमा कन्भर्ट हुँदैछ। हामी त्यो तरकारी पनि फेदीखोलालाई चिनाउँछ, हामी तरकारीमा पनि पोखराको एउटा ठुलो मार्केटमा हाम्रो निर्यात हुन्छ र जिल्लाको सदरमुकामसम्म पुर्याउँछौँ, र अझै त्योभन्दा बढी भयो भने हामीले तराईसम्म झार्न मिल्ने सम्भावना पनि उत्तिकै छ। अर्को त्यसो भने दुधमा पनि उत्तिकै उत्पादन हुन्छ, करिब 6 बराबरको निर्यात हुन्छ दुधमा पनि, पोल्ट्रीजन्य निर्यातहरू हो। त्यसरी हामीले तपाईँको फलफुलमा अहिले यो वर्ष करिब हामीले 50,000 भन्दा बढी हामी आइसकेपछि सुन्तलाका बिरुवाहरू चाहिँ रोपण भएको छ, त्यो हुर्किरहेको छ, त्यो बगैँचाहरू व्यवस्थापन भइरहेछ। र अहिले कफीमा पनि हामीले ठुलो हात हालिरहेछौँ, कफीमा पनि यो वर्ष मात्रै 2200 रोपनीमा करिब 25,000 बिरुवा चाहिँ हामीले कफीमा पनि सुरुवात गरेका छौँ, र अर्को वर्ष पनि यसलाई अलिकति पछिल्लो समयमा जसरी कफीको एउटा संस्कृति हुर्किरहेको छ कफी कल्चरको रूपमा, यसलाई पनि पालिकामा त्यो हाइटमा हुने करिब 800-1400 हाइट हाम्रो धनै 800-2100 सम्मको हाइट छ पालिकाभित्रको, त्यो भेरिएसनमा हामीले के काम गर्न सक्छौँ भन्ने कुराको हामीसँग सम्भाव्यता अध्ययन त्यसको बारेमा फिल्ड सबै तयार भएको हुँदाले हामीले अलिक बढी किसानहरूलाई अब ब्लक मोडलबाट काम गर्नुपर्छ भनेर हिजो सानसानो टुक्रे कार्यक्रमहरू हुन्थ्यो भने अब अहिले ठुल्ठुलो ब्लक अलि व्यावसायिक मोडलमा हामी प्रवेश गरेर
5: किसानहरू चाहे सङ्घ सरकारसँग होस्, चाहे प्रदेश सरकारसँग होस्, चाहे स्थानीय सरकारसँग होस्, कृषिमा अनुदानको अपेक्षा गर्छन्।
6: हजुर हजुर,
5: अनुदानमूलक कार्यक्रमहरू के कस्ता छन् पालिकाका?
6: किसानको सशक्तिकरण गर्ने कुरा भयो, अर्को उत्पादन गर्नेले पाउने कुरा भयो उत्पादन माध्यम अनुदान, अर्को चाहिँ तपाईँको मिनिमम सपोर्ट प्राइस भन्यो न्यूनतम समर्थन मूल्य, कृषि ध्वनीमा सपोर्ट, साना सिँचाइमा सहयोग, मल र बिउहरूमा सहयोग, हामीले मुख्य गरी प्राविधिक सहयोग, यति कुराहरूमा अनि बिमामा सपोर्ट, जस्तै हल गोरु पाल्ने किसानहरू हुनुहुन्छ, अनि यन्त्रीकरणमा सपोर्ट गर्ने कुराहरू छ, यसरी चाहिँ गाउँपालिकाले अनि बजार प्रबन्धको कार्यक्रम, हाट बजार व्यवस्थापन यस्तोमा चाहिँ हामीले सहयोग गरिरहेका छौँ।
5: आज स्याङ्जाको फेदी खोलाका किसानलाई व्यावसायिक किसानको रूपमा विकास गर्नका निम्ति कृषि प्रविधि र यान्त्रिकीकरणमा यहाँहरूले के गरिरहनु भएको छ?
6: जस्तो गाउँपालिकाको जग्गाको भू बनावट हिजोदेखि उत्पादनको परम्परागत जे अवस्था थियो त्यसलाई र अब नयाँ फाँटहरूमा चाहिँ हामीले यान्त्रिकरणको प्रभाव, जस्तै हाते ट्र्याक्टरको व्यवस्था है, अब त पुरानो तरिकाको जुन हिजो साना फोटाहरू त्यसमा खनजोत गर्न पनि अथवा यान्त्रिकरण पुर्याउन सानो ट्र्याक्टरहरू लैजान पनि गाह्रो ठाउँहरूमा हल गोरुबाट त्यो परम्परागत गर्दै आएको जैविक खेती प्रणालीलाई पनि हामीले कन्टिन्यू लगिरहेछौँ। दुइटै गत वर्ष हामीले 174 किसानहरूलाई चाहिँ हल गोरुमा आधारित प्रोत्साहन गऱ्यौँ प्रति किसानलाई 10,000 दरले। यो वर्ष पनि हाम्रो अब हामी 2-4 दिनमा यो कार्यक्रम पनि हामी गर्दैछौँ यो काठमाडौँबाट फर्केपछि लगतै, र कृषि यान्त्रिकरणमा पनि उत्तिकै छ। तर त्यो चाहिँ जग्गाको बनावट र त्यसको व्यावसायिक मोडलको आधारमा हामीले दुईटा कार्यक्रमलाई सँगसँगै लगिरहेछौँ।
5: युवाहरूलाई लक्षित गरेर कृषि युवा उद्यम कार्यक्रम सुरुवात गरेका छौँ भन्नुभयो, यसमा चाहिँ युवा किसानहरूलाई कसरी जोड्नु भएको छ?
6: बुवा आमाले नि विश्वास नगर्ने छ क्या आफ्नो छोराछोरीलाई, तर त्यो विदेश जान पर्यो भने त्यसको आफन्तहरू त्यसलाई सहकारीहरूदेखि अन्यले पनि लोन पत्ताउने
5: सहयोग गर्न
6: लालायत हुने,
5: तर गाउँमै केही गर्छु
6: भन्ने नपाउने हो त्यस्तो किसान 40 वर्षभित्रको युवा उमेरलाई हामीले युवा उद्यम भन्ने कार्यक्रम छ, त्यो कार्यक्रमले 5,00,000 रुपियाँ हामीले चाहिँ बिना ब्याज बिना धितो लोन प्रवाह गर्छौँ, र उहाँहरूले चाहिँ पहिलो चाहिँ आफ्नो बिजनेस प्लान ल्याउनुहुन्छ, र त्यति 5,00,000 मात्रै पुगेन भने उहाँले ब्याङ्क तथा वित्तीय सहकारीहरूमा सफ्ट लोन गाउँपालिका नै बसेर हामीले सिफारिस गर्छौँ। त्यसरी पनि युवाहरूलाई चाहिँ हामीले जोडिरहेको हुन्छौँ, र पहिलो वर्ष चाहिँ लगानीको वर्ष चाहिँ उहाँहरूले लोन लिइसकेपछि आफ्नो स्ट्रक्चरमा लाग्नुहुन्छ, दोस्रो वर्षबाट अलिकति आमदानीमा गएपछि त्यसको 10% दरले फिर्ता गर्नु पर्यो, लग एवं 20% 30%, अन्तिममा चाहिँ सबै पैसा चाहिँ 5 वर्षभित्र फिर्ता गर्नुपर्छ। त्यो घुम्ती कोषमा मोडलबाट चाहिँ हामीले अहिले करिब 1,34,00,000 रुपियाँ चाहिँ त्यो युवा किसानहरूमा लगानी भएको छ।
5: पालिकाको कृषिको उन्नतिका निम्ति कार्यक्रम सञ्चालन गरिरहँदाखेरि पालिकाले पालिकाको एज अ प्रमुखका हिसाबले यहाँले देखिरहनु परेका भोगिरहनु भएका समस्याहरू चाहिँ
6: पोलिसीमा थोरै समस्या छ। कस्तो छ भने सङ्घीय सशर्तबाट आउने योजनाहरू स्थानीय भूगोल केन्द्रित नभइकन सालो डालोमा देशै भोरिकोलाई आधार बनाएर बनाएको हुन्छ। जस्तै हाम्रो जस्तो पहाडी जिल्लाहरूमा चाहिँ पकेट क्षेत्रको चाहिँ एउटै कार्यविधि हुनुपर्छ, जस्तै 140 रोपनीको एउटा पकेट भन्यो होइन, त्यो कतिपय ठाउँमा त्यो नपुर्याउन सक्ने अवस्था पनि हुन्छ। जस्तो बिमाको कार्यक्रमहरूमा तोकिएका चाहिँ बिमाका अभिकर्ताहरूले किसानलाई टाइमली सपोर्ट नगरिरहँदा अथवा त्यसको क्षतिपछिको मूल्याङ्कन गरेर समयमा भुक्तानी दिने कार्यक्रमहरूमा समस्या आउँदो रहेछ। कुखुरामा हेरौँ, कुखुरामा अहिले जस्तै अब बर्ड फ्लूको कुरा आयो है, अब स्वाइन फ्लू जस्तै सुँगुरमा आयो, त्यसले एकैचोटि क्षति हुँदाखेरि ती किसानहरूको लगानी पनि नउठ्ने अवस्था छ। त्यसमा सङ्घीय सरकारबाट अलि राम्रै सपोर्ट गर्नुपर्छ, यी कुराहरूमा अन्यता छ। जस्तै स्याङ्जाको हकमा हाम्रोमा सबै 1,40,00,000,000 भन्दा बढीको सुन्तला निर्यात हुन्छ हाम्रो जिल्लाबाट, तर त्यो चेन अफ भ्यालुमा चाहिँ कसरी अलिक बढी मूल्य पाउने, धेरै उत्पादन भएको बेला हुँदा मूल्य कम हुन्छ, हामीले कोल्ड रुममा राख्यौँ, कोल्ड स्टोरमा राख्यौँ, स्याङ्जामा एउटा ठुलो छ, तर ती कोल्ड रुममा राखेको ठाउँहरूमा पनि सुन्तला कुहियो, कुहिसकेपछि किसानले पाउनु पर्ने उचित क्षतिपूर्तिहरू प्रदेशले पनि दिन सकेन, सङ्घले पनि दिन सकेन, स्थानीय तहले त मलम लाउने थोरै थोरै काम त हामी गरि नै राखेका छौँ। जहाँसम्म छ अलिकति प्रदेशको भूमिका कृषिमा चाहिँ अब त्यो प्रदेशका कार्यालयहरू चाहिँ वडा कार्यालय जस्तो कार्यक्रम सञ्चालन गर्ने भए उनीहरूले टेक्नोलोजीमा चाहिँ सपोर्ट गर्नु पर्यो, विज्ञको हिसाबले चाहिँ प्रविधिसँग ल्याबहरूको सपोर्ट, यस्तो कुराहरू चाहिँ अलिकति गजबले लिएर जानुपर्छ। अहिलेकै सरकारको म कुरा गरिरहँदाखेरि तपाईँको हेर्नुहोस् 0.3% मात्रै खुद लगानी कृषिमा छ, ठुलो पैसा चाहिँ करिब 36-37 अर्ब जस्तो मल किन्न मात्रै छ, बाँकी पैसा अनुसन्धानमा छैन, कृषि प्रसारमा छैन, यान्त्रिकरणमा छैन है, त्यो प्रविधिमा सपोर्टका कुराहरू परै जाओस्। अघिल्लो चोटिको भन्दा पनि अहिले यो वर्ष करिब करिब 7 अर्ब स्थानीय तहमा जाने सङ्घीय सशक्तका बजेटहरू घटेर आएको छ, ताकि यस्ता योजनाहरू छन् तपाईँको यो वर्ष चाहिँ हामीले सुरुवात गरेको अर्को वर्ष कन्टिन्यू गर्नुपर्ने। जस्तै एउटा पकेटको कन्टिन्यू कार्यक्रम हुन्छ 1 वर्ष 2 वर्ष 3 वर्ष, सुरुको वर्ष लगानी भएको हुन्छ, दोस्रो वर्ष पनि कन्टिन्यू आउनुपर्ने, त्यस्ता कार्यक्रमहरू पनि काटिएका छन्।
5: अन्तमा चाहिँ फेदीखोला गाउँपालिकाको कृषिको समग्र चाहिने वृत्ति विकास र त्यसको विस्तारका निम्ति आगामी कार्यक्रमहरू के छन्?
6: 83-84 बाँझो जग्गाको उपयोगको वर्षको रूपमा हामीले घोषणा गरेका छौँ, नीति कार्यक्रममै राखेका छौँ। यो वर्ष करिब हामी 30,000 रोपनी जग्गालाई चाहिँ भूमि ब्याङ्कमा ल्याउने र त्यसको चाहिँ ब्लक मोडलबाट उत्पादनसँग जोड्ने, त्यसलाई के कुराहरू चाहिन्छ त्यसमा चाहिँ सपोर्ट गर्ने, पालिकाले मात्रै सकेन भने प्रदेशहरूसँग पनि साझेदारी गर्ने यो मोडल छ। अर्को चाहिँ हामी मौरीलाई ब्लकको रूपमा विकास गर्ने, किसानहरूलाई चाँडै धनी बनाउन सकिने, जैविक खेती प्रणालीबाट काम गर्न पनि सकिने, पराग सिचनले गर्दाखेरि उत्पादन वृद्धिमा गर्न सकिने, साना सिँचाइका योजनाहरू, ठुलो सिँचाइका कार्यक्रमहरू, अब रेगुलर बजारका कुराहरू, यी सबै कार्यक्रमहरूलाई हामीले कन्टिन्यू लिएर जान खोजिरहेका छौँ। र विशेष गरी यो वर्ष हामीले पशुमा चाहिँ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने मुख्य लक्ष्य छ।
5: यहाँले फेदीखोला गाउँपालिकाको कृषिको समग्र विकास र विस्तारका सन्दर्भमा पालिकाले गरिरहेका विभिन्न नीतिगत तथा व्यावहारिक कार्यक्रमहरूको बारेमा जानकारी दिनुभयो। आफ्नो महत्त्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
6: धन्यवाद तपाईँलाई पनि यो समय र सम्वादको निम्ति।
5: आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। आजलाई कृषि सम्वाद यति नै। कार्यक्रमबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

सुन्दै हुनुहुन्छ राजु परियार र बिमा कुमारी दुराको स्वरमा रहेको असारे गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र अहिलेको बसाइमा सुनाइरहेका छौँ विभिन्न कलाकारका स्वरमा रहेका असारे गीतहरू। असारे गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ सुनिता दुलाल र किरण गौतमको स्वरमा रहेको छ, किरण गौतमको लय शब्द सङ्कलनमा। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक दुई बजेको अङ्ग्रेजीमा समाचार सुनिसकेपछि तपाईँहरूले प्रदेश प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ। हुन त
9: हुन्छ
10: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्चका साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्चमा हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि सम्झना सन्देश कार्यक्रम सुन्नुहुनेछ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 शेर्पा भाषाको कार्यक्रम शेर्बी डोलुकी ल्यारिम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब स्वदेश गान राख्दैछौँ मिन गुरुङको स्वरमा, पूर्णचन्द्र घिमिरेको रचना, मिन गुरुङको सङ्गीतमा। यो स्वदेश गानपछि सम्झना सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाय नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना. यति बेलाको व्यवसायमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्नै घरमा हुनुहुन्छ या घरदेखि टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा. कार्यक्रम सम्झना सन्देशमा आउनको लागि 42 11 7 21 42 11 7 36 दुवै फोन नम्बर तपाईँका लागि खुला गरेका छौँ. आउने बाटो यही नै हो, आउँदै गर्नुहोला भन्छु. र कार्यक्रमको सुरुवातमा साङ्गीतिक कोसेली राख्छु. साङ्गीतिक कोसेली राख्नुभन्दा अगाडि तपाईँहरूलाई आजको विषयका बारेमा पनि जानकारी गराउन चाहन्छु. किनभने यो बेला बर्खाको सिजन छ होइन, र अहिले पछिल्लो अवधिमा पानी पनि परिरहेको छ. कतै अलि बढी नै पानी परेको छ, कहीँ भने अलिकति पानी कम परेको छ. र पानी अलिकति पर्दाखेरि खोला नालाहरू होइन खोला नालाहरू पनि रसाएका छन्, अलिकति पानीको बहाव पनि बढेको छ. ताकि ती पानीका बहाव अथवा खोला नाला लाग्ने ठाउँमा जहाँ खोलो कुला चल्छ त्यो ठाउँमा चाहिँ रोपाई पनि सकिसकेको होला, कतिपय ठाउँमा रोप्ने क्रम बाँकी नै होला. यति बेलाको रोपाई सकियो कि सकेन र रोपाईको लागि पानी कतिको आवश्यक छ भन्ने कुरालाई आजको यो शीर्षक मैले जोडेकी छु. यही विषयमा तपाईँहरूले आफ्नोतिर भएको जानकारी गराउनु होला. अब सुरुवातमा साङ्गीतिक कोसेली विक्रम परियार र सुनिता बुढाको स्वरमा रहेको छ यो गीत. पछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: हजुर, कार्यक्रम सम्झना सन्देशमा छौँ। सम्झना सन्देशमा अब भने हामी तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: दिदी पोखरेली, नमस्कार।
0: हजुर हजुर, नमस्कार नमस्कार।
1: हजुर, लामो समय पछि आइपुगे रेडियो नेपालमा माया गर्ने भक्तपुरबाट मनको साथी जीवन कार्के।
0: हजुर हजुर, मनको साथी तपाईँ पोखरेली नमस्कार
1: गर्नुभयो दिदी। अब हजुरसँग त लामो समय साथी बनाउने कार्यक्रममा विगत, अब हजुर हजुरको यो कार्यक्रममा चाहिँ 3 महिना पछि आयो होला दिदी
0: है। अहिले अहिले भक्तपुरमा हुनुहुन्छ?
1: यतैतिर छ दिदी, आफ्नो कर्म गरिरहेको छु। अनि समयको बेला चाहिँ रेडियो नेपालहरू सुन्ने, समाचार सुन्ने। अब अहिले त वर्ल्ड कपहरू लाग्छ, हजुरहरूले अब दिनुभएको विभिन्न ज्ञान होइन त्यो सुनेर अपडेट गरिरहेको छ दिदी। दुःखमा पनि अब सुखमा पनि रेडियो नेपाल भनेको एउटा साथी हो है।
0: हजुर, वर्ल्ड कप लाग्छ वास्तवमा। वर्ल्ड कप लागिरहँदाखेरि तपाईँ कस्तो फ्यान हो नि, कतातिरको सपोर्टर हो?
1: म त यस्तो दिदी, अब खेल भनेको एउटा मनोरञ्जन हो दिदी, यो भन्ने त्यो छैन होइन।
0: हजुर,
1: मलाई त अब अर्जेन्टिना जित्ने अनि हाम्रो स्पेन जित्ने पनि अब मलाई मनपर्ने टिम चाहिँ जापान हो दिदी है।
0: हजुर,
1: अब जहाँ जस्तो भयो नि एउटा मनोरञ्जन हो, जसले जित्ने अब एउटा वर्ल्ड विश्व च्याम्पियन बन्ने हो। तर खेल भनेको मनोरञ्जन, यसलाई मनोरञ्जनको मात्रै लिई, तर मलाई चाहिँ अब म चाहिँ फ्यान छ अनि अब यो एकदम जापान अनि स्पेनको समर्थन गरेँ, अब जसले जित्ने एउटाले जितोस् भन्न चाहे है।
0: हजुर, अनि सुरुमा सुन्नुभयो कि सुन्नुभएन आजको विषय थाहा पाउनुभयो कि?
1: अलिकति सुनिनँ दिदी, डायल गर्दै थियो कि अलिकति मेरो यो असर 15 गते ठुलो मोहाल पनि हरायो दिदी होइन, अनि मोहाल पनि पाएको छैन अहिले चाहिँ। अब यो हामी म चाहिँ केन्द्र बसेर अब नजिक भएकोले अब यो अलिक सानो मोहालबाटै सुनिरहेको थिएँ दिदी, भन्नु हजुरले।
0: तपाईँ अब भक्तपुर हुनुहुन्छ, भक्तपुरमा तपाईँ जहाँ हुनुहुन्छ नि त्यो वरिपरि धानहरू रोपिसक्नु भएको छ खेतहरूमा?
1: यो त छ दिदी, अहिले त घरै घर भरे, अलि माथि माथि चाहिँ यो कता कता चाहिँ अलि देखिरहेको हुन्छ दिदी। अनि अहिले धेरै जस्तो चाहिँ यतातिर चाहिँ रोपाइ भइसक्यो, सिधै नभए नि यतै पम्पको पानीहरू तानेर होइन उहाँहरूले रोपिसक्नु भएको छ दिदी।
0: हजुर, अब रोपाएपछि पनि धानलाई हुर्काउन पानीको आवश्यकता पर्छ होइन? कतिपय ठाउँमा त एउटा कुलो हुन्छ, त्यही पानीले गाउँभरिका मानिसले चार्ने, आलो पालो गरेर चार्ने, रोप्ने काम अथवा पानी गोडमेल गर्ने काम हुन्छ। यस्तो बेलामा मिलिजुली गर्दाखेरि पक्कै पनि सबैलाई फाइदा हुन्छ होइन?
1: पक्कै पनि दिदी, अब यो चाहिँ अब कतिपय ठाउँहरूमा चाहिँ अब सिँचाइको सुविधा हुन्छ र पम्पबाट पानी तान्नु पनि हुन्छ, कतिपय अब पहाडी भेगतिरहरू त अझै पनि आकाशकै भर्खर पानी पर्नु पर्छ दिदी होइन।
0: हजुर
1: हजुरले भने जस्तै मिलिजुली पक्कै पनि गऱ्यो भने एकअर्कालाई असर पनि हुँदैन, अनि एउटाको खेतमा अब पानी लगाइसकेको भने अनि फेरि उहाँले 2-3 घन्टापछि उहाँ घरको खेतमा नि लगायो भने होइन पोखरेली नमस्कार गरे, अनि हाम्रो जति पनि रेडियो नेपालमा अब संसार कर्मी हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई पोखरेली नमस्कार। मेरो आफ्नै भनाइ, आफ्नै रङ्ग, आफ्नै ढङ्ग। अनि हाम्रो अब ट्राफिक नियमको पालना गर्नु होला, अब डेङ्गुहरू बढिरहेछ, अब सावधानी अप्नाउनु होला, अब यो विभिन्न पन्छीहरूमा रोग व्यापीहरू नै आएको छ, मासु पकाउँदा सावधानी अप्नाउनु होला। ल, सबैको जय होस्, सबैको

0: आज सम्पूर्ण साथीहरूले एकमुष्टमा सम्झे होइन, अनि लामो समयपछि हजुरहरूसँग आवाजमा आवाज मिसाउन पाउँदा हजुरहरूले दिएको ज्ञानहरू सधैँभरि लिइराखेको छु। रेडियो नेपालको समाचारहरू अब अहिले त विभिन्न ठाउँमा बाढी पहिरोहरू गइरहेछ, सावधानी अप्नाउनु होला, अनि स्वस्थ पानी पिउनु होला, उमालेर खानु होला, अनि स्थानीय तह गाउँपालिकाहरू जहाँ जस्तो हुनुहुन्छ हजुरहरू यो बर्खामा चाहिँ अप्रिय घटनाहरू घट्न नपरोस्, सबैको भलो चाहने मान्छे आशाको
1: बसेको मनको साथी जीवन कार्की हुनुहुन्थ्यो भक्तपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ। पक्कै पनि उहाँले भनेका थुप्रै कुराहरू हाम्रो जीवनमा लागू हुन्छन्, हामीले मनन गर्नुपर्ने हुन्छ। जस राम्रो सुझावसहित उहाँ छुट्टिनु भएको छ र सम्झना सन्देश पनि व्यक्त गर्नुभयो। फेरि पनि म फोनतिर लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो रमणीजी नमस्कार, स्वास्थ्य बनिरहनु होला काठमाडौँमा त एकदम मौसम शीतल होला, हाम्रो नलपुर त औडा गर्मी छ भन्दै म उमडी साहबबाट धेरै दिन पछि आएँ त हजुर।
1: नमस्कार उमडीजी, सन्चै हुनुहुन्छ?
2: एकदम ठिकठाकै छ भनौँ, हाम्रो 77 जिल्लामा तपाईँलाई एउटा मान्छेलाई साह्रै बुझ्नुपर्ने मान्छे रहेछ मैले भन्दिनँ तपाईँलाई, मैले बुझेको थिएँ है
1: को रहेछ त्यस्तो
2: छ, म एक्लै भनेर मेरो नम्बर दिनुभयो भने भनौँ न है त तपाईँले त्यो के मेरो साथी पन्छ भन्ने हो, मैले अस्ति सुन्दाखेरि तपाईँ वाक्क पर्नु भएछ कि एउटा मान्छे
1: ए
2: फेरि उतै पूर्वतिरकै हो है त्यो पनि भन्ने तपाईँलाई
1: है बिचरा के गर्नु त। अनि ओमरजी
2: हजुर भन्नुहोस्,
1: अब यो असारको महिना सकिन आँट्न लागिसक्यो होइन, अन्तिम अन्तिममा पुगेका छौँ हामी कतिपय ठाउँमा, त अब आजको बसाइमा यो धान सम्बन्धी कुराकानी जोडिरहेको छु मैले है विषय। तपाईँतिर गर्मी छ भन्नुभयो, धान चाहिँ रोपिसक्नु भयो कि भएन, कुलो पानी लाग्छ कि लाग्दैन, के छ कस्तो छ?
2: हाम्रोतिर त कुलो यो हाइवे रोडबाट दक्षिणपट्टिकोमा कुलो लाग्दैन रुग्मेडीजी, जुन उत्तरपट्टि खण्डमा कुलो लाग्छ त्यतापट्टि लगभग लगभग भ्याए, हाम्रो दक्षिणपट्टि साइडमा बोरिङले र अनि कोही कोहीले खोलाबाट जेनेरेटरले पानी तानेर अब फाटे फुटे बाँकी छ, रोप्नु चाहिँ रोपे, पानी आएको चाहिँ छैन है त
1: हजुर, पानी पर्न सकेको छैन आकाशको पानी, तर रोपाई काम सक्यो होइन त,
2: अनि रोपाइको लगभग अब अलिअलि अप्ठ्यारो अप्ठ्यारो छेउको न कतै कतै फाटे फुटे छ, अब यो असारभित्रमा तपाईँले सक्छन्
1: हजुर, अब रोप्ने काम भयो भने बिस्तारै पानी लाउँदा लाउँदा धान बढिहाल्छ, साउनमा त मजाले बर्सात पनि होला।
2: अब त्यो चाहिँ हेरौँ, अब भोलिको साउनको कुरा अब के हुन्छ, असारको महिना त राम्रोसँग ठग्यो के अरे,
1: हजुर
2: केही नै गयो अवश्य हुन्छ होला है त
1: हजुर, आशा राखौँ है त,
2: भरोसै हो।
1: अब सम्झना सन्देशतिर लाग्यौँ है त,
2: सर्वप्रथम त हजुरलाई नै मिठो सम्झना गरेँ, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई मेरो तर्फबाट एकमुष्ट अमिठो सम्झना साथी नमस्कार, अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल सार्जन महत्व सुनि लिम्बू विमल एम्फोनी सलामा दोलखा चरीको सुखराम लामा रामपुकार राय नगेन्द्र रिजाल जीवन सह यात्री गगन तेरथुमे आशिष नयन रामबहादुर खड्का पूर्वी चितवन गणेश श्रेष्ठ रूपन्देही गौतम बुद्ध जन्मस्थल भन्दैमा हजुर त्यस बस एउटा बिदाउँछु।
1: नमस्कार बाई ओमरी साप कोठा हुनुहुन्थ्यो हामीसँग रूपन्देहीबाट, हाम्रो माझबाट छुट्टिसक्नु भएको छ, फेरि पनि टेलिफोन तर्फ लाग्छु को हुनुहुन्छ। हेलो 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ, आउन सक्नुहुन्छ आफ्ना मनमा भएका सम्झना सन्देश दिनको लागि। कोही हुनुहुन्छ? हेलो
3: हेलो
1: नमस्कार।
3: हेलो नमस्ते,
1: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: हजुर म तेह्रथुमदेखि हो, कमल खदिम भन्नुभएको छ काठमाडौँदेखि
1: हजुर,
3: कमल खदिम हो म तेह्रथुमदेखि हो, अहिले काठमाडौँदेखि भन्नुभएको छ है
1: कमलजी, अहिले काठमाडौँ आउनु भएको छ?
3: हजुर हजुर,
1: तेह्रथुम घर होइन त?
3: हजुर
1: हजुर, कति भयो काठमाडौँ आएको?
3: हजुर मेरो निकै लङ थुप्रो त भइसक्यो, अब 8 महिना भइसक्यो, अब घर टाइम त भइसक्यो भन्नुहोस्।
1: हजुर हजुर, बसाइ काठमाडौँमा छ घर तेह्रथुममा, अहिले हामीलाई टेलिफोन गर्नुभयो, टेलिफोन पनि लाग्यो, कस्तो कतिको फरक हुँदो रहेछ तेह्रथुमको बसाइ र काठमाडौँको बसाइ?
3: मलाई त उस्तै उस्तै लाग्छ अब बसाइ त,
1: अलि भिडभाड होला गाडीको होइन यहाँ बसाइ देख्दाखेरि, तर बसाइ चाहिँ एउटै हो, वातावरण अलिकति फरक छ होला होइन?
3: हजुर
1: हजुर, अब सम्झना सन्देशतिर लाग्यौँ है त।
3: हुन्छ सम्झना,
1: कार्यक्रम सम्झना सन्देशमा फेरि पनि हामी टेलिफोन तर्फै लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: नमस्ते हजुर।
1: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
4: जवान सिंह हजुर।
1: जवान सिंह
4: हजुर,
1: जवान सिंह जी कहाँबाट?
4: हेटौँडाबाट हजुर।
1: हेटौँडाबाट तपाईँ हामीसँग हुनुहुन्छ
4: हजुर। हजुर,
1: हेटौँडातिर कस्तो छ मौसम?
4: धुम्म परेको छ, पानी नै परेको छैन। हेर्नु,
1: पानी परेको छैन। अनि हेटौँडामा धान रोप्छन् कि रोप्दैनन्?
4: रोप्छ, त्यतिर खेत रोपिसक्यो, त्यतिर त हेर्नुहोस्
1: रोपिसकेको छ है
4: हजुर।
1: कुलो पानी लाग्छ हो?
4: कुलो पानी लाग्छ, अनि कोही पम्पले तानेर पनि हाल्छ।
1: ए, पम्पले पनि तान्ने, भनेपछि रोपाइलाई तनाव भएन
4: हजुर। हजुर,
1: अब हजुर, अब सम्झना सन्देशतिर लागौँ है त।
4: रेडियो नेपाल सम्पूर्णलाई हेर्नुहोस्, साथीहरू थुप्रै छ, एउटा सीतराम भन्छु, हर्कबहादुर भन्छु, अनि अरूलाई चाहिँ अरू थुप्रै छ साथी त, अब नाम धेरै लिनु पनि मलाई मन लागेन।
1: हजुर, जवान सिंह भन्ने चिन्ने सबैको लागि होइन त,
4: सम्पूर्णलाई
1: हजुर। हस्, छुट्यौँ, बाई बाई। जवान सिंह हुनुहुन्थ्यो हेटौँडाबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब साङ्गीतिक कोसेली बद्री पङ्गेनी र शकुन्तला थापाको स्वरमा रहेको छ यो गीतपछि फेरि टेलिफोन रिसिभ गर्नेछु।

0: कार्यक्रम सम्झना सन्देशमा तपाईँका टेलिफोन रिसिभ गर्दै तपाईँलाई मिठा मिठा साङ्गीतिक कौशलले भरपूर मनोरञ्जन दिने कोसिसमै छौँ र अब पालो भएको छ टेलिफोनको हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई. हेलो.
1: हेलो.
0: हजुर नमस्कार.
1: नमस्कार. सानो आवाज हजुर
0: सुनिरहेछ. प्रष्टै सुनिरहेछ तपाईँ बोलेको है.
1: मैले पनि त सुन्नु पऱ्यो नि अनि फेरि जवाफ दिनुपर्छ विषयवस्तुमा अलिकति नबुझिकन त भएन होइन.
0: भनेपछि
1: हजुरले भन्दै हुनुहुन्थ्यो अहिले यो खेती सम्बन्धी कुरा कता के हुँदैछ भने जस्तो लाग्यो.
0: एकदमै त्यही हो.
1: अनि अघि भाइले बोल्नुभयो मलाई खुसी नै लाग्यो. अहिले पनि त्यही छ पानी परेकै छैन. यहाँ पानी पऱ्यो कि परेन सिर पऱ्यो फेरि हरायो इच्छ. अनि अब बादल पनि लागिरहेछ कालो न कालो बादल डाँडातिर छ पूर्वतिर छ उत्तरतिर छ यतातिर पनि अलिअलि छ. पानी परेको छैन. अब शीतलै छ अलिअलि हावा चलिरहेको छ. गर्मी पनि भइरहेछ भित्र कोठामा गुम्सिराखेको छ. यहाँ रुक्मिणी दिदीले रिसिभ गर्नुभयो मधेस धेरै खुसी लाग्यो. अनि मधेसतिर त छैन पानी नपरेपछि त्यहाँ त खेतीपाती हुने नै भएन. पाहाडतिर पनि कहीँ यता के भन्छ सिन्धुलीको एकजना हिमाली श्रेष्ठ बहिनी हुनुहुन्छ उहाँ पनि राम्रो अलिअलि कुलो लगाएर हुँदैछ. कहीँ चाहिँ अब एकदम खेती बाँझै नै छ. कहीँ चाहिँ धान रोप्थ्यौँ फेरि अर्को रोप्दैछौँ हाम्रो भन्छ. कहीँ कोदो भइरहेछ. अब ठाउँ ठाउँको विभिन्न धरातल भएको हुनाले यस्तै यस्तै नै छ भन्न चाहन्छु.
0: हजुर हजुर. शेखरजी अब सम्झना सन्देशतिर लागौँ है त.
1: सम्झना भन्नुपर्दा धेरै पुरानो बहिनी हुन्छ या गौरीगञ्ज झापाको फुच्ची संस्कृति लामा बहिनीको जन्म परेको छ. फुच्ची करिश्मा बस्नेत बहिनी सिन्धुलीको तर हाल चाहिँ भद्र भद्रपुर सरी भक्तपुर उहाँको जन्म पर्छ. त्यस धेरै पुरानो बहिनी धनकोटा पाख्रेबासको रम्मा सापकोटा सिंह पनि सम्पर्क भयो. उहाँलाई पनि जन्म हारेको शुभकामना शुभकामना. प्रतीक्षा विकास सुषमा चेम्जङ ईश्वर कुमार विष्ट आशा चेम्जङ यता लक्ष्मी निर्वला तापुजुङ भोलि जन्म मनाउने सरस्वती सङ्घर्ष नुयाङ निश्चल राई अनिता राणा मगर झाँगा झोली मङ्गोलियन सम्झना भने सम्झना लामी सन्द मगर दुदौलीको हुन्छ. रोस्न श्रेष्ठ पलिखे बहिनी हुनुहुन्छ ठाटाचोक तर हाल चाहिँ बेलायतमा हुनुहुन्छ. निजला राउत मुक्तिनाथ पाण्डे अरुण नदी खत्री सर पनि 7 वर्ष भएपछि उहाँको साथी भएको विक्रम बस्ने रोजिना श्रेष्ठ अब थुप्रै थुप्रै हुनुहुन्छ. भोलि त साथी नै छैन मलाई चिन्ने नचिन्ने फोन लगाउने फोन ट्राई गर्ने सबैलाई आजको यहाँ नाइस डे भनेर बिताउन चाहन्छु. हजुर
0: हस् त बाई. शेखर प्रसाद श्रेष्ठ धरानबाट हामीसँग हुनुहुन्थ्यो. हाम्रो माझबाट गइसक्नु भएको छ. हामी छौँ कार्यक्रम सम्झना सन्देशमा. कार्यक्रम सम्झना सन्देशमा फेरि पनि तपाईँका टेलिफोनतर्फ लाग्छु. हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई. हेलो. हेलो. 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ. कोही हुनुहुन्छ? नमस्कार. हेलो. टेलिफोनको आवाज लागेको आवाज आभास हामीलाई भयो तर. हजुर हजुर नमस्कार. को बोल्दै हुनुहुन्छ होला? हजुर मन्जुजी सन्चै हुनुहुन्छ?
2: म यति अस्वस्थ भएँ भने पनि तपाईँको त्यो मिठो आवाज सुन्दा म एकदमै ठिकठाक हुन्छु र एकदम ठिक छ. तपाईँको के छ सुनाउनुहोस्। अलि हराउनु भयो बिचमा कि म व्यस्त हुनुहुन्थ्यो?
0: बिचमा हराइदिएँ है. वास्तवमा बिचमा अलिकति व्यस्त थिएँ घर आएपछि कामले. त्यो कारणले पनि अस्तिको हप्ता तपाईँसँग प्रत्यक्ष कुराकानीमा आउन सकेन हाम्रो सम्पूर्ण आदरणीय श्रोतासँग होइन.
2: हजुर हजुर.
0: एक हप्ता नआउँदाखेरि पनि लामो लाग्छ. एक हप्ता नआउँदाखेरि लामो लाग्छ है. भनेपछि माया गर्ने मान्छे हुनुहुन्छ मलाई त्यसरी बुझ्नु पर्यो मैले होइन.
2: हजुर
0: मन्जुजी अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त.
2: हुन्छ. सम्झना र सन्देशहरू राख्नु पर्दा धेरै लामो समयपछि तपाईँको त्यो मिठो आवाजमा आवाज मिसाउन पाएँ. तपाईँलाई नै एकदम मिठो सम्झना मिठो माया बाँकी समयहरू शुभ रहोस् भन्न चाहन्छु र मेरो आवाजलाई रेडियोसम्म पुर्याएर तपाईँ अनि म बिचको दुरीलाई अझ नजिक राख्ने यता बनाइदिनु भएको छ. टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद गर्दै शुभ दिन भन्न चाहन्छु. रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो माया हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ होला हाम्रो गगन तेह्रथुमे दाई रत्न थापा दाई चन्द्र बस्ने दाई हुनुहुन्छ. राजकुमार माझी दाईलाई धेरै सम्झेको छु. गणेश श्रेष्ठ आरके थापा दाई हुनुहुन्छ. अनि सुन्दै हुनुहुन्छ होला हाम्रो यता रामप्रसाद दाईलाई पनि मैले धेरै सम्झेको छु दाई भन्न चाहन्छु, है कल गर्दै हुनुहुन्थ्यो हाम्रो जीवन कार्की दाईलाई पनि सम्झिराखेको छु, दाई कल गर्नुभएको थियो अलिक व्यस्त भएर कल रिसिभ गर्न सकिनँ भन्न चाहन्छु, कल गर्दै हुनुहुन्थ्यो शेखर श्रेष्ठ, कृष्ण माया तामाङ दिदी हुनुहुन्छ, नमराज भण्डारी, बालकुमार लामा दाई, श्रीराम दाहाल दाई हुनुहुन्छ, अनि विकास थापालाई पनि मैले धेरै सम्झेको छु है भन्न चाहन्छु,
0: सबैको लागि भनौँ है त,
2: किराबाट उपासनालाई पनि मैले धेरै सम्झेको छु, धेरै साथीहरू हुनुहुन्छ सबैलाई मेरो सम्झना छ माया छ, यहाँबाट तपाईँहरूको नाम नलिए तर के भयो सम्झना माया एकदमै मन परिन्छ भन्न चाहन्छु, यता हेटौँडा त्यही साथी यता हुनुहुन्छ निर्मला गुरुङ, एकदम धेरै सम्झेको छु है तपाईँलाई पनि सुन्दै हुनुहुन्छ अनि मिठो सम्झना छ ल
0: सबैलाई, मन्जु थापा कलङ्कीबाट हुनुहुन्थ्यो। अब भने आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्छौँ, समय छोटो छ, को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो,
3: हजुर नमस्कार,
0: नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
3: म धनकुटाबाट बिमला यहाँ पो
0: गर्दै छु है, बिमला जी एकदमै छोटो समय छ, सम्झना सन्देश भनिहाल्नुहोस् ल।
3: हुन्छ, सम्झना सन्देश राख्नु पर्दाखेरि विशेष गरी तपाईँलाई अनि प्राविधि मित्रलाई रेडियो नेपाल होल युनिटलाई नै धेरै धेरै सम्झना मिठो माया कार्य सफलताको धेरै शुभकामना दिन चाहन्छु। अनि साथीहरू सम्झना गर्नु पर्दाखेरि हुनुहुन्छ नरेन्द्र रिमाल, ओमनी सापकोटा, अनि हुनुहुन्छ मुना राई दिम्पू, दिलु याम्पू हुनुहुन्छ, अनि हुनुहुन्छ रमिलो भन्टावा, अनि एन्जल तस्प्रे भन्टावा, रज भन्टावा, चक्र भन्टावा हुनुहुन्छ, माया भन्टावा, अनि हुनुहुन्छ सुमी लिम्बू, गगन टेरो ठुमे चन्छ, गुरुसेरो सुसेरो हुनुहुन्छ, अनि हुनुहुन्छ कल्पना सम्पङ सपना, अनि हुनुहुन्छ इन्द्र बुढा ठोकी हुनुहुन्छ, अनि जति पनि साथीहरू हुनुहुन्छ काली कमल वालिम, सबै सबैलाई सम्झे टक्रत
0: बिमला याम्फू हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ। अब भने साङ्गीतिक कोसेली देवी घरती र दिप्लोप खत्रीको स्वरमा रहेको छ यो गीत, पछि तपाईँहरू केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 धनवार भाषामा बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल, हस्त नमस्कार, शुभ दिन।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको 100 दिनका उपलब्धिबारे प्रतिनिधि सभाको बैठकमा जानकारी। पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षको रूपमा अघि बढाइएको सरकारका प्रवक्ताको भनाई। प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायी बीच छलफल। पूर्वाधार निर्माणमा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक। र इरानमा अमेरिकी हवाई आक्रमण जारी। इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अमेरिकी राष्ट्रपतिको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायत विषयमा आज निर्माण व्यवसायका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका देखिएका व्यवहारिक समस्याको समाधानको लागि सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सो छलफलमा नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामी छाने सहभागी हुनुहुन्थ्यो। उहाँहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याथप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारबाही अघि बढाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको जानकारी गराउनुभयो। उहाँले अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजन मार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। युनियन व्यवस्था, खारेजी लगायतका सुधारात्मक कार्यहरूबाट प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र यसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
1: नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढिरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द्व नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
0: मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षको रूपमा अघि बढाएको बताउनुभयो। प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, योजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्र लगायतका सामाजिक क्षेत्रमा सुधारका कार्यक्रम तीव्रताको साथ लागू गरिएको मन्त्री पोखरेलले सभामा जानकारी गराउनुभयो। सभामुख डोलप्रसाद अरियालले संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ। बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गरेपछि सभामुख डोलप्रसाद अरियालले लामो समयदेखि एउटै विषयमा विपक्षी दलहरूले ध्यानाकर्षण गराउँदै आएको बताउँदै एकजनाले मात्र विषय राखेर बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद बारेको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै आउनु भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, किसानका समस्या समाधान र नागरिकको जीवनस्तर सुधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले किसानका लागि मल, बिउ र सिँचाईको व्यवस्थासँगै मलको सही रूपमा प्रयोग गर्ने, माटो परीक्षण तथा बाँझो जग्गाको पुनः प्रयोग लगायतका विषयमा प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजान माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 माथि दफावार छलफल जारी छ। छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद प्रेम प्रसाद दङ्गालले समावेशी विकासलाई प्राथमिकता दिनुपर्ने, प्रगतिशील कर प्रणाली अवलम्बन गर्नुपर्ने, निजी क्षेत्रसँगको सहकार्यलाई ध्यान दिई लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि बैठकको सुन्ने समयमा सांसदहरूले विचल्नीमा परेका सुकुम्बासीहरूलाई तत्काल व्यवस्थापन गर्नुपर्ने, साधुको रूपमा नेपाल भित्रिएका भारतीयहरूले बालबालिका अपहरण र हत्या जस्ता अपराध गर्ने गरेकाले त्यसको छानबिन गर्नुपर्ने र मिटर ब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि दफावार छलफल गरी पारित गर्ने लगायतका कार्यसूची छ। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। धनुषाको जनक नन्दनी, बटेश्वर तथा महोत्तरीको सुनमा र शम्सीमा मात्रै यस वर्ष 150 बिघामा चैते धान लगाइएको छ। चैते धान लगाएको खेतमा 3 बाली लगाउन सकिने र धानको उत्पादन पनि बढी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
2: किसानलाई आर्थिक रूपमा सबल बनाउन चैते धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर, जनक नन्दनी, महोत्तरीको सोनमा तथा शम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैते धान गरेको भन्दै सोनमाका किसान रङ्गी
3: उत्पादन हेर्नमा त एकदमै राम्रो लागिरहेछ। अब हेरौँ, अब काटेपछि कति आउँछ। मेरो विचारमा 5 भन्दा बढी आउँछ।
2: पहिला चैते धानको विषयमा पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैते धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो।
4: पहिला त्यति थिएन, अहिले आएर हामीलाई जागरुकता पाएर राम्रै छ। हाम्रो चाहिँ 8 नम्बर वार्डमा मोटामोटी 4 बिघा भन्दा माथि नै गरेका छौँ।
2: चैते धानले प्रति 5-6 मन उत्पादन दिने भएकाले आफूले 15 कठामा चैते धान गरेको बताउँदै किसान राम एकबाल यादव।
5: 15 कठामा राम्रो छ, 5 मन 6 मनको भइहाल्छ। गहुँ, चैते धान अनि फेरि देहाती धान, 3 बाली गर्छौँ हामीहरू।
2: खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाका कृषि अधिकृत शिव चन्द्र झा।
6: यस वर्ष या जुन बाँडेको छ चैते धानको, 4 गाउँपालिका हाम्रो फ्यान्सेलको कार्य क्षेत्र पर्छ र यसमा हामीले 150 बिघा चैते धान त्यसपालि लगाएको छ। किसानहरूले चैते धानको मेन महत्त्व भनेको यसको उत्पादकत्व चाहिँ बढी हुने। यदि साना सिँचाइ सपोर्ट भयो भने, पानीको उपलब्धता यदि भयो भने 4 पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ।
2: वर्षेनी रूपमा अरबौको धान चावल आयात हुँदै आएको बेलामा चैते धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: रिपोर्टपछि बाँकी समाचार। संसदीय सुनाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि प्रस्तावित 3 संसदीय सुनाईको लागि प्रक्रिया सुरु गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। सभापति श्रेष्ठले प्रस्तावित उम्मेद्वार सम्बन्धमा जनताबाट उजुरी तथा सुझाव आह्वान गर्न भोलिदेखि 10 लागि सार्वजनिक सूचना जारी गरिने तथा प्राप्त उजुरीको आधारमा सुनवाईको कार्यतालिका, प्रक्रिया र आवश्यक मापदण्ड तयार गरिने जानकारी दिनुभयो। कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेङ्गी संक्रमण घट्दो क्रममा देखिएको छ। प्रदेशमा आर्थिक वर्ष 2080-81 18,067 डेङ्गी संक्रमण देखिएकोमा चालु आर्थिक वर्षमा संक्रमितको संख्या अहिलेसम्म 5,000 भन्दा कम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेङ्गी संक्रमण घट्दै गएको पाइएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4823 जना डेङ्गी संक्रमित रहेका छन्। अघिल्लो आर्थिक वर्षमा डेङ्गी संक्रमितको संख्या 6863 रहेको थियो। यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3762 जनामा तथा पहाडी र हिमाली 11 जिल्लामा 1061 जनामा संक्रमण देखिएको छ। कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम सोलुखुम्बु र इलाममा 4-4 जना संक्रमित भेटिएका छन्। वर्षा बढी हुने समयमा यसको संक्रमण बढ्ने भएकाले तथ्याङ्क बढ्न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।
8: डेङ्गी प्री मनसुनदेखि सुरु भएर मनसुनमा चाहिँ पिकमा पुग्ने र पोस्ट मनसुनमा झर्ने देखिन्छ। अहिले डेङ्गीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दा फेरि पहिला भन्दा केसहरू ओभरअल रूपमा घटेको देखिन्छ। 83 साल चाहिँ भर्खरै सुरुवाती अवस्था छ। अहिलेसम्म चाहिँ 2 महिनामा 539 केसहरू रिपोर्ट भएका छन्।
7: धनकुटामा पनि डेङ्गी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालु आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ। धनकुटामा डेङ्गी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनु भयो।
9: डेङ्गीको लार्वा खोज र नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायाम पछि फैलिन सक्छ। त्यसको लागि विशेष गरेर खाल्ला घुल्टी अथवा सफा पानीमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई चाहिँ अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने मेसेज जाओस् भन्ने उद्देश्यले पनि हामीले त्यो सञ्चालन गर्यो।
7: एडिज जातको लामखुट्टेले डेङ्गी भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेङ्गीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्ट पछि बाँकी समाचार। ललितपुर महानगरपालिकाले आउँदो साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
10: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
11: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
10: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
11: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
10: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
11: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
10: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अभियान भएको बताउनु भएको छ। टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि अमेरिकातर्फ फर्किने क्रममा एयरफोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने उद्देश्यले सैन्य कार्यवाही गरिएको बताउनुभयो। ट्रम्पले इरानले अमेरिकामाथि आक्रमण गरे अमेरिकाले कडा जवाफ दिने चेतावनी पनि दिनुभयो। पछिल्लो अमेरिकी आक्रमणमा इरानलाई ठूलो क्षति पुगेको दावी गर्दै उहाँले इरान सम्झौता गर्न इच्छुक रहेको तर उसले सम्झौताको पालना गर्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो। यसैबीच अमेरिकी केन्द्रीय कमाण्डर सेन्टकमले इरानमाथि थप हवाई आक्रमण जारी रहेको जनाएको छ। सेन्टकमका अनुसार हर्मुज जलमार्गको सुरक्षामा खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको हो। अब मौसम। आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकारको 100 दिनका उपलब्धि बारे प्रतिनिधि सभाको बैठकमा जानकारी। पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षको रूपमा अघि बढाइएको सरकारका प्रवक्ताको भनाई। प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसाय बीच छलफल। पूर्वाधार निर्माणमा देखिएका समस्या समाधानको लागि सरकार सकारात्मक। र इरानमा अमेरिकी हवाई आक्रमण जारी। इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अमेरिकी राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा संचार सुन। प्रधानमन्त्री बालेन्द्र शाह बानालार ठाउँमा देखन्जैले समस्या, उखरक समाधान, बानालार व्यवसाय, भोगीधरलाई व्यावहारिक चुनौती, तसु सरकारले करे पर्ला नीतिगत सहजीकरणक विषयमा आज निर्माण व्यावसायिक सँगै छलफल गरिरहेलक प्रधानमन्त्री। तसु मन्त्री परिषद कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघ पदाधिकारी सँगै अख्ल छलफलमा प्रधानमन्त्री शाह बानालार ठाउँ मुलुकक आर्थिक विकास, जागिर करलार वातावरण, तसु पूर्वाधार, बानालार महत्वपूर्ण आधार अख्ल उल्लेख गर्दै यी ठाउँ समस्या समाधानक लागि सरकार सोलारी रहल बाजिरहेलक प्रधानमन्त्री। निर्माण व्यवसायलाई मर्यादित, स्पष्ट जिम्मेवार, तसु फल दिलार खालक बानाती विकास कलार कामलाई टोक्लो समयसम्म पूरा गरे सभ्य पक्ष मिलेको काम गरे आवश्यक अख्लमा जोड दिल रहेस। छलफलमा नेपाल निर्माण व्यवसाय महासंघ अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशक उपाध्यक्ष बालकृष्ण थापा, तसु महासंघक पहिला अध्यक्ष तसु सल्लाहकार जयराम लामिछाने सहभागी रहला छ। प्रतिनिधि सभा आजुक बैठकमा समसामयिक विषयमा सरकारक ध्यान तान्दिल रहेछन्। बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा विरोध करलार शैली फेरिले प्रतिपक्षी दल लखलाई अनुरोध गर्लक्छ। आजको प्रतिनिधि सभा बैठक सुरु भएकै बित्तिकै प्रतिपक्षी दलक सांसद लखे उठेको विरोध सुरु गर्नेछ। सभामुख डोलप्रसाद अर्यालले नाबो समयसो एकता विषयमा प्रतिपक्षी दल लखे ध्यान कराती आइल बास्ती एकजनै मात्र विषय धरेको बैठक आगो बढ्यालाई सहयोग गरेलै अनुरोध गर्लक्छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सीमा भनाभन बारे बाल कुरो सचिवालय माग गर्दै प्रतिपक्षी दलक सांसद लखे विरोध गर्दै आइरहेला। यसनिकै सांसद लखे शिक्षा तसु स्वास्थ्यमा सुधार, किसानक समस्या समाधान तसु मानसिक जीवनक तह सुधार सहितक विषयमा सरकारक ध्यान तान्दिल रहेछन्। सांसद लखे राष्ट्रिय मानवाधिकार आयोगले सिफारिस गर्ला प्रतिवेदनक उपेक्षा गरे आयोगक अवमूल्य तसु अपहेलना मात्र नयखेको अन्तर्राष्ट्रिय कट्टरता तसु विश्वसनीयता गख्ल बाजदी ओखलै लागू गरेलाई माग गरिरहेला। बैठकमा सांसद लखे देशैभरि चुटी चुटिना लघु उद्योग गरिधरल तसु करे लाग्लालाई आफ्नै पाइला सहयोगबारे जानकारी नै पाइला बाजदी सरकारक योजनाबारे आम मानुषसम्म पुर्याले आवश्यक रहल बाजिरहेला। सांसद लखे कर्णालिकबाट स्कुल, स्वास्थ्य, चौकी सहित सेव्य विषयमा सोलारी योजना आनेलाई तसु कर्णालिक जनताक जीवनक स्तर विकास गरेलाई कुम्बासिक स्थायी व्यवस्थापन गरेलै सरकारक सँगै माग गरिरहेला। यीबीच प्रतिनिधि सभा जेठ 17 गते अख्ल घटनाको बारेमा जाँचबुझ गरेलै गठन गर्ला समिति। सभामुखले पाइलो विशेष अधिकार चाँडो चालालाई सुझाव दिल रछिक समिति अमर्यादित तसु नैचैदो शब्द चालाल अवस्थामा नियमावली सोलारी लागू गर्दी उनका कुरो संसदक अभिलेखकबाट हटालार तसु बैठककबाट नै निकाले पर्लारसम्म व्यवस्थालाई सभामुखे कठोर रहेको करै कार्य देखन्जैलाई सुझाव दिल रछिक। यसनिकै सरकारक प्रवक्ता तसु शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकमा सरकार मुलुकमा सुशासन धरेले कट्ट रखेको लागि पर्ला बाहेकको दावी गरिरहेल। राष्ट्रिय सभाग विधायन व्यवस्थापन समिति आजुक बैठकमा प्रतिनिधि सभागबाट पारित भएको सन्देशसहित पाइला चारवटा विधेयकमा दफावार छलफल भइरहेको बैठकमा संशोधन प्रस्ताव दर्ता कार्यालय सदस्य प्रस्ताव उपर उयसँगै मन्त्रालय मन्त्री उपस्थितिमा छलफल अख्ल हो। अध्यादेशले प्रतिस्थापन गरे जारी गर्न विधेयकमा सार्वजनिक खरिद दोस्रा संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रा संशोधन विधेयक 2083, सहकारी पहिला संशोधन 2083 तसु स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे किछु नेपाल ऐनले संशोधन करलार विधेयक 2083 रचिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहताकसँगै नेपालक लागि नर्वेग राजदूत ड्यागरी मियोस बीच आज भेटवार्ता भइरहेलिक भेटमा नेपाल नर्वे बीचक दुईटा पक्षक नाता तसु स्वास्थ्य ठाउँमा भैरहल मिलेको कर्ल कामलाई थप बलियो बनालार विषयमा छलफल अख्ल मन्त्रालय जनाल रचिक। भेटवार्तामा मन्त्री बेहतै नेपालक आवश्यकता तसु बढ्दै जैल रोगक भारलाई दिठाती स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा डिजिटाइजेसन, हावापानी फेर्ल तसु जनस्वास्थ्य, नैसर्ला रोग तसु मानसिक स्वास्थ्य सेवा बलियो, स्वास्थ्य पर्यटन तसु जडीबुटी ठाउँलाई सरकारले आगु थर्ल बाजदी यी ठाउँमा नर्वेसँगै थप मिलेको काम गर्ला आशा रहल उल्लेख गरिरहेली। यसनिकै राजदूत मेसे नर्वे सरकारले नेपाल सरकारक विकास आगु थर्ल अनुसार स्वास्थ्य ठिकै थरी थरी ठाउँमा सहयोगले पाछुसम्म लेग्ला कट्टरता व्यक्त गर्ल रहेस। संसदीय सुनवाई समिति मुख्य निर्वाचन आयुक्त तसु निर्वाचन आयुक्त पदक लागि सिफारिस अख्ल मानुषक संसदीय सुनवाई प्रक्रिया सुरु गरिरहेलिक। आज बस्ल समिति बैठकले संवैधानिक परिषदकबाट सिफारिस गर्ल उम्मेद्वारक सुनवाई प्रक्रिया आगु बढाल निर्णय गर्ल हो। परिषदले मुख्य निर्वाचन आयुक्तमा मानबहादुर कार्की तसु निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा तसु गुरुप्रसाद बागलेक नाम सिफारिस गर्ल र लिख्छ। समिति प्रस्तावित तिनैजना विरुद्ध 10 दिनभित्र उजुरी दिएलै बोल्न रचिक। समिति सभापति बोध नारायण
श्रेष्ठ साउन 4 गतेसम्म उजुरी दर्ता गरी पार्लर जानकारी दिल रछात्। समिति उजुरी बोल्नबारे सूचना सरकारी सञ्चार माध्यम तसु संघीय संसद आधिकारिक अनलाइनक बाटे पनि निकालै समिति सचिवलाई निर्देशन दिलसँगै निर्णय भइरली। बाढी पहिरे नाश पुग्ल काभ्रे पलाञ्चोक जिल्ला पनौती पानी बत्ती केन्द्र चाल्याले अझ 1 वर्ष लाग्लार भैरेलिक। नेपालक तेस्रा पानी बत्ती आयोजना विक्रमसम्म 2081 असोजक बाढी पहिरे नाश पुग्ने सो बत्ती निकाले बन्द भैरेलिक। कुल 2.4 मेगावाट क्षमता घुसे आयोजना बत्ती घरमा बाढी पोस्ते ट्वाइन टर्बाइन प्यानल सर्किट ब्रेकर प्यानल एभीआर सिस्टम सहित विशेष मेसिन लग डुबानमा पर्ल रलिक। यसनिकै रोसी लरी धार फेरिको बाँधमा नाश पुरा रहेलिक भने विपद कारण 7 करोड रुपियाँ बराबर नासकल जनाल रिग। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय 2,61,000 भन्दा बढी मोटर गाडी चालालाहरूलाई जरिवाना बापतक पैसा राज्य कोषमा जम्मा नै कर्ल पाइल जनाल रिक। कार्यालयका अनुसार उसै मोटर गाडी चालालाहरूलाई यातायात व्यवस्था कार्यालयबाटै डिलर सेवाबाटै रोक्छिक। उनको जरिवाना नैतिर्ला ड्राइभरे नयाँ मोटर गाडी किने नामसारी करे लाइसेन्स नवीकरण तसो यातायात कार्यालयबाटै डिलर कर्ल अर्को सेवा लिनै पाइछन्। नाभो समयसम्म उसै ड्राइभरे जरिवाना नैतिर्ने सो ट्राफिक पुलिसले यातायात कार्यालयमा पाठाला विवरण आधारमा सेवा रोक्ला प्रक्रिया आगो बढाला डिएसपी नरेश राज सुवेदी जानकारी दिल रछात। सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरिरहेलिक। संचार तसु सूचना प्रविधि मन्त्रालय आन्ल उसी नीति विज्ञापन ठाउँलाई व्यवस्थित स्पष्ट मर्यादित तसु उत्तरदायी बनालाई लक्ष्य लिइरहेलिक। नीतिमा विज्ञापनलाई उपभोक्तासम्म सही विश्वसनीय तसु उपयोगी सूचना पुरालार माध्यमक रूपमा स्पष्ट पार्टी नैचैत उपभोक्तालाई भ्रममा पार्लार विज्ञापन रोक्लार व्यवस्था गर्ल रिक। यसँगै छापा रेडियो टेलिभिजन अनलाइन सामाजिक सञ्जाल तसु डिजिटल माध्यममा प्रकाशित तसु प्रसारित विज्ञापनलाई समय अनुसार नियमन कर्ला नीति लिइरहेलिक। सरकारले विज्ञापन उद्योगक व्यावसायिक विकास स्वास्थ्य घम्सागम्सी सुधारलार उपभोक्ता हित जोगालार तसु डिजिटल युग अनुसार विज्ञापन सिस्टमलाई सोलारी बनालार उद्देश्य यी नीति व्यवहारमा करले आन्ल जनालर छिक। काठमाडौँ ललितपुर महानगरपालिकै आइलार साउन 15 गते सोको छोराटे काम गरे नै पार्ला तसो बुद्रो बुद्री मानुसलाई लक्षित गर्दै स्वास्थ्य कर्मी बाटे घर घरमै स्वास्थ्य सेवा दिलार भैरेली। नगर मुख्य चिरीबाबु महर्जने स्वास्थ्यमा कुन समस्या आइनेमा महानगर हटलाइन फोन नम्बर 1131 सम्पर्क गरेलाई अनुरोध गरिरहेल। देशक ठाउँ ठाउँमा बर्डफ्लू लाग्न पुष्टि हक्ल बेलामा तनहुँ जिल्ला पनि बर्डफ्लू खतरामा परे। पार्लार बाँच्दै भेटेरिनरी अस्पताल तसु पशु सेवा कार्यालय तनहुँ जिल्लाभरि बर्के सतर्कता अपन्याले अनुरोध गर्ल रिक। चरै तसु चरै ठिके कुखुरी हाँस आन्लार लेग्लार कारण तनहुँमा यी रोगभित्रै पार्लार खतरा आखेको कृषक कुखुरी व्यवसायी उपभोक्ता तसु उयसँगै सेव्य सरकारवालालाई चैलार होसियारी अपन्याले कार्यालय मुख्य रविन्सन अधिकारी अनुरोध गर्ल हो। यसनिकै कालीकोटमा पनि बर्डफ्लू फैले पार्ला रखेको पशु सेवा कार्यालय कालीकोटे सुरा होसियारी अपन्याले अनुरोध गर्ल रहेछ। कञ्चनपुर पुलिसले अदालतक फैसला लागू चाँचारो गरिरहेलिक। अदालतकबाट टोक्ल सजायकसँगै जरिवाना टोक्ल पाराल भिन्न भिन्न मुद्दाक दोषीलाई समातेलै पुलिसले जिल्लाभरि फिजन जैल हो। जिल्ला पुलिस कार्यालय कञ्चनपुरक प्रवक्ता डिएसपी टेक बहादुर रावते जैल बैशाख यतै अग्निसम्म 71 पाराल दोषीलाई समातेको अदालत बुझाल जानकारी दिल रछात्। जिल्ला पुलिस कार्यालयका अनुसार जैल बैशाखमा 34 जेठमा 14 तसु असार अग्निसम्म 23 पाराल दोषीलाई समात्ल रिक। सुनसरी कोशी गाउँपालिका 8 केराबारी महेन्द्र राजमार्गमा जैलराति गाडी दुर्घटनामा परेको एकजना ज्यान जैरेलिक। उचेको भन्टाबारीबाटै लौकहीपट्टि जैटे खनी खाली पिकअप गाडी नियन्त्रणमा आने नै पारेको दुर्घटना आख्ल हो। दुर्घटनामा परेको मोटर चालालार मोरङ रङ्गेली नगरपालिका 3 दरबेसाग 42 पदम राईक ज्यान जैल तसु सिराहा लहान नगरपालिका घर अख्ल विराटनगर 13 बस्ती आइल 37 सन्तोष कुमार शाह घाइते अख्ल सुनसरी डिएसपी चन्द्रबहादुर खड्कै जानकारी दिल रछात। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिग हस्त सेवा ढोक गरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 4 बजीसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो राष्ट्रभाषाका गीत राख्दैछौँ, मैथिली भाषामा रहेको गीत। यो गीतमा स्वर रहेको छ सियालाल रामको, भने सङ्गीत रहेको छ सियालाल रामकै।

यहाँहरूलाई रेडियो नेपालबाट राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ। यस क्रममा भर्खरै सुनायौँ थारू भाषामा रहेको यो गीत, र यो गीतमा स्वर रहेको थियो सूर्य नारायण चौधरीको, भने सङ्कलन थियो सूर्य नारायण चौधरीकै। अब यहाँहरूलाई लिम्बू भाषामा अर्को गीत राख्दैछौँ। कुलुवा सुब्बाको स्वरमा रहेको यो गीत, र यो गीतमा सङ्कलन रहेको छ भगत सुब्बाको।

भर्खरै सुनायौँ डोटेली भाषामा रहेको यो गीत र यो गीतमा शब्द तथा स्वर थियो कुन्ती भट्टको। अब यहाँहरूलाई भोजपुरी भाषाको अर्को गीत राख्दैछौँ। नरसिंह चौधरीको स्वरमा रहेको यो गीत र यो गीतमा संकलन रहेको छ मुक्तिनाथ चौधरीको।

रेडियो नेपालबाट यहाँहरूलाई भर्खरै राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा घले भाषाको यो गीत सुनायौँ। माया निराशीको स्वरमा रहेको यो गीत र यो गीतमा सङ्कलन थियो निमा दोर्जेको। अब यहाँहरूलाई गुरुङ भाषाको अर्को गीत राख्दैछौँ, सावित्री गुरुङको स्वरमा रहेको छ र यो गीतमा लय सङ्कलन पनि सावित्री गुरुङकै रहेको छ।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ अवधि भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा लय सङ्कलन थियो सतीश महतोको। अब यहाँहरूलाई अर्को गीत सुनाउँदैछु माझी भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको छ भोजराज काफ्लेको भने सङ्गीत तथा लय सङ्कलन रहेको छ मिन बहादुर घिसिङ र भोजराज काफ्लेको।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। ठकु देवी झागडको स्वरमा रहेको यो गीत र यो गीतमा लय सङ्कलन र सङ्गीत रहेको छ करमलाल उडाको, भने यो गीत चाहिँ झागड भाषामा रहेको छ। यो गीतपछि यहाँले केही विज्ञापन र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुनेछ। 4 बजेको समाचारपछि 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचारपछि 4:15 शेर्पा भाषाको कार्यक्रम सेर्वी डोलुलगी ल्यारिम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक 2083 पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त विधेयक प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताउनुभयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 आजको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले सभामा प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने राख्नुभएको प्रस्ताव दफावार छलफलपछि बिना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्रेले सरकारले विकास निर्माणमा बाधक मानिएका थुप्रै ऐनहरूको व्यापक सुधार गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुने गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सरकार गठन भएको 100 दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको सारांश प्रस्तुत गर्दै उहाँले यस अवधिमा भ्रष्टाचार, शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले गत भदौको जेएनजी आन्दोलनबाट अभिव्यक्त सुशासन र शासकीय रूपान्तरणको आकाङ्क्षालाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री परिषदको पहिलो बैठकबाट शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गरिएको बताउँदै प्रत्येक कार्यसूचीको समय सीमा, जिम्मेवार निकाय र कार्य सम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट नियमित अनुगमन, समन्वय र सहजीकरण भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठक आज सम्पन्न भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले कार्यविधि स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नु भएको थियो। सो बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सह अध्यक्षता गर्नुभएको थियो। लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माइखोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भाँसिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्। राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रणालीका अध्यक्ष ग्रीष्म सुब्बाले बताउनुभयो। यता इलाम झापा जोड्ने केचना कञ्चनजङ्घा द्रुत मार्ग अन्तर्गत पुवा खोलाको डाइभर्सन माथिबाट बाढी बगिरहेकाले त्यहाँ पनि यातायात सञ्चालन प्रभावित भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. युक्रेनको डोनेस्टस्क क्षेत्रमा रुसी सेनाले गरेको आक्रमणमा परि 4 जनाको मृत्यु हुनुका साथै अन्य 7 जना घाइते भएको समाचार एजेन्सी QNA जनाएको छ. डोनेटस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रुसी आक्रमणमा ढुजकिबकामा 3 जना र क्रामाटोस्कमा 1 जनाको मृत्यु भएको बताउनु भएको छ. पछिल्लो आक्रमणमा यस क्षेत्रमा थप 7 जना घाइते भएको युक्रेन फर्मले पनि पुष्टि गरेको छ. रुस र युक्रेनले सन् 2022 फेब्रुअरीदेखि दुई पक्षबीच चलिरहेको द्वन्द्वका कारण यो क्षेत्रमा दिनौँ जसो आक्रमण हुने गरेको जनाएको छ. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पने शेर्विकेकी साङ्गुर सेन्डोनाङ सिलोन बालेन्द्र साकी नेपाल निर्माण व्यवसायमा सङ्की कुछव तिवाताङ क्यान निर्माण सखुल्की कले पूर्वधार यर्ग टोसुङ तोङ्ग फोर्युक जोगौतङ पर्जोर यर्ग कोला टोङ्गो क्यानङ सिलोन तेजिन लुन्छुक ल्याखुङला छुङ्गो टोङ्गुला सिलोन साकी निर्माण सखुल ग्यालखप्की पर्जोर यर्ग जब यम्बुला लाका केतुप खोकप जबताङ पूर्वधार यर्गेकी खाक्सेट पोसी येन्दोप सुङ्गेन दि सखुल्की कले मेता जब्ला सुङ्गी ख्यालेन गोतो सुङसुङ सिलोन साकी यार्गेकी लाकातिवा तुछोला रङ डुपा कितुब्ला तेरिकी टेङ्गोताङ टोङ्गोताङ चिक्डिल ख्याने लाका कि गो सुङसुङ टोङ्गुला ठेकेदार कम्पनी तिवी ठेकाकी लाकाला तुछो परुब्ला ला ठेका ठडिक कितुब्ला तङ बैङ्किङ तेजिन डोसुङ कोर्की कले मेता सोब्ला सुङताङ गिर्की सखुल पर्ला चिक्डिल कितुब खाक सिन्पो गोतो सुङसुङ सुङ्की प्रतिनिधि सभाकी आरिङकी छोकदुला सिलोन बालेन्द्र साकी गोठिदा जो सुङ्की निमा सैचुकी लाकी खोला ख्यान्तोक बिन्दु सेन्कुवा सुङ्की सुङसेपा तेजेन लोपजुङ तेजेन चेर्मो लोनपो सस्मित पोखरेल कि सुङ्की निमा सैचुकी नङ्ला क्याओ लम्सु गलोफ लाकी खोला छोकदुला ख्यान्तोक नगोभिएन दिसे नङ्गोमला छोकमी डोलप्रसाद अर्यालकी टोछोकला गोकोल कि तुब्लुक्सो क्युन्जोकुलासङ प्रतिपक्षी सोखातिवला सुनङ छोकदु गोचो जुग्ला रङ प्रतिपछि सोखी छोकमितिवी लाने गोकुल क्यासीमा छोकचो अर्यालकी तेन्तेन क्याउ तुछो नङ्ला प्रतिपछि सोखातिवा तेरिकी तम्य चिगरङ सुगेप गो सुङ्गिन छोकदुला तेरिकी सुङ्गो कोर्तिवा मेरा चिकी छोकदुला चङ्नी छोकदु गो जुतुब्ला कला रोक्रम कितुब्ला सुनाङ सुङ तुङ क्याने प्रतिनिधि सभाकी आरिङकी छोकदुला छोकमितिवी लोपजुङ तेजेन ठोतेन सखुल यर्ग जोगो ससिङ मितिवी कले मेता जोगो ताङ मिमाङ तिवी मिजु यर्ग जब चिङै कोर्ना छोकी कोला सुङला सुनाङ सुङ छोकमितिवी ग्यालुङ मिमाङ ओङछे छोकपी सिफारिस क्याउ प्रतिवेदन कि रेवा कितुब सिरुप्ती छोकदुला छोकपाला नोक्योलोप मिन्दी जमुलिङ ख्यालेन तङ यिचे हिन्दो सुङ्गिन ती प्रतिवेदन लग्लेन कितुब तङ सुकुम्बासी तिवी दासा तिवा सिङनी होल्डिङ सेन्टर ल्योलोप तङ ती दासासँग क्युन्जोकको सिंह हुर्था क्याउलाका मिमाङ तिवी ओङछकी खप्तेला हिन्दो सुङ्गिन दिला कला खाक सेन्पो चिने तुसोला रङ चटे कितुब्ला छोकमी तिवी सुङला सुनाङ सुङ दिपला रङ प्रतिनिधि सभा कि गलुप जेठला कि गते चुप्दिन छेर्मो छुङ्गो क्युन कि कोला लोपजुङ कितुब्ला जो छोकपी प्रतिनिधि सभाकी छोकमिला बिन्दु सुख तुछोला रङ थोकुलासङ टोङ्गो नङ्गो सेन्क्वा राष्ट्रिय सभाकी आरिङकी छोकदुला प्रतिनिधि सभाने वाउ पजोर विधेयक गेतोङ गेचुग्या सुम थाक्छोत क्यान गवा टोङ्गुला छोकमी तिवी समावेशी यर्ग्याला खाक्सेन्पो चिगो प्रगतिशील ग्याछल प्रणाली ग्याछा जोगो तङ गेर्की सखुलताङ क्यान चिगडिल किगो खाक्सेन्पो चिने डोसुङ तोङ्गो खोर्युक जोगौला खाक्सेन्पो गोतो सुङसुङ तुग्राङ क्याने छोकमी तिवी कलेला स्वर सुकुम्बा सितिवला टरिकी गोतङ मिटर ब्याज कोर्की कलेसङ सर्क्याङ मेता जोगो कोला सुङला सुनाङ सुङ आरिङकी छोकदुला प्रतिनिधि सभाने वाउ राष्ट्रिय ऋण उठाउने विधेयक गेतोङ गेचुग्या सुमकोला दफाबा टोङ्गो ख्याने थाक्छोत केतुप कोला लाकी थोक वतोपेन सिलोन तेजिन राष्ट्रिय चिकित्सा शिक्षा आयोगकी छोकचो बालेन्द्र साकी गोठेला ग्यालुङ चिकित्सा शिक्षा आयोगकी थेङ निसु ठुकी छोकदो टुपा छुङ्क्वा आरिङ सिंह दरबारकी सिलोन तेजिन लोनचोक ल्याखुङला देउ छोकदोला आयोगकी सम्भवको च्याक छुङ्गुप छोकचो सुनपा डाक्टर देवेन्द्र खत्रीकी पेस क्यानगोपको सिन्क्योङ कितुब्लाकी थोङितोङ गेचु ग्यासुम थाक्छो छुङ्गुप येन छोकदुला ठोतेन लोनपो निसा मेता तङ लोपजुङ तेजिन चेर्मो लोनपो सस्मित पोखरेलसँग छोकछु क्यानगोप सिन्क्वा सुङ्की ग्यालुङ विज्ञापन नीति गितोङ गेचुग्या सुम्म स्वीकृत क्यानक्वा ग्याङसिङ तेजेन दलेन लक्ष्य लुनखाङकी खुनी वाउती सिजुकी विज्ञापन सचिव टोकडी खेतोप्ताङ फेन्सेन पोजमी गिलो चोनक्वा सिजुला विज्ञापनला उपभोक्ता कि तोन्दोक्ला ट्याङ्बो ताङ फेन्सेन पोजब सिला यर्गे जै ट्याङ्बो मिन्दो विज्ञापन ताङ लेन्तिवा न्युङ्ब जब चटि क्यानवा तुग्राङ क्याने छापा रेडियो टेलिभिजन अनलाइन सामाजिक सञ्जाल ताङ डिजिटल सिला देन्दोप विज्ञापनला तुछो नाङसिन नियमन खेतो सिजो खुर्नी वाउ येन तुरङ ग्याने सार्वजनिक दासतिवला विज्ञापनला टेरि केतुप ताङ विज्ञापन सखुल्तेमा यम्बुला रङ लाका गेतुपको कप जप ताङ पल्जोर ग्यार्ग्या जप मिग्योसँग सिजुला जङ्गोतो सेन्क्वा प्रतिनिधि सभाकी छोक्चो डोलप्रसाद अर्यालताङ क्यान यम्बी तन्दोग्ला ग्याकर के सुङछाप नवीन श्रीवास्तव के थुक्ठेत क्यान सिंह दरबारला आरिङ छुङ्गो थुक्टेला छोक्चो अर्यालके सुङ्गो गोसो निमा शैक्षिक लेपो सुङ्गिन दाङमल डुपा छुङ्गो बदेमला ग्याकर सुङ्की रोक्रामा क्याउकोला थुचिचे सुनाङ सुङ्गो थुक्टेला सुङछाप श्रीवास्तव के ग्याकर के लोपसभा के छोक्चो यम्बी जिकोर खितुप छोक्ला गोतो सुङ्गिन यम्बी छोक्चो ताङ छोकमितिवासङ ग्याकर के जिकोर खितुपला देन्छेन सुनाङ ग दिपल रङ छोतेन लोनपो निसा मेहता के यम्बी तन्दोक्ला नर्वे की सुङछाप ड्याग्नि मियस पाला अरिङ थुक्ठेत क्यानङ ग थुक्ठेतला यम्बुताङ नर्वे की तम्जी तेजिन ठोतेन सुखुला तन्दा ग्यालखाङी पर्के चिक्डेल ग्याछा जपकोला टुङ्गो छुङ्गो लोनखाङकी सेतुपेन काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङमा ल्याखुङकी सेतुपनाङ सिन ठिम्ला स्वरूप डिम्रुल तोङ्गोपमी मेरा बुमङ्गी ताङ तोङ्ग ठुक्चुरे चुके सुङकी ग्यालुङ कोसला टेङ्गा माचोलो सेनुक ल्याखुङकी सेतुपनाङ सिन ठिम्ला स्वर्णी सुङला टेङ्गा माचोलो मितेवला डिम्रुल टरिक ल्याखुङ तेमा यतो सेवा तिवा मेतरूप थाक्छुत क्यानुक डिम्रुल ल्याखुङ तेमा यतो सेवा नाङला गाडी बाइक त स्कुटर तिवा ङ्याप्ताङ चोङ्गो मेङ्यौ लाइसेन्स रिन्यु कितो मेङ्यौ ताङ याम्बा सेवा नासोक तिवा सुङला टेङ्गा माभिन सेक्ला मेतेरो सेनुक तुसोरिङ बोने चेक ट्राफिक कि थिम ताङ्गोप मितिवी टेङ्गा माचो सीमा ट्राफिक कोर्सुङ माग्मिकी डिम्डोल ल्याखुङला ताङ्गोप थोसिला सेवा क्याकुलाका गोचो एसपी नरेश्रा सुबेदेकी ख्यान्थोक नाङसुङ ग्यालखपकी तासा नासोक्ला तन्दासँग बर्ड फ्लू नजा थोङ्गो तोप्तापकी कालीकोट जुङखी मितिवला चकपो क्यान देतुब्ला सुगुवा तन्दा तिङ्गी तुसोला चलागेको बर्ड फ्लू नजा फेले गोतोप्तापकी दि नजा फेल मिजुतुब्ला गोमलारङ चकपो क्यान ठरी कितुब्ला मिमाङ तिवाताङ च्यासप मितिवला पशु सेवा ल्याखुङ कालीकोट कि सुगेन तुब्राङ क्याने तनहु जोङखालासँग बर्ड फ्लू नजा फेल गोतोप्तापकी चकपो कितुब्ला भेटेनरी मेनखाङ तेजेन पशु सेवा ल्याखुङ कि जोङखी मिमाङ तिरिला सुनाङ ग ललितपुर महानगरपालिकीकै ताहुङ्गोप साउन लागि गते चेङ्गाने जुन पेजाति वा याला खलक स्वरूप मितिवाला तङ्ग मिगेन्दा तिवी तन्दोग्ला खाङ्बा खाङ्बाला रङ ठोतेन लेजत पाति वा लक्लेने क्याने ठोतेन सेवा तेरोप कन्क नगर चो चिरीबाबु महर्जन कि ठोतेनला कले छुङसिङ महानगर कि हटलाइन आङ एघार एकतिसला फोन तोङ्गोप्लासङ नगर नङ्गी मिमाङ तिवाला सुङ्गुवा सिसी फोन ताङलुङ मेती महानगर कि एम्बुलेन्स ठोतेन लेचेतपा नर्सङ खाक्से गोतो म्यानताङ क्यान ठोतेन छोकपा फोन ताङ्गो मि खाङबारङ लेम्नि मेन्जु क्यान तेरोप्टरी क्याउ सुङसुङ तुसोरिङ बने जुन गेकु छेर्वी जोसालिन्सी मेची ग्यालाम नङ्गी लामके माइखोला कि राजदुवाली लाम नागल्ने टिमडुलो जिन्क्योङ खिमा थोपु सेनुक तुरा क्याने इलाम झापा थितुप केसा कञ्चन जङ्गा लम्गी फुवा सिरुप सङ्बुलासँग श्रोता खुवाने टिमडुलो जिन्क्योङ खिमा थोपु सेनुक आरिङ ग्यालखपकी दासा नासोक्ला नाम्यौ जल तेजिन मौसम पूर्वानुमान महासाखाकी सेनुक महासाखाकी सेतुनासिन आरिङ कोसी लुम्बिनी तङ सुदूरपश्चिम प्रदेशकी तराई सुकुकी दासा ललला तेजिन मध्य प्रदेश बागमती तङ गण्डकी प्रदेशकी तराई सुकुला थोक डुक्तङ छेर्वागेको नेताङ गोतु सेनुक छेर्वी जोसालिन्सी सोतकताङ टोकपा हुङथोपु तपकी मिमाङ तिवला चकपु क्यान देतुब्लासम महानग महासाखाकी मिमाङ तिवला सुङ रेडियो नेपालले शेरवी सङ्गीर डुप्सुङ थुजिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादाम्बा जुनमा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन रुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्पाकी लाक्षे ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा
3: आइतबारे इलाम
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर
4: मधेस प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी,
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर,
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा,
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
3: दुर्लुङकोट पर्वत,
4: पोखरा कास्की,
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहुँ,
3: लुम्बिनी प्रदेशमा
4: सातदोबाटो रोल्पा,
3: बगनास काली पाल्पा,
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ,
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला,
4: खलङ्गा जुम्ला,
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूरपश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बजाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

जम्बुलिङकी दासा नासक्ने सेरी डोलुकी ल्यारे मिसनङिन जुनोतु सेरो अचुनु इजिनुम तङस्याङा साली तिरिला टासिदलेक नमसाङ जफ्रुवाकी तुसो दिपर लरङ तोङ्गिन औ सेरी डोलुकी ल्यारिम खुने ङ ल्यारिम जिनक्योङमा आङ श्रिङ लामा सेरो अतङ लक्ष्य पदल राधिका ओजासङ दे स्टुडियो ल लिम्नुवाए दिल्यारिम लेङ्गे ती रेडियो नेपालकी मिडियम वेभ कि एफएम ब्यान्ड त्यो गुप्चु गुवागे सैचिक सैचिक तङ सुम मेगा हर्सलाई सेनङ थुप्की सिसी रेडियो नेपालकी फेसबुक पेज ने लाइभ रेडियो नेपालकी वेबसाइट www रेडियो नेपाल .gov.np नेसङ जम्बुलिङकी चुकै दासालाई जुनुहोस् नङ प्रत्यक्ष हेर्न डाउनलोड गर्ने सेनङ थुप्की सेरी डोलुकी ल्यारिमलाई सेर्बी सिसोक नाङलाई स्याक्ने फेन्सिन पो नङ्गुकु सब थियो सिसोकलाई जुने सब्जी बुलिप थियो कलाकार थियो तेरीलाई फेप्सुने अराउ र कि रूप दक्पी सर अचुनुपताङ इजनुम दुई टिने कल्ताङ नङ्गु पेताङ कविता सेनाङ सियोप दुराङ क्याने दक्पी सेरी लुङयिङ बताङ सम्बतियो सेनाङ सुई वान वाय लसे तारिङकी ल्यारिमला जमुलिङकी दासा नासोक्ने ल्यारिम सेनाङिन जुनो तुप्लेङ्गे थियो होला दक्पी सेरी अचुनुपताङ इजनुम्ती लानङ्गु लुथियो ताङखोङकी टी नङ्गु कविता सेनाङ सपकी टरी क्या है दासा नासोक्ने हारिङकी ल्यारिम सेनाङिन जुनो तुप सर अचुनुपताङ इजनुम त तेरीला हारिङकी ल्यारिम तिङ सक सेक सेनाङ डो किसिने सुई गमसोकला दे लुङ्यो बुइ चिक जोकु लासे सेनोर नाङ

लसे मलक ल्याङ्गे तुई सेनाङ्गु थाया तुग्रङ देने म्याउ नको सुरुप लुइ मुति डोमा शेर्पा कि लानाङ्गु लुइन लसे थ छाङ आरे कोर्ला तम्ने त्यो जोकुरिम्बला दिसेसीमा चुगु नेताङ त्यो उङथोप कि सुरुप कोर्ला टिकेसी स्योप छाङ आरे सुरुप्ती सेसीमा मित्यो झिने काङ यो मथो जिसीमा तम्ने हाक मको मि मुला थम्बुगेको निर्मा लङ्गु खाङबे नाङला सङ सिदे म्याङ्गु तङ स्याङ्गासाली तुई मुला सङ तम्जित्यो ल्यामो म्याङ्गु नेताङ तगिनो तुक्राङ क्याने गाडी मोटरसाइकल त्यो तङसिङ दापचोकला स्योर्ने काङबाला पछ्याकु तङ मि रोक डप सेक नेताङ उङथोप किनो तिङसाङ पार्ला छाङ आरे सेने गाडी बाइक त्यो तङसिङ मगमिकी जिम्ने दक्पी छाङ आरे सेउ ट्याङ्गासी नङ लाक्पा ट्याङ्गा तिते मङमिकु जोलगो लुक्सो सङ ओतुप क्याने सेकलेसी गिनो तङ झुल नजातीय बङ्गी हुङथोप क्याने मेन्जु कितुप रिम्बाला दकुला पल्जोर कलियातीय सङ हुङथोप कि सि त रुङसङ दे लुचिक जोकु लसे सेन्द्रना

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ सुधीर मिश्रसँगै उद्घोषणतर्फ बलराम कोइराला अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुने गरी सुशासन कायम गर्नु सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सरकार गठन भएको 100 दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको सारांश प्रस्तुत गर्दै उहाँले यस अवधिमा भ्रष्टाचार शून्य, सहनशीलता, मितव्ययता, योग्यतामा आधारित नियुक्ति तथा डिजिटल सेवा प्रभावमा ठोस परिणाम हासिल भएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले गत भदौको जेएनजी आन्दोलनबाट अभिव्यक्त सुशासन र शासकीय रूपान्तरणको आकाङ्क्षालाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री परिषदको पहिलो बैठकबाट शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गरिएको बताउँदै प्रत्येक कार्यसूचीको समय सीमा, जिम्मेवार निकाय र कार्य सम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट नियमित अनुगमन, समन्वय र सहजीकरण भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नु भएको प्रस्ताव दफावार छलफलपछि सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले विधेयकको दफावार छलफलमा उठाउनु भएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले निर्वाचित सरकारका मन्त्रीहरूका सल्लाहकार र सचिवालय विस्तार राज्यलाई भार नपर्ने गरी गरिएको स्पष्ट पार्नुभयो। सरकारका मन्त्रीहरूले विज्ञहरूलाई अवैतनिक सल्लाहकार मात्रै राखेको भन्दै अर्थमन्त्री वाग्लेले पहिलाका सरकारको भन्दा बढी हुने गरी मन्त्रीका सचिवालय विस्तार नगरेको बताउनुभयो। विधेयकको दफावार छलफलमा भाग लिँदै सांसदहरू सोमनाथ पोर्तेल, सम्झना देवकोटा, रुक्मिनी कोइराला र मीनासिंह रखाल लगायतले सरकारले ऋण उठाउनु मात्रै ठूलो कुरा नभई उठाएको ऋण पारदर्शी र खर्चको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आइरहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको इनर्जी कनेक्टिभिटी इन साउथ एसिया रिजनल लन्च इभेन्टमा उहाँले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत व्यापार गर्दै आइरहेको बताउनुभयो। मन्त्री श्रेष्ठले नेपालले सन् 2035 28,500 मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरेर छिमेकी मुलुकमा नवीकरण ऊर्जाको स्रोतको रूपमा रहेको जलविद्युतबाट उत्पादित विद्युत निर्यात गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र आज मध्यरातिदेखि बन्द हुने जनाएको छ। उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 उपनियम 1 आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी निधि निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार नै सूत्र प्रणाली बन्द गर्न लागि बताउनुभयो। कार्यालयले सोही नियमावलीको नियम 30 उपनियम 7 अनुसार सो समय पश्चात 2083 असार 32 हिसाब मिलान गर्ने प्रयोजनको लागि मात्रै सञ्चालनमा ल्याइने जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकैसाथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग इजरायली रक्षा मन्त्री इजरायल काटजले हेजबुल्ला पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताउनु भएको थियो लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने जनाउँदै काटजको कार्यालयले विज्ञप्ति जारी गरेको छ उहाँले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हेजबुल्लाहलाई शस्त्र नगराउँदासम्म आवश्यक रहने कुरामा जोड दिनु भएको छ काटुजले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवचको रूपमा वर्णन गर्दै सेनाले पश्चिमा भूमध्य सागरदेखि दक्षिणी लेबनानको अरुन नजिकैको ब्युफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मनसम्मको क्षेत्र ओगटेको बताउनु भएको छ रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो हवस् त नमस्कार
4: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार

रेडियो नेपाल सुन्दै हुनुहुन्छ तपाईँ। हामी लोक दोहोरी गीतहरू सुनाइरहेका छौँ। यो क्रममा अबलाई कुलेन्द्र विकर र सुनिता बुढा क्षेत्रीले गाउन भएको लोक दोहोरी गीत राख्दैछौ। प्रह्लाद सुवेदीको शब्द सिर्जना छ भने लय बसन्त थापा।

निरन्तर लोकगीत सुनाउने क्रमको अन्तिममा भने बद्री पङ्गेनी र शकुन्तला थापाको स्वर राख्दैछौ। यसमा नयाँ शब्द सिर्जना एक नारायण भण्डारी।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको छ बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 सर्वसम्मत रूपमा पारित गरेको छ। हिजो बसेको प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 18 बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सभामुख तुलाराम घरती मगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो। थारू समुदायका मौलिक परम्परा, संस्कृति तथा सामाजिक अभ्यासको संरक्षण र प्रवर्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयक पारित गरिएको हो। प्रदेश सरकारले यो विधेयक मार्फत थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको छ। कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रणालीले चालक, सहचालक तथा परिचालकलाई आज परिचय पत्र र जर्सी पोसाक वितरण गरेको छ। सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी प्रालीले गाडी नम्बर सहितको चालक, सहचालक तथा परिचालकलाई परिचय पत्र र जर्सी वितरण गरेको हो। कार्यक्रममा सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताउनुभयो। 2,61,000 भन्दा बढी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुनेछन्। यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अघि बढिसकेको छ। उक्त जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोकका हुने प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र आज मध्यरातदेखि बन्द हुने जनाएको छ। उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 उपनियम 1 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार नै सूत्र प्रणाली बन्द गर्न लागि बताउनुभयो। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले आफ्नो गति बढाएको छ। नयाँ सरकार गठन भएको 100 दिनमा सिक्टा सिँचाइ आयोजनाले करिब 13 किलोमिटर नहरका शाखा प्रशाखा निर्माण सम्पन्न गरेको जनाएको छ। यससँगै 1,000 हेक्टरभन्दा बढी भूमिमा सतही सिँचाइका लागि पानी पुर्याइएको आयोजनाले जनाएको छ। आयोजनाका निर्देशक राजु आचार्यले यो वर्ष करिब 2,500 हेक्टर थप भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ नहर निर्माणका लागि 3 हेक्टरभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ। शासकीय सुधारतर्फ पनि उल्लेख्य प्रगति भएको निर्देशक आचार्यले बताउनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही समयमा नै बालबाटिका कार्यक्रम सुनाउनेछौ। 46 सदा झै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको प्रस्तुति कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। साँझ 7 बजे समाचार, समाचारपछि घटना र विचार, त्यस्तै प्रहरी कार्यक्रम प्रसारण हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समानता कार्यक्रम अनि केही आधुनिक गीत सङ्गीत करिब 9 बजेसम्म। 9 बजे समाचार, 9:15 पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही लोकगीत सुनाउनेछौँ 10 बजेसम्म। राति 10 बजे हिन्दीमा समाचार, समाचारपछि मधुरीमा कार्यक्रम प्रसारण हुनेछ। 11 बजे समाचार अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
4: ले, देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज त बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज पुस्तकको महत्त्व शीर्षकमा तपाईँहरूकै साथीको लेख, मानव आँखा सम्बन्धी रोचक तथ्य र मिठो नमिठो शीर्षकको कथा सँगसँगै गीत सुन्नेछौँ। आइत भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा तपाईँहरूकै सिर्जनाहरूलाई प्राथमिकता दिने क्रममा यति बेला भाइ वीर शाहको लेख रहेको छ। भाइ वीर शाह गेटवे अकाडेमी पेप्सी कोला काठमाडौँमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। भाइ बहिनी, भाइ वीर शाह आफ्नो लेख यसरी सुरु गर्नुहुन्छ। मानव जातिको इतिहासमा पुस्तक ज्ञान, विज्ञान र चेतनाका सबैभन्दा शक्तिशाली माध्यम हो। सभ्यताको विकासक्रमलाई हेर्ने हो भने मानिसले जबदेखि आफ्नो अनुभव र विचारलाई लिपिबद्ध गर्न थाल्यो तबदेखि नै प्रगतिको गति तीव्र भएको पाइन्छ। पुस्तक कागजका पाना र मसीको संग्रह मात्र होइन, यो त लेखकको मस्तिष्क, भावना र वर्षौंको अनुसन्धानको निचोड हो। यसले हामीलाई समय र भूगोलको सीमा भन्दा माथि उठाएर संसारलाई चिन्ने एउटा विशेष झ्याल प्रदान गर्छ। भाइ अगाडि लेख्नुहुन्छ, बौद्धिक विकासको सन्दर्भमा पुस्तकको भूमिका अपरिहार्य छ। जसरी शरीरलाई तन्दुरुस्त राख्न पौष्टिक आहार र कसरतको आवश्यकता पर्छ, त्यसै गरी मस्तिष्कलाई जीवन्त र सक्रिय राख्न पुस्तकको अध्ययन आवश्यक हुन्छ। नियमित अध्ययनले हाम्रो सोच्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतालाई परिष्कृत गर्छ। विभिन्न विषयका पुस्तक पढ्दा हाम्रो मस्तिष्कले नयाँ जानकारीलाई ग्रहण गर्दै पुराना धारणासँग तुलना गर्छ, जसले गर्दा हाम्रो तर्क गर्ने शक्ति र निर्णय लिने क्षमतामा वृद्धि हुन्छ। भाषा र संचारको क्षेत्रमा पुस्तक गुरु समान हुन्छ। कुनै पनि भाषामा दक्ष बन्न र आफ्नो अभिव्यक्तिलाई प्रभावशाली बनाउन त्यस भाषाका उत्कृष्ट कृति पढ्नु अनिवार्य हुन्छ। भाइ वीर शाह अगाडि लेख्नुहुन्छ, पुस्तकले हामीलाई नयाँ शब्द मात्र सिकाउँदैन, बरु ती शब्दलाई कुन सन्दर्भमा कसरी प्रयोग गर्ने भन्ने शैली पनि सिकाउँछ। एउटा राम्रो पाठकको शब्द भण्डार सधैँ धनी हुन्छ, जसले गर्दा उसले समाजमा आफ्नो विचार स्पष्ट र आत्मविश्वासका साथ राख्न सक्छ। त्यसैले व्यक्तिगत व्यक्तित्व विकासका लागि पुस्तक अध्ययन गर्नु महत्त्वपूर्ण हुन्छ। संसारका ठुल्ठुला क्रान्ति, आविष्कार र परिवर्तनका पछाडि कुनै न कुनै पुस्तक वा विचारको हात रहेको हुन्छ। हाम्रा पुर्खाका भोगाई, उनीहरूले आर्जन गरेको ज्ञान, हाम्रा मौलिक परम्परालाई पुस्तकले नै संरक्षण गरेर राखेका हुन्छन्। प्रविधिको विकाससँगै आज ई बुक र अडियो बुक आएका छन्, तर भौतिक पुस्तकका पाना पल्टाउँदा पाइने छुट्टै आनन्द र सम्वेग अझै पनि अतुलनीय छ। पुस्तकले हामीलाई कहिल्यै एक्लो हुन दिँदैन र हरेक मोडमा एउटा असल शिक्षकले जस्तै सही र गलतको पहिचान गराउँछ। त्यसैले समृद्ध समाज र चेतनशील नागरिक निर्माणका लागि घर घरमा पुस्तकालय र व्यक्ति व्यक्तिमा अध्ययनको रुचि हुनु अत्यन्तै आवश्यक छ भनेर भाइ वीर शाहले आफ्नो लेख यसरी टुङ्ग्याउनु भएको छ। भाइ वीर शाहले लेख्नुभएको पुस्तकको महत्त्व शीर्षकको लेखपछि अब कार्यक्रममा गीत सुनौ। गीतपछि अन्य सामग्रीहरू पनि सुन्नेछौँ।

भाइ बहिनी, अहिले तपाईँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बाल बाटिका सुनिरहनु भएको छ। अब कार्यक्रममा प्रस्तुत गर्दैछौ मानव आँखा सम्बन्धी केही रोचक तथ्यहरू। भाइ बहिनी, हामी वास्तवमा तीनवटा रङ मात्र हेर्न सक्छौ, निलो, रातो र हरियो। बाकी सबै रङ यसकै मिश्रणबाट बन्दछ। यिनै तीन रङको मद्दतले हामी करोडौं रङ देख्न सक्छौँ। यसै गरी हाम्रो आधा भन्दा बढी दिमागलाई आँखाले नै नियन्त्रणमा राख्छ। भाइ बहिनी, मानवको आँखा 576 मेगापिक्सलको हुन्छ। कुनै वस्तुलाई फोकस गर्न केवल 2 मिली सेकेन्डको समय

रहने कारणले गर्दा यस्तो हुन्छ। मानव आँखा सम्बन्धी रोचक तथ्यपछि अब कथा सुन्ने पालो। आज सुन्ने कथाको शीर्षक रहेको छ मिठो नमिठो। कथा यस्तो छ, भाइ बहिनी आमाले मनिषालाई खानेकुरा पस्किदिन्। मनिषाले छड्के आँखाले हेरेर भनी, मिठो छैन, म त खान्न। उसलाई होटलमा मोमो चाउमिन खान मन पर्दथ्यो। मनिषा खाना छोडेर तल गई अनि साइकल लिएर बाहिर निस्की। मनिषा दो बाटोमा पुगिन्। बिल्लु दाईको मोमो पसल आज बन्द थियो। बाटोमा गाडीको चहल पहल पनि थिएन। एक दुईवटा साइकल तथा मोटरसाइकल मात्र गुडेका देखिन्थे। मनिषा श्याम काकाको होटल पुगिन्। श्याम काकाको होटल पनि बन्द थियो। ला, आज त सबै पसल बन्द छन्, के भयो हँ भनेर मनिषाले सोचिन्। साइकलमा हावा पनि कम भइसकेको थियो भाइ बहिनी। मनिषाले साइकलमा हावा हाल्ने पसल पनि खुलेको देखिनन्। हावा कम भएको साइकल लिएरै ऊ अर्को पसलतिर गइन्। अर्को पसल करिब 3 किलोमिटर टाढा थियो। त्यो पनि कच्ची बाटो। बल्ल बल्ल मनिषा करिम काकाको पसलमा पुगिन्। करिम काकाको पसल पनि बन्द रहेछ। ल, आज पक्कै हडताल हुनुपर्छ, कसैले बन्द गराए जस्तो छ। मनिषा साइकल अडाएर बाटोको पेटीमा टुक्रुक्क बसिन्। उसलाई साह्रै भोक लागेको थियो भाइ बहिनी। आमाले पस्केको खाना हेर्दासम्म नहेरी ऊ हिँडेकी थिइन् भाइ बहिनी। मनिषा पसलमा चाउचाउ खान हिँडेकी थिइन्। ऊ साइकल डोराउँदै फर्किन्। मनिषा फेरि चौतारोमा थचक्क बसिन्। भोकले उसका हात गोडा थरथरी काप्दै थिए। चौताराको अर्को कुनामा एउटा केटा चिया र पाउरोटी खाइरहेको थियो। तातो तातो चिया र पाउरोटी देखेर मनिषाले मुख मिठाइन्। उसलाई पनि भोक त साह्रै लागिरहेको थियो। ऊ साइकल दोहोऱ्याउँदै बाटो लागिन्। मनिषा बल्ल बल्ल घर आइपुगिन्। साइकल छाडेर ऊ हत्तपत्त गर्दै भान्सामा पुगिन्। उसलाई पस्किएको खाना भान्सामा त्यत्तिकै रहेछ। उसले चिसै खाना धमाधम खान थालिन्। खाना असाध्यै मिठो लाग्यो। भोक मिठो कि भोजन भनेर आमाले भन्नुभयो। आज बन्दको दिन के खायो त बजारमा? मनिषा मुसु मुसु हाँसिन्। उसको आँखाको भाका आमाले बुझिहाल्नुभयो। अब म खानामा कहिल्यै गुनासो गर्दिन भनेर मनिषाले भनिन्। त्यसैले भाइ बहिनी, घरमा अभिभावकले पकाएर दिनुभएको खाना नखाने भनेर घुर्क्याउनु हुँदैन। घरमा पाकेको खाना एकदम ताजा पनि हुन्छ, स्वस्थकर पनि हुन्छ। बाहिर पाइने खानेकुराहरू दूषित पनि हुन सक्छ र हाम्रो स्वास्थ्यलाई असर पनि गर्न सक्छ। यस्तो कुरा ख्याल गर्नुपर्छ है। आजको कार्यक्रम बालबाटिकामा भाइ वीर शाहले लेख्नु भएको पुस्तकको महत्त्व शीर्षकको लेख, मानव आँखा सम्बन्धी रोचक तथ्य, मिठो नमिठो शीर्षकको कथा र गीत सुन्यौं। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी सुलोचना बज्रचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
6: नमस्कार, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजना पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन हुन गइरहेको किसान प्रश्न मञ्च कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। किसान प्रश्न मञ्चमा किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञमाझ पुर्याइ समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 18 फुलबारीमा आएका छौँ। रेबिज रोगमा केन्द्रित रहेर किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश प्रसाद जोशी र नवजीवन अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरेश कुँवर। यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। त्यसै गरी आफ्नो जिज्ञासा राख्नका लागि हामीसँग किसानहरू हुनुहुन्छ, यहाँहरूलाई नि कार्यक्रममा हार्दिक स्वागत छ।
7: कुकुरले अथवा बिरालाले जुनसुकै होस् अथवा हामीले बौला हो होइन चिनेनौँ, त्यस्तो अवस्था टुकिहाल्यो भने हामीले खोप अनिवार्य छ कि छैन, त्यस्तो अवस्थामा आफूसँग सुरक्षित रहनको लागि खोप लगाइहाल्नुपर्छ कि, अथवा घरमै पालेको बिरालोले पनि कहिले टोकिदियो भने, घरकै कुकुरले पनि झुकिएर टोकिदियो भने, त्यस्तो अवस्थामा खोप अनिवार्य छ कि छैन?
8: यसो झन् समुदायमा के छ भनेपछि हामीले के गर्छौँ, होइन घरमै पालेको कुकुर हो नि त किन लाउनु पर्यो भन्ने पनि छ, त्यसरी नसोचिदिनु होला। कुनै पनि घरमै पनि पालेको छ भनेपछि कुकुरले टोकेछ भने बेटर सरकारले एभाइलेबल गरेको छ, त्यो हाम्रै लागि हो, हामी जनसमुदाय दिएको हो, होइन एउटा नागरिक बचाउ अभियानै हो त्यो, त्यसरी चाहिँ खोप चाहिँ अनिवार्य लिइदिनुहोस्।
9: भैँसीलाई बाख्रालाई दानाहरू खुवाउने भाँडाहरू हुन्छन्, पानी खुवाउने भाँडाहरू हुन्छन्, हामीले त्यतिकै चाहिँ कतिपय कुराहरूमा अब गाउँ हो कृषक हुन् सबै व्यवस्थित तरिकाले राख्न सकिँदैन, खुवाए एक ठाउँ बाहिर राखिन्छ, त्यस्तो ठाउँमा कुनै ठाउँमा पानी पनि भएको हुन्छ, त्यही भाँडामा आएर कुकुरले पनि खाइदिएको हुन्छ। अब कुकुरलाई चाहिँ मानव त्यो कुकुरलाई सङ्क्रमित छ कि छैन अब हामीले त बुझेको त हुँदैनौँ, अब त्यस्तो बेलामा उसले रहेछ छोडेको रहेछ या चाहिँ उसलाई सङ्क्रमित रहेछ र त्यस्तो पानीहरू हामीले फेरि केही समयपछि भैँसीलाई बाख्रालाई या पशुहरूलाई हामीले खुवाउँदाखेरि त्यो पशुमा त्यो लक्षणहरू चाहिँ रेबिज हुने सम्भावना हुन्छ कि हुँदैन, र त्यो पानीमा चाहिँ त्यो रेबिजका कीटाणुहरू या जीवाणुहरू कतिसम्मसम्म जीवित रहन सक्छन्?
8: रेबिजको विषाणु रियालबाट बाहिर निस्किसकेपछि यसको आयु एकदमै कम हुन्छ, वैज्ञानिकहरूका अनुसन्धानबाट यो फरक फरक डाटा देखाएको छ। तर हामीले के भन्न सक्छौँ भन्दा 10-15 मिनट भन्दा बढी चाहिँ त्यो विषाणु चाहिँ बाहिर वातावरणमा चाहिँ बाँच्न सक्दैन, त्यो पानीमा भएको होस् अथवा यो घाममा भएको बाहिर आयो भने त अझ त्योभन्दा कम छोटो समयमै त्यो भाइरसहरू इनएक्टिभ हुन्छ, मर्छ भनौँ, र त्यसले चाहिँ सङ्क्रमण गर्न सक्दैन। त्यसले गर्दाखेरि कुनै एउटा रेबिजको सङ्क्रमित कुकुरले नै आएर कुनै ठाउँमा पानीमा ऱ्याल फालेको छ भने सधैँभरि फेरि ऱ्यालमा भाइरस हुन्छ भन्ने पनि हुँदैन, र ऱ्याल त्यहाँ चुहाइएको छ र केही समयपछि अलिपछि चाहिँ यदि अर्को हामीले पालेको गाईबस्तुले त्यो पानी खायो भने त्यसरी चाहिँ रेबिज त्यति साह्रो सरिहाल्दैन। तर भर्खरै ऱ्याल फालेको अवस्था छ र उसको फेरि मुखमा घाउ छ भने त्यसपछि बल्ल सर्ने सम्भावना हो, त्यतिकै ऱ्याल पिउँदैमा त्यो पानी चाहिँ रेबिज सर्दैन।
10: अब हाम्रो गाउँघरमा पालेको कुकुरहरूले नटोके पनि चाट्ने, बच्चाहरूलाई अब ठुलो मान्छेलाई पनि चाट्ने हुन्छ, त्यस कारणले अब त्यस्तो अवस्थामा घाउ त भएन, तर त्यो चाट्यो उसको ऱ्याल त्यहाँ चुह्यो, अब त्यहाँ काटेको चाहिँ छैन, त्यो कीटाणुहरू भित्र प्रवेश गर्छ कि गर्दैन?
8: यो भनेको हाम्रो कभर छोपिएको स्किन भन्छ, हामीले छोपिएको छाला, त्यसमा चाहिँ उसले चाट्यो भने पनि ऱ्याबिज सङ्क्रमित हुँदैन। कस्तो कन्डिसनमा हुन्छ भनेपछि हाम्रो अलरेडी काहीँ घाउ छ, चोटपटक लगाएको छ, त्यसमा चाहिँ अलिकति रगतको सङ्क्रमण देखियो, या ओपन उन भन्छ हामीले खुलेको घाउ, या सन्चो नभएको घाउहरू, या आँखा उसको ऱ्यालहरू हाम्रो आँखामा
11: त्यसरी पर्यो भने मात्रै सङ्क्रमण हुन सक्यो, होइन भने चाहिँ यसरी क्लोज वुन्डमा छाउपिएको छालामा चाहिँ कहिले पनि उसले माया गरेर स्पर्श गरेर स्पर्श गर्दा उसले चाड्दा उसको ऱ्याल हाम्रो छालामा छुइँदा त्यसरी कहिले पनि ऱ्याबिज सर्दैन। यदि केही गरी ऱ्याबिज लगाएको कुकुर चाहिँ या सङ्क्रमित कुकुरले पनि छोपिएको छालामा गर्दा अहिलेसम्म त्यस्तो भएको पुष्टि छैन र त्यसलाई हामीले कुनै पनि भ्याक्सिनेसन दिने त्यस्तो हाम्रो अहिलेसम्म हामीले गरेको पनि छैन। नेचर हुन्छ कुकुरको टोकाइको, कुकुरको कोतरेको है। कहिलेकाहीँ कस्तो हुन्छ भनेपछि कोतर्यो, नङले पनि कोतर्छ, नङले खेल्दा खेल्दै बिरालोले कुकुरले नङले कोतर्छ, त्यस्तोमा चाहिँ हामीले भ्याक्सिन लाउनुपर्छ। किनभने उसको आफ्नै शरीरमा उसको तरल मुखको तरल पदार्थ सलेबा छोइएको हुनसक्छ केही समय अगाडि, नभए उसले त आफ्नो शरीरको भागहरू झिब्रोले छाँटिरहने सफा गरिरहने क्रम जारी रहने भएर त्यसको स्क्र्याच छ भने हामीले भ्याक्सिन लाउँछौँ। नभए यो छोपिएको उसमा चाहिँ आइदर ऱ्याबिज लागेको कुकुर होस् एनिमल होस् या नलागेको होस् त्यसमा चाहिँ अहिलेसम्म त्यस्तो पुष्टि पनि भएको छैन र भ्याक्सिन निड पनि हुँदैन।
7: भर्खर भएको गाईलाई बौला कुकुरले टोक्यो भने त्यस्तो अवस्थामा त्यो बाछा बाछीलाई दुध चुसाउन मिल्छ कि मिल्दैन, दुध दिन मिल्छ कि मिल्दैन, ब्लडबाट अथवा घाउ रहेछ थुनमा कतै घाउ छ त्यस्तो अवस्था छ भने पनि त्यो ब्लडबाट पनि सर्छ कि सर्दैन? यदि अब मान्छेले दुधाखेरि यदि उमालेरै खाने अवस्था रहेमा पनि यदि अब थुनमा त्यस्तो घाउ छ केही त्यस्तो रहेछ भने त्यहाँबाट पनि यदि दुधमा रगत कुनै माध्यमबाट त्यसरी सर्छ कि सर्दैन?
11: यदि भर्खर ब्याएको गाई छ भने त्यो अवस्थामा चाहिँ हामीले र त्यसलाई रेबिज भएको चाहिँ लक्षण देखा परेको छ भने त्यो अवस्थामा हामीले बाछा बाछीहरूलाई दुध चुसाउनु हुँदैन, किनकि अब कुनै न कुनै माध्यमबाट ऱ्यालको माध्यमबाट त्यहाँ रेबिज सर्न सक्छ। तर यदि कुनै कुकुरले मात्र टोकेको रेबिजको त्यस्तो लक्षण देखा परेको छैन भने त्यो अवस्थामा चाहिँ दुध अब उसले खानु सक्छ, बाछा बाछीलाई दुध दिन सकिन्छ। मानिसमा पनि दुधबाट चाहिँ रेबिज सरेको छैन त्यस्तो हाम्रो वैज्ञानिक पुष्टि भएको छैन र पशुहरूमा पनि दुधकै माध्यमबाट चाहिँ अर्को पशुमा चाहिँ अथवा मानिसमा चाहिँ रेबिज सर्दैन। र कहिले काहीँ चाहिँ अब त्यहाँ घाउ छ भने त्यस्तो अवस्थामा चाहिँ हुनसक्छ, त्यसले गर्दाखेरि रेबिजको लक्षण देखा परिसकेको अवस्था छ भने त्यस्तो अवस्थामा चाहिँ दुध चुसाउनु हुँदैन।
12: यो गाउँघरतिर तपाईँको कुकुर बिरालोले टोक्यो भने तपाईँको त्यसलाई 10 दिनसम्म बाँधेर राख्दा त्यो मर्यो भने लगाउने नत्र नलगाउने भन्ने चलन छ डाक्टर साहब? यो एउटा मेरो जिज्ञासा। र अर्को तपाईँको कुकुर बिरालो स्तनधारी जीवहरू चमेरोहरूले टोक्यो भने रेबिज लाग्छ भन्छन्, जस्तै यो हाँस कुखुराहरू र मुसाहरूले टोक्दा रेबिज हुन्छ कि हुँदैन?
11: यदि कुकुरले टोकेको हो भने कुकुरलाई 10 दिनसम्म हामीले कुरेर बस्नुपर्छ, त्यो मर्छ वा मर्दैन, मर्यो भने मात्र रेबिज विरुद्धको खोप पशुलाई अथवा मानिसलाई लाउनुपर्छ भन्ने यो धेरै पहिले यो अभ्यास गरिन्थ्यो, तर अहिले चाहिँ त्यो गरिँदैन, त्यो गर्नु पनि हुँदैन। किन भन्दाखेरि मैले तपाईँहरूलाई अघि पनि यहाँहरूलाई अनुरोध गरेँ, कुनै रेबिज भएको सङ्क्रमित भएको पशुले टोक्यो भने त्यो टोकेको ठाउँबाट त्यसको विषाणुहरू मस्तिष्कमा पुग्नुपर्छ र मस्तिष्कमा त्यो विषाणुहरूको सङ्ख्यामा वृद्धि भएर बल्ल त्यसले चाहिँ रेबिज रोग देखा पर्ने हो, लक्षण देखा पर्छ। त्यसले गर्दाखेरि त्योभन्दा पहिले नै त्यो विषाणुहरू मस्तिष्कमा पुग्नुभन्दा पहिले नै हामीले चाहिँ खोप लगाएर खोपले पनि काम गरेको हुनुपर्छ, किनकि साधारणतया खोपलाई पनि काम गर्नलाई 8-10 दिन कहिले काहीँ 2-3 हप्तासम्म समय लाग्ने भावनाले हामीले चाहिँ तुरुन्तै 10 दिन होइन कि अघि डाक्टर साहबले भन्नुभयो तुरुन्तै हामीले चाहिँ खोप लाउनुपर्छ र खोप लगाइसकेपछि अब खोपले काम गर्छ र यदि त्यो रेबिज सङ्क्रमित पशुले टोकेको रहेछ भने पनि त्यसले चाहिँ काम गरेर रेबिज रोग लाग्दैन। यो रेबिज रोग विशेष गरेर स्तनधारी प्राणीहरूमा हुने गर्छ र अब हाँसहरू अनि त्यसपछि कुखुराहरू स्तनधारी प्राणी होइन, त्यसले गर्दाखेरि हाँस र कुखुरालाई रेबिज हुँदैन र हाँस र कुखुराले ठुङ्ने अथवा चाहिँ टोक्यो भने त्यो अवस्थामा हामीले रेबिज विरुद्धको खोप लाउनु पर्दैन। अन्य स्तनधारी प्राणीहरूमा रेबिजको विषाणुहरू हुन सक्ने भावनाले खोप लगाउनु पर्छ र यो यसको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि यो रोग प्राणघातक भावनाले लक्षण देखा परिसकेपछि हामीसित कुनै विकल्प रहँदैन, मृत्यु रोज्नै पर्छ। त्यस कारणले पनि हामीले अलि जोखिम भएको अवस्थामा अलि शङ्का भएको अवस्थामा चाहिँ हामीले त्यसको लागि प्राथमिक उपचारका कुराहरू अघि डाक्टर साहबले भन्नुभयो खोप लगाउने कुराहरू गर्नुपर्छ।
13: यो रेबिज रोग कुकुरमा आफै उत्पादन हुने चिज हो कि या कहाँबाट आउँछ यसको स्रोत? र दोस्रो कुरा, हाम्रो बालबालिकालाई कुकुरले टोक्दाखेरिमा चाहे घरेलु होस् चाहे अन्य बाहिरको होस्, जस्तै हाम्रो यो सिमाना नजिक भएको कारणले कयौँ कुकुरहरू बर्डरबाट आउँछ अनि यहाँ धेरै हानि नोक्सानी गरेको छ। हाम्रो बालबच्चाहरू चञ्चले हुन्छ, खेलिरहेको हुन्छ, थाहा हुँदैन हामी चाहिँ आफ्नो खेतमा अथवा पशुपालनमा हामी व्यस्त हुन्छौँ, त्यो अवस्थामा टोकेको हुन्छ, बच्चाहरूले हामीलाई जानकारी हुन चोट लागे मात्र हुन्छ। तर हाम्रो बच्चामा चाहिँ यो रेबिज रोग लक्षण लागेको छ या छैन भनेर कसरी त्यो लक्षण बच्चाहरूले मानवमा देखिन्छ?
11: रेबिजको विषाणुहरू सधैँभरि सबै कुकुरमा भइराख्ने चाहिँ होइन, कुकुरलाई पनि अर्को रेबिज सङ्क्रमित कुकुरले टोक्दा अथवा अब विशेष गरेर अब यो जङ्गली जनावरहरू स्यालहरूमा पनि यो विषाणुहरू यसरी नै आइरह हुन्छ, एकबाट अर्कोमा टोकेर अथवा अन्य कारणले सरिरह हुन्छ र त्यसरी नै सरेर कुकुरमा आउँछ र कुकुरमा सधैँभरि सबैमा चाहिँ रेबिजको विषाणुहरू हुने चाहिँ होइन।
14: दुईवटा टाइपको रेबिजको लगाइसकेपछि लक्षण देखाउने, एउटा क्लासिकल एउटा प्यारालाइटिक। हाम्रो समुदायमा 80% चाहिँ क्लासिकल देखिन्छ र क्लासिकल दुईटै चाहिँ पहिलो उसमा चाहिँ ज्वरो आउने, अलिकति थल पर्ने हुन्छ र केही दिनपछि चाहिँ क्लासिकल टाइपमा कस्तो हुन्छ, कन्फ्युजन टाइपको अलिक एग्रेसिभ बिहेभियर देखाउने र पानीदेखि डराउने। सबैभन्दा चिनिन सकिने 80%मा के देखिन्छ भनेपछि हाइड्रोफोबिया भन्छौँ, भनेको फोबिया भनेको डर, हाइड्रो भनेको पानी। त्यो पेसेन्टमा यदि लक्षण देखिन सुरु भइसकेछ भनेपछि उसले पानी खान नसक्ने, पानीको नाम गर्ने बित्तिकै पनि भन्ने बित्तिकै पनि उसलाई अलिक असहज हुन्छ, असामान्य व्यवहार देखाउँछ। र अर्को फोटोफोबिया पनि भन्छ, हामीले लाइटदेखि अँध्यारो कोठामा बस्न खोज्छ, लाइटमा आउन खोज्दैन है, उस्तो सबै मस्तिष्कले गरेको फोटोफोबिया त मस्तिष्कले गरेको बिहेभियर भइहाल्यो। र पानीको कन्डिसनमा कस्तो हुन्छ भनेपछि यदि ऱ्याबिज सङ्क्रमण भइसक्यो, लाइसक्यो भने उसको यो घाँटीकोमा चाहिँ यो मासुकोहरू स्पाजम हुन्छ कि ककरक्क परेको हुन्छ, त्यसले उसलाई अत्याधिक मात्रामा दुखाइ र पानी लिने क्रममा उसलाई त्यो दुखाइ त्यो असहन यति हुन्छ कि उसले सोच्ने समय पनि उसले होइन होइन पानी खाँदिन भनेर झगडा गर्ने गर्ने चिच्याउने रुने गर्ने त्यो व्यवहार देखाउँछ। त्यो चाहिँ मस्तिष्कले भन्दा पनि यहाँको चाहिँ थ्रोट भन्छ हामीले घाँटीको, त्यो चाहिँ स्पाजम हुने ककरक्क पर्छ। ककरक्क पर्दा के हुने भयो, अत्याधिक दुखाइ, दुखाइ भएको भएर त्यो निल्न नसक्ने, पानी निल्न नसक्ने, त्यो दुखाइ सहन नसक्ने उसले बिरामीले, त्यही भएर चाहिँ त्यसलाई चाहिँ हामीले हाइड्रोफोबिया भन्छ, पानीदेखि अत्याधिक मात्रा डराउने। त्यो एउटा कमन लक्षण पनि हो, 80% रेबिज लागिसकेपछि त्यो देखिन्छ।
7: रेबिज संक्रमण मानवमा भयो, मानिसलाई चाहिँ कुनै जानकारी भएन, खोप लगाउनु पर्छ भन्ने जानकारी भएन भने त्यस्तो अवस्थामा पहिला टोकेको रहेछ भने त्यो मान्छे कति समयभित्र मान्छेको मृत्यु हुन्छ? यदि 10 दिन नाग्यो भने त्यो कुकुर रेबिज नलागेको रहेछ भन्ने बुझ्ने कि हामीले, मानव कुनै कुकुर 1-2 महिना बाँच्यो, कुनै टोकेको रहेछ र त्यो कुकुर 1-2 महिनासम्म पनि बाँचेको रहेछ, बाहिर त्यस्तो कुकुर छ भने त्यो कुकुरबाट त्यो अगाडि कसैलाई टोकेको रहेछ भने त्यो रेबिज संक्रमित कुकुर रहेनछ भन्ने बुझ्ने कि हामीले।
14: यस्तो हुन्छ, रेबिजको चाहिँ लक्षण देखिने समय दिनमा भन्दाखेरि 20-21 दिनदेखि नर्मल्ली है, अलिकति त बढी देखेको चाहिँ 3 महिनासम्म देखेको छ र कसैलाई ढिलो पनि देखिन्छ, नियरली 1 इयर, 1 वर्ष, 1 वर्ष पछि पनि त्यस्तो लक्षणहरू देखिन्छ। र लक्षण देखा परेको केही दिनमै 5-7 दिनमै उसले देखाउनु पर्ने लक्षणहरू अत्याधिक भएर हाइड्रोफोबिया भयो, डिहाइड्रेसन भयो, त्यसपछि नै अब मस्तिष्कले अरू लक्षणहरू देखाउन थाल्छ, अलिक एग्रेसिभ हुने, अब सँगैको साथीहरूलाई आक्रमण गर्ने, घरको फ्यामिली मेम्बरलाई आक्रमण गर्ने, 5-7 दिनमा नै मृत्यु भएको चाहिँ देखिएको छ। त्यसरी लक्षण देखाएको 5-7 दिनमा मानिसको हकमा चाहिँ
11: 2-3 वर्षको अवधिमा हामीले 300-400 वटा पशुहरूमा यो रेबिजको बारेमा हामीले अध्ययन गऱ्यौँ, हेऱ्यौँ। यो हेर्दाखेरि चाहिँ साधारणतया टाउको वरिपरि टोकेको छ भने लगभग 10-12 दिनमा पनि, टोकेको 10-12 दिनमा रेबिजको लक्षण देखा परिसकेको अवस्था पनि छ भने, यदि खुट्टातिर टोकेको छ भने 1-1.5 महिना किसानले भन्नुहुन्छ मेरो 2 महिना पहिले चाहिँ कुकुरले टोकेको थियो, घाउ भएको थियो भन्नुहुन्छ, त्यस्तो छ। र टाउको वरिपरि फेरि विशेष गरेर अब पशुहरूमा कुकुरले अथवा स्यालले टाउको नजिक झम्टिने अथवा पशुले पनि आफ्नो प्रतिरक्षाको लागि टाउकोले हान्ने भए हुनाले प्रायःसो कुकुरले अथवा स्यालले चाहिँ टाउकोमा टोकेको हुन्छ। त्यो अवस्थामा चाहिँ अलिक चाँडो लक्षण देखिन्छ, किनकि टाउको मुखको जुनसुकै भागमा टोक्दा पनि त्यहाँ ब्रेन नजिक हुने भए हुनाले त्यसको चाँडै लक्षण देखिन्छ। र यो लक्षण देखा परिसकेपछि साधारणतया अपवाद बाहेक 10-12 दिनमा त्यो पशुको मृत्यु हुन्छ। र कहिलेकाहीँ अब त्यसको शारीरिक बनावट, उसको व्यक्तिगत शारीरिक बनावटले पनि यसमा 1-2 दिन तलमाथि होला, होइन भने सबै पशुहरू त्यसरी लक्षण देखा परेको 10-12 दिनभित्र रेबिजको कारण मरि।
15: जस्तरी हामीलाई एउटा कुकुरले भर्खर खुट्टामा काट्यो अनि अर्को कुकुरले अझ अर्को खुट्टामा काट्यो भने 6 वटा सुई लाउनु पर्छ।
14: 24 घन्टाभित्र एउटा कुकुरले टोक्यो, अर्कोले टोक्दा पनि त्यही सेम सेड्युलको भ्याक्सिनले नै काम गर्छ, त्यही नै उपयोगी हुन्छ। त्यो 6 वटा डोज लाउनु पर्ने, 12 वटा 3 टाले टोक्यो 12 लाउनु पर्ने, त्यो कुकुर पछि चाहिँ त्यो भ्याक्सिनको डोज बढाउनु पर्दैन, त्यो 24 घन्टाभित्र टोकेको छ भने त्यसले नै काम गर्छ।
13: जस्तै हामीले घरमा पालिरहेको कुकुरलाई रेबिज खोप हामी प्रत्येक वर्ष लगाउने गर्छौँ, बुस्टर डोज सबै लगाइरहन्छौँ प्रत्येक साल। रेबिज लगाइरहेको कुकुरलाई अन्य बौला कुकुरले आएर टोक्दाखेरि के त्यो रेबिज रोग खोप लगाएको कुकुरलाई सर्छ या कति पर्सेन्ट जति सर्न सक्छ?
11: खोप चाहिँ लगाउनु पर्छ, किनकि तपाईँले खोप त लाउनु भएको छ आफ्नो कुकुरलाई, त्यो खोपले काम गरेको छ अथवा छैन भन्ने कुरा तपाईँले हेर्नु भएको छैन, टेस्ट गर्नु भएको छैन, परीक्षण गर्नु भएको छैन। त्यस कारणले गर्दाखेरि फेरि हामीलाई एउटा कुरा के थाहा छ भन्दाखेरि रेबिज चाहिँ प्राणघातक रोग हो, यो रोगमा हामीले कति पनि जोखिम लिने कुरो हुँदैन, किनकि हाम्रो सानो हेल्थ चेकले मानिसको मृत्यु हुन सक्छ। यति संवेदनशील, यति गम्भीर विषय भावनाले, यति प्राणघातक रोग भावनाले हामीले हाम्रो पालेको कुकुरलाई यदि रेबिजको विरुद्धको खोप लगाछौँ भने पनि यदि अर्को कुनै कुकुरले टोक्यो भने रेबिज विरुद्धको खोप लाउनै पर्छ समय तालिका अनुसार, किनकि त्यो तपाईँले जुन खोप लगाउनु भएको थियो त्यो खोपले काम गरेको छ वा छैन भन्ने हामीसित कुनै हामीले परीक्षण टेस्ट गरेका छैनौँ, त्यस कारणले पनि त्यो लाउनु पर्ने हुन्छ, यसमा कुनै पनि किसिमको जोखिम लिने कुरो हुँदैन।
16: रेबिज लक्षण देखाइसकेको व्यक्तिलाई हामीले अब उसलाई त स्याहार सुसार गर्नु पर्यो, यदि स्याहार सुसार गर्दाखेरि हामीलाई रेबिज लाग्दछ कि लाग्दैन, अनि भ्याक्सिन हामीले कि त अगाडि नै लाउनु पर्छ कि त रेबिज त्यो व्यक्तिलाई लागिसकेको थाहा भइसकेपछि लगाउनु पर्छ कि
14: कहिलेकाहीँ कस्तो नेचर देखाउँछ भनेपछि मान्छेले पनि आफ्नै केयर गर्ने मान्छे या फ्यामिली मेम्बर साथीहरूलाई नै आक्रमक या स्वास्थ्य कर्मीलाई आक्रमण हिसाबले टोकिदिने रेबिज लगाइसकेपछि एउटा बौला पशुले जुन नेचर देखाउँछ एज इट इज सिमिलरली त्यो देखाउँछ है मान्छेहरूमा पनि त्यो संक्रमण देखा परेको हुन्छ त्यही भएर टोकिहाल्यो भने चाहिँ तपाईँहरू लाउने नभए स्याहार सुसारमा त्यसरी स्वास्थ्य कर्मीलाई या स्याहार गर्ने मान्छेलाई त्यो स्याहार सुसारकै भरमा चाहिँ रेबिज लागिहाल्छ भन्ने चाहिँ
2: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नु भएको त छैन
17: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन मद्दत गरिरहनु भएको छ परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ त्यति मात्र होइन एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अपनाई रोगको जोखिमको न्यूनीकरण गरौँ यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ
2: स्वस्थ पशु स्वस्थ वातावरण स्वस्थ मानिस
18: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
19: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्
18: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ
19: कुरा त ठिकै हो के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त
18: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले
19: ए सूचीकरण त गर्नै पर्ने हो
18: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तला गरी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है
20: कृषक सूचीकरण अभियानमा सहभागी बनौ कृषकको पहिचान स्थापित गरौ
17: हस् त आजको लागि किसान प्रश्न मञ्च यति नै अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ नमस्कार

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सहित छवटा विधेयक राष्ट्रिय सभाबाट पारित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउन प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। बाल बालिकाको सामाजिक सञ्जाल पहुँचमा युरोपेली सङ्घ युले कडाई गर्ने। र फिफा विश्वकपको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत गरेको हो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनका लागि विधेयक ल्याइएको स्पष्ट गर्नुभयो। उहाँले राज्यको सुरक्षालाई प्रभावकारी बनाउन र अनुसन्धानलाई निष्पक्ष, स्वतन्त्र र शक्ति सम्पन्न बनाउन राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याउँदा सहज हुने बताउनुभयो। छलफलमा सांसदहरूले अनुसन्धान विभागले गर्ने सूचना सङ्कलन र विश्लेषणको विषय राज्यको सुरक्षाका लागि अत्यन्त संवेदनशील हुने हुनाले विशेष सेवाका कर्मचारीहरूको क्षमता अभिवृद्धि र सूचना ल्याउने प्रविधिमा ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै विशेष सेवालाई विषम परिस्थितिमा सरकारलाई सही सूचना दिन सक्ने, राष्ट्रलाई सम्भावित खतराबाट बचाउने खालको प्रविधि मैत्री सेवाका रूपमा विकास गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री गौतमले राष्ट्रिय सेवादल विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाउन विधेयक महत्त्वपूर्ण हुने बताउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकको सुरुमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। सभा सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गरेपछि सभामुख अरियालले संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्दै लामो समयदेखि विपक्षी दलहरूले एउटै विषयमा ध्यान आकर्षण गराउँदै आएको भन्दै एकजनाले मात्र विषय राखेर बैठक अगाडि बढाउन आग्रह गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, किसानका समस्या समाधान, सडक दुर्घटना न्यूनीकरण, विपद व्यवस्थापन तथा नागरिकको जीवनस्तर सुधार लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भूमि समस्या समाधान गर्नुपर्ने, सरकारले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने, मिटर ब्याज सम्बन्धी समस्या समाधानमा ध्यान दिनुपर्ने माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय मानवाधिकार आयोगले सिफारिस गरेको प्रतिवेदनको उपेक्षा गर्नु, आयोगको अवमूल्यन र अपहेलना मात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयता कम भएको भन्दै त्यसको कार्यान्वयन गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारवाही अगाडि बढाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले सङ्घीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको जानकारी गराउनुभयो। प्रशासनलाई राजनैतिक हस्तक्षेपमुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
3: नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन 2 संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढिरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
0: मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण 3 संशोधन विधेयक 2083 सहित 6 विधेयक पारित गरेको छ। राष्ट्रिय सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083, आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083माथिको छलफलपछि सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सभाध्यक्ष नारायण प्रसाद दाहालले आज राष्ट्रिय सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरी समितिको प्रतिवेदनसहित र 2 आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरी प्रतिनिधि सभामा पठाउन सफल भएको बताउनुभयो। यसै गरी प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 आजको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नुभएको प्रस्ताव दफावार छलफलपछि बिना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले विकास निर्माणमा बाधक मानिएका थुप्रै ऐनहरूको व्यापक सुधार गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नुभएको प्रस्ताव दफावार छलफलपछि सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले विधेयकको दफावार छलफलमा उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले निर्वाचित सरकारका मन्त्रीहरूका सल्लाहकार र सचिवालय विस्तार राज्यलाई भार नपर्ने गरी गरिएको स्पष्ट पार्नुभयो। विधेयकको दफावार छलफलमा भाग लिँदै सांसदहरू सोमनाथ पोर्तेल, सम्झना देवकोटा, रुक्मिनी कोइराला र मीना सिंह रखाल लगायतले सरकारले ऋण उठाउनु मात्रै ठूलो कुरा नभई उठाइएको ऋण पारदर्शी र खर्चको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। छलफलमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजनाको कार्यान्वयन, मूल्य समायोजन, ब्याङ्किङ तथा लगानी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोसञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेङ्गी संक्रमण घट्दो क्रममा देखिएको छ। प्रदेशमा आर्थिक वर्ष 2080-81 18,067 जनामा डेङ्गी संक्रमण देखिएकोमा चालु आर्थिक वर्षमा संक्रमितको संख्या अहिलेसम्म 5,000 भन्दा कम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
4: कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेङ्गी संक्रमण घट्दै गएको पाइएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4,823 जना डेङ्गी संक्रमित रहेका छन्। अघिल्लो आर्थिक वर्षमा डेङ्गी संक्रमितको संख्या 6,863 रहेको थियो। यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3,762 जनामा तथा पहाडी र हिमाली 11 जिल्लामा 1,161 जनामा संक्रमण देखिएको छ। कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम सोलुखुम्बु र इलाममा 4-4 जना संक्रमित भेटिएका छन्। वर्षा बढी हुने समयमा यसको संक्रमण बढ्ने भएकाले तथ्याङ्क बढ्न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।
5: डेङ्गी प्री मनसुनदेखि सुरु भएर मनसुनमा चाहिँ पिकमा पुग्ने र पोस्ट मनसुनमा झर्ने देखिन्छ। अहिले डेङ्गीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दाखेरि पहिलाभन्दा केसहरू ओभरअल रूपमा घटेको देखिन्छ। 83 साल चाहिँ भर्खरै सुरुवाती अवस्था छ। अहिलेसम्म चाहिँ 2 महिनामा 539 केसहरू रिपोर्ट भएका छन्।
4: धनकुटामा पनि डेङ्गी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालु आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ। धनकुटामा डेङ्गी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनुभयो।
6: डेङ्गीको लार्वा खोज र नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायाम पछि फैलिन सक्छ। त्यसको लागि विशेष गरेर खाल्डाखुल्टी अथवा सफा पानीमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई चाहिँ अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने मेसेज जाओस् भन्ने उद्देश्यले पनि हामीले त्यो सञ्चालन गर्यौँ।
4: एडिज जातको लामखुट्टेले डेङ्गी भएको बिरामीलाई टोकेर टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेङ्गीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र मातहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभयो। विगतमा विभिन्न निकायबाट कानून विपरीत ठूलो संख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संचार माध्यमलाई राजनैतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको र आर्थिक भार बढेको भन्दै त्यस्तो अभ्यास पूर्ण रूपमा अन्त्य गरिने बताउनुभयो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्तिका लागि प्रस्तावित तीनजनाको संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। आज बसेको समिति बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित तीनजनाका सम्बन्धमा उजुरी सङ्कलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र सङ्घीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनवाईको मिति तय गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्त डाक्टर राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम संसदीय सुनवाई समितिमा पठाएपछि समितिको आज बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य समयमा मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। चैते धान लगाएको खेतमा तीन बाली लगाउन सकिने र धानको उत्पादन पनि बढी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
7: किसानलाई आर्थिक रूपमा सबल बनाउन चैते धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर, जनकनन्दनी, महोत्तरीको सोनमा तथा शम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैते धान गरेको भन्दै सोनमाका किसान रङ्गिला महतो।
8: 20 कठामा यो हरदिनाथ भनेको पहिलो चोटि गरेको मैले। उत्पादन हेर्नमा त एकदमै राम्रो लागिरहेछ, अब हेरौँ अब काटेपछि कति आउँछ। मेरो विचारमा 5 महिनाभन्दा बढी आउँछ।
7: पहिला चैते धानको विषयमा पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैते धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो।
9: पहिला त्यति थिएन, अहिले आएर हामीलाई जागरुकता पाएर राम्रै छ। हाम्रो चाहिँ 8 नम्बर वार्डमा मोटामोटी 7 बिघाभन्दा माथि नै गरेका छौँ।
7: चैते धानले प्रति कट्ठा 5-6 मन उत्पादन दिने भएकाले आफूले 15 कट्ठामा चैते धान गरेको बताउँदै किसान राम इकबाल यादव।
10: 15 कट्ठामा राम्रो छ, 5 मन 6 मनको भइहाल्छ। गहुँ, चैते धान अनि फेरि देहाती धान, 3 बाली गर्छौँ हामीहरू।
7: खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाका कृषि अधिकृत शिव चन्द्र झा।
11: यस वर्ष या जुन बाँडेको छ चैते धानको 4 गाउँपालिका हाम्रो खेन्सेको कार्य क्षेत्र पर्छ र यसमा हामीले 150 बिघा चैते धान यसपालि लगाएको छ किसानहरूले। चैते धानको मेन महत्व भनेको यसको उत्पादकत्व चाहिँ बढी हुने। यदि साना सिँचाइ सपोर्ट भयो भने, पानीको उपलब्धता यदि भयो भने 4 मेट्रिक टन पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ।
7: वर्षेनी रूपमा अरबौको धान चावल आयात हुँदै आएको बेलामा चैते धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका छन्। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा 86 वर्षीय खामेनीको मृत्यु भएको थियो। उहाँको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका इरान वार्ताबीच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ। तेहरानमा शनिबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक ल्याइएको हो। विश्वभरका एसिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुगेपछि हजारौँ समर्थकले स्वागत गरेका थिए। यसैबीच इरानका नयाँ सर्वोच्च नेता आयतोल्ला मोजताब खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुभएको छैन। आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उहाँ सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ। युरोपेली सङ्घ ईयूले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडाईको तयारी गरेको छ। अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रिस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अपनाउन दबाव बढाएका छन्। ईयूले पूर्ण प्रतिबन्धदेखि निश्चित सेवा तथा सुविधामा मात्र पहुँच सीमित गर्ने विकल्पसम्म सबै सम्भावना खुला रहेको जनाएको छ। चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ। आगलागी भएको भवनमा धेरै व्यक्तिहरू फँसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बताएका छन्। चिनिया राष्ट्रपति सी चिनफिङले आगलागीको घटनालाई तत्काल नियन्त्रणमा ल्याउन यथासम्भव उपाय अवलम्बन गर्न र आगलागीमा फँसेकालाई सावधानीपूर्वक उद्धार गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आएको बताउनु भएको छ। इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको बिहिबार काठमाडौँमा भएको रिजनल लन्च इभेन्टमा ऊर्जा मन्त्री श्रेष्ठले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत व्यापार गर्दै आएको बताउनुभयो। ऊर्जा मन्त्री श्रेष्ठले सन् 2035 सम्म 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र छिमेकी मुलुकहरूमा निर्यात गर्ने लक्ष्यका साथ नेपालले काम गरिरहेको उल्लेख गर्नुहुँदै अहिले भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा 400 केभी प्रसारण क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका योजना अघि बढिरहेको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिकामा निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेसँगै उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको सेती खोला हाइड्रो पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। विक्रम सम्बत 2078 सालदेखि निर्माण सुरु भएको आयोजनाले गएको मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन सुरु हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागिएको उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
14: फिफा विश्वकपको क्वार्टर फाइनल चरणको सुरुवात उपाधिका 2 बलिया दावेदार फ्रान्स र मोरक्को बीचको खेलबाट सुरु हुँदैछ। आज राति 1:45 बजेबाट खेल सुरु हुनेछ। दुई पटकको विश्व विजेता तथा 2022 ससनको उपविजेता फ्रान्सले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै 5 खेल जितेको छ। फ्रान्सले हालसम्म 14 गोल गर्दा मात्र 2 गोल बिहोरेको छ। 7 गोल सहित गोल्डेन बुट दौडमा अग्रस्थानमा रहेका कप्तान क्लियन एम्बापेको नेतृत्वमा आक्रमण पंक्तिले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोली मध्ये एक बनाएको छ। तर तेस्रो विश्वकप उपाधितर्फको यात्रामा फ्रान्सलाई अब कठिन चुनौती सामना गर्नुपर्नेछ। फ्रान्सको सामना इस्माइल साइबारी र ब्राहिम डिजाइज नेतृत्वको अफ्रिकन च्याम्पियन मोरक्कोसँग हुँदैछ, जसले नकआउट चरणमा नेदरल्यान्डलाई स्तब्ध बनाउँदै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। सन् 2022 को विश्वकपमा पहिलो पटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक लगातार 2 पटक अन्तिम 4 स्थान बनाउन चाहन्छ। कतार विश्वकप 2022 स्पेन र पोर्चुगललाई हराउँदै सेमिफाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागको थोरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 8.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 12.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 विधेयक राष्ट्रिय सभाबाट पारित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउन प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। बाल बालिकाको सामाजिक सञ्जाल पहुँचमा युरोपेली सङ्घ ईयुले कडाई गर्ने। र फिफा विश्वकपको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरू बीच भौतिक पूर्वाधार विकास र निर्माण क्षेत्रका विद्यमान समस्या समाधानका विषयमा सिंहदरबारमा सकारात्मक छलफल।
2: राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत। विकृति अन्त्य र मर्यादित बजारका लागि ऐतिहासिक प्रस्थान बिन्दु।
1: प्रधानमन्त्री सर केयर स्टारमरको राजीनामा सँगै बेलायतमा सत्ता हस्तान्तरणको तयारी। आगामी साता नयाँ प्रधानमन्त्रीको घोषणा हुन सक्ने।
2: र फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति युरोपेली पावर हाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमी फाइनल प्रवेशका लागि आमने सामने हुँदै
0: कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरू बीच भेट सम्बन्धी प्रसङ्गबाट हिजो उद्योगी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग सघन संवाद गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज पूर्वाधार विकासको मेरुदण्ड मानिने निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा आज मध्याह साढे 11 बजेबाट सुरु भई झण्डै 1 घण्टा चलेको बैठकमा प्रधानमन्त्री शाहले मुलुकको सुस्त अर्थतन्त्र प्रति चिन्ता व्यक्त गर्दै निर्माण क्षेत्रलाई गति दिन सरकार तयार रहेको सन्देश दिनुभएको छ। आधा घण्टाका लागि तय भएको बैठकमा के कुरा भए? थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारवाला पक्षहरूसँगको संवाद र सहकार्यलाई तीव्र बनाउनु भएको छ। यसै क्रममा आज बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग विशेष संवाद भएको छ। बैठकमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको बताउँदै क्षणिक लाभ भन्दा माथि उठेर दीर्घकालीन रूपमा यो क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। छलफलका क्रममा निर्माण व्यवसायीहरूले हाल यो क्षेत्र पूर्ण रूपमा रुग्ण अवस्थामा पुगेको वास्तविक तस्विर प्रधानमन्त्री सामु राखेका थिए। महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, उपाध्यक्ष बालकृष्ण थापा र पूर्व अध्यक्ष जयराम लामिछाने सहितको टोलीले लामो समयदेखि रोकिएको ठेक्काको भुक्तानी, म्याद थपको अन्यल, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन तथा ब्याङ्किङ एवं लगानीका चुनौतीबारे प्रधानमन्त्री शाहलाई विस्तृत रूपमा अवगत गराउनु भएको थियो। व्यवसायीका समस्या सुनेपछि प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनु पर्ने धारणा राख्नुभयो। विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो। व्यवसायीका अनुसार प्रधानमन्त्री शाह निर्माण क्षेत्रको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको भुक्तानी समस्या र मूल्य समायोजनका मागप्रति निकै सकारात्मक देखिनु भएको छ र यसको व्यावहारिक समाधान खोज्ने आश्वासन दिनुभएको छ। उद्योगीहरूसँगको 2 घण्टे छलफल लगत्तै निर्माण व्यवसायीहरूसँग भएको यो संवादले संकटमा परेको निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य बलियो बन्ने आशा जगाएको छ। तर सिंहदरबारको कोठाभित्र व्यक्त भएका यी प्रतिबद्धता र सकारात्मकता आयोजना स्थलसम्म कहिले पुग्छन् र रुग्ण आयोजनाहरूले कहिले गति लिन्छन् त्यो भने सरकारको आगामी नीतिगत कदमले नै स्पष्ट पार्नेछ।
0: सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। वर्षौंदेखि नीतिगत स्पष्टताको पर्खाइमा रहेको विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन यो नीति कोषेढुङ्गा साबित हुने विश्वास गरिएको छ। विशेष गरी वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय सम्हालेपछि लिएको विशेष सकारात्मक पहल कदमीका कारणले यो नीतिले पूर्णता पाएको हो। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: विज्ञापन व्यापारिक प्रवर्धन मात्र होइन, यो उत्पादक र उपभोक्ता बीचको एउटा बलियो सेतु पनि हो। तर पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै विज्ञापन क्षेत्रमा थुप्रै विकृति, अस्वस्थ प्रतिस्पर्धा र भ्रमपूर्ण सामग्रीहरूको बाढी नै आएको थियो। उपभोक्ताहरू ठगिने र संचार माध्यमहरूले सही प्रतिफल नपाउने अवस्थाको अन्त्य गर्न सरकारले एकीकृत र समय अनुकूल रणनीतिक योजनाका रूपमा राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। नेपालमा विज्ञापन नेपालको इतिहास खोतल्ने हो भने विक्रम सम्वत 1919 मनोरञ्जन छापाखानाले मोक्ष सिद्धि नामक पुस्तकको बाह्य पृष्ठमा छापेको विज्ञापनलाई औपचारिक शुरूआत मानिन्छ। त्यसपछि विक्रम सम्वत 1945 गोर्खा हास्य मञ्जरी र गोर्खा पत्रको पहिलो अङ्क हुँदै अघि बढेको यो यात्रा आज डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको युगसम्म आइपुगेको छ। विगतमा विक्रम सम्वत 2049 2073 आम संचार नीतिहरूमा विज्ञापनलाई आम संचारकै एउटा पाटोका रूपमा मात्र हेरियो। विक्रम सम्वत 2073 विज्ञापन रहित नीति क्लिन फिड लागू भएपछि मात्रै यस क्षेत्रका लागि छुट्टै र विशिष्टकृत नीतिको टटकारो आवश्यकता महसुस गरिएको थियो। यद्यपि विभिन्न प्रयासहरू भए पनि ठोस नीति आउन सकेको थिएन, तर वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालयको बागडोर सम्हाले लगतै यसलाई प्रतिष्ठाको विषय भनाई सरकारवालाहरूसँग व्यापक छलफल चलाउनु भयो र अन्तत यो ऐतिहासिक नीति स्वीकृत गराउन सफल हुनुभयो। आखिर के छ त यो नयाँ नीतिमा? यस नीतिले मुख्य गरी तीनवटा क्षेत्रलाई केन्द्रमा राखेको छ। नीतिले अङ्गीकार गरेका प्रमुख सकारात्मक पक्षहरूलाई बुदागत रूपमा यसरी हेर्न सकिन्छ। भ्रामक र झुटो विज्ञापनमा पूर्ण रोक। उपभोक्तालाई भ्रममा पार्ने तथ्यहीन र गुणस्तरहीन विज्ञापन गर्नेलाई कडा कारवाही र उपभोक्तालाई क्षतिपूर्तिको ग्यारेन्टी खोलिएको छ। डिजिटल र एआईको नियमन, सामाजिक सञ्जाल इन्फ्लुएन्सर मार्केटिङ, स्पोन्सर कन्टेन्ट र एआई मार्फत सृजना गरिने डिप फेक जस्ता नयाँ प्रविधिलाई कानुनी दायरामा ल्याएर नियमन गरिनेछ। सञ्चार माध्यमको वैधानिक

0: विज्ञापनलाई स्थानीय तह मार्फत व्यवस्थित बनाउन मद्दत पुग्नेछ। यद्यपि मुलुकको वर्तमान शिथिल अर्थतन्त्र र तीनवटै तहका सरकारबीच आवश्यक पर्ने समन्वयलाई यस नीतिको मुख्य चुनौती र जोखिमका रूपमा हेरिएको छ। तर मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने उच्च स्तरीय अनुगमन समितिले प्रत्येक वर्ष यसको समीक्षा गर्ने भएकाले कार्यान्वयन पक्ष बलियो हुनेमा सरकारवालाहरू आशावादी छन्। विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै आगामी 5 वर्षभित्र कुल गारस्त उत्पादनमा यस क्षेत्रको योगदान बढाउने लक्ष्य यो नीतिले लिएको छ। मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सकारात्मक दृढता र मन्त्रालयको सक्रियताले ल्याएको यो नीतिले नेपालको विज्ञापन बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाउने निश्चित छ।
1: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। बेलायतको सत्तारूढ लेबर पार्टीले नयाँ नेता चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेसँगै पूर्व ग्रेटर म्यान्चेस्टर मेयर एन्डी बर्नहम देशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। प्रधानमन्त्री सर केयर स्टामरको राजीनामापछि सुरु भएको यो प्रक्रिया र आगामी सत्ता हस्तान्तरण बारे सहकर्मी सुनिता पोखरेलले तयार पारेको यो रिपोर्ट।
0: बेलायतको राजनीतिमा फेरि एक पटक नेतृत्व परिवर्तनको सरगमी बढेको छ। लेबर पार्टीको घोषित कार्य तालिका अनुसार आज July 9-15 सांसदहरूले नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्न सक्नेछन्। नयाँ नियम अनुसार उम्मेद्वार बन्न पार्टीका 403 सांसद मध्ये कम्तीमा 81 जनाको समर्थन अनिवार्य गरिएको छ। अहिलेको परिदृश्यमा पूर्व स्वास्थ्य सचिव वेस्ट स्ट्रेटिङले आफू नेतृत्वको दौड़मा सहभागी नहुने र एन्डी बर्नहमलाई नै समर्थन गर्ने घोषणा गरेपछि बर्नहमको बाटो पूर्ण रूपमा खुला भएको हो। हालसम्म उहाँ बाहेक अन्य कुनै बलियो प्रतिस्पर्धी मैदानमा देखिएका छैनन्। केही साता अघि मात्रै उपनिर्वाचन जितेर संसदमा फर्किएका बर्नहम अब सिधै डाउनिङ स्ट्रिट पुग्ने अवस्था बनेको छ। यदि July 15 अर्को कुनै उम्मेद्वारले आवश्यक समर्थन जुटाउन नसकेमा July 17 बर्नहमलाई निर्विरोध नेता घोषणा गरिनेछ। सो अवस्थामा बेलायती संवैधानिक परम्परा अनुसार राजा चार्ल्स तृतीयसँगको भेटपछि आगामी सोमबार July 20 उहाँले नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुहुनेछ। तर अन्तिम समयमा अन्य कोही प्रतिस्पर्धी मैदानमा आएमा भने August 6-27 पार्टी सदस्यहरूबीच मतदान हुनेछ र अन्तिम परिणाम August 29 आउनेछ। त्यतिन्जेलसम्म सरकी स्टारमर नै काम चलाउ प्रधानमन्त्री रहनुहुनेछ। सम्भावित प्रधानमन्त्री बर्नहमले आफू सन् 2024 लेबर पार्टीको घोषणा पत्र अनुसार नै सरकार चलाउन प्रतिबद्ध रहेको भन्दै तत्काल आम निर्वाचन नगर्ने प्रश्न पार्नु भएको छ। बेलायती व्यवस्था अनुसार संसदमा बहुमत रहेको दलले नेता परिवर्तन गर्दा आम निर्वाचन आवश्यक पर्दैन। सन् 2024 स्पष्ट बहुमत पाएको लेबर सरकारको कानूनी कार्यकाल सन् 2029 रहेकाले बर्नहमले सोही अवधिसम्म सरकारको नेतृत्व गर्ने अनुमान गरिएको छ।
1: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति बोस्टन स्टेडियममा एउटा ऐतिहासिक र हाई भोल्टेज भिडन्त हुँदैछ। युरोपेली पावर हाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमी फाइनल प्रवेशका लागि आमुने सामुने हुँदैछन्। कतार विश्वकप 2022 सेमी फाइनलमा फ्रान्ससँग पराजित भएको मोरक्को यसपटक बदला लिने दाउमा मात्र छैन, बरु विश्वकप नै जित्ने ऐतिहासिक सपना बुनेर मैदानमा उत्रदैछ। प्रशिक्षक मोहम्मद ओहबीको हामी विश्वकप जित्न सक्छौ भन्ने कडा अभिव्यक्ति अहिले यथार्थको नजिक देखिन थालेको छ। आखिर किन सम्भव देखिन्छ त मोरक्कोको विश्वकप जित्ने सपना? विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।

सन् 2022 मोरक्कोले रक्षात्मक खेल र काउन्टर अट्याकको भरमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। तर 2026 विश्वकपमा मोरक्को पूर्ण रूपमा बदलिएको छ। अब यो टोली केवल रक्षात्मक छैन, बरु खेलको गति र बल पोसेसन आफ्नो नियन्त्रणमा राखेर आक्रामक फुटबल खेलिरहेको छ। राउन्ड अफ 32 विश्वकपको दावेदार मानिएको नेदरल्यान्ड्स विरुद्ध मोरक्कोले 70% बल पोसेसन राख्दै खेलमा एक छत्र राज गर्यो र ट्राइब्रेकरमा 3-2 जित निकाल्यो। राउन्ड अफ 16 तीव्र गतिको सह आयोजक क्यानाडालाई 3-0 नतिजाले पाखा लगाउँदै टोलीले आफ्नो निर्दयी क्षमता साबित गरिसकेको छ। 4 वर्ष अघि मोरक्को केवल 11 शुरूवाती खेलाडीमा बढी निर्भर थियो, तर यसपटक टोलीको बेन्च स्ट्रेन्थ गजबको छ। क्यानाडा लगायतका खेलहरूमा बेन्चबाट आएका चेन्ज दिन तालवी र सुफियान रहिमी जस्ता खेलाडीहरूले खेलको नक्सा बदलिदिएका छन्। रियल

0: म्याड्रिडका स्टार ब्राहिम डियाजको उपस्थितिले मिडफिल्ड र आक्रमणलाई विश्व स्तरीय बनाएको छ। मोरोको अब युरोपका ठूला टोलीहरूसँग सरप्राइज दिनका लागि मात्र खेल्दैन, बरु जित्ने नै मानसिकताका साथ मैदान उत्रने गर्छ। यसअघि कतार विश्वकपमा स्पेन र बेल्जियम जस्ता ठूला टोलीलाई पाखा लगाइसकेको मोरोकोले यसपटक ब्राजिलसँग 1-1 को बराबरी खेल्यो भने नेदरल्यान्ड्सलाई घर पठायो। यो सफलताले टोलीको मनोवैज्ञानिक स्तर यति उच्च बनाएको छ कि उनीहरू फ्रान्स, स्पेन वा अर्जेन्टिना कोहीसँग पनि डराउँदैनन्। आज रातिको खेलमा मोरोक्कोका लागि केही खेलाडीहरूको भूमिका निकै निर्णायक हुनेछ। मोरोक्कोका कप्तान अचरफ हाकिमी भर्सेस किलियन एम्पाबे, पिएसजीका सहकर्मी र विश्वकै खतरनाक स्ट्राइकर एम्पाबे, जसले जारी विश्वकपमा 7 गोल गरिसकेका छन्, उनलाई रोक्ने मुख्य जिम्मेवारी मोरोक्कन कप्तान हाकिमीको काँधमा हुनेछ। फ्रेन्च फुटबल बुझेका हाकिमी मोरोक्कोका रक्षात्मक खम्बा हुन्। यसै दिन उनाईको म्याजिक हेर्न पनि बाँकी नै छ। क्यानाडा विरुद्ध 2 गोल गरेका उनाई पुनः एकपटक मिडफिल्डका मुख्य खम्बा हुन्। माइकल ओलिसे र एड्रियन राबिएट सम्मिलित फ्रान्सको बलियो मिडफिल्डलाई रोक्न उनाईको प्रदर्शन महत्वपूर्ण हुनेछ। सुफियान रहिमीको आक्रमण पनि उस्तै चुनौतीपूर्ण छ फ्रान्सको निम्ति। अग्रपङ्क्तिमा रहिमीले फ्रान्सका डिफेन्डरहरू विलियम सालिबा र उमा मेकानोलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। हाम्रो लक्ष्य केवल क्वार्टर फाइनल होइन, भोलिको खेल जितेर सेमी फाइनल र त्योभन्दा माथि पुग्नु हो। यहाँसम्म आइपुग्नु नै पर्याप्त हो भन्ने सोच हामीलाई स्वीकार्य छैन, मोरोक्कोका प्रशिक्षक मोहम्मद उहबीको भनाई। यद्यपि ह्यामस्ट्रिङको चोटका कारण मिडफिल्डर इस्माइल साइबरी फ्रान्स विरुद्ध उपलब्ध हुने छैनन्, तैपनि मोरोक्कोको टोली सन्तुलित र उच्च मनोबलमा छ। अब फ्रान्स र मोरोक्को बीचका केही अङ्क गणित हेरौँ। फ्रान्स र मोरोक्को बीच हालसम्म कुल 6 अन्तर्राष्ट्रिय खेलहरू भएका छन्, जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेलमा जित दर्ता गरेको छ भने मोरोक्कोले मात्र 1 खेल जितेको छ र 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघि सन् 2022 विश्वकप सेमी फाइनलमा फ्रान्सले मोरोक्कोलाई 2-0 पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। मोरोक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमी फाइनल पुग्ने लक्ष्यमा हुनेछ। आजको खेल मुख्य रूपमा फ्रान्सको धारिलो आक्रमण र मोरोक्कोको बलियो डिफेन्स बीचको लडाई हुने अनुमान गरिएको छ। फ्रान्सेली टोली आफ्ना मुख्य हतियार एम्पाबेबाट आक्रमक फिनिसिङको अपेक्षामा रहनेछ र मोरोक्कोको रक्षापन्त्री तोड्ने मुख्य जिम्मेवारी उनकै कान्धमा हुनेछ। अर्कोतर्फ मोरोक्को आफ्ना स्टार डिफेन्डर तथा कप्तान अचरफ हाकिमीको कप्तानीमा फ्रान्सको बलियो आक्रमणलाई रोक्न मैदान उत्रनेछ। पिएसजीमा सँगै खेलिसकेका दुई आत्मीय साथी एम्पाबे र हाकिमी बीचको यो मैदानको टकराव निकै रोचक हुने पक्का छ। यदि आज राति मोरोक्कोले फ्रान्सको गढ भत्काउन सक्यो भने यो टोलीलाई विश्व विजेता बन्नबाट रोक्न संसारको कुनै पनि टोलीलाई सजिलो हुने छैन। कतारमा मोरोक्कोले विश्वलाई चकित पारेको थियो, तर 2026 मोरोक्को विश्वलाई जित्न तयार देखिएको छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक धितो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
0: नियन्त्रित लागू औषध ट्रामाडोल 78,400 ट्याब्लेट सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 3 बस्ने 41 वर्षीय मोहन प्रसाद कुर्मी र 35 वर्षीय प्रतिमा देवीलाई धादिङ जिल्ला रोराङ गाउँपालिका 9 असार 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 540 ट्याब्लेट र नाइटाजेपाम 48 ट्याब्लेट सहित 12 जिल्ला निजगढ नगरपालिका 2 बस्ने 25 वर्षीय आर्यन घिमिरेलाई मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 15 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 390 ट्याब्लेट र डाइक्लोमाइन 390 ट्याब्लेट सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 6 बस्ने 22 वर्षीय विवेक शाहलाई सोही ठाउँबाट असार 21 गते प्रहरीले पक्राउ गरेको छ।
2: आफ्नै 20 वर्षीय भाउजू सीमा राजवंशीको हत्या गरेको अभियोगमा मोरङ जिल्ला ग्रामथान गाउँपालिका 6 बस्ने 21 वर्षीय सौचन खवासलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी रौतहट जिल्ला ईशनाथ नगरपालिका 3 बस्ने 60 वर्षीय बुटन शाहको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 63 वर्षीय रामा अवतार शाह र उनकै छोरा 26 वर्षीय राम महेश्वर शाहलाई असार 23 गते प्रहरीले पक्राउ गरेको छ।
0: चाइनिज पिस्तोल एक थान, गोली 3 राउन्ड र म्यागजिन एक थान सहित मोरङ जिल्ला विराटनगर महानगरपालिका 17 बस्ने 51 वर्षीय नूर मोहम्मद र सोही महानगरपालिका 8 बस्ने 32 वर्षीय इमरान खान भन्ने मोहम्मद अहमदलाई सुनसरी जिल्ला गढी गाउँपालिका 1 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी कटुवा पिस्तोल एक थान र गोली 1 राउन्ड सहित रौतहट जिल्ला गरुडा नगरपालिका 9 बस्ने 42 वर्षीय सदरे आलमलाई सोही नगरपालिका 5 बाट असार 22 गते प्रहरीले पक्राउ गरेको छ।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाका 48 वर्षीय टीका कार्की, सुनसरीकी 46 वर्षीय सरिता बान्तावा राई, नुवाकोटका 25 वर्षीय अग्रिम विक्रम तिमोथी, धादिङका 49 वर्षीय दीपक चन्द्र गौतम, मोरङका 44 वर्षीय धन प्रसाद काफले, रूपन्देहीकी 40 वर्षीय रूपा सुनार र जुम्लाका 29 वर्षीय रमेश्वर रहेका छन्। पक्राउ परेका मध्ये टीकाले साइप्रस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 50,000 रुपैयाँ, सरिताले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 30,00,000 रुपैयाँ, अग्रिम विक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एकजना पीडितबाट 6,85,000 रुपैयाँ, दीपक चन्द्रले ग्रीस पठाइदिन्छु भन्दै तीनजना पीडितहरूबाट 7,94,000 रुपैयाँ, धन प्रसादले युएई पठाइदिन्छु भन्दै एकजना पीडितबाट 80,000 रुपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै तीनजना पीडितहरूबाट 21,00,000 रुपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 6,00,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरू उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 19, 21 र 22 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लमजुङका 45 वर्षीय पूर्ण बहादुर दुरा, दोलखाकी 42 वर्षीय कमला खत्री, सुर्खेतकी 24 वर्षीय सरस्वती गिरी, दोलखाका 27 वर्षीय रामकुमार श्रेष्ठ र बागलुङका 37 वर्षीय अमर सिंह घरती रहेका छन्। पक्राउ परेका मध्ये पूर्ण बहादुरले पोल्यान्ड पठाइदिन्छ भन्दै एकजना पीडितबाट 14,00,000 रुपियाँ, कमलाले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 4,45,000 रुपियाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 5,00,000 रुपियाँ, रामकुमारले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,00,000 रुपियाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट असार 22 र 23 गते पक्राउ गरेको हो।
0: लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 6 30 वर्षीय अङ्कित राजगिरी र रोसी गाउँपालिका 2 35 वर्षीय रोमन तामाङलाई असार 19 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 32 एकजना पैदल यात्रीलाई मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरूले निर्घात कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले अङ्कित राजलाई काठमाडौँ महानगरपालिका बाट र रोमनलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 3 पक्राउ गरेको हो।
2: युवतीलाई अश्लीलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको अभियोगमा बैतडी जिल्ला पाटन नगरपालिका 7 घर भई ललितपुर महालक्ष्मी नगरपालिका 2 बस्ने 55 सुरेन्द्र भट्टलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका 2 पीडित युवतीलाई अश्लीलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको भनी सामाजिक सञ्जाल मार्फत जानकारी हुनुको साथै पीडितको उजुरीको आधारमा सुरेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो।
0: ठगी आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा मोरङ जिल्ला विराटनगर महानगरपालिका 8 बस्ने 48 अभिषेक गिरीलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा असार 22 गते पक्राउ पुर्जी अनुमति प्राप्त भए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिहरूसँग चिनजान एवं पहुँचका आधारमा आयोजनाको ठेक्का पार्ने विश्वास दिलाई परेको ठेक्काको कार्य आफ्नै आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रणाली मार्फत नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिई सो बमोजिमको कार्य नगरी ठेक्का सम्झौता रद्द भई पीडितलाई हानि नोक्सानी पुर्याएको खुल्न आएको छ। साथै गिरीले निर्माणमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई केही सवारी साधनहरू पीडितलाई जानकारी नदी कवाडीमा बिक्री गरेको तथा अन्य सवारी साधनहरू कब्जामा लिई पीडितलाई डर त्रासमा पारी काठमाडौँ स्थित घर जग्गा राजीनामा पास गरी लिए एवं पीडितले अन्य व्यक्तिहरूसँग प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ प्राप्त गरेको समेत खुल्न आएको छ।
2: काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा 5 काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट असार 19 र 21 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला महाङकाल गाउँपालिका 3 29 राजकुमार परियार, बागमती गाउँपालिका 5 24 सबिन भुलन, महाङकाल गाउँपालिका 5 33 इन्द्र बहादुर वाइबा, काभ्रे जिल्ला बेथानचौर गाउँपालिका 2 24 अनिल योञ्जन र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 2 29 पञ्चला बुलन रहेका छन्।
0: नाबालकको हत्यामा संलग्न रही फरार रहेका कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका 6 बस्ने 25 खगेन्द्र भन्ने खेमराज कठायतलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका 17 10 तनु चौधरी असार 12 गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका 2 उनलाई पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
2: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक धितो।

0: नमस्कार म्याम.
1: नमस्कार म्याम.
2: नमस्कार हजुर, भन्नुहोस् त के समस्या पर्यो हजुरहरूको?
0: एकजनाले हामीलाई नराम्रोसँग ठग्यो नि हजुर.
2: कसले के गरेर ठग्यो, विस्तृतमा भन्नुहोस् त.
1: मैले चिनेको मान्छे हो म्याम, त्यो घर उता पूर्वतिर भन्थ्यो. मेरो घर नजिकै गरगना बनाउने एउटा कारखाना थियो, त्यही कारखानामा ऊ काम गर्थ्यो.
2: अनि
1: एक दिन अचानक मेरो घरमा त्यो मान्छे आयो.
3: दाई नमस्कार, सन्चै हुनुहुन्छ दाई?
1: नमस्कार भाइ, सन्चै छु त. निकै समय पछि कताबाट हो आज एक्कासी?
3: म त दाईलाई नै भेटौँ भनेर आएको नि. अनि भाउजूहरू खोइ त देख्दिन त दाई?
1: भाउजू पनि यतै छिन् नि.
3: अनि पसल कस्तो चल्दैछ त दाई?
1: पसल ठिकै छ भाइ, घर व्यवहार चलेकै छ. बरु भाइको चकाचक होला नि, सुनको भाउ दिनदिनै बढेको बढी छ.
3: आफ्नै पसल भए पो चकाचक छ भन्नु दाई, अरूको पसलमा काम गर्नेलाई त कागलाई बेल पाक्यो के कुन्ने भने जस्तै त भन्यो दाई.
1: त्यो पनि हो हुन त.
3: मैले त त्यो सुन पसलमा काम गर्न छोडिसके नि दाई.
1: हो र, अनि किन छोडेको भाइ?
3: घरमा आमा पनि बिरामी, नेपालको कमाइले खासै उब लागेला जस्तो लागेन हो दाई मलाई त.
1: हुन त हो भाइ. अब के गर्छ त त्यसो भए?
3: अलिअलि खर्च पर्छ जुटाएर आमाको उपचार गर्न पर्यो दाई, अनि राम्रो देश हेरेर विदेशतिरै लाग्नु पर्ला जस्तो छ.
1: ठिकै भने, एकपल्ट विदेश त जानुपर्छ भाइ, विदेशको पैसा देखिन्छ. यहाँ त बिहान कमायो बेलुकी खायो, अनि महिना पुग्दा त हात रित्तै हुन्छ भाइ.
3: त्यही भएर दाईको सहयोग पो माग्न आएको दाई म त.
1: होइन, कस्तो सहयोग होला भाइ भन न एकचोटि.
3: सुन धितो राखेर पैसा निकालौ कि भनेको दाई, हजुरले चिनेको भरपर्दो सुन पसल छ नि दाई.
1: तिमी आफै घर गहना बनाउने ठाउँमा काम गर्ने मान्छेलाई सुन धितो राख्न मैले पसल देखाउनु पर्छ र?
3: हुन त हो दाई, दुई चार महिना घर बसेर फर्केको, फेरि आफू सुन बनाउने भित्रै बसेर हो, बाहिर पसलसँग त सङ्गतै हुँदैन दाई मेरो. फेरि छोडेको पसलमा के धितो राख्नुहोस् भन्न जानु भनेर नि दाई.
1: हुन त सुनको भाउ दिन दुई गुणा रात चार गुणा भइरहेको बेलामा जुन पसलले पनि राखिहाल्छ नि भाइ. त्यही माथि सत्यनारायण सुन चाँदी पसलमा गएर कुरा गरौँला नि, कति छ र सुन?
3: सुन त दुई टोला जति छ दाई. यही पैसाले विदेशको प्रोसेस पनि गरौँ कि भनेर सबै राखेर जति आउँछ निकाल्नु पर्यो भनेको दाई.
1: ल ठिक छ भाइ, जाम न त हिँड एकछिन. ए बुढी, यसो पसलतिर पनि आँखा लाऊ है, म एकैछिन माथि पुगेर आउँछु.

0: अहिलेको समयमा दुई तोला सुन हुनु पनि ठुलै कुरो हो नि।
1: अब सुन जोड्न सकिन्छ जस्तो छैन दाइ, त्यही भएर बेच्नु भन्दा धितो राखेर पैसा लिन खोजेको हो मैले। आपद विपदमा काम चलाउनै पर्यो, पछि विदेश गएर कमाएपछि निकाल्नु पर्ला बरु।
0: ठिक छ त, अनि बिल त होला नि होइन भाइ?
1: किन नहुनु दाइ, यी बिल हेर्नुहोस् त।
0: अनि ब्याङ्कमा राखेर लिँदा हुन्थ्यो त, पसलको भन्दा ब्याज पनि कम लाग्थ्यो।
1: होइन दाइ, म फेरि सुनकै पसलमा काम गर्ने भएर पनि होला होइन, पसलमै सजिलो लाग्छ दाइ। ब्याङ्कले 70-80% दिन्छ क्या रे, त्यति पनि दिन पर्दैन दाइ तपाईँले। मलाई 3 लाख जति भए पुग्छ दाइ।
0: अहिले मसँग त त्यही 3 लाख पनि पो छैन त भाइ, क्यास त। भाइले लाने नै हो भने सुन राखेर 2 लाख जति चाहिँ दिन सक्छु कि।
1: मान्छे पनि हँसिलो हुनुहुँदो रहेछ दाइ, बरु चाहिए फेरि थपौँला नि। अहिलेलाई जति छ त्यति दिनुहोस् न दाइ है।
0: त्यसरी 2 तोला सुन भनेर नक्कली सुन दिएर 2 लाख ठग्यो नि हजुर। यो भीम भाइको कुरामा लाग्दाखेरि म फसे नि हजुर।
2: तपाईँ 20 वर्षदेखि सुनकै व्यापार गरेको मान्छे भएर नक्कली र सक्कली सुन पनि छुट्याउन नसक्ने? मैले त चिने जानेको मान्छे भनेर पसल मात्रै देखाएको हुँ, यसमा मेरो के दोष भन्नुहोस् त?
3: हेर्नुहोस्, आजकल यसै गरी नक्कली सुनलाई सक्कली भनेर साट्ने, धितो राख्ने, सक्कली भनेर नक्कली गहना साट्ने जस्ता अपराधका घटना एकदमै बढिरहेका छन्। त्यसैले यसमा सबभन्दा पहिला त आफै सतर्क हुनुपर्छ। हेर्नुहोस्, अनि त्यसको सम्पर्क नम्बर, ठेगाना केही राख्नु भएको छ कि छैन?
2: फोन नम्बर त थियो म्याम, तर अहिले अफ छ। ठेगाना त ठ्याक्कै यही भन्ने केही थाहा छैन म्याम। यहाँ भाडामा बस्ने कोठा पनि छोडिसकेको रहेछ उसले।
3: हेर्नुहोस्, यसरी सुन अथवा बहुमूल्य सामान धितो राख्दा पहिलो कुरा त अनिवार्य रूपमा आधुनिक मेसिनबाट परीक्षण गर्नुपर्छ, अनि अर्को कुरा भनेको बिल, रसिद वा कागजात देखाउँदैमा विश्वास गरिहाल्नु पनि हुँदैन। सम्बन्धित पसल वा कम्पनीमा सम्पर्क गरेर सत्यता बुझ्नुपर्छ क्या, उसले त्यो पसलबाट लिएको हो कि होइन, कति परिमाणमा लिएको हो भनेर बुझ्नुपर्छ। अनि विशेष गरी अपरिचित वा कमै चिनजान भएका व्यक्तिसँग चाहिँ यसरी ठुलो रकमको कारोबार गर्दाखेरि सावधानी चाहिँ अपनाउनु पर्छ।
2: सावधानी अपनाइएन,
3: त्यही त, त्यही भएर फस्यो। हेर्नु, अनि यसरी कारोबार गर्दा हतारमा निर्णय नगरेर आवश्यक परे परिवार, साथीभाइ वा जानकार व्यक्तिसँग पनि सल्लाह लिनुपर्छ क्या। अनि कारोबार गर्दा नागरिकता, फोन नम्बर, ठेगाना लगायतका विवरण सुरक्षित राखियो भने आफूलाई यस्तै घटना आइपर्यो भने सजिलो हुन्छ। कुनै शङ्का लाग्यो त्यस्ता व्यक्ति प्रति भने तुरन्त प्रहरीलाई जानकारी पनि गराउनु पर्छ।
0: गर्नुपर्ने त त्यही हो नि म्याम, बिल नै देखेपछि शङ्का गर्ने ठाउँ नै भएन। फेरि आफ्नै मान्छेले ल्याएको मान्छे भन्ने सोचियो, भित्र चाँदी राखेर बाहिर सुनको लेपन पो लगाएको रहेछ, तौल पनि ठ्याक्कै मिलेको थियो। सुनमा त मलाई ठग्यो ठग्यो, त्यसले त बिल समेत नक्कली बनाएर ठग्यो नि म्याम। कस्तो जमाना आयो हेत्तेरिका।
3: अब ठिक छ, अहिलेलाई चाहिँ उसको हुलिया सहितको सबै विवरण खुलाएर एउटा निवेदन दिएर जानुहोस्, हामी अनुसन्धान गर्छौँ र केही पत्ता लाग्यो भने चाहिँ तपाईँलाई खबर गरौँला।
0: हुन्छ म्याम, त्यो ठगलाई जसरी पनि पक्राउ गर्नुहोला।
3: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक धितो। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
5: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
7: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे।
5: अनि म मनुका कुँवर।
7: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेभका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
5: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा गहिरो वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यो युगमा पनि जन्मका आधारमा गरिने छुवाछुत र भेदभाव सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। तसर्थ प्रगतिशील सोचको विकास गरी अघि बढ्न हामी प्रत्येकले छुवाछुतका विरुद्ध अभियान चलाउन जरुरी छ भन्दै आजको यस कार्यक्रममा समाचारमूलक सामग्रीका साथै जातीय विभेद र छुवाछुत अन्त्यका लागि समाज रूपान्तरणमा युवा पुस्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा मेडिकल डाक्टर अमित कुमार ठाकुरसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनी साथ दिनुहोला।
7: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
5: संविधान संशोधनको प्रक्रियालाई थप समावेशी र सन्तुलित बनाउन स्वतन्त्र दलित नागरिक समाजले सरकार समक्ष विभिन्न रचनात्मक सुझावहरू पेश गरेको छ। समाजले संविधान संशोधन बहसपत्र निर्माण कार्यदललाई अनलाइन मार्फत 14 पृष्ठ लामो विस्तृत सुझाव पत्र बुझाउँदै दलित समुदायका मुख्य मुद्दाहरूलाई प्राथमिकताका साथ समेट्न आग्रह गरेको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र दलित नागरिक समाजका प्रतिनिधि मिलन परियारले आगामी संविधान संशोधनमा दलित समुदायका सुझावलाई गम्भीर रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो। आयोगलाई सिफारिस गर्ने अधिकारमा मात्र सीमित नराखी जातीय विभेद र छुवाछुतका घटनामा सिधै मुद्दा चलाउन पाउने संवैधानिक व्यवस्था सहित अधिकार क्षेत्र थप गरी आयोगको काम र कर्तव्यलाई प्रभावकारी बनाउन माग गरिएको समाजका संयोजक कर्णबहादुर नेपालीले बताउनु भयो। यसै गरी राज्यका हरेक संरचनालाई थप समावेशी बनाउन राष्ट्रिय दलित आयोग लगायतका सबै संवैधानिक निकाय तथा आयोगहरूमा दलित समुदायको कम्तीमा 14% अनिवार्य प्रतिनिधित्व संविधानमै सुनिश्चित गरिनुपर्ने सुझाव दिएको छ। सार्वजनिक र निजी क्षेत्रका साथै पछिल्लो समय डिजिटल र सामाजिक सञ्जालको माध्यमबाट हुने विभेदका घटनालाई समेत कानुनी दायरामा ल्याई न्याय प्रणालीलाई दलित मैत्री बनाउनु पर्ने माग पत्रमा उल्लेख छ। स्वतन्त्र दलित नागरिक समाजले राज्यका मुख्य संवैधानिक पदहरूमा रोटेशन प्रणाली मार्फत दलित तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन प्रणाली मार्फत दलितको 14% प्रतिनिधित्व सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएको छ। संविधान संशोधन जस्तो ऐतिहासिक अवसरमा सरकारले सबै पक्षका सकारात्मक सुझावहरूलाई समेटेर अघि बढ्नेमा आफूहरू पूर्ण रूपमा आशावादी रहेको स्वतन्त्र दलित नागरिक समाजका सहसंयोजक केशर आउजीले बताउनु भयो। त्यस्तै म्याग्दीको मालिका गाउँपालिकाले दलित र गैर दलित बीच अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट गत आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले बताउनु भएको छ। हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल रहेकाले सदियौंदेखि कायम यो विभेद अन्त्य गर्न आवश्यक रहेको अध्यक्ष गर्बुजा बताउनुहुन्छ। पालिकाका सातवटै ओडाबाट दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा युवतीलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजिएको उहाँको भनाइ छ। गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मी देवी घरतीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, ओडाध्यक्ष उदय बहादुर बुढाथोकी र पथ बहादुर रोका, कार्यपालिका सदस्य प्रतीक्षा रसाइली, दल बहादुर खड्का थोकी तथा ओडा नम्बर एकका कार्यवाहक ओडाध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गर्नु भएको छ। अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको गाउँपालिका सदस्य प्रतीक्षा रसाइलीले बताउनु भएको छ। गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ।
8: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
5: हाम्रो संविधानको धारा 24 र 40 ले दलित समुदायलाई हक अधिकार त दियो, तर व्यवहारमा लागू नहुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्न परिरहेको छ। मानवीय रूपमा कलंक र कानूनी रूपमा दण्डनीय मानिने यो छुवाछुत अन्त्य गर्न युवा पुस्ताहरूको दृष्टिकोण कस्तो हुनुपर्छ? यस कुप्रथालाई जरैदेखि उखेल्न युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर मेडिकल डाक्टर अमित ठाकुरसँग सहकर्मी भीम घिमिरेले कुराकानी गर्नुभएको छ। सुनौं अबको प्रस्तुतिमा।
7: डाक्टर साहब, यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ। नेपालमा कानूनी रूपमा जातीय विभेद अन्त्य भइसकेको घोषणा गरिए पनि व्यवहारमा अझै यो कायम रहनुको मुख्य कारण के हो?
9: जातीय विभेद भनेको हामीले यसो हेर्दाखेरि नेपालमा पहिलेदेखि चलिआएको विकृति, तर यसो हेर्दाखेरि चाहिँ जबसम्म भनौँ न एउटा इक्जाम्पल म तपाईँले दिन्छु, ग्लासमा होइन फोहोर पानी राख्नु, पानी तपाईँ सफा पानी माथिबाट नल चलाइदिनु, चलाएपछि के हुन्छ कि अचानकै तपाईँले त्यो ग्लासको पानी सफा हुँदैन कि, त्यो अलिक टाइम लाग्छ कि, त्यो एउटा चाहिँ त्यो टाइम प्रोसेस छ, त्यो टाइम लाग्ने नै भयो होइन, त्यो जेनेरेसन अझै एक दुई जेनेरेसन पछि चाहिँ समानता आउँछ भन्ने म विश्वस्त छु। अर्को चाहिँ के छ भन्दाखेरि अब गाउँतिर खास गरी पेढी पेढीतिर हेऱ्यौँ भने होइन सोकल ठुला बडाहरू, सोकल चौधरी ठाकुरहरू, सोकल अरू पनि भनौँ न गाउँको हुने खानेहरूले आफ्नो वर्चस्व बनाइराख्नलाई अझै पनि तिनीहरूलाई चाहिँ सप्रेस गरेर शिक्षाबाट चाहा राखेर होइन विभिन्न संसारको माध्यमहरूबाट चाहा राखेर र त्यसलाई आर्थिक रूपले पनि यस्तो कमजोर पारेर अल्टिमेटली तिनीहरूको कुरा मान्न बाध्य होस् र तिनीहरूले भनेको कुरा नै कानुन होस् भन्ने कुरा वातावरण बनाएर चाहिँ जुन अवस्था क्रिएट गरिएको छ त्यही मलाई लाग्छ कि मेन कारण हो अझैसम्म जातीय भेदभाव चाहिँ नसकिनुको।
7: अनि नेपालको संविधान 2072 धारा 24 चाहिँ जातीय विभेद गर्न पाइँदैन अथवा मान्छेलाई जन्मको आधारमा छुवाछुत गर्न पाइँदैन भन्ने छ, धारा 40 पनि त्यही व्यवस्था छ, र यसरी दुई दुईवटा मौलिक हक हुँदा हुँदै पनि समाजमा चाहिँ अझै पनि जातीय विभेद खेप्नु परेको छ, यो चाहिँ किन होला?
9: सुन्दा अलि अप्ठ्यारो लाग्ला, सुन्दा अलि नौलो पनि लाग्ला होइन। नेपालको झन्डै झन्डै 80% जनताले अहिलेसम्म संविधान पढेकै छैन कि, एकचोटि पनि पढाएको छैन। अब जुन कुरा मैले पढाएको छैन होइन त्यति भनौँ न, धेरै जसो यत्तिकै पनि अब भनौँ कि जातीयताको अनुसारले उपेक्षित वर्गहरू होइन शिक्षाबाट संसारबाट टाढै छन् र त्यस्तो मान्छेहरू, त्यो समूहको मान्छेहरू उहाँहरूले अहिलेसम्म संविधान पढ्नु भएको छैन, आफ्नो अधिकार के हो होइन बुझ्न पाउनु भएको थिएन भने उहाँहरूले अब कसरी आफ्नो अधिकारको लागि लडोस् होइन। सो मलाई के लाग्छ भन्दाखेरि उहाँहरूले अझैसम्म संविधान पढ्नु भएको थिएन र त्यही चाहिँ मेन कारण हो अहिलेसम्म उहाँहरूले आफ्नो हक अधिकारको लागि लड्नु भएको थिएन भने।
7: अब यो नयाँ र पढे लेखेका युवा पुस्ताले, यहाँ त एउटा मेडिकल डाक्टर हुनुहुन्छ, र युवा जातीय छुवाछुत र विभेदको यो परम्परागत समस्यालाई कसरी हेरिरहेको छ अथवा यो जातीय विभेद यसरी समाजमा भइरहेको कुरालाई चाहिँ कसरी लिन्छ क्या यो पुस्ताले?
9: विथ द जेनेरेसन हामी बुझ्दै गइरहेछौँ, लाइक सोकल ठुला बडा कास्टहरूले पनि बुझिरहेछन्, त्यसका जेनेरेसनले पनि बुझिरहेछन् र सोकल साना वर्गको जातहरू जुन चाहिँ हाम्रो समाजले डिफाइन गरेको बट कानुनले होइन सबै जति जति होइन एजुकेसनको पहुँच पुगिरहेछ, शिक्षाको महत्त्व बुझिरहेछ र तिनीहरू आफ्नो अधिकार बुझिरहेछन् त्यो अनुसारले चाहिँ विथ द टाइम होइन दुवै पक्षतिरबाट चाहिँ होइन बुझ्दै गइरहेछ र आफ्नो अधिकारको लागि ठाउँ ठाउँमा होइन आवाज पनि उठाइरहेछन् होइन जसले गर्दाखेरि मलाई लाग्छ म्याक्सिमम 15-20 साल भन्दा धेरै लाग्दैन होइन समानता आउनलाई।
7: यो चिकित्सा क्षेत्र वा स्वास्थ्य सेवा प्रवाहका क्रममा जातका आधारमा हुने सूक्ष्म विभेदका कस्ता रूपहरू यहाँले अनुभव गर्नुभएको छ?
9: यस्तो छ सर, लाइक चिकित्सा क्षेत्रमा हेर्दाखेरि होइन अब खास गरी मैले त एमबिबिएस पाकिस्तानबाट गरेँ होइन यहाँको साथीहरूसँग यसो सोद्धा बुझ्दाखेरि चाहिँ हाम्रो यङ्गर जेनेरेसनमा खासै छैन तर सिनियर जेनेरेसन्स भनौँ न अब 50-60 एजका हाम्रो सिनियर डक्टर साहबहरू उहाँहरू चाहिँ अझै पनि अब केही कुरा जस्तै भाइभलिना आउँदाखेरि त्यति बेला चाहिँ अब काइन्ड अफ होइन अब महसुस भएको हुनसक्छ हाम्रो साथीहरूलाई होइन अब जस्तै मधेस भर्सेस पहाड वाला फिलिङ पनि कहीँ न कहीँ होइन अब उहाँहरू मेरो साथीहरूले चाहिँ चिज फेस गरेको अनुभवहरू सुनाइरहेको हुन्छ मलाई। अहिले यङ्गर जेनेरेसनमा धेरै हदसम्म न्यून भइसकेको थियो कुरा।
7: यो आधुनिक शिक्षा र प्रविधिको विकासले युवाहरूको सोचाइमा परिवर्तन ल्याए पनि आफ्नै घर परिवारमा हुने विभेद रोक्न युवाहरू किन अझै हिचकिचाउँछन् अथवा युवा पुस्ताहरूले त यो विभेद गर्नुहुन्न भन्ने कुरा त बुझाएको छन्, त्यो बुझाइमा हुँदाहुँदै पनि आफ्नो घर परिवारलाई कन्भिन्स गर्न सकिरहेको अवस्था देखिँदैन, यो किन होला?
9: मलाई के लाग्छ भन्दाखेरि अझै यहाँ पनि जेनेरेसनकै कुरा म राख्न चाहन्छु, धेरै जसो कुरामा चाहिँ भनौँ न यङ्गर जेनेरेसनले स्ट्यान्ड लिन सक्दैन इन फ्रन्ट अफ देयर ओल्डर जेनेरेसन होइन यो कुरा गलत हो भनेर होइन जुन चाहिँ अब विथ द टाइम मान्छे अब बिस्तारै गरी पनि जान्छन्। हाम्रै गाउँमा हेऱ्यौँ भने होइन हाम्रो अब गाउँको कुरा गर्दाखेरि त्यो गाउँमा दलित बस्ती छुट्टै छ होइन अझै पनि धेरै जसो भोज भतेटहरूमा के हुन्छ भन्दाखेरि उहाँहरूको लागि बाँकी गाउँ एक ठाउँमा बसेका हुन्छ खानालाई अनि त्यो दलित बस्तीको मान्छेहरू छुट्टै बसेका हुन्छ खानालाई। त्यो कुरा अन्त्य गर्नलाई मैले के सोचेँ भन्दाखेरि त्यो सुरुवात मैबाट गर्नुपर्छ कि मेरो घरमा कुनै फङ्सन भयो भने त्यो सँगै होइन बसाउनुपर्छ बसालेर खुवाउनुपर्छ सँगै मिलेर जानुपर्छ। मलाई थाहा छ यति गर्दाखेरि होइन मबाट मेरो फ्यामिलीको धेरैजना रुष्ट हुन्छ होला, मेरो गाउँको समाजको मान्छेहरू रुष्ट हुन्छ होला, मेरो भनौँ न सोकल जात बिरादरीको मान्छे रुष्ट हुन्छ होला। सो यति भए पनि जे होस् होइन म यदि सत्यमा छु भने म राम्रो कामको लागि कानुन सम्बद्ध भएर म काम गरिरहेको छु भने मलाई डराउनु पर्दैन, म जस्तो युवाहरूलाई देशभरि डराउनु पर्दैन कि होइन। सो यति गर्यो भने त मेरो ख्यालमा ठिक गर्न सकिन्छ होला।
7: यो जातीय असमानता अथवा सामाजिक न्यायका लागि युवा डक्टर इन्जिनियर वा अन्य पेसा कर्मीहरूले आफ्नो ठाउँबाट कस्तो रचनात्मक भूमिका खेल्न सक्छन्?
9: हामीले चाहिँ परिवर्तन आफ्नै ठाउँबाट सुरु गर्नुपर्छ जसको लागि चाहिँ खास गरी हामी नयाँ पुस्ताका युवाहरूमाथि एउटा ठुलो जिम्मेवारी छ। यो जुन विभेद र भनौँ न एउटा कुरीति हाम्रै जेनेरेसनमा सक्दो चाँडो सघाउनुपर्छ, यसलाई चाहिँ उन्मूलन गरेर फाल्नुपर्छ र त्यसको लागि चाहिँ आफ्नो अफिसबाट आफ्नो फ्रेन्ड सर्कलबाट आफ्नो वरिपरि र भनौँ न जोन अफ इन्फ्लुएन्सबाटै सुरु गर्नुपर्छ। फर इक्जाम्पल यदि म मेरो अस्पतालमा काम गरिरहेको छु भने होइन मेरो अस्पतालमा कुनै दलित समुदायका कुनै मुस्लिम समुदायका कुनै यस्तो जुन चाहिँ सामाजिक तरिकाले बहिष्कृत समूहबाट कोही बिलङ गरिरहेछ भने त्यसको लागि हामीले सँगै राख्नुपर्छ र हामीले इक्जाम्पल फिट गर्नुपर्छ कि हामीले सँगै राख्छौँ तपाईँहरूले पनि सँगै राख्नुपर्छ भनेर ओल्डर जेनेरेसनको मान्छेहरूले बुझ्न थाल्छन्।
7: यो विभेदकारी प्रणालीलाई तोडेर एउटा समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि नेपाली युवाहरूलाई यहाँको विशेष सन्देश के छ?
9: मेरो विशेष सन्देश पहिला चाहिँ यही छ कि होइन शिक्षाको पहुँच सबैसम्म पुग्नु पर्यो, नेपालमा चाहिँ साक्षरता 100% सकेसम्म चाँडै हुनुपर्छ र अर्को भनेको साक्षरता खालि पेपरमा मात्रै भएर हुँदैन, प्र्याक्टिकल बेस्ड हुनुपर्छ र संविधान नेपालको 70% जनताले पढेको हुनुपर्छ। संविधान पढेपछि उहाँहरूले आफ्नो हक अधिकारको बारेमा बुझ्नुहुन्छ, हक अधिकारको बारेमा बुझेपछि दुईटा तरिका छ, कि त सामाजिक कोअर्डिनेसन मिलाएर सँगै अगाडि बढ्छ कि त आफ्नो अधिकारको लागि लडाइँ लड्छ, डिफ्रेन्ट न्यायका मन्दिरहरू छन् त्यहाँ चाहिँ आफ्नो न्यायको लागि माग गर्छन्। सो मेरो ख्यालमा चाहिँ शिक्षा र संसारको पहुँच इज द अटमोस्ट निड अफ दिस टाइम अहिले भन्दाखेरि।
7: हस् त यहाँले आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
9: धन्यवाद र सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद।
5: श्रोता वृन्द, संविधानमा लेखिएका सुन्दर अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्, विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्न सरकार, राजनीतिक दल, नागरिक समाज, आजका युवा पुस्ताले आआफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ भन्दै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो, आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसको लागि हाम्रो ठेगाना कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
7: कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

Kiss Bonus Pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो अब।
2: लाल खुली खुले जाऊ जाऊ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्ष पछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, होइन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भयो जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
13: रेडियो नेपाल सुन्दै हुनुहुन्छ तपाईँ। अबलाई भने करिब 9 बजेसम्म हामी आधुनिक गीत संगीतहरू समेट्दैछौ। पहिलो गीत स्वरूप राज आचार्यको स्वर, लक्ष्मण पाण्डेको रचना, कृति नेउपानेको संगीतमा।

भर्खरै पेमा शेर्पाले गाउनु भएको गीत राख्यौं दावा तामाङको रचना ओम प्रकाश राईको संगीतमा। यो क्रममा अबलाई भने सरला राईले गाउनु भएको गीत सुनाउँदैछौ रमन राईको रचना शिवसंगम राईको संगीतमा।

0: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
0: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश। बुझौं न
2: बुझौं न
0: बुझौं न
2: बुझौं न माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा।
0: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा।
2: बुझौं न।

रेडियो नेपालबाट तपाईँ आधुनिक गीत संगीतहरू सुनिरहनु भएको छ। भर्खरै दीपक लिम्बुको स्वर सुनायौं, एसपी कोइरालाको रचना, आलोक श्रीको संगीतमा। विभिन्न कलाकारको स्वर रचना र संगीतमा रहेका गीत संगीत समेट्ने क्रममा अबको लागि भने मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, बलराम कोइरालाको रचना, खगेन्द्र श्रेष्ठको संगीतमा।

निरन्तर आधुनिक गीत सङ्गीतहरू समेट्ने क्रमको अन्तिममा मिलन नेवारको स्वरमा रहेको गीत राख्दैछौ राधिका दाहालको रचना राजु सिंहको सङ्गीतमा। यसपछि ठिक 9 बजे समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 वटा विधेयक राष्ट्रिय सभाबाट पारित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउन प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा युरोपेली संघ ईयूले कडाई गर्ने र फिफा विश्वकपको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट सन्देश सहित राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत गरेको हो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। छलफलमा सांसदहरूले अनुसन्धान विभागले गर्ने सूचना संकलन र विश्लेषणको विषय राज्यको सुरक्षाका लागि अत्यन्त संवेदनशील हुने हुनाले विशेष सेवाका कर्मचारीहरूको क्षमता अभिवृद्धि र सूचना ल्याउने प्रविधिमा ध्यान दिनुपर्ने बताउनुभयो। यसै गरी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकको सुरुमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नु भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, किसानका समस्या समाधान, सडक दुर्घटना न्यूनीकरण, विपद व्यवस्थापन तथा नागरिकको जीवनस्तर सुधार लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमि समस्या समाधान गर्नुपर्ने, सरकारले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने, मिटर ब्याज सम्बन्धी समस्या समाजमा भयावह अवस्थामा रहेको भन्दै यसको प्रभावकारी व्यवस्थापनमा ध्यान दिन माग गर्नुभयो। प्रतिनिधि सभामा आजको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारवाही अघि बढाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको जानकारी दिनुभयो। प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 वटा विधेयक पारित गरेको छ। राष्ट्रिय सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको छलफलपछि सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सभाध्यक्ष नारायण दाहालले आज राष्ट्रिय सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरी समितिको प्रतिवेदन सहित र 2 आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरी प्रतिनिधि सभामा पठाउन सफल भएको बताउनुभयो। यसै गरी प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 आजको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नु भएको प्रस्ताव दफावार छलफलपछि बिना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो। त्यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो। छलफलमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजनाको कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समक्ष अटिजममा आधारित नमुना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणा पत्र तयार गर्न गठित प्राविधिक समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित 6 सदस्यीय प्राविधिक समितिले करिब 3 महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेल समक्ष बुझाएको हो। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटघाटमा सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको बताउनुभयो। सभामुख अर्यालले नागरिक उड्डयन, रेल तथा बस सेवा मार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले मन्त्रालय र मातहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारीलाई कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्र कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ युले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारी गरेको छ। अस्ट्रेलिया 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वमै पहिलो देश बनेपछि डेनमार्क, ग्रिस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अप्नाउन दबाब बढाएका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आएको बताउनु भएको छ। इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको बिहिबार काठमाडौँमा भएको रिजनल लन्च इभेन्टमा ऊर्जा मन्त्री श्रेष्ठले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत व्यापार गर्दै आएको बताउनु भयो। ऊर्जा मन्त्री श्रेष्ठले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र छिमेकी मुलुकहरूमा निर्यात गर्ने लक्ष्यका साथ नेपालले काम गरिरहेको उल्लेख गर्नुहुँदै अहिले भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा 400 केभी प्रसारण क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका योजना अघि बढिरहेको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिकामा निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेसँगै उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको सेती खोला हाइड्रो पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। विक्रम सम्बत 2078 सालदेखि निर्माण सुरु भएको आयोजनाले गएको मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन सुरु हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागि उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनु भयो। कार्यालयले सोही नियमावली अनुसार हिसाब मिलान गर्ने परिजनका लागि असार 32 गतेसम्म सूत्र प्रणाली सञ्चालनमा ल्याइने पनि जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गते सार्वजनिक बिदाको दिनमा पनि भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागले बिहिबार एक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत भुक्तानी प्रणाली सञ्चालन हुने जनाएको हो। चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि दुवै दिन बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म भुक्तानी प्रणाली सञ्चालन हुने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
0: अब खेल समाचार अझै बमबाट।
5: फिफा विश्वकपको क्वार्टर फाइनल चरणको सुरुवात उपाधिका दुई बलिया दावेदार फ्रान्स र मोरक्को बीचको खेलबाट सुरु हुँदैछ। आज राति 1:45 बजेबाट खेल सुरु हुनेछ। दुई पटकको विश्व विजेता तथा 2022 संस्करणको उपविजेता फ्रान्सले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै 5 खेल जितेको छ। फ्रान्सले हालसम्म 14 गोल गर्दा मात्र 2 गोल बिहोरेको छ। 7 गोल सहित गोल्डेन बुट दौडमा अग्रस्थानमा रहेका कप्तान क्लियन एम्बापेको नेतृत्वमा आक्रमण पंक्तिले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोली मध्ये एक बनाएको छ। तर तेस्रो विश्वकप उपाधितर्फको यात्रामा फ्रान्सलाई अब कठिन चुनौती सामना गर्नुपर्नेछ। फ्रान्सको सामना इस्माइल साइबारी र ब्राहिम डिजाइज नेतृत्वको अफ्रिकन च्याम्पियन मोरक्कोसँग हुँदैछ, जसले नकआउट चरणमा नेदरल्यान्डलाई स्तब्ध बनाउँदै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। सन् 2022 को विश्वकपमा पहिलो पटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमी फाइनल पुगेको मोरक्को यस पटक लगातार 2 पटक अन्तिम 4 स्थान बनाउन चाहन्छ। कतार विश्वकप 2022 स्पेन र पोर्चुगललाई हराउँदै सेमी फाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो। विश्वकप वरियताको 6 स्थानमा छ, त्यसैले टोली अब पहिलो पटक विश्वकप उपाधि जित्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। तर मोरक्कोलाई क्वार्टर फाइनल अघि ठूलो धक्का लागेको छ। टोलीका प्रमुख स्ट्राइकर साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्स विरुद्धको खेल गुमाउने भएका छन्। 25 वर्षीय साइबारी प्रतियोगिताका उत्कृष्ट खेलाडी मध्ये एक मानिएका थिए। फिफाका रेफ्री प्रमुख फियर लुइगी कोलिनाले फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र इजिप्ट बीच भएको अन्तिम 16 खेलमा रेफ्रीले गरेका निर्णय प्रभावकारी नभएको स्पष्ट पारेका छन्। फिफा संघको अन्तर्वार्तामा उनले यो खेलको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार जब कुनै गोल हुन्छ भिडियो असिस्टेन्ट रेफ्री भारले गोल हुनुभन्दा ठिक अगाडिको आक्रमणको चरण चेक गर्दछ। अर्जेन्टिना र इजिप्टको खेलमा इजिप्टका मरवान अतियाले अर्जेन्टिनाका लिसेन्ड्रो मार्टिन्सको खुट्टामा कुल्चिएका थिए। कोलिनाले फिफाको रेफ्री टोली पूर्ण रूपमा स्वतन्त्र रहेको बताउँदै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको काममा कुनै हस्तक्षेप नगर्ने उनको जिकिर छ।
0: अब मौसम आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सहित छवटा विधेयक राष्ट्रिय सभाबाट पारित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउन प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा युरोपेली संघ ईयूले कडाई गर्ने र फिफा विश्वकपको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.1 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले काठमाडौँको बुढानी लकण्ठ स्थित अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोगटीसँग कुराकानी गरेको छु। करिब 18 वर्ष अघि बोगटीले सुरु गर्नुभएको अल्लो बजार मार्फत गाँजा, अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन हुँदै आएको छ। करिब 200 प्रकारका तयारी वस्तुहरू उत्पादन गर्दै आएको अल्लो बजार मार्फत 80 जना भन्दा बढीले रोजगारी समेत पाइरहेका छन्। अल्लो बजारले 36 जिल्लामा रेसाजन्य वस्तुको पहिचान गरेर 18 जिल्लाका कच्चा पदार्थ मार्फत तयारी वस्तु उत्पादन गरी विभिन्न 13 देशमा निर्यात समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोकटीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: नमस्कार सर।
0: यहाँले चाहिँ यो अल्लो बजार उद्योग सञ्चालनमा ल्याउनु भएको छ। यो अल्लो बजार मार्फत चाहिँ कस्ता कस्ता वस्तुहरू चाहिँ उत्पादन हुन्छन् र बजारमा पठाउनुहुन्छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हुन्छ सर। नेपालमा अल्लोको वस्तु, अल्लो, हेम, केतुके, बनानादेखि लिएर भेडाको उन, लोक्ता, विभिन्न किसिमको रेसाजन्य वस्तु हुन्छ। त्यो रेसाबाट हामीले धागो बनाएर, कपडा बुनेर विभिन्न वस्तु निर्माण गर्छौँ। त्यो गरिसकेपछि हाम्रो यो वस्तु त धेरै हुन्छ सर, किनकि यो जुत्ता, मोजा, कोट प्यान्ट, दौरा सुरुवाल, ल्यापटप ब्याग, मनी ब्याग, क्यामेरा ब्याग, स्कुल ब्याग, योगा ब्याग, खादा पर्दा जस्ता धेरै 200 उत्पादनहरू हामीले निरन्तर गरिराखेका छौँ सर।
0: अरू कपडाहरू र यो अल्लोको रेसा मार्फत बनाउने कपडाहरूमा चाहिँ के फरक हुन्छ नि? यहाँले त बनाइराखेको अनुभव छ।
1: यो नेपालीमा फरक छ। नेपाली प्राकृतिक रेसा भनेपछि यो शरीरलाई धेरै फाइदाका कुराहरू छन्। नेपालमै पाइने, अरू देशको एक्सपोर्ट भएको छैन भन्नुभन्दा पनि यहाँ हामीले यहीँ वन जङ्गलबाट खेर गइरहेको कच्चा पदार्थलाई हामीले यहीँ आफ्नै आँखा अगाडि काम गर्न पाइने हुनाले यो एकदम सरल छ भन्ने छ।
0: पछिल्लो चरण चाहिँ स्वदेशी बनेका ढाका, यहीँ बनाइएका उत्पादित वस्तुहरू, यसै गरेर अल्लोका विभिन्न वस्तुहरू होइन, कपडाहरू चाहिँ प्रयोग गर्ने अलिकति प्रचलन बढेको हो कि जस्तो चाहिँ देखिन्छ। अहिले अलिकति आकर्षण चाहिँ यतातिर पनि छ होइन?
1: हजुर सर।
0: जुन यहाँले उत्पादन गरेको वस्तु छ नि, यो वस्तुहरूको अहिले माग कस्तो छ?
1: हजुर सर, धेरै छ सर, यसका मागहरू धेरै छन्। स्वदेशमा पनि छ त्यति, विदेशमा पनि त्यति छ। प्राय जसो हामीले योभन्दा अगाडि विदेशमै हामीले सप्लाई गरेर, विदेशमै हामीले मार्केट लिएर एउटा नेपालको फेब्रिकलाई बेचिराखेका थियौँ भने अहिले नेपालमै पनि रैथा नेपालीको खाना खाने, नेपाली उत्पादनका लुगा लाउने भन्ने एउटा कल्चर, राम्रो फिडब्याक छ। त्यसकारणले अहिले त नेपालमा प्राय जसो बजार धेरै बढ्न थालेको छ। हामीले पनि बजारको माग अनुसार विभिन्न किसिमका उत्पादनहरू दिँदै आइराखेका छौँ। अझै बढ्दो छ, दिन सकिने हाम्रा उद्यमीहरू धेरै खडा गर्नुपर्ने, धेरै उत्पादन र धेरै उद्यमीहरू बन्नुपर्ने अवस्था देखिएको छ सर।
0: जुन रेसा मार्फत चाहिँ यहाँले कपडाहरू उत्पादन गर्नुहुन्छ विभिन्न किसिमका, जस्तै अघि पनि यहाँले भनिसक्नुभयो, अल्लोबाट चाहिँ अथवा रेसाजन्य वस्तुबाट यहीँ नेपालमै उत्पादन गरेर यसमा टोपी बनाउने, झोलाहरू बनाउने,
1: हजुर,
0: लगाउने कपडाहरू बनाउने लगायत 200 भन्दा बढी वस्तुहरू उत्पादन गर्छौँ भनेर भन्दै आउनु भएको छ। यी वस्तुहरू मध्ये कुन चाहिँ अलिक बढी माग हुने, चाहना व्यक्त गर्ने रहँदो रहेछ?
1: विशेष गरेर गाँजाका लुगाहरू बढी मात्रामा बिक्री हुन्छ, अनि अल्लोको ब्यागहरू चाहिँ बढी बिक्री हुने देखिन्छ, र केराको फाइबरबाट बनेको चाहिँ म्याटहरू धेरै बिक्री हुने हुन्छ, र अनि लोक्ताको कागज बढी बिक्री भइराखेको छ। अनि त्यसपछि यो जुन भेडाको उन, भेडाको उनबाट हामीले बस्ने चकटीदेखि लिएर अनि त्यो पन्जाहरू अनि टोपीहरू त्यस्तो बनाउने त्यसको पनि त्यत्तिकै माग छ। आफ्नो क्षेत्रमा सबै फेब्रिकको त्यत्तिकै माग छ सर।
0: यो यहाँले यो अल्लो बजार भनेर सुरु गर्नु भएको चाहिँ कति भयो?
1: अल्लो बजार हामीले सुरु गरेको लगभग 18 वर्ष भइसक्यो सर। अब यो अल्लो बजारको महत्त्व के छ भन्दा, अल्लो बजारभित्र त्यसमा हेमको पनि प्रोडक्ट छ, अल्लोको पनि प्रोडक्ट छ, केतुकेको पनि प्रोडक्ट छ, भिमलको पनि छ, भेडाको उनको पनि वस्तु त्यहाँ निर्माण हुन्छ, अनि त्यसपछि लोक्ता हुन्छ, अर्गेली हुन्छ, बाबियो हुन्छ, अनि त्यसपछि अलैँचीको रेसाबाट पनि बन्छ, यो केराको रेसाबाट पनि बन्छ। धेरै लगभग 10-12 आइटम नेपालमै प्राकृतिक रेसा बन्दो रहेछ, जुन कि यो खेर गइरहेको रेसा हामीले लगभग 1 मिटरदेखि 60 फाइबरसम्म रेसा भयो कि हाम्रो वस्तु निर्माण हुँदो रहेछ। त्यो कारणले हामीले त्यो अल्लो बजारभित्र सबै देशैभरिका उद्यमीहरूले आफ्नो प्रोडक्ट, आफ्नो जिल्लाको प्रोडक्ट त्यहाँभित्र राखेर हामीले स्वदेश तथा विदेशको मार्केट लिन सक्छौँ भन्ने हिसाबले लागेका छौँ सर।
0: यहाँलाई यो अल्लो बजार उद्योग नै सञ्चालन गर्नुपर्छ, केराका रेसाबाट, हेम्पका रेसाबाट होइन, यसै गरेर अल्लोका रेसाहरूबाट पनि कपडा बनाएर स्वदेशमा आय आर्जन गर्न सकिन्छ भन्ने, त्यो सोच चाहिँ तपाईँलाई त्यति बेला चाहिँ कसरी आयो?
1: यो सोच कसरी आयो भन्दा सर, सर्वप्रथम त हाम्रो एउटा पुस्ताको पेसा हो। हाम्रो जिजुबाजेदेखि यो कम्मरमा बुन्ने पेसा निरन्तरता थियो, तर त्यसलाई उकालत गर्ने हिसाबले हामी यो पछिल्लो पुस्ताले पनि यसलाई अलि इन्ट्रेस्ट लिएर हामी लागौँ, स्वदेशमै भन्दा पनि विदेश अन्तर्राष्ट्रिय मार्केट पनि लिन सक्छौँ भन्ने हिसाबले हामीले पुस्ताको पेसालाई पुस्तान्तर गर्नका लागि लागेका हौँ। यो कारणले हामीले अब यो नेपालमै पाइने पनि र नेपालमै उत्पादन गर्दाखेरि हामी एउटा स्वरोजगार पनि बन्ने भयौँ भन्ने हिसाबले लागेका हौँ सर।
0: सुरुमा चाहिँ यहाँले यो अल्लो बजार भनेर सुरु गर्दै गर्दाखेरि त्यति बेलाको केही अनुभव छ?
1: छ सर, त्यो त धेरै उताव चढाव थियो सर। त्यसका लागि यहाँसम्म पुग्नका लागि, अल्लो बजार सञ्चालन गर्नका लागि धेरै सङ्घर्ष गरियो सर। सुरुमा त हामीले लगभग त्यतिखेर धनी बाबुका छोराछोरी सहर पढ्न जान्थे, हामी किसानको छोरा चाहिँ हामी कोदोको एकदम मोटो रोटी हालेर भोग लागेको बेला खाने रोटी हालेर हामी जङ्गलमा लोक्ता चुहाउन जान्थ्यौँ। लोक्ता चुहाएर अनि त्यसपछि त्यतिखेर हाम्रो एउटा लगभग जनावरको पद जस्तै थियो। त्यो सङ्घर्ष गऱ्यौँ हामीले, त्यसमा 3 वर्षसम्म त्यो सङ्घर्ष गर्दै जाँदा हामी 3 क्लास पढे जस्तै अनुभव पाइयो, तर त्यसबाटै हामी रोजीरोटी गरेर बसेका थियौँ। अब त्यो 3 वर्षको अन्तरालपछि हामी धोबीको पद थियो सर त्यतिखेर, जुन धोबीको पद भन्नाले हामी त्यही अल्लोलाई, अल्लो हेम जुनसुकै रेसा, रेसाहरूलाई पकाएर खोलामा कुट्ने धुने धोबीको पद थियो, त्यो पनि सङ्घर्ष हो। त्यतिखेर हाम्रो बजारीकरण केही पनि भएको थिएन, सङ्घर्षै गरिराखेका थियौँ। अब त्यो अन्तरालपछि अझ फेरि हामी एउटा धागो बाँड्ने प्लानिङमा गयौँ र फाइबर बनाइसकेपछि धागो बाँड्नुपर्छ भन्नेमा दिमाग पुग्यो। अब धागो बाटेर गलैँचालाई सप्लाई गरेर अलिकता बेच्दै रोजीरोटी गऱ्यौँ, अनि हामी सङ्घर्षमै छौँ, त्यसले बाटो पाएको छैन कि यसले चाहिँ राम्रो बजार लिए भए हामी त्यसैमा अड्किन्थ्यौँ, त्यसलाई फोकस गर्थ्यौँ, अनि हामी त्योभन्दा पछाडिका बाटाहरू हामी थाहा हुन्थ्यो या हुँदैन थियो। अब त्यो बजार लिँदा पनि हामी एउटा गरी खाने बाटो मात्र भयो, एउटा उद्योग भएर ठुलो मास प्रोडक्ट गर्ने देखिएन। त्यो नदेखिँदाखेरि अझ हामी कपडामा गयौँ, फेरि हामी अर्को प्लानिङ अर्को सेक्टरमा कपडा जाँदै गर्दा कपडा बुनेर गार्मेन्टलाई बेचेर, गार्मेन्टलाई बेचेर अनि त्यसपछि त्यसमा पनि हामीले हात हाल्दा लगभग 12 वर्षको अनुभव पाइयो। 12 वर्षसम्म सङ्घर्षै सङ्घर्षमा, 12 वर्ष सङ्घर्ष गर्दै जाँदा अझ पनि हामीले राम्रो बजार, नेपाली बजार पाइएन, नेपाली प्रोडक्टको बजार पाइएन। अब त्यहाँ पछि हामीले अब यो स्टक राखेर के गर्ने, अब गार्मेन्टलाई बेच्नु भन्दा हामी सिलाउने पनि गरौँ, अर्को सेक्टर तयार गर्यौँ, त्यहाँबाट अनि सिलाइ सेक्टर तयार गर्यौँ। सिलाइ सेक्टर तयार गर्दै जाँदा हामीले त्यहाँ पनि जुत्तादेखि मोजा होइन, कोट प्यान्ट, दौरा सुरुवाल, स्कुल ब्याग, योगा म्याट जस्ता वस्तुहरू, धेरै स्कुल ब्याग जस्ता धेरै उत्पादनहरू सिलायौँ। सिलाउँदै गर्दा त्यहाँ पनि 3 वर्ष कट्यो, 3 वर्ष त्यो कट्दै हाम्रो 15 वर्ष जीवन बित्यो। 15 वर्षसम्म त्यो गरिसकेपछि हामीले लगभग 15 क्लास पढे जस्तै अनुभव पाइयो। 15 वर्ष पढिसकेपछि अब त्यसले बिक्रीमा गयो, बल्ल प्रोडक्ट देखिसकेपछि जनताहरूले अलि जसले पनि यो लाउने चिज, यो बोक्ने चिज रहेछ, यो लगाउने चिज, यो जुत्ता जस्तै सबै आइटम देख्दा अलि बजार बढ्यो। बढिसकेपछि अनि हामीले अझै नेपालीहरूले नचिनेको हुँदा विदेशमा बेचेर पनि हामीले रोजगारी सिर्जना, रोजीरोटी गरेर गरिखाने बाटो भयो। भयो।
0: कार्यक्रम पौरखीको कथामा आज मैले अल्लो बजार उद्योगका संचालक खड्ग बोकटीसँग कुराकानी गरिरहेको छु। बोकटीजी, सुरुको दिनमा यहाँले एक किसिमको सङ्घर्ष गर्नुभयो र आज आफूले गरेका उत्पादनहरू चाहिँ बजारमा आइरहेको डिमान्ड झन्डै झन्डै धान्न नसक्ने अवस्था आएको अहिलेको बखतमा चाहिँ यो बीचको अनुभूति चाहिँ कस्तो हुन्छ?
1: अहिले त धेरै यसको अनुभव पनि पाइयो र यसको बजार पनि धेरै देखियो र यसमा त्यो सिलसिलामा त्यो अनुभव हुँदै गर्दा र अनि बजारको माग पनि बढ्दै जाँदा र यसको प्राकृतिक रेसाले यस्ता वस्तुहरू निर्माण हुँदो रहेछ भन्ने एउटा अनुभव बटुल्दा अहिलेको अवस्थामा हामीले मेसिन औजार पनि निर्माण गरेका छौँ। मेसिन औजार जुन कि पहिला एउटा कपडा बुन्ने मेसिन ल्याउनु पर्यो भने पानीपोत दिल्ली धाउनु पर्थ्यो भने अहिले हामी नेपालमै फलामको काठको यही कपडा बुन्ने धागो बाँड्ने जस्ता त्यसपछि फाइबर बनाउने यी मेसिन औजारहरू हामी नेपालमै हाम्रै कम्पनीले बनाउँछ।
0: भनेपछि यहाँले अहिले त्यो यी वस्तुहरूलाई प्रशोधन गर्नेदेखि लिएर यसलाई उत्पादन गर्ने चरणमा आवश्यक पर्ने औजारहरू पनि यहाँहरू आफैले तयारी पनि गर्नुहुन्छ?
1: तयारी गर्छौँ सर। यो सिलसिलामा यो तयार गरेर यी जुन 18 वर्षका अनुभवहरू अहिले पालिकाले उद्यमीहरू खडा गरेर त्यसमा हामी प्रविधि र प्राविधि हामी दिएर गाउँका ससाना उद्यमीहरूलाई उहाँहरूलाई त्यही रेसा पाउँछ। सिर्फ हामीले यहाँबाट प्रविधिका कुरा केही मेसिन औजार लिएर लगानी पालिकाले गरेर अनि हामी बजारमा माग भए अनुसार स्वदेश या विदेशका जुन बजारको माग छ त्यही अनुसारको हामी तालिम दिएर उद्यमीलाई सिप सिकाउँछौँ। त्यो सिप सिकिसकेपछि उहाँहरूले तत्काल पालिकामा बिक्री गर्ने अवस्था त हुँदैन अनि हामी त्यहाँ उत्पादन भएको बजारीकरण पनि गरिदिन्छौँ।
0: अल्लो बजारले चाहिँ यो वस्तुहरू कसरी बजारीकरण गरिराखेको छ?
1: अब यसमा हाम्रो रेसालाई गाउँका जुन समूह हुन्छन् जुन हामीले तालिम दिएका परीक्षार्थीहरू हुन्छन् उनीहरूबाट हामी कलेक्सन गर्छौँ। सकेसम्म त अहिले हामीले लगभग नेपालमा यो अल्लो हेम केतुके भीमल भेडाको ऊन जुन केराको रेसा छ नि लगभग 36 जिल्लामा अलरेडी छ। सबै जिल्लामा प्राकृतिक रेसा त छ नै तर त्यसमा विशेष गरेर 36 जिल्लामा अलरेडी हामी गएरै देखिराखेका छौँ। त्यसमा 36 जिल्लाको सबै हामीले चलाउन नसकेर लगभग 18 जिल्लाको रेसा चलाइराखेका छौँ। 18 जिल्लाको जुन रेसा र हामीले उत्पादन वस्तु निर्माण गरेका छौँ र यसमा अहिले जुन यो गभर्मेन्टको सपोर्ट भयो भने हामीले 36 जिल्लाको र मेटेरियल हामी किनिदिने त्यसको वस्तु निर्माण गर्ने भन्ने प्लानिङ छ सर।
0: हामीले वस्तु उत्पादनका कुरा पनि गर्यौँ, कच्चा पदार्थ कहाँबाट प्राप्त हुन्छ भन्ने कुरा पनि गर्यौँ होइन, सँगै अहिले यहाँसम्म आइपुग्नको लागि हामीले कस्तो खालको सङ्घर्ष गर्यौँ भन्ने कुरा पनि गर्यौँ।
1: हजुर सर।
0: अब अर्को पाटो चाहिँ यहाँसम्म आउँदै गर्दा यसरी यहाँले वस्तुहरू उत्पादनै गर्दै गर्दाखेरि चाहिँ यहाँलाई यो काम को लागि प्रोत्साहन थप्ने काम अथवा यहाँलाई कुनै खालको सहयोग चाहिँ हाम्रा राज्यका निकायहरूबाट पनि भयो कि अथवा चाहिँ आफ्नै बलबुताले मात्रै यहाँसम्म आइपुग्यो, यो बारेमा पनि थोरै जोडाउन।
1: हजुर सर, यो आफ्नै बलबुताले भएको सर। अब सरकार निकायबाट हामीले कोही अनुदान मेसिन औजार प्रविधि जस्ता हस्तान्तरण त्यस्ता हामीले केही पनि पाएको छैन। हामीले जस्तै भनौँ कुनै लोन त्यस्तो लिएर पनि हामीले अघि बढेको छैनौँ। त्यसमा हामी सुविधा सम्पन्न त्यो अनुदान त्यस्तो केही पनि होइन, आफ्नै बलबुताइ र आफ्नो व्यक्तिगत लगानीले सङ्घर्ष गर्दै अहिले यहाँसम्म पुगेको हो सर।
0: यहाँहरू जस्तो जुन व्यक्ति हुनुहुन्छ स्वदेशमै केही गरौँ, स्थानीय उत्पादनलाई चाहिँ बढावा दिउँ, आय आर्जनसँग जोडौँ र रोजगारी सिर्जना गरौँ भनेर लाग्नु भएको छ नि।
1: हजुर सर।
0: तपाईँहरू जस्तो उद्यमीहरूको लागि चाहिँ राज्यले चाहिँ कस्तो खालको सहयोग गरिदियो भने अझै तपाईँलाई चाहिँ थप केही गरौँ भन्ने एउटा चाहिँ मनोबल बढ्ने प्रोत्साहन हुने थियो होला?
1: त्यसमा त हामीले थोरै भिजन बनाएका यसमा गभर्मेन्टले सपोर्ट गर्यो भने हामीले सर्वप्रथम त प्रदेश स्तरीय उद्योग चलाउने जुन प्रदेशका जति पालिका छन् पालिकाबाट उत्पादन भएको वस्तु प्रदेशमा जस्तै बिगमार भाटबटेनी छ नि यस्तोमा लैजाने हामीले सबै उद्यमीहरूको एकै ठाउँमा बजारीकरण गर्ने त्यस्तो स्थापना गर्यो भने गाउँमा खेतबारी जता पनि त्यति बाँझा छन् त्यहाँ प्राकृतिक रेसा छर्छन्, छर्यो भने त्यो उम्लिएर त्यो रेसा त्यहाँ किनिदिन्छ, उनीहरूले अझै उद्योगीहरू उद्यमीहरू धेरै बन्ने छन् भन्ने छ एउटा। अर्कोतिर हामी सुरुवात त पालिकाबाट स्थानीय सरकारले लगानी गर्यो भने गाउँमा थुप्रो उद्योगहरू त्यत्तिकै राजस्व तिर्ने मात्र भएका छन्, तिनीहरूले चलायमान भएका छैनन्।
0: जस्तै यसमै अलिकति जोड्न खोजे, यहाँको सोच चाहिँ स्थानीय स्तरमा उत्पादन भएका रेसा जान्ने वस्तुहरूलाई प्रशोधन गर्ने त्यसलाई तयारी गर्ने र बजारसम्म पठाउने खालको कुरा चाहिँ स्थानीय स्तरमै अथवा चाहिँ प्रदेश स्तरमा क्षेत्रमै उद्योग सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा चाहिँ इच्छा अथवा राज्यबाट चाहिँ त्यो खालको सहयोगको अपेक्षा राख्नुभयो होइन, ठोस रूपमा चाहिँ कस्तो खालको चाहिँ सहयोग गरिदिए हुन्थ्यो भन्ने यहाँको अपेक्षा हो यहाँहरू जस्तो उद्यमीको?
1: सरकारले त विशेष गरेर मेसिन औजार प्रविधिमा सहयोग गर्नु पर्यो एक नम्बरमा, दोस्रोमा जुन हाम्रो कुना कन्द्राका उद्यमीहरूले पालिका प्रदेशसम्मका जुन उद्यमीहरू छन् उहाँहरूको रेसा अहिले गाउँमै जाम भएको छ, त्यो रेसा किन्ने एउटा त्यो माध्यममा लगानी गरिदिनु। त्यो गर्यो भने प्रविधि र रेसा किन्ने मात्र गर्यो भने त्यसमा त उत्पादनहरू गर्ने त थुप्रो उद्योगहरू लागिपर्ने छन्, त्यस्तो अवस्था देखिएको छ अहिलेको अवस्था।
0: यहाँको उद्योग अल्लो बजार उद्योग छ नि,
1: हजुर,
0: यो उद्योग मार्फत चाहिँ यहाँले तयारी गरेका वस्तुहरू चाहिँ बजारीकरण कसरी गर्दै आउनु भएको छ, कहाँ कहाँ जान्छन् उत्पादित वस्तुहरू चाहिँ, बजारीकरण चाहिँ कसरी गरिराख्नु भएको छ?
1: बजारीकरण त हाम्रो रेसा बनाउँछौँ, त्यो रेसा पनि त्यत्तिकै बिक्री भइरहेछ।
0: हजुर,
1: त्यसपछि रेसाले धागो बाँड्ने प्लानिङले लिन्छ, अब त्यो बजार छ। धागो बनाइसकेपछि कपडा बुन्ने गलैँचा बुन्नेको बजार निकै छ, त्यो बजारमा गइराखेको छ, बिक्री भइराखेको छ। त्यहाँ पछि कपडा बुनिसकेपछि जुन सिलाइ कटाइ गर्ने गार्मेन्ट, गार्मेन्टले लिएर आफ्ना वस्तु निर्माण गरेर उसले पनि उत्ति बजार लिने र त्यसको पनि बजार भइराखेको छ। जब अब कपडा रेडी भइसकेपछि अनि वस्तु निर्माण जुनसुकै लुगा कपडा ब्यागहरू बनाइसकेपछि त्यो विदेशमा पनि अत्याधिक गइराखेको छ, निर्यात भइराखेको छ। कि अहिले हाम्रो अल्लो बजारको कुरा गर्ने हो भने हामीले जर्मनी, युएसए, जापान, क्यानाडा, स्पेन लगभग त्यस्तै लगायतका 13 देशमा हामीले दिइराखेका छौँ।
0: हजुर, 13 देशमा चाहिँ यहाँहरूको वस्तुहरू जान्छ?
1: जान्छ, हाम्रो अल्लो बजार प्राली काठमाडौँ बुढानीलकण्ठ वडा नम्बर 1 मा अवस्थित छ। त्यसमा हामीले प्रत्यक्ष 80-84 जना उद्यमीहरूले निरन्तर दैनिक काम गरिराखेका छन्।
0: हजुर, 80-84 जनाले,
1: हजुर सर। र त्यो त्यतिलाई काम गर्दै जाँदा अब हामीले त्यसमा कच्चा पदार्थ त धेरै चाहियो, अनि हामीले त्यसमा 3 लगानी गरेका छौँ, एउटा फाइबर किन्ने स्टोक, एउटा प्रोडक्ट्स, एउटा बजारमा दिने, त्यो तरिकाले हामीले काम गर्दै आइराखेका छौँ।
0: यहाँको यो करिब 18 वर्षको अनुभवले त पक्कै केही बोल्छ, कस्ता कस्ता वस्तुहरू कुन कुन जिल्लामा चाहिँ सम्भावना छन्?
1: म अल्लो बजारमा काम गर्दै जाँदा हाम्रा नेपालका विभिन्न जिल्लामा हिँड्दै गर्दा अहिले रेसा सबै जिल्लामा छ, हेम पनि छ, अल्लो पनि छ, केतुके छ, भीमल छ, अर्गेली छ, बाबियो छ, भेडाको ऊन छ, लोक्ता छ, बनाना छ, यो सनपाट छ, लगभग 10-12 प्राकृतिक रेसा रहेछ, त्यो सबै जिल्लामा पाउने रहेछ। अहिले नेपालमा धेरै उद्योग त छन्, करिब करिब सबै उद्योगले जस्तै 50-50% चलाए पनि लगभग 18 जिल्लाको चलिराखेको छ, र 18 जिल्ला त अझ त्यतिकै छन्, अरू जिल्ला त अझै त्यतिकै र मेटेरियल उम्रिन्छ, कुहिन्छ, सर्छ, त्यस्तो अवस्था छ। त्यो अवस्थामा मैले कहाँ जोडे भन्दा अहिलेको जुन सरकार छ, सरकारले अलि उद्योग सम्बन्धी अलि चासो लिएको देख्छु म। त्यो चासो लिँदै गर्दा जुन बुटोल स्पिनिङ मिल छ, त्यो बुटोल स्पिनिङ मिल त्यतिकै बसिराखेको अवस्थामा हामी

0: उद्यमी यहाँसँग लामो अनुभव छ, यो अनुभवको आधारमा चाहिँ हाम्रा युवाहरूलाई यहाँको केही सन्देश छ?
1: म युवाहरूलाई के सन्देश दिन्छु भने, हामीले त पुस्ताको पेसालाई, एउटा कम्मरमा बुन्ने पेसालाई हामीले अहिले अलि परिवर्तन ल्याएका छौँ, र अझ युवाहरू त धेरै पढेका छन्, उनीहरूले त अझै यसलाई केही डेभलप गर्न सक्छन्। आफ्ना फ्यामिलीहरू छोडेर, अब आफ्नो नेपाल भूमिलाई छोडेर विदेशमै पैसै पैसा ठुलो त होइन, नेपालमा त्यहाँ जति मेहनत गर्छौँ, 36 डिग्रीमा हामी काम गर्छौँ, त्यति हामीले नेपालमा गऱ्यौँ भने अझै राम्रो तरिकाले पेसा यही रहेछ भन्ने मैले देखेको छु। त्यस कारणले युवाहरूलाई सर्वप्रथम त नेपालमै केही गरौँ भन्ने मेरो भनाइ त्यो छ। धेरै सम्भावना छ सर।
0: यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, समय र संवाद दुवैको लागि हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद सर, धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो गाँजा अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन गरेर ती वस्तुहरूको बजारीकरण समेत गर्दै आएको अल्लो बजारका संचालक एवं उद्यमी खड्ग बोगटी आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना pourakhiko.kotha@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्प रत्न वज्राचार्य र म उद्घोषक बलराम कोइराला तपाईँलाई यो सुनसान रातमा अनि यो छिपिँदो र ढल्किँदो रातमा तपाईँहरूलाई दिनभरिको थकान मेटाउन केही समय मनोरञ्जन गराउन हामी विभिन्न पुराना अनि निकै लोकप्रिय गीतहरू लिएर उपस्थित भएका छौँ। पहिलो गीत क्षेत्र गुरुङ र तारा थापा अनि साथीहरूको समूह स्वरमा, गोपाल योञ्जन र क्षेत्र गुरुङको सङ्कलनमा।

0: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्याल ख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
1: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
2: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन
0: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।

अहिले सुन्नुभयो लोकगीत गणेश रसिक, हिरण्य भोजपुरे र साथीहरूको समूह स्वरमा पुण्यप्रसाद आचार्यको सङ्कलन रहेको थियो। अर्को लोकगीत राम थापा र राकेश लामिछानेको स्वरमा सुनाउँछौँ, राम थापाको सङ्कलन।

0: 고사래가져다
1: लागु औषध को उत्पादन संचय ओसार पसार बिक्री वितरण तथा सेवन कानूनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
2: जनहितका लागि रेडियो नेपाल

अहिले सुन्नुभयो लोकगीत झलकमान गन्धर्व र लालबहादुर गन्धर्वको स्वरमा झलकमान गन्धर्वको सङ्कलन रहेको थियो। अर्को लोकगीत यहाँलाई सुनाउँछौँ, सुन्दर श्रेष्ठ तीर्थकुमारी र साथीहरूको स्वरमा सङ्कलन रहेको छ सुन्दर श्रेष्ठको।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यो जनहितकारी सन्देश सुन्दै हुनुहुन्थ्यो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब लोकगीत सुनाउने क्रमको अन्त्यमा सीताराम ताजपुरियाको स्वर सुनाउँछौँ, भीम विराग अधिकारीको सङ्कलनमा। अनि ठिक 10 बजे यहाँहरूले हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि पनि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: आफन्तसँगको भेट त सधैँ हुन्छ,
1: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
0: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
1: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
0: कार्यक्रम फ्यान बक्स।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटु न पो।
1: ओहो दिदी, नमस्ते है, नमस्ते।
0: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
1: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
0: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि, त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
1: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
0: झन्डै मबाट ठुलो गल्ती भएको।
2: जानिराखौँ, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ, कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
3: जनचेतनाका लागि रेडियो नेपाल

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। माफ गर्नुहोला, प्रतिनिधि सभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत गरेको हो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। राष्ट्रिय सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै विशेष सेवालाई विषम परिस्थितिमा सरकारलाई सही सूचना दिन सक्ने, राष्ट्रलाई सम्भावित खतराबाट बचाउने खालको प्रविधि मैत्री सेवाका रूपमा विकास गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सभामुख डोलप्रसाद अरियालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारवाही अघि बढाएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 विधेयक पारित गरेको छ। राष्ट्रिय सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 छलफलपछि सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 आजको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नुभएको प्रस्ताव दफावार छलफलपछि बिना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। सभामुख डोलप्रसाद अरियालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा सभामुख अरियालले उच्च स्तरीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो। सभामुख अरियालले नागरिक उड्डयन रेल तथा बस सेवा मार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान रेल तथा बस रूट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा विविध प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्राविधिक साथी पुष्परत्न वज्राचार्य, सहयोगी साथी केदार भट्ट अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ। तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन कि यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुप छौ तिमी, भन के त्यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसै किन रात छ। आनन्द कार्कीको स्वर, सुदन टुठेलको रचना, सरोज प्याकुरेलको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ। नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। बिना कसुर झुपडीमा लगाएर आगो, बिना कसुर झुपडीमा लगाएर आगो, मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नयन भरि आँसु आँसु दिलाउन आज, नयन भरि आँसु आँसु दिलाउन आज, हिजो मनै लठ्याउने नजर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, मलाई मात्रै खै किन बगर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि। सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ, सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। तिलपिल छ माया छल्किएर छातीभरि, तिलपिल छ माया छल्किएर छातीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलाम उहाँको ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाछ तिमी पाएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ,
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ, दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भएछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो। गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना, गैर सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट साभार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छ हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्योलमा परेछन्, हुलाकी दाजु किन अन्योलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटल प्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठक प्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्बिर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जानप्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेको लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विवश कुधारको गजल रचना, दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाचे निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपक्ष कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला फुटे फुटु मुटुभरू अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला फुटे फुटोस् बरुमटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनु पर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनु पर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अघिनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयको लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल मा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 26 गते शुक्रबार, आषाढ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार जुलाई 10 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला गा एकादशी, योगिनी एकादशी व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 अन्तर संवाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 समावेशी आवाज कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 प्रसारण गर्नेछौ बुझौन कार्यक्रम, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्नेछौ, 8:45 हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौ, 10:40 करिब 11 बजेसम्म सुनाउनेछौ असारे गीतहरू, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँहरूले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 32 भगवान श्री कृष्ण भन्नुहुन्छ, कालोस्मि लोक क्षयकृत प्रविद्धो लोकान् समाहर तुमिह प्रवृत्तः ऋतेपि त्वाम् न भविष्यन्ति सर्वे एव स्थिता प्रत्यनिकेषु योद्धाः। सम्पूर्ण लोकको नाश गर्ने गरी ठुलो भएको प्रविद्ध भएको म काल हुँ, यस समयमा म यी सबै व्यक्तिहरूलाई संहार गर्नको लागि आएको छु। तिम्रो प्रतिपक्षमा जो पनि योद्धाहरू छन् ती सबै तिमीले नमारिकन पनि, तिमीले युद्ध नगरिकन पनि मर्ने छन् या रहने छैनन्। अर्जुनले जब विश्वरूप देखे त्यो विश्वरूपको चर्चा लामो भयो, हामीले गहिराईका साथ विश्वरूपको चर्चा गर्यौँ र चर्चा मात्रै गरेनौँ, हामीले आफ्नो जीवनमा उतार्ने हर सम्भव प्रयास पनि गर्यौँ। चर्चा मात्रै गरेर कुनै कुरा जीवनमा उत्रिँदैन, चर्चा गर्नु त प्रारम्भिक चरण हो, यसलाई जीवनमा उतार्ने प्रयास हामीमध्ये कतिले गर्यौँ होला। विश्वरूप देख्दै गर्दा अर्जुन आत्तिए, डराए, किनभने मृत्यु पनि त्यही हो, जन्म पनि त्यही हो। आफ्नै मृत्यु देख्दा को डराउँदैन, सारा ब्रह्माण्डको मृत्यु देख्दा को डराउँदैन। सारा देखे, उग्र रूप पनि देखे, देव रूप पनि देखे, सबै देखे, डराए आति अर्जुन। अनि भने आख्या ही मेको भवा अनुग्र रूप हो, हे ईश्वर तिमी को हौ, मैले तिमीलाई चिनिन, मलाई चिनाऊ भने। अर्जुनले प्रार्थना गरे, तिमी को हौ मलाई चिनाऊ, मैले चिनिन। यसको विषयमा पनि हामीले लामो चर्चा गर्यौँ कि कसको जीवनमा त्यस्तो प्रार्थना उठ्छ। अर्जुनको यो प्रार्थना सुन्ने बित्तिकै भगवान बोल्न थाल्नुभयो। अब हेर्नुहोस्, व्यक्ति जतिसुकै सौभाग्यशाली भए पनि कहिलेकाहीँ जीवनमा कति ठुलो दुर्भाग्य आउँछ। अर्जुनले भगवान हजुर को हुनुहुन्छ, हजुरको परिचय दिनु पर्यो नभनेको भए कति लामो विश्वरूप देख्न पाउँथे होला। त्यो सबै सौभाग्यबाट अर्जुन वञ्चित भए, के कारणले वञ्चित भए, बोलेर वञ्चित भए, वाणीले ईश्वरबाट मनुष्यलाई तोड्यो। बाइबल भन्छ कि मनुष्यको मूल पाप ज्ञान हो। ऋषिहरूको अर्को महत्त्वपूर्ण खोज छ कि म बोलेरै ईश्वरबाट टुट्छु। पहिलो पटक जब मेरो जीवनमा वाणी जन्मियो त्यसै दिन म ईश्वरबाट टाढा भएँ। त्यो मौन छ र त्यो मौनसँग जोडिनको लागि म पनि मौन हुनुपर्छ। समसँग समको मात्रै मिलन हुन सक्छ। अध्यात्मको आँखामा सारा धर्मशास्त्र व्यर्थ हुन्। यसलाई सार्थक बनाउने हो भने धर्मशास्त्रको मद्दत लिएर आफूभित्रको मौनमा उत्रिनुपर्छ। हेर्नुहोस् त अर्जुनको दुर्भाग्य, साक्षात ब्रह्माण्डको मालिक आफ्नो अगाडि पाएका थिए, अब बोल्न थाले हो नि, प्रश्न सोध्न थाले। जहाँ देखिन्थ्यो सबै कुरा, जहाँ अनुभवमा आउँथ्यो, सोद्धाखेरि एउटा मुख सक्रिय हुन्छ, अरू जीवन कहाँ सक्रिय हुन्छ। पुरा प्राण नै स्पन्दित हुने गरी साक्षात ब्रह्माण्ड नायकले दर्शन दिइरहेको थियो। त्यसबाट टुटे अर्जुन अब। त्यसकारणले मनुष्य सदा सजग रहनुपर्छ। कुन बेला मेरो जीवनमा अहंकार आउँछ, कुन बेला म ईश्वरको प्रतिकूल यात्रा गर्न थाल्छु त्यो थाहा हुँदैन। यदि सजग भएन भने सानो घटनाले पनि मेरो ठुलो सौभाग्यलाई दुर्भाग्यमा परिणत गरिदिन्छ। यो श्लोक त्यही दुर्भाग्यको बयान हो, अर्जुनको दुर्भाग्यको बयान हो, अर्जुनको सौभाग्यको बयानै होइन यो। हाम्रा ऋषिहरूको आँखामा वाणीको माध्यमबाट हामी ईश्वरसँग टुट्यौँ, किनभने वाणी बन्नुभन्दा पहिले विचार बन्नुपर्छ। विचार त्यो व्यक्तिको जीवनमा मात्रै आउँछ जो व्यक्तिले आफूलाई ब्रह्माण्डबाट अलग राखेर हेर्छ, जसको आफ्नो निजी अहंकार छ, जसको आफ्नो निजी अभिमान छ, त्यो व्यक्तिको जीवनमा सबभन्दा बढी विचारहरू आउँछन्, अनियन्त्रित विचारहरू आउँछन्। र ती अनियन्त्रित विचारको कारणले हाम्रो जीवनमा वाणी जन्मिन्छ। वाणी मनुष्यको दुर्भाग्य हो, सौभाग्य होइन। हामीलाई त थाहा छैन कि संवाद वाणी नभए पनि हुन सक्छ। यत्र पशु पन्छी कसरी संवाद गरिरहेका होलान्, वृक्षहरू सूर्यसँग कसरी कुराकानी गरिरहेका होलान्, सूर्यसँग कुराकानी नगरे तिनले त्यो आफ्नो पौष्टिकतादेखि लिएर आफ्नो प्राण तत्त्व क्लोरोफिल कसरी पाए होला। बोलेर त मैले के गर्छु, या मेरो कमजोरी लुकाउँछु या अरूको कमजोरीलाई ठुलो बनाउँछु। बोलेर के गरेको छु आजसम्म मैले? हामी किन बोल्छौँ हेरौँ। वास्तवमा वाणीको माध्यमबाट मनुष्य आफैबाट टुटेको छ। टुटेको मनुष्यलाई मौनले मात्रै जोड्न सक्छ। कस्तो अचम्मको संयोजन ईश्वर कृपा कि जुन दिन मौन रहस्य विज्ञानको अन्तिम दिन छ, दीक्षान्तको दिन छ, त्यसै दिन अर्जुनको मौन टुटेको छ। अर्जुन बोले, अर्जुनले सोधेपछि ईश्वरलाई बोल्न कर लाग्यो, किनभने अब बोल्दै गरेको मनुष्यसँग ईश्वर पनि बोल्दै गरेर मात्रै सम्बन्ध स्थापित गर्न सक्छ। यदि मौन छ मनुष्य भने ईश्वरले मौनमा संवाद गर्छ, र सारा धर्मशास्त्रहरू मौनमा उत्रिएका हुन्। यी वाणीबाट आएका होइनन्, हाम्रा धर्मशास्त्रहरू फिलोसफी होइनन्, विचार होइनन्। यिनीहरू गल्तीमा नपर्नु होला, भ्रममा नपर्नु होला, यिनीहरू दर्शन शास्त्र हुन्, देखिएका कुरा हुन्। दर्शन भनेको देखिएका कुरा हुन्, यिनीहरू फिलोसफी होइनन्। यो कुनै पश्चिमा दर्शन शास्त्र होइन हाम्रो धर्मको विज्ञान। हाम्रो धर्मको विज्ञान त देखिएको कुरा हो। त्यसकारणले फिलोसफी र दर्शन शास्त्र एउटै हुँदै हुँदैन। ऋषिले आफूभित्र गएर देखे, ऋषि शब्दको अर्थ नै द्रष्टा हुन्छ, जसले देखे उसैलाई ऋषि भनिन्छ। यो देखिएको कुरा हो, यो कुनै कल्पना होइन, कुनै वैज्ञानिकको विचार होइन, यो कुनै चिन्तकको विचार होइन, कुनै इमानुएल कान्ट, सिगमन्ड फ्रायड, कार्ल गुस्ताव युङका विचारहरू होइनन् यिनीहरू, कुनै ह्युमका विचार होइनन् यिनीहरू, निकोलो म्याकियावेलीका विचार होइनन्। यी त देख्ने व्यक्तिका दर्शनका चर्चा हुन्। त्यसकारणले यिनको गरिमा अद्भुत छ, र यो सारा गरिमा त्यो व्यक्तिको जीवनमा आउँछ जो व्यक्ति आफूभित्रको मौनसँग संवाद गर्न थाल्यो। सारा धर्मको साधना मौनको साधना हो। आजसम्म जतिले पनि ईश्वरको अनुभूति गरे आफूभित्रको मौनमा मात्रै गरे, कुनै स्तुतिले प्रार्थनाले मौनमा पुर्याउँदैनन्, कुनै पाठ पूजाले हामीलाई मौनमा र ईश्वरमा पुर्याउँदैनन्। ईश्वरले जवाब दिनु पर्यो मनुष्यलाई, बोल्न थाल्नु पर्यो। एकातिर ईश्वरको वाणी हामीले सुन्न पायौँ, हाम्रो जीवनमा सौभाग्य बन्यो, अर्कातिर अर्जुन जुन विराटताभित्र छिरिरहेका थिए त्यो सबै विराटता बन्द भयो, फेरि पुनर्मुसीको भव, फेरि मुसा भए, बाघ बनिसकेको मुसामा झर्नु पर्यो अर्जुनलाई। त्यहाँ झरे, त्यहाँबाट यो श्लोक प्रारम्भ हुन्छ। भगवानले के बोल्नुभयो त अब अर्जुनको जिज्ञासाको के उत्तर दिनुभयो भगवान्? श्रीकृष्ण के भन्नुहुन्छ? सम्पूर्ण लोकको नाश गर्नको लागि बढेको म कालो, हेर्नुहोस् त आश्चर्य कि ईश्वरले भन्छ कि म कालो, मृत्यु म, अद्भुत वचन छ यो। र एउटा आश्चर्यको कुरा म यहाँलाई बताऊँ, हजारौँ वर्ष भयो भगवद् गीताको रचना भएको, त्यस दिनदेखि आजसम्म तत्त्वचिन्तकहरू विचारकहरू विचार गरिरहेका छन् कि ईश्वरले किन यस्तो भन्यो होला, म कालो भनेर ईश्वरले किन भनिरहे होला। कसैलाई पनि यो प्रश्नको उत्तर आइरहेको छैन। प्रश्नको उत्तर त आफै मौन भएपछि बल्ल आउँछ। कहाँ आउँछ प्रश्नको उत्तर? कुन चाहिँ उत्तरले आजसम्म कसैलाई शान्त बनायो? कुनै उत्तरले वास्तवमै उत्तर ल्यायो? उत्तरको एउटै काम हुन्छ, एउटा उत्तरले तिनवटा प्रश्न जन्माउँछन्। उत्तर नै प्रश्न कि जननी हुन्। हामीले सुनेका थियौँ प्रश्न उत्तर कि जननी हुन्, होइन, उत्तर नै प्रश्न कि जननी हुन्। हरेक उत्तरले अरू प्रश्न जन्माउँछ, यसै गरी मनुष्य वाद विवादमा फस्दै जान्छ। ईश्वरले किन भन्यो होला कि म कालो, यसलाई बुझ्नुपर्ने हुन्छ। ईश्वर त सबै हो, ईश्वर जन्म पनि हो, जीवन पनि हो, मृत्यु पनि हो, ईश्वर सकल ब्रह्माण्ड पनि हो, ब्रह्माण्डको सर्जक पनि हो, ईश्वर सुख हो दुःख हो, सफलता हो असफलता हो, रोग पनि हो पीडा पनि हो चिन्ता पनि हो कष्ट पनि हो कलह पनि हो, यहाँ जे पनि छ सबै ईश्वर हो। तर श्रीकृष्ण भन्नुहुन्छ कि यो घडी म कालको रूपमा तिम्रो अगाडि आएको छु। यसलाई बुझ्नको लागि चीनका महान सन्त लाओत्सेको एउटा परम वाक्यको हामी मदल दिन सक्छौँ। केही उदाहरणहरू उपमाहरूबाट यो विषयलाई हामी बुझ्न सक्छौँ, यो विषयमा प्रवेश गर्न सक्छौँ। आफ्नो एकमात्र ग्रन्थ ताओ ते किङमा सन्त लाओत्से भन्नुहुन्छ कि जो व्यक्ति जीवनको सम्मान गर्न जान्दैन उसको जीवनमा महाबल उत्रिनेछ। अर्थ के हो? जो व्यक्तिले अरूको स्वतन्त्रताको हनन गर्छ, जो व्यक्ति प्रेमपूर्ण जीवन बाँच्दैन उसले जीवनको सम्मान गर्न सिक्दैन, र जसले जीवनको सम्मान गर्दैन उसलाई प्रकृतिले अस्तित्वले सजाय दिन्छ, विशाल सजाय दिन्छ। कुनै हिटलरको नाम, कुनै मुसोलिनी, कुनै इदी अमिन को नामको पछाडि हामीले हेरौँ के भए, साधारण नियम पनि नमानेर म नै ईश्वर हुँ भन्ने जसले पनि व्यवहार गर्यो ऊ माथि महाबल उत्रियो। अलिदि दिन्छ अस्तित्वले प्रकृतिले तपाईँलाई आफ्नो अहङ्कार जोगाइराख्न, जोगाइराख्ने अलिदि अवसर दिन्छ, तर एक दिन महाबल उत्रिन्छ। कहाँ गए नामहरू, कुन कुनामा पतित भएर गए? कुरान भन्छ ला इलाह इल्लल्ला मोहम्मद अल रसूल अल्लाह। यो ब्रह्माण्डमा एकमात्र अल्लाह छ र त्यसको नाम अल्लाह नै हो। यसको अर्थ के हो कि शक्ति एउटै मात्रै छ, त्यो बाहेक म शक्तिवान भए भन्ठान्नु आफ्नो पतनको बाटो खोज्नु हो। ज्ञान एक मात्र छ, ईश्वरको ज्ञान, त्यो बाहेक मसँग छुट्टै ज्ञान छ भन्नु पतनको बाटो खोज्नु हो। आफ्नो शक्तिमा भरोसा गर्नु ईश्वरको शक्तिमा भरोसा नगर्नु हो। धन सम्पत्ति वैभव यौवन प्रभाव शक्ति इत्यादिमा भरोसा गर्नु ईश्वरमा भरोसा नगर्नु हो। र यी सांसारिक कुरामा जसले भरोसा गर्छ त्यो व्यक्तिमाथि महाविपत्ति आइलाग्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्रोताहरू, तत्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्वज्ञान सुन्न अल्छी नगर्नु है भन्दै महापुरुषहरू सचेत गराउँछन्।

0: त फेरि बोकाले म्या म्या गर्यो। राजाले सोध्यो, अब के भन्दैछ यसले? त ध्यान दिनुहोस् तपाईँहरू सबजना यो पोइन्ट्समा। बोकाले भन्यो, ठिक छ, यदि देवी देवतालाई बलि दिएर स्वर्ग जानी हो भने स्वर्ग जानको निमित्त व्यक्तिहरू मरिहत्या गर्छन्, नरक जान त कोही जान्दैन, त यसो किन गर्दैनौ कि तिमीहरू आफ्नै परिवारलाई भक्काभक देवी देवता अगाडि किन काट्दैनौ, स्वर्ग पठाइदेऊ सबलाई, तिमी पनि काट्छ, तिमी पनि स्वर्ग जाऊ।
1: हेर्नुहोस् क्या बढिया चिज बता।
0: त राजालाई तत्त्व ज्ञान भयो, उसले छोडिदिए। यानि कि यो जुन तमाम भ्रम छन् बलिको सम्बन्धमा, यी सब गलत हुन्। वेद शास्त्रमा बलि दिनु यो बताइएको छैन, त्यहाँ त तमाम अज नाम गरिएको छ, अजको बलि इत्यादिको, त्यसलाई गलत अर्थ लगाए बोकाको अर्थमा। अरे होइन, यहाँ त तिम्रा शत्रुहरू जुन छन् काम क्रोध लोभ मोह इत्यादि, त्यसको बलि देऊ। वेद शास्त्रमा बताइएको छ कि काम क्रोध लोभ मोह आदिको बलि देऊ, यसको गलत अर्थ लगाइयो। त्यस कारण हो, फेरि एक चिज बताउनुहोस् कि तपाईँहरूको यो मरेको सिनु त हो, त्यो पशु पक्षीको मासु मरेको सिनु लास सब, त्यसलाई त लगेर कि जलाइन्छ कि गाडिन्छ, दुर्गन्धित चिज हो, त तपाईँले आफ्नो पेटलाई के बनाउनु भएको छ? च्यान, मुर्दा गाड्ने च्यान हो यो, लास गाड्ने च्यान हो। जुन च्यानमा जाँदा तपाईँहरू साँझ पख भयो भने नि त्यो बाटो हिँड्न रुचाउनुहुन्न, भूत प्रेत लाग्ने डर छ, भूत प्रेत त च्यानमा छैन तपाईँको पेटमा छ, त्यही कारण तपाईँ दुखी हुनुहुन्छ, छटपटाहट छ रात दिनको। मनुष्यको लागि भगवानले कति कृपा गरे, कति चिज दिए, तमाम प्रकारको अन्न दिए, दुध फल फूल सब प्रबन्ध गरे, त्यतिले पनि पुगेन, अर्काको मरला मारेर मासु खान थाले। शेरको निमित्त अरू केही छैन, घाँस पात दुध दही केही खान सक्दैन त्यसले, केवल मासु नै त्यसको निमित्त हो, त शेरले मासु खाएर नरक जानु पर्दैन, उसको निमित्त त्यही नै छ, अरू विकल्प छैन। तर मनुष्यले, ध्यान दिनु, शेरले मनुष्य खायो भने नरक जानु पर्दैन, तर मनुष्यले शेर खायो भने नरक जानु पर्छ, किनकि उसको लागि तमाम चिज बनाइदिएको छ लाखौँ चिज भगवानले। त्यसैले हेर्नुहोस्, यसमा जति बोल्नु कम छ, मैले जहाँ जहाँ बोल्ने पुरा तरङ्ग उत्पन्न भयो, त्यसैले यही हो मैले तपाईँहरूलाई बताएँ, मेरो केवल बताउने काम हो, वेद शास्त्रमा के छ रायदाता मात्र हुँ, बाँकी तपाईँहरूको जस्तो इच्छा। त एकपटक सोच्नु होला, एक कि आमाको अगाडि छोरछोरीलाई काटेर रगत दिन कस्तो होला, एकछिन तपाईँहरू आफू स्वयं सोच्नु, र जगत जननी भनेर सोच्नुहोस् न, त्यही बोकालाई बलि दिनु अगाडि प्रार्थना गर्छन्, हे जगत जननी, हे जगत माता, हे जगत कि आमा, हे चर अचर कि आमा, यी तमाम प्रार्थना गरिन्छ, चाहे हिन्दीमा गर, नेपालीमा गर, संस्कृतमा गर, यही त हो आशय ती सब पाठको। अनि तिम्रै छोरालाई काटेर म रगत दिँदैछु, सोच्नुहोस्, तपाईँहरूलाई डर होला कि अरे देवी माताको हाम्रो परम्परादेखि दिँदै आएको नदेदेखि हामीमा कोप गर्लिन्, हामीलाई अपराध लाग्ला, अपराध हामीलाई श्राप दिलिन्, तपाईँहरू डराउनुहुन्छ। अरे दिएरै पनि के भएको छ, तपाईँ घरमा मान्छे मर्या छैन, सब चिज त भइरहेछ, त्यसैले न डराउनुहोस्। अब यो चिजलाई चिन्तन गर्नुहोस्, विचार गर्नुहोस्, त यो विषयलाई म यहीँ खत्तम गर्दैछु, अस्तु। अब दोस्रो पोइन्टमा आउनुहोस् कि कतिपय महानुभावहरूको समस्या यो छ कि हामीले भगवानको उपासना गर्न खोज्दाखेरि, एक त हाम्रो बानी छ, तमाम प्रकारको भोजन गर्ने पिउने बानी छ, होइन, त अब हामी गर्न सक्छौँ कि सक्दैनौँ? यो सब चिज छोडेर मात्र उपासना हुने हो कि के छ यो? हेर्नुहोस्, यो त निश्चित छ कि तपाईँहरूको आत्माको बिरामी हुनुहुन्छ, एक शरीरको बिरामी हुन्छ, एक आत्माको बिरामी हुन्छ, मनको बिरामी हुन्छ। त्यो तपाईँहरूमा बिमारी छ, त्यसैले तपाईँहरू यो विषयमा चिन्तित नहुनुहोस्। जस्तो अवस्थामा छ, हेर्नुहोस् म तमाम सङ्घ संस्थामा यो चलन छ कतिपयमा कि यो छोडिदेऊ, त्यो छोडिदेऊ, यो छोड अनि मात्र आऊ, यो सब चिज बताउँछन्। म भन्छु केही छोड्नु पर्दैन, जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा आउनुहोस्। यदि मैले जबरजस्ती तपाईँलाई छोड्न लाए पनि के हुन्छ, तपाईँ शरीरले छोड्नुहुन्छ, मनले त छोड्नुहुन्न, मनमा तृष्णा रहिरहन्छ र मन कारक तत्त्व हो, साधना इत्यादि गर्नु पनि मनले हो। त्यसैले जे जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा आउनुहोस्। त तपाईँहरूको मनलाई ठिक गर्ने, आत्मकल्याण गर्ने इत्यादि कार्य त हाम्रो हो, अब हामी ठिक गर्छौँ त्यसलाई, र यस्तो प्रकारले गर्छौँ कि तपाईँले नै हृदयदेखि मानेर त्यो चिज आफै छोड्नुहुन्छ। एकपटक पनि हामी भन्ने छैनौँ यो फलानु चिज छोड, भित्रैबाट तपाईँले छोड्नुहुन्छ एक दिन आफसे आप। किन? जस्तै हेर्नुहोस् तपाईँहरूको संसारमा एक व्यक्ति खोकिरहेको छ दुई तिनदेखि, एक व्यक्तिले सजेस्ट, ए त खोक्या खोके छस्, टिभी लाग्यो जस्तो छ, एकचोटि गरेर जच न, ए के भनिस् टिभी, मलाई मुख सम्हालेर बोल, होइन त्यो भन्छ। त्यसपछि घरको बुढीले नि कचकच गरे, होइन बुढा वास्तवमै टिभी सिभीमा नि आउँछ, टेलिभिजनहरूमा धेरै खोकी लाग्यो भने टिभी हुनसक्छ अरे, नखरा त पनि वा बाहिर त मुड्की ताक्दै थिएँ, यहाँ नखरा भन्नेसम्म भयो, अझै खोकी लागिरहे। भोलिपल्ट छोराछोरीले पनि एक जा जानु नि त, जानु एकचोटि देखाउनु, ए तिमीहरू पनि कर गर्छौ, कहाँनिर देखाउँछ, कहाँ जात्न पाइन्छ, झर्केर भन्छ। गए डाक्टरले सब जाँचे ओरे त फेरि भने कि तपाईँलाई टिभी नै भएको छ, औषधि खानुहोस् ठिक हुन्छ, यो परहेज गर्नुहोस्। अब सब डाक्टरले रिपोर्ट देखाइदिए, हेर्नुहोस् यस कारण यो टिभी हो, तपाईँलाई ट्युबरक्लोसिस हो, त अब उसले के गर्छ, मान्दछ, देख्यो नि त्यो चिज, त अब रियलाइज गर्छ, हो अब मैले यो परहेज गर्नुपर्छ, ओखति खानुपर्छ। त्यहाँदेखि तपाईँहरूलाई पनि त्यही प्रकारले ट्रिट गर्दै लगिनेछ सत्सङ्गमा, जब तपाईँले स्वयं देख्नुहुन्छ तब मान्नुहुन्छ, रियलाइज गर्नुहुन्छ, त्यति बेला तपाईँलाई कर गरिरहनै पर्दैन, तपाईँ स्वतस्फूर्त मान्नुहुन्छ त्यसलाई, र त्यो दिगो पनि हुन्छ, पक्का पनि हुन्छ, जबरजस्त गरेको चिज हुँदैन। एक दोस्रो चिज, यही तपाईँहरू हुनुहुन्छ त्यसकारण नै त आवश्यकता हो, हामी डाक्टर कहाँ किन जान्छौँ, बिरामी भएर जान्छौँ। यदि डाक्टरले यो भन्नुहोस् कि पहिला सब सत्य भएर अनि म कहाँ आउनु, त फेरि तिम्रो के काम। त्यसैले बिमारी हुनुहुन्छ, तमाम प्रकारको बिमारी छ, त्यसैले डोन्ट वरी, जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा आउनुहोस्। उपासना गर्नलाई कुनै प्रकारको नियम छैन, तपाईँहरू बस सुरु गर्दै जानुहोस्, बाँकी आपसे आप यी कार्य हुँदै जान्छन्। त यसमा एक चिज ध्यान दिनुपर्छ, जसरी डाक्टर कहाँ गएर ओखती खान थालेपछि